0: FM Time Check.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ती येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ। प्रभु यस

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646।
2: अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ झैं तपाईँहरूको समक्ष एउटा नयाँ विषयमा वचन लिएर आएको छु। म विश्वस्त छु आजको वचनबाट तपाईँहरू आशिषित बन्नुहुनेछ। र आजको वचनको शीर्षक रहेको छ, दिनको शुरूआत कसरी गर्ने। हामी ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्ने परमेश्वरका छोरा छोरीहरूले अब दिनको शुरूआत कसरी गर्ने भन्ने कुराहरू सम्बन्धी चाहिँ आजको वचन छ। एकजना संसार प्रसिद्ध भायोलिन बजाउने हुने कलाकार एउटा ठूलो कन्सर्टमा जानुभएछ र कन्सर्टमा जानुभएपछि चाहिँ सबले उहाँतिर आँखा लगाइरहेको रहेछ। लगाइरहँदाखेरि त्यो भायोलिनको जो स्टेरिङ त्यो तारहरू चाहिँ एकदम मजाले उहाँले मिलाउनु भएछ र धेरै समय लगाउनु भएछ र एकजना मानिस त्यहाँ जानु भएर त्यहाँ अर्गनाइज गर्ने व्यक्ति जानु भएर के गर्नु भएको तपाईँले यत्रो समय लगाएर भनेर चाहिँ सोध्नु हुँदाखेरि मैले यो तारहरू मिलाउँदैछु भनेर चाहिँ उहाँले भन्नुभएछ। तपाईँ यत्रो विश्वमा नै नाम चलेको व्यक्ति यो बाजा सम्बन्धी तपाईँलाई यति गर्नुको लागि त्यत्रो टाइम लाग्छ र भनेर चाहिँ उहाँले त्यसरी सोध्नु हुँदाखेरि उहाँले प्रतिउत्तर भन्नुभएछ, म जतिसुकै प्रख्यात भए तापनि यो मेरो बाजाको तार मिलेन भने यो कन्सर्टमा राम्रो स्वर निक्लिँदैन र कन्सर्ट फेल खान्छ। त्यही कारणले गर्दाखेरि मैले जहिले पनि कुनै पनि कुराहरू यानि कन्सर्ट सुरु हुनुभन्दा अगाडि मेरो रेकर्डहरू सुरु हुनुभन्दा अगाडि यो तार चाहिँ मजाले मिलाउँछु मेरो बाजाको भन्छ। उहाँले प्रतिउत्तर त्यसरी दिनुभएछ र हामीले ती उदाहरणबाट सिक्नुपर्ने कुराहरू चाहिँ दिनमा गरिने कामहरू के छन् भन्ने कुराहरू चाहिँ हामी परमेश्वरको हातमा राम्रोसँगले हामीले राखेनौ, हाम्रो हृदय भरोसामा गएन प्रभुप्रति भने हामीले जति सुकै दिनलाई राम्रो बनाउनको लागि रङ्गी चङ्गी बनाउनको लागि विभिन्न प्रकारको अवस्थाहरू जोडिए तापनि दिन राम्रो हुनेवाला छैन। त्यसै कारण पवित्र बाइबलको भजन संग्रहको पुस्तक 5:3 यसो भन्दछ, म यो खण्ड पढिदिँदछु, हे परमप्रभु बिहानै तपाईँले मेरो स्वर सुन्नुहुन्छ, सबेरै तपाईँको अघि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु भनिकन यस खण्डमा परमेश्वरको वचनले बताइएको छ। र तपाईँले गर्नुहुने सबै काम कुराहरूलाई तपाईँले एका बिहानै प्रभु आज मैले गर्नुपर्ने काम कुरा यो छ, मेरो ज्ञान बुद्धिले पुग्दैन, मेरो तागतले पुग्दैन र यी सबै कुराहरू म तपाईँको हातमा सुम्पदछु र यी बिहानदेखि लिएर बेलुकासम्मै मैले गरिने काम कुराहरू यी कुराहरू म तपाईँकै हातमा सुम्पिँदछु। तपाईँले नै मलाई ज्ञान र बुद्धि दिनुहोस्, तपाईँलाई नै मलाई शरीरमा त्यो तागतले पनि भर्नुहोस् र तपाईँ जीवित परमेश्वरले नै यी सबै कुराहरू म मार्फत आज सफल बनाइदिनुहोस् भनेपछि तपाईँले जो म्युजिसियनले त्यो तार मिलाउनु भए जस्तो नै तपाईँले त्यो प्रकारले परमेश्वरको हातमा दिनमा गर्ने सबै कुराहरू उहाँको हातमा हाल्न पर्छ भनिकन यो खण्डले बताएको हो। हामीले दिनको सुरुवात कसरी गर्छौं भन्ने कुराले प्राय त्यो दिन कस्तो बित्नेछ भन्ने कुराको निर्धारण हुँदछ। धेरै मानिसहरू बिहान उठ्ने बित्तिकै उहाँहरूले मोबाइल खेलाउनुहुन्छ, कामको चिन्ताहरू गर्नुहुन्छ र हतारमा कामहरू सुरु गर्नुहुन्छ र अबेरसम्म सुतिदिनुहुन्छ र दिन शुरूआत ठिक प्रकारले गर्नको लागि मोबाइलले हामीलाई सहायता गर्न सक्दैन। तर दिन हामीले परमेश्वरको हातमा सुम्पिएर उहाँमा भरोसा राखेर प्रार्थनाद्वारा बाइबल अध्ययनद्वारा परमेश्वरमा भरोसा राखेर रा दिन सुरु गरिएको खण्डमा दिनलाई प्रभुले नै सफल पार्नुहुन्छ। यो चाहिँ ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गरेका उहाँमा भरोसा राखेका मानिसहरूले गर्नुपर्ने कार्य हो भनेर चाहिँ यसरी बताइएको छ। उदाहरणको लागि सृष्टिकर्ता परमेश्वर मसीहा येशू भएर धरतीमा आउनु हुँदाखेरि मर्कुसको पुस्तक 1:35 उहाँले प्रार्थनाद्वारा दिन शुरू गर्नुभयो। म यस खण्डलाई पवित्र बाइबलबाट पढिदिँदछु, बिहान उज्यालो हुनुभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्नुभयो। सृष्टिकर्ता परमेश्वरले हामीलाई छोड्नु भएको खाका यानि उदाहरण चाहिँ यो हो, हामीले एका बिहानै उठ्नु बित्तिकै प्रभु येशूको नाममा पितासँग प्रार्थना गरेर दिन शुरू गर्नुपर्छ भन्ने कुराहरूको उदाहरण उहाँले यस खण्डमा छोड्नु भयो। त्यस्तै गरेर यहोशूको पुस्तक एक अध्यायको आठ पदतिर चाहिँ हामीले वचनबाट दिन शुरू गर्नुपर्छ भनेर चाहिँ त्यस खण्डमा बताइएको छ र यो खण्डलाई पनि म पढिदिँदछु। र यहाँ आफ्नो जो लिडर हुनुहुन्छ मसा प्रभुमा जानु भएको छ, प्रभुमा सुत्नु भएको छ र परमेश्वरले यहोशूलाई अब इजरायलीहरूलाई प्रतिज्ञाको भूमिमा लग्ने एउटा दिन जस्तो नै छ प्रतिज्ञाको भूमि शुरू गर्ने। त्यस अवस्थामा उहाँले विभिन्न हात हतियार दिनुभएको छैन, विभिन्न प्रकारको कुराहरू उहाँले त्यसरी दिनुभएको छैन, अस्त्र शस्त्रहरू दिनुभएको छैन। तर यहोशूलाई परमप्रभु परमेश्वरले मूसा पछि अब प्रतिज्ञाको भूमिमा यर्दन नदी तरेर दिन शुरू गर्ने जस्तो नै आशिष लिने कुराहरूको शुरूआत गर्ने कुराहरू जस्तै गर्नको लागि चाहिँ यहोशूको पुस्तक एक अध्यायको सात र आठ पदमा उहाँले यसो भन्नुभयो, बलियो र अति साहसी हो मेरो दास मूसाले तलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर, त्यसबाट दाहिने वा देब्रेतिर नफर्कनु र तँ जहीँ गए पनि सफल हुनेछस्। व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस् तर त्यसमाथि तैले दिन रात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुराहरू होसियार साथ पालन गर्नु र तेरो सबै मार्गहरूमा तैले उन्नति गर्नेछस् र सफल पाउनेछस् भनिकन परमप्रभु परमेश्वरले यहोशूलाई यी कुराहरू बताउनु भयो। र दिन शुरू गर्दाखेरि हामीले यहाँ व्यवस्था भन्नाले उहाँको वचनलाई हामीले मनन गर्न पर्दछ, वचन अनुसार नै हामीले दिन शुरू गर्न पर्दछ। र तपाईँले दिन शुरू गर्दाखेरि जसरी प्रार्थना गर्नुभयो, बाइबल अध्ययन गरेर मनन गर्नु भएर बाइबलको वचनमा चुल्लुम्मै डुब्नुभयो, हृदयमा परमेश्वरप्रति भरोसा राख्नुभयो र त्यो समयमा तपाईँ ब्रस गर्दै गर्नुहुँदाखेरि आफ्नो अगाडि ऐना छ भने ऐना हेर्दै गर्नुहुँदाखेरि तपाईँले यसो भन्नुहुन्छ, खुब साहसी र बलियो हो भन्ने कुराहरू सम्बन्धी तपाईँले भन्नुपर्छ कि मेरो नाम जीवनको पुस्तकमा लेखिएको छ, म चान्चुने मान्छे होइन, म स्वर्गले छानिएको व्यक्ति हुँ र मेरो साथमा सृष्टिकर्ता परमेश्वर दिनभरि जानुहुनेछ। प्रभु येशूले मत्तीको पुस्तक 28:20 हेर म जगतको अन्तसम्म तिम्रो साथमा हुनेछु भन्छ, उहाँले त्यो प्रतिज्ञा गर्नुभएको छ। र उहाँले यशायाको पुस्तकमा म पानीबाट भएर जाँदा उहाँ मेरो साथमा हुनुहुनेछ, आज दिनमा कुनै समस्यामा भएर जाँदाखेरि पनि, आधी बेरीमा भएर जाँदा, त्यो ठूलो बाढीमा भएर म गए भने पनि प्रभु मेरो साथमा हुनेछ र आगोमा भएर जाँदाखेरि पनि म तेरो साथमा हुनेछु भनेर चाहिँ उहाँले भन्नुभएको छ। र उहाँ मेरो साथमा दिनभरि हुनुहुनेछ, म डराउनु पर्ने छैन, म आत्तिनु पर्ने छैन, मेरो अघि अघि उहाँ जानुहुनेछ र उहाँले मलाई कहिल्यै त्याग्नुहुने छैन, कहिल्यै छोड्नुहुने छैन। म कस मौका पाएको व्यक्ति, परमेश्वरको छोरा यानि परमेश्वरको छोरी भइसकेको व्यक्ति, त्यसले गर्दाखेरि प्रभु मेरो साथमा हुनुहुन्छ भने म के देखि डराउने भनेर चाहिँ हामीले दिनलाई त्यस प्रकारले लिन पर्दछ र साथसँग बलियो भएर हामीले दिनलाई सुरु गर्नु पर्दछ, डरमा होइन तर साहसमा, प्रभु मेरो साथमा हुनुहुन्छ भन्ने कुराहरूको साहसमा। र प्रियहरू, दिनमा गरिने सबै कुराहरू प्रभुको हातमा हामीले सुम्पर्नु पर्छ। हितोपदेशको पुस्तक 3:5-6 यसो भनिएको छ, यो खण्डलाई पनि म पढिदिँदछु, आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समझ शक्तिमा भर नपर, छपत आफ्ना सारा मार्गमा उहाँलाई सम्झे र उहाँले तेरो मार्गलाई सोझो तुल्याइदिनु हुनेछ भनिकन यस खण्डमा बताइएको छ। र तपाईँले दिन शुरू गर्नुहुँदाखेरि आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्नुहोस्, तपाईँको समझ शक्तिमा भरोसा नराख्नुहोस् र सारा मार्ग उहाँकै हातमा सुम्पिदिनुहोस्। यो समस्या कसरी समाधान गर्ने नभन्नुहोस्, प्रभु मैले तपाईँकै हातमा मेरो यो समस्यालाई सुम्पिदिएको छु र तपाईँमा सबै कुराहरू सम्भव छ भनेर चाहिँ भन्नुहोस् र 6 पदको अन्तिममा उहाँले तपाईँको मार्गहरू सोझो तुल्याइदिनुहुनेछ। र विलापको पुस्तक 3:22-23 भन्छ, हरेक बिहान उहाँको कृपा नयाँ भएर आउँछ भनेर चाहिँ बताइएको छ। र हामी ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर भरोसा राख्ने मानिसहरूले चाहिँ हाम्रो हरेक बिहान यो प्रकारले शुरू गर्नुपर्छ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: यसुख्रिस्टको नाममा सबैजनालाई जय मसीह। मेरो नाम कुशला नेपाली, म खास बनेपा पुल बजार बस्छु। अहिले चाहिँ केही समयदेखि यता काठमाडौँ मुलपानी एरिया बस्छु भने अनि चर्च चाहिँ मैले के छ भने एयरपोर्ट चर्च गइरहेको छु भने अनि आज चाहिँ म तपाईँहरूको सामु मेरो जीवनमा प्रभुले गर्नुभएको छुटकाराको गवाही चाहिँ तपाईँहरूको सामु म भन्न गइरहेको छु। हुन्छ, अनि मेरो जर्नी चाहिँ स्टार्ट हुने भनेको चाहिँ म 13 इयर्सको हुँदा चाहिँ मेरो मम्मीको डेथ भएको थियो क्यान्सरले गर्दा। अनि त्यस पछाडि चाहिँ मैले हुन्छ नि आफ्नो चाइल्डहुड लाइफ र आफ्नो अहिलेको लाइफ चाहिँ एकदम चेन्जेस भेटाए अनि त्यो चेन्जेसले चाहिँ मलाई एकदम त्यो प्रभाव पार्यो अनि कुनै पनि साथीहरूसँग घुलमिल हुने त्यस्तो कुनै पनि किसिमको त्यो सोसियलाइजेसन त्यो पनि भएन अनि म चाहिँ एकदम सबैबाट टाढा कि आफ्नै फ्रेन्ड्स फ्यामिलीसँग पनि मिल्नलाई पनि मन नलाग्ने अनि लिटरली त्यो आफ्नो फ्यामिलीको सिचुएसन हेरेर अनि आफ्नो इनर स्ट्रगलदेखि चाहिँ म एकदम त्यो टेन्सनमा भइरहेको थिएँ है। अनि जस्तै मम्मीको डेथ भयो अनि उहाँको त्यो जुन माया स्नेह नपाउँदा चाहिँ अनि त्यो आफ्नोपनको अनुभूति नै मैले आफ्नै परिवारबाट जो उहाँले चाहिँ मलाई माया ममता चाहिँ देखाउनु भएको थियो तर पनि मैले त्यो कुनै पनि कुराहरू फिल गर्न सकिरहेको थिइनँ। अनि यसै बीचमा चाहिँ म ममको डेथ हुँदाखेरि लगभग 9 क्लासमा थिएँ भने एससी चाहिँ मैले 1 इयर पछि जस्ट कन्टिन्युसली नै दिए दिन चाहिँ तर आफ्नो त्यो जुन माइन्ड सेट हुन्छ नि त्यो चाहिँ मैले स्टडीमा राम्रो तरिकाले दिन सकिरहेको थिइनँ अनि त्यही पनि स्ट्रगल गर्दै गर्दै भए पनि आफ्नो कलेज पढ्छु भनेर चाहिँ मैले कलेज पढ्नको लागि यता काठमाडौँ दिदी भिनाजू जो पहिलेदेखि नै चर्च गरिरहनुहुन्थ्यो उहाँसँग बसेर चाहिँ मैले आफ्नो स्टडी कम्प्लिट गर्ने कोसिस गरिरहेको थिएँ। अनि यसै बीचमा चाहिँ अब दिदी भिनाजूहरू सधैँ अब शनिबार चर्चमा जाने अनि बुधबार जहिले पनि सङ्गतिहरू हुने गरेर चाहिँ मलाई पनि एक किसिमले अब त्यस्तो केही अब मैले यो पाउँछु त्यो पाउँछु भनेर त सोचेको थिइनँ होइन तर हुन्छ अब म यसोलाई पछ्याउँछु अब म क्रिस्चियन बन्छु भनेर मैले डिसिजन लिएँ अनि ग्रहण पनि गरेको थिएँ। अनि ग्रहण गरेको जस्ट 1 मन्थ भित्रमा चाहिँ मलाई अब हुन्छ नि सुतेको सुतै पनि हुइरहने अनि त्यतिमै नै बेहोस हुने अनि केही पुरा केही पनि कुराहरू याद नहुने अनि इभन मैले जो ममको त्यस हुनुभन्दा अगाडिको पल मात्रै याद थियो त्योभन्दा पछिको पल चाहिँ मलाई यादै थिएन अनि म चाहिँ अब जस आफ्नो फ्यामिलीलाई एकदम त्यो स्ट्रगल भयो त्यो कुराहरूदेखि चाहिँ अनि त्यसको एक महिना बादमा चाहिँ अब यस्तो कुराहरू हुने भइरह्यो मलाई कन्टिन्युसली अनि चर्च जाँदा पनि बाटैमा म चाहिँ बेहोस हुन्थे कि अनि अब चर्च गएको के गरेको कसो गरेको मलाई त्यति याद पनि हुँदैन थियो। त्यसै गरी हामी एक दिन अब प्रार्थना गर्दै गर्दाखेरि चाहिँ मलाई दिदीले सिकाउनु भएको थियो कि मलाई त्यति बेला प्रार्थना के गरी गर्ने कसरी प्रभुसँग माग्ने कुराहरू पनि त्यति थाहा थिएन अनि पछि दिदीले यही कुरा भन्नुभयो कि यो कुरा अब तिमीसँग जे पनि त्यो अब दुष्टले गरिरहेको छ यसबाट छुटकारा पाउनको लागि चाहिँ तिमीले पवित्र आत्मा माग्नु अब प्रार्थना गर्दा हुन्छ कि अब आराधना हुँदा हुन्छ कि भनेर त्यो चाहिँ सिकाउनु भएको थियो दिदीले। अनि मैले चाहिँ अनि एक समयमा चर्चमै जाँदाखेरि अब त्यो बेहोस हुने चाहिँ अब अलिकति कम भएको थियो मलाई होइन अनि आराधना गर्दै गर्दाखेरि पवित्र आत्मा आउनुहोस् भनेर मैले पवित्र आत्मा पाएँ पनि कि त्यति बेला त्यो दिनदेखि चाहिँ अनि सबै टोटली म निको पनि भए अनि त्यस लगत्तै कोभिड पनि भएको थियो अनि म बनेपा फेरि पनि फर्केँ तर अब कोभिडको कारणले गर्दा चर्च जाने स्थितिहरू थिएन नि त अनि घरमै हुँदाखेरि चाहिँ मैले अब पवित्र आत्मासँग कसरी लाइफस्टाइल आफ्नो जिउनुपर्छ भन्ने त्यो कुराहरू चाहिँ मलाई त्यति ज्ञान थिएन अनि मैले आफ्नो भित्रको त्यो जुन त्यो खालीपन हुन्छ जो जति पनि त्यो ममको त्यसबाट मैले जति पनि त्यो पीडाहरू मैले आफ्नो मनभित्र राखिरहेको थिएँ होइन त्यो चाहिँ अब शान्त पार्नको लागि प्रभुको पछ होइन तर बाहिरी संसारको कुराहरूमा चाहिँ त्यो मैले मन लगाएँ है अनि मोबाइलहरू हेर्ने सिरिज अब हुन्छ नि अब जति पनि त्यो संसारमा भएका कुराहरू छन् त्यो चाहिँ मैले सबै ट्राई गरेँ कि त्यो कुराले चाहिँ त्यो अब मेरो ममको डेथ बारेको त्यो ध्यानहरू चाहिँ मबाट हटोस् भनेर होइन तर स्टिल केही समयको लागि चाहिँ हट्थ्यो त्यो जुन हेरिरहन्थ्यो त्यति बेला हट्थ्यो तर पछि चाहिँ जब म एक्लै हुन्थेँ या अब हुन्छ नि जुन पनि कुरामा म एक्लै हुन्थेँ त्यो कुराहरूले मलाई स्टिल सताइरहन्थ्यो कि अनि मलाई चाहिँ त्यति बेला परमेश्वरलाई चाहिँ मैले यो कुराको लागि चाहिँ कसरी सहायता माग्ने त कसरी चाहिँ म यो कुराबाट निस्किन्छु भन्ने त्यो मेरो ध्यान पनि गएन मलाई यो सिकाउने मान्छे पनि धेरै कम नै थिए होइन कारण म मात्र क्रिस्चियन अनि दिदी अनि माइली मेरो माइली दिदी हुनुहुन्थ्यो अनि दाई अनि बुवा पनि अब क्रिस्चियन हुनुहुन्न थियो पहिलेदेखि नै अनि त्यही भएको भएर चाहिँ राम्रो सिकाउने कोही पनि भएन होइन अनि अब मेरो जेठीले जे पनि सिकाउनु भएको थियो त्यो त मैले गरिरहेको थिएँ बाइबलहरू पनि पढेँ बट बुक पढेको हिसाबले मैले त्यो बाइबलहरू पढेँ अनि त्यो कुराहरूलाई चाहिँ मैले राम्रोसँग बुझ्नै सकेको थिएन अनि जब कोभिड सिद्धियो अनि म चाहिँ त्यति बेलासम्ममा चाहिँ अहिले हेरेर आउँदाखेरि चाहिँ एकदम पापको एकदम हुन्छ नि चरम सीमामा पुगेको रहेछु कि आफूले आफूलाई त्यो हुन्छ नि त्यो दलदले हिलोमा जस्तै गरी म आफूले आफूलाई भेटाइरहेको थिएँ कि अनि पछि कोभिड खुलेपछि हामी चर्चहरू निरन्तर भयो त्यो बनेपामै हामी चर्च भेटायो र दिदी मेरो माइली दिदी र म सँगै गयौँ अनि जाँदै गर्दा वचनहरू सुन्दै गर्दा पछि चाहिँ मैले गरेको चाहिँ गलत रहेछ मैले जे कुरा गरिरहेको छु मैले चाहिँ आफ्नो परमेश्वरलाई चाहिँ मेरो शरण स्थान बनाउनु पर्यो तर मैले चाहिँ त्यस्तो गरेको रहेन चाहिँ मैले चाहिँ सांसारिक कुराहरू जो सबै बितिजाने कुराहरू त्यसलाई चाहिँ मैले आफ्नो शरण स्थान बनाएको रहेछु भन्ने कुरा चाहिँ थाहा भयो होइन अनि त्यसपछि चाहिँ मैले रिपेन्ट गर्ने कोसिस गरेँ अनि हुन्छ नि अब आफ्नो भित्रको जति पनि त्यो दुःखहरू छ नि मैले अरूले फिल गर्नुपर्ने त्यो रुने हाँस्ने कुराहरू त्यो म फिलै गर्न सक्दैन थियो जहिले पनि प्रार्थना गरिरहँदाखेरि चाहिँ मलाई केही पनि फिलै हुँदैन थियो कि खाली पनि मात्र महसुस हुन्थ्यो बोली मात्र हुन्थ्यो तर मैले के बोले कसरी प्रार्थना गरेँ त्यो पनि मलाई त्यो हुन्छ नि भित्रदेखि हृदयदेखिको प्रार्थना थिएन कि मेरो अनि त्यो फिल नै गर्न नसकेपछि अब एकदम खाली महसुस भएर परमेश्वर मसँग पनि हुनुहुन्छ र भने जस्तो त्यो क्वेसनहरू आउँथे अनि यसै बीचमा चाहिँ अब मेरो फ्यामिली ब्याकग्राउन्डहरू एकदम डाउन हुँदै गएको थियो मेरो दाई एकातिर मेरो दिदी एकातिर मेरो बुवा एकातिर अनि म एकातिर भएर चाहिँ त्यो फ्यामिली जस्तो थिएन अनि सबैजना आफ्नै निर्णय अनि म र अनि मेरो बुवा चाहिँ जो ममको डेथपछि प्यारालाइज पनि हुनुभएको थियो होइन त्यसै बीचमा चाहिँ अनि फिलिङ्सहरूमा नै मैले आफ्नो जिन्दगीहरू बिताइरहेको थिएँ अनि त्यो बिस्तारै चाहिँ त्यो खालीपन चाहिँ एकदम एउटा होपलेसनेसमा पुग्यो कि मैले आफ्नो लाइफमा कुनै इच्छा नै जान्न सकिनँ कुनै उद्देश्य नै जान्न सकिनँ म अब केही पनि गर्न सक्दिनँ म यस्तै हो अब म त केही गर्ने लायकको पनि छैन भने जस्तो लाग्छ अनि यस्तै विचारहरूले चाहिँ अनि मलाई परमेश्वरमा पनि अघि जान सकिनँ म चर्च पनि दुई तीन महिना जस्तै रेगुलर गइनँ किनकि मलाई लाग्थ्यो कि म वर्दी नै छैन परमेश्वरले त मलाई एकचोटि त्यो छुटकारा दिनुभएको थियो त्यो दुष्टबाट मलाई छुटकारा दिनुभयो तर अब चाहिँ मैले जे पनि गरिरहेको छु त्यो त सब मेरो कारण थियो नि त मेरो पाप थियो अनि मैले त्यसलाई चाहिँ पश्चाताप गर्नुपर्ने तर मैले त्यसमा रिग्रेटमा जे रहे रिपेन्टमा मैले त्यो कुराहरू ल्याइनँ कि अनि रिग्रेटले गर्दा चाहिँ ममा कुनै आशा नै भएन अनि बाँच्नेको नि मतलब जीवनहरू बाँचिरहेछ भन्दाखेरि बाँचिरहेछ तर मेरो आत्मा मसँग थिएन म शरीरमा चाहिँ थिएँ तर मेरो आत्मा चाहिँ मसँग थिएन कि त्यो किसिमको चाहिँ खालीपन त्यो एकदम हुन्छ नि होपलेस जीवनमा चाहिँ त्यो स्थितिमा चाहिँ म पुगेँ कि मेरो जुन कन्टिन्युस सिन गरी मैले गरिरहेको थिएँ त्यसले गर्दा चाहिँ त्यसो भयो अनि परमप्रभुबाट पनि म टाढा थिएँ वचन मेरो जीवनमा थिएन प्रार्थना मेरो जीवनमा थिएन त्यसै बीचमा पनि मैले अनि कसैलाई पनि हेल्प मागेन किनकि मलाई लाग्थ्यो कि म बर्डन बनिरहेको छु अरूको अगाडि म बोझ भइरहेको छु उल्टै म आफ्नै अब जीवनलाई होइन लिएर आफै त चिन्तित थिएँ भने अरूलाई म किन चिन्तित पार्नु भनेर त्यो सोच आइरहेको थियो अनि मैले कसैलाई कसैसँग हेल्प मागेन इभन मेरो पास्टर बुवाहरू पनि एकदम फ्रेन्डली हुनुहुन्थ्यो होइन तर मैले त्यो हेल्प नै माग्न सकिनँ कि अनि त्यसरी नै म सोचहरूमा डुब्दै गएँ अनि 2080 जेठ सालमा मैले जेठ 12 गते एकचोटि सुसाइड अटेम्प्ट गरेँ किनकि मेरो कुनै होप नै नभएको कारणले गर्दा मैले कुनै बाटै देखिनँ यो स्थितिबाट म कसरी निस्किने भने चाहिँ त्यो मैले बाटै नदेखेको कारणले गर्दा चाहिँ मैले सुसाइड अटेम्प्ट गरेँ ट्याब्लेट्सहरू खाएर त्यसले चाहिँ अब केही पनि असर गरेन तर खासमा चाहिँ हस्पिटल पनि जानु परेन म घरमै सुतेको सुतै अवस्थामा भइरहेँ किनकि अब बुवा हुनुहुन्थ्यो अनि अरू कोही पनि हुनुहुन्थ्यो अनि त्यस्तै अवस्थामा भएर म निको पनि भए कुर्बाहरू आएर प्रार्थना गरिदिएपछि निको भयो होइन अनि त्यसपछि चाहिँ मलाई यस्तो भयो कि तिमीले त सुसाइड गरेछ तिमी के परमेश्वरको अगाडि तिमी जान सक्छौ र तिमी लायकको छौ र भने जस्तो क्वेसनले अझ झन् गिल्टिनेस फिल गराएर चाहिँ अनि म चाहिँ चर्चै जान कम्प्लिटली बन्द गरेँ पहिला चाहिँ सङ्गतिमा जाने अब जवान सङ्गति घरेलु सङ्गतिमा जाने त गर्थे तर त्यो सबै कम्प्लिटली बन्द गर्थे अनि बुवा जबसम्म जीवित हुनुहुन्छ त्यति बेलासम्म बाँच्छु न अब बुवा पनि अब बाँच्नु भएन भने त म चाहिँ मर्छु भनेर पुरा आफ्नो लाइफको प्लानिङ नै गरेर बसिरहेको थिएँ है त्यसै दिन अब 2080 सालकै पुस हुनुहुन्थ्यो त्यसको त्यो मेरो ड्याड पनि बित्नु भयो अनि त्यसपछि चाहिँ कम्प्लिटली मैले आफ्नो होसै गुमाए जस्तै भयो कि मैले पहिलेदेखि केही फिल नगरेको अब आफूले आफूलाई हेट लाग्ने मैले आफूले आफूलाई घृणा लाग्न थाल्यो आफूदेखि पनि घृणा लाग्न थाल्यो अनि आफ्नो मान्छेहरू जो मेरो दिदी भिनाजुहरू हुनुहुन्थ्यो उहाँले पनि धेरै अब मेरो स्थिति देखेर चाहिँ सहायता गर्ने कोसिस गर्नुभयो तर म नै त्यो हेल्प चाहदैन थिएँ र त्यो सहायता उहाँले गर्नुभएको सहायता पनि फेल भएको थियो कि त्यति बेला चाहिँ अनि एक किसिमले एउटा यस्तो थट पनि आउँथ्यो कि यहाँ बस्नुभन्दा त बरु नर्क नै मलाई ठिक छ किनकि मलाई थाहा थियो कि सुसाइड गर्नेहरू सबै अब नर्कमा जान्छ भनेर होइन अनि त्यो थाहा भएर पनि मलाई चाहिँ अब यो यो जीवन जिइरहनु भन्दा त बरु म नर्कमै बस्छु, त्यही नै मेरो लागि असल छ भन्ने सोच समेत नै आयो। अनि तर अनि त्यसपछि पनि मैले फेरि पनि एउटा बिग डिसिजन सुसाइड गर्ने, अनि त्यो बेलामा चाहिँ म 5 दिन जति नै हस्पिटल रहनु पर्यो, तर त्यस्तै भए पनि परमप्रभुले चाहिँ मलाई त्यो स्थितिबाट पनि बचाउनु भयो। अनि भन्छौँ नि हामीले नदेखे तापनि हामीले महसुस नगरे तापनि उहाँ हुनुहुन्छ भनेर हामीले भजन पनि गाउँछ होइन। अनि त्यो त्यसपछि चाहिँ मैले उहाँको त्यो उपस्थिति आफ्नो जीवनमा महसुस गरेँ कि, अनि ए मैले त्यस्तो त्यस्तो अब ट्राई गरेँ, त्यत्रो चोटि ट्राई गरेँ, तर पनि प्रभुले चाहिँ मलाई बचाउनु भयो अनि फेरि पनि मलाई नयाँ जीवन दिनै राख्नु भयो भनेर चाहिँ अनि मैले थाहा गर्दै आएँ। अनि त्यसै बिचमा अब भिनाजु मेरो दिदी भिनाजुले चाहिँ अब मलाई बाइबल पढ्न पनि मन लाग्थेन, प्रार्थना नै गर्न मन लाग्थेन, तर जबरजस्ती नै भयो पनि होइन मैले ती सबहरू गराउनु भयो। अनि एक किसिमले चाहिँ त्यो चाहिँ मेरो लागि असल थियो, अनि त्यो चाहिँ कर्कापमै भए पनि मैले गरेको कारणले गर्दा चाहिँ अहिले चाहिँ मलाई बाइबल पढ्न मन लाग्ने, प्रार्थना गर्न मन लाग्ने त्यो हुन थालिस होइन। अनि त्यसपछि चाहिँ अनि त्यो जब मैले त्यो चैतको 14 गते सुसाइड लास्ट चोटि सुसाइड अटेम्प्ट गरेपछि चाहिँ अनि जब हस्पिटलबाट बाहिर आएँ, अनि दिदीले मलाई अब जस प्रभुमा बढ्नुपर्छ भनेर प्रार्थनामा लाने अनि जता जता सङ्गति हुन्छ त्यता त्यता लाने गरेर गर्नुभयो। अनि त्यहाँ गएपछि चाहिँ बिस्तारै बिस्तारै परमेश्वरले चाहिँ मलाई त्यो थट्सहरूबाट छुटकारा दिनुभयो, त्यो अब आफ्नो जीवनलाई नै केही नदेख्ने त्यो उसबाट चाहिँ मलाई छुटकारा दिनुभयो। अनि अब चाहिँ यस्तो लाग्न थाल्यो कि मेरो चाहिँ भविष्य छ, परमेश्वरले मलाई यस्तो योजनाले बनाउनु भएको छ भनेर चाहिँ त्यो होप आउन थाले कि मेरो जीवनमा जुन त्यो होपलेस मैले फिल गरिरहेको थिएँ त्यसमा चाहिँ परमेश्वरले चाहिँ मलाई आशा दिनुभयो, होप दिनुभयो, नयाँ होप। अनि त्यहाँसम्म चर्चमा पनि म रेगुलरली नै दिदीहरू दिदीबहिनीहरूसँग आइरहन्थे, अनि कतिपय टाइममा त अब चर्चमै आउँदा पनि छ सुसाइडको थट्सहरू आइरहन्थ्यो कि, अनि तर पनि मैले त्यति बेला चाहिँ त्यो इन्कार गरेँ, त्यो कुराहरूलाई इन्कार गरेँ, अनि परमेश्वरमा चाहिँ होइन यो सबै दुष्टको खेल हो, परमेश्वरले मलाई बचाउन चाहनुहुन्छ, अनि परमेश्वरले चाहिँ मलाई असल दिन देखाउनुहुन्छ भन्ने विश्वास चाहिँ मैले त्यो लिएँ। अनि बिस्तारै बिस्तारै अनि कुर्बाको वचनहरूले पनि मलाई एकदम त्यो नयाँ इन्साइट दियो कि अब वचनमा यस्तो लेखिया छ उस्तो लेखिया छ भनेर अझ बढी ज्ञान बढ्दै बढ्दै गएपछि चाहिँ अनि त्यो कुराहरूलाई जुन थट्सहरू छ त्यो त्यसलाई चाहिँ मैले कम्प्लिटली त्यसबाट चाहिँ परमेश्वरले मलाई निकाल्नु भयो। अनि फेसबुक इन्स्टा टिकटकहरू सबै मैले कम्प्लिटली बन्द गरिदिएँ, अब चाहिँ म त्यो चलाउँदै चलाउँदैन। अनि त्यसपछि चाहिँ अनि मेरो आफ्नो सारा टाइम चाहिँ वचन पढ्ने, वचन सुन्ने, अनि भजन सुन्ने, अनि प्रार्थनामा बिताउने त्यो गरिसकेपछि चाहिँ परमेश्वरले मलाई यसरी नयाँ जीवन दिनु भएको छ र आज म तपाईँहरूको सामु चाहिँ मैले गवाही तपाईँहरूको सामु मैले बाँड्न पाइरहेको छु। अनि परमेश्वर चाहिँ साँच्चै नै हामीलाई नयाँ जीवन दिने मुक्तिदाता परमेश्वर हुनुहुन्छ, जीवनदाता परमेश्वर हुनुहुन्छ। अनि हामीले कहिले पनि नबिर्सनु भन्ने कुरा चाहिँ हाम्रो शरणीय स्थान चाहिँ परमेश्वर हुनुहुन्छ। अनि जस्तो सुकै दुःखमा पनि सुखमा पनि जस्तो सुकै हुन्छ नि अब हामीलाई चाहिँ लाग्ला कि यो त कहिले पनि अब निस्किँदैन मेरो जीवनबाट, कहिले पनि यो कुरा हट्दैन भन्ने जस्तो लाग्छ, तर परमेश्वरमा चाहिँ त्यो सबै कुरा सम्भव छ। अनि हामी कतिपय समयमा चाहिँ सहयोगको लागि मानिसहरूको साथमा जान्छौँ भने हामी परमेश्वरको साथमा जानलाई अब डराउँछौँ या हुन्छ नि अब आफूले फिल वर्दी फिल लाग्दैन होला, तर हामीले चाहिँ परमेश्वरलाई चाहिँ आफ्नो शरणीय स्थान बनाउनु पर्दो रहेछ। मानिसलाई भन्दा पनि परमेश्वरलाई आफूले मलाई यस्तो भइरहेछ प्रभु, मलाई उस्तो भइरहेछ, या मलाई यहाँ दुखी छ, मलाई यो चोट परिछ भनेर भन्नु चाहिँ भनेर चाहिँ उहाँले चाहिँ हामीलाई त्यो चोटहरूबाट चाहिँ छुटकारा दिनुहुँदो रहेछ, अनि हामीलाई स्वतन्त्र पार्नुहुँदो रहेछ त्यो सबै नराम्रो थट्सहरूबाट, त्यो नराम्रो बन्धनहरूबाट चाहिँ उहाँले हामीलाई छुटकारा दिनुहुँदो रहेछ भने चाहिँ यो मैले आफ्नो जीवनमा सिक्न पाएँ। अनि प्रभुमा म धन्यवादी हुन्छ कि यो सारा त्यो जति पनि घटनाहरू मेरो जीवनमा घट्यो त्यसले चाहिँ अहिले मलाई चाहिँ परमेश्वरमा एकदम विश्वास गर्न सक्ने छोरी बनाउनु भएको छ, परमेश्वरको हुन्छ नि दायरामा रहेर चाहिँ हिँड्न मन लाग्ने छोरी बनाउनु भएको छ। आशा गर्दछु कि आज यो मेरो गवाहीद्वारा चाहिँ तपाईँहरूको जीवनमा पनि छुटकारा आउनेछ, परमेश्वरले तपाईँहरूको जीवनमा पनि काम गर्नुहुनेछ। अनि म यही आशा गर्छु कि तपाईँहरू पनि परमेश्वरमा बढ्नुहोस्, अनि आफ्नो हरेक बन्धनहरूबाट भित्री बन्धनहरूबाट चाहिँ तपाईँहरू पनि छुटकारा पाउनुहोस् भन्ने म चाहिँ यही म प्रार्थना पनि गर्दछु। अनि हुन्छ, धन्यवाद। जयमसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ, र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 9749588699, 9749588699।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
1: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 4022544 4022544
1: र 4022572 4022572।
4: ओस्मामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
5: हो र
4: होइन होला त्यस्तो त?
5: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ मिस।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
0: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841354402, 9841354402 र 9810334606, 9810334606। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
10: Thank you.
0: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता कुमार अब्राहमको साथमा। अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस् अधिक जानकारीको लागि मोबाइल 9841-68-68-02 9841-68-68-02
10: र 9818-25-12-40 9818-25-12-40

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
4: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
6: एक एक व्यक्तिको जीवनमा प्रभाव पार्दै चैमसी आज मंगलबार सेप्टेम्बर 8 तारिक भदौ 23 गते आजको बाइबल लेखण्ड मत्तीको पुस्तक 10:42 रहेको छ र यहाँ यसरी लेखेको छ, जसले यी सानाहरूमध्ये एउटालाई मेरो चेला मानेर एक कचौरो चिसो पानी मात्र भए पनि पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु त्यसले आफ्नो इनाम कदापि गुमाउने छैन। घरबार विहीन मानिसहरूका लागि भाडामा घर किन्नका लागि आफ्नो व्यक्तिगत लगानीबाट पैसा खर्च गर्दा लेस गोल्डबर्ग नामक मानिसका साथीहरूले उनलाई पागल ठाने। एक सेवानिवृत्त इन्जिनियरका रूपमा लेसले आफूले लिन सक्ने यो एकमात्र निर्णय भएको महसुस गरे। आफ्ना घरबार विहीन साथीहरूसँग उनले हरेक दिन कम्तीमा 1 घण्टा बिताउँछन् अनि उनीहरूको निम्ति धेरै घरहरू मरमत गर्न मदत गरेका छन्। आफ्ना सबै प्रयासहरूमा होलबर्गले घरबार विहीनहरूलाई कहिल्यै गैर जिम्मेवार वा अविश्वसनीय ठानेनन्। उनले तिनीहरूलाई मानिसहरूका रूपमा मात्रै देखे, चोट लागेका मानिसहरू। उनले पत्ता लगाए कि उनले किनेको घर अस्थायी आश्रय वा सेवागृह दुवैको रूपमा प्रयोग गर्न सकिन्छ। एउटा त्यस्तो स्थान जहाँ घरबार विहीन मानिसहरूले चिठी पत्र प्राप्त गर्न, फोन गर्न, जागिरका लागि सम्पर्क गर्न र दान गरिएका वस्तुहरू प्राप्त गर्न सक्छन्। 4 जना घरबार विहीन पुरूषहरू त्यो घरमा बस्छन् जसले त्यो घरको खर्च धान्न न्यूनतम भाडा तिर्छन्। त्यो घरका नियमहरू कडा छन्। त्यहाँ रक्सी, लागु पदार्थ, व्यर्थको घुमफिर गर्न पाइँदैन। गोल्डबर्ग कहिले धनी भएका छैनन्। 20 वर्षसम्म उनले आफ्नै व्यवसाय चलाए, आगो निभाउने यन्त्रहरू बनाए र घरहरूमा जडान गर्दै प्रति वर्ष लगभग $25,000 अर्थात 35 लाख रुपियाँ जति कमाए। उनी एक सामान्य मानिस थिए जसले पूरा नभएको आवश्यकता देखे अनि त्यसलाई पूरा गर्न मदत गर्ने तरिका फेला पारे। मदर टेरेसाले भनेकी छिन्, हामी सबैले ठूला काम गर्न सक्दैनौ, तर हामी सबैले ठूलो प्रेम साथ साना कामहरू गर्न सक्छौ। यसुले यही कुरालाई यसरी भन्नुभयो, जसले यी सानाहरूमध्ये एउटालाई मेरो चेला मानेर एक कचौरो चिसो पानी मात्र भए पनि पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु त्यसले आफ्नो इनाम कदापि गुमाउने छैन। आजको दिन बिताउँदै गर्दा आफ्नो हृदय खुल्ला राख्नुहोस् र तपाईँलाई अरू कसैको समस्याको समाधान बनाइदिन परमेश्वरसँग प्रार्थना गर्नुहोस्। जब तपाईँले त्यसो गर्नुहुन्छ तपाईँले पक्कै पनि आफ्नो इनाम पाउनुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
4: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082408470।
4: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस्
0: र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
4: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
7: कोरस नम्बर 172।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी। बिहानी
3: प्रिय श्रोता, जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजेक राई गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईंलाई साथ दिनको लागि प्राविधिक मित्र सुजनसँगै उपस्थित भइसकेको छु। श्रोता कस्तो हुनुहुन्छ? म आशा गर्छु तपाईँ यस बिहानीमा शान्ति, खुशी र आनन्दित हुनुहुन्छ। तर यदि हुनुहुन्न भने पनि कृपया यस प्रसारणलाई ध्यान दिएर सुन्ने प्रयास गरिदिनुहोला, किनभने यस प्रसारणद्वारा हामी तपाईँलाई अहिले तपाईँ जसोसुकै अवस्थामा हुनुभए तापनि परमेश्वरले दिनुहुने शान्ति र आनन्दको विषयमा अवगत गराउँदै तपाईँको यस क्षणलाई फलदायी, आनन्दित तुल्याउने प्रयास गर्दैछौं। र सोही क्रममा श्रोता, यस बिहानी परमेश्वरलाई धन्यवाद दिन उत्साह प्रदान गर्नको लागि म तपाईसँग यस क्षणमा धार्मिकताको नयाँ बाटो सम्बन्धित केही कुरालाई एकैछिन चर्चा गर्न चाहन्छु। श्रोता मित्र, धार्मिकता प्राप्त गरी उद्धार पाउन खोज्ने मानिसहरू विधि विधानहरू तनमन लाएर पालन गर्दछन्। तर मानिसले आफ्नो शरीरलाई कष्ट दिएर वा कुनै धार्मिक विधान पालन गरेर परमेश्वरको धार्मिकता प्राप्त गर्न सक्दैन। इसरायलीहरूको सोचाइ पनि यस्तै थियो। यीशु ख्रीष्टले यहुदी व्यवस्था पूर्ण पालन गरेर व्यवस्थाको अन्त्य गरी आफ्नो धार्मिकता दिनुहुन्छ भन्ने इसरायलीहरूले विश्वास गरेका थिएनन्। उनीहरूमा धार्मिक बन्ने जोस थियो, तर अविश्वास र अल्पज्ञानको कारण तिनीहरूको धार्मिकतालाई उनीहरूले स्वीकार गरेनन्। व्यवस्था पालन गरेर हजारौं कोशिशहरूद्वारा पृथ्वी मुनि वा स्वर्गमा धार्मिकताको खोजी गर्नुभन्दा स्वर्गबाट आफै तल ओर्लनु भएको र मृत्युबाट जीवित हुनुभएको येशु ख्रीष्टमा विश्वास गर्नु धार्मिकता प्राप्त गर्ने सजिलो उपाय हो। यदि हामीले येशुलाई प्रभु हो भनी मुखले स्वीकार गर्यौं र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने हाम्रो उद्धार हुनेछ। त्यसकारण मानिसले उद्धार पाउने बाटो अब ख्रीष्टद्वारा धार्मिकता प्राप्त गरी उद्धार पाउन हृदयले विश्वास गरी मुखले स्वीकार गर्नुपर्दछ। व्यवस्थाले परिवर्तन गर्न नसकेको हृदयलाई विश्वासले परिवर्तन गराई पवित्र भएर परमेश्वरको मानिस निर्दोष ठहरिन्छ र उद्धार पाउँदछ। यसरी व्यवस्थाको अन्त्य भएकोले इसरायली र अरू जातिहरूमा कुनै भेद रहेको छैन। प्रिय मित्र, म आशा गर्छु अहिले भर्खरै प्रस्तुत गरिएका प्रभु येशू ख्रीष्टद्वारा मानिसलाई प्राप्त हुने धार्मिकता अर्थात् धार्मिकताको नयाँ बाटो सम्बन्धित कुराहरू जुन हामीले पवित्र शास्त्र बाइबलको रोमी अध्याय 10 पद 1-13 सविस्तार वर्णन गरिएको पाउँदछौ। सो कुराहरूले तपाईंलाई हामी मानिसहरूले धर्मकर्महरूद्वारा धार्मिकता पाउन नसक्दा प्रभु येशू ख्रीष्टद्वारा हामीलाई परमेश्वरले धर्मी ठहराउनु भएकोमा धन्यवादी हुनलाई र यस सुन्दर जीवनमा पाएको उहाँको अनुग्रह कृपाप्रति पनि धन्यवादी हुनलाई अवश्य प्रेरणा मिलेको छ भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै म आइजेक राई आजको लागि बिदा हुन्छु। जय मसीह। तपाईँको आजको दिन आशिषमय रहोस्।
4: कोरस नम्बर 146।

गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ कार्यक्रम हो प्रेयर टाउन। प्रेसरता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डू र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र के का लागि गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने विषयमा पनि हामी तपाईँको बीचमा भलाकुसारी गर्ने गर्दछौ। आदरणीय श्रोता, हाम्रो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई प्रार्थनामा उत्साह दिनु र तपाईँ श्रोताहरूसँग प्रार्थनामा सहकार्य गर्नु र तपाईँले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्नु हाम्रो कार्यक्रमको एकमात्र उद्देश्य रहेको छ। आदरणीय श्रोता, यो कार्यक्रम एकमात्रै प्रार्थनामा समर्पित कार्यक्रम हो, त्यसकारणले गर्दा तपाईँ यस कार्यक्रमसँग प्रार्थनामा अगाडि बढ्न सक्नुहुन्छ। तपाईँ अरू मानिसहरूको निम्ति, अरू जनहरूका निम्ति तपाईँ प्रार्थना गर्न सक्नुहुन्छ र अथवा तपाईँले अरूबाट, अरू प्रभुका जनहरूबाट तपाईँले प्रार्थना प्राप्त गर्न सक्नुहुन्छ। आदरणीय श्रोता, आज पनि त्यही उद्देश्य अनुरूप अबको करिब करिब आधी घण्टासम्म तपाईँसँग प्रार्थनामा सहयात्रा गर्दै आजको यो बिहानलाई प्रार्थनामय बनाउनको लागि तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा हामी आइपुगिसकेका छौं। तथापि श्रोता, यसकारणले गर्दा आउनुहोस् आजको यो बिहानलाई हामी एकसाथ मिलेर प्रार्थनामय बनाऊ। प्रिय श्रोता, यदि तपाईँसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँको निम्ति प्रार्थनाको अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र साथै हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। आदरणीय श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि केन्द्रित भएर तपाईँसँग केही समय कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले प्रार्थनाको बारेमा धेरै कुराहरू तपाईँसँग गरेका छौं। तपाईँ यदि हाम्रो नियमित सहयात्री हुनुहुन्छ भने सम्भवतः तपाईँ प्रार्थनाका रहस्यको त्यो उचाइमा पुगिसक्नु भएको छ र तपाईँलाई हामी अझै त्यो उचाइमा लिएर जान चाहन्छौ, जहाँ प्रार्थना गर्दाखेरि परमेश्वर र तपाईँको बीचमा कुनै पनि प्रकारको रोकावट वा छेकावट नभएको होस्। श्रोता, हामी जति धेरै ग्राउण्ड लेभलबाट प्रार्थना गर्छौं, हाम्रो प्रार्थना माथिसम्म पुग्नको लागि थुप्रै प्रकारका रोकावटहरू आउँछ र हामीले थुप्रै पटक विभिन्न प्रकारका संघर्षहरू गर्नुपर्छ प्रार्थनाको उत्तर प्राप्त गर्नको लागि। कतिपय अवस्थामा त हामीले प्रार्थनाको उत्तर नपाउन्जेलसम्म म अब केही पनि खाँदा नि खान्न, पिउँदा नि पिउँदिन्न भनेर पूर्ण रूपले उपवास नै पनि बस्नुपर्ने अवस्था आउँछ। यो त्यो अवस्थामा आउँछ जतिखेर हाम्रा प्रार्थनाहरूलाई छेक्ने बाधाहरू हाम्रो अगाडि खडा हुन्छन्। तर जब जब हामी प्रार्थनामा अगाडि बढ्दै जान्छौं
र सृष्टिकर्ता परमेश्वरसँगको हाम्रो सामिप्यता बढ्दै बढ्दै जान्छ। उति उति परमेश्वर र हाम्रो बीचको त्यो दूरी कम भएको कारणले गर्दा हाम्रो प्रार्थना तुरुन्तै सुनवाई हुन्छ। हामीले परमेश्वरको आवाजलाई सुन्न थाल्छौं अनि हाम्रो आवाज परमेश्वरसम्म पुग्न थाल्छ। प्रेसवता यो प्रार्थनाको उचाइको हाम्रो सामिप्यता बढ्दै बढ्दै जान्छ। उति उति परमेश्वर र हाम्रो बीचको त्यो दूरी कम भएको कारणले गर्दा हाम्रो प्रार्थना

प्रिय श्रोता, यसकारणले गर्दा हाम्रो उद्देश्य यही हो कि तपाईँ प्रार्थनाको चरम उचाइमा पुग्नुहोस् र सृष्टिकर्ता परमेश्वरसँग तपाईँ पूर्ण रूपले एकाकार बन्नुहोस्। अझै मोसा र परमेश्वर बीच जसरी आम्ने सामने कुराकानी हुन्थ्यो, त्यस्तै प्रकारका कुराकानी तपाईँ र परमेश्वरको बीचमा हुन सकेको होस्। यो हाम्रो चाहना हो। सायद तपाईँ पनि यही कुरा चाहनुहुन्छ होला, होइन? तपाईँ पनि सृष्टिकर्ता परमेश्वर मेरो सामने हुनुभएको छ र म उहाँको सामने हुँ, मेरो आँखाले हाम्रा परमेश्वरलाई देखुन् र परमेश्वरको प्रत्यक्ष आँखाले मलाई देखोस्। हामी हर कोही परम प्रभु सृष्टिकर्ता परमेश्वरलाई विश्वास गर्ने सबैको एकमात्र हृदयको भित्री चाहना हो। यदि यो चाहना हाम्रो लागि सिद्ध भयो या पूरा भयो भने हामी यस संसारमा

पूरा भइदियो त्यो चाहना भने हामी संसारमा अरू कुनै पनि कुराको लालसा गर्ने छैनौं, किनभने हामीलाई थाहा छ सृष्टिकर्ता परमेश्वरसँगको त्यो सामिप्यता नै हाम्रो निम्ति सब थोक हो। त्यसकारण गर्दाखेरि हामी अब यो मेरो लागि कहाँ यो सम्भव छ र यो त धेरै टाढाका कुरा हुन्, म जस्तोले के यस्तो पाउँला भनेर आफूले आफूलाई निचो र कमजोर नसम्झौं। श्रोता, तपाईँ हामी सृष्टिकर्ता परमेश्वरको स्वरूपमा बनेको मानिस हौ, त्यसकारणले गर्दाखेरि त्यसमाथि पनि हामी ख्रिस्ट येशूको अनमोल बलिदानद्वारा शुद्ध र पवित्र पारिएका व्यक्तिहरू हौं। त्यसमाथि पनि हामी प्रभु येशू ख्रिस्टद्वारा परमेश्वरकै छोराछोरी हुने अधिकार प्राप्त अधिकारीहरू हौं, स्वर्गका उत्तराधिकारी हौं। त्यसकारणले गर्दा होला मानिसको नजरमा तपाईँ सानो हुनुहुन्छ, कमजोर हुनुहुन्छ, मानिसको दृष्टिकोणबाट तपाईँ तुच्छ देखिनु भएको छ होला, तर स्मरण रहोस् स्वर्गको परमेश्वरले तपाईँलाई एकदमै ठूलो र उच्च सम्मानका साथ हेरिरहेको छ र तपाईँलाई स्वर्गको दृष्टिकोणमा परमेश्वरले फरक दृष्टिकोणले तपाईँलाई हेर्नुहुन्छ। प्रिय श्रोता, हामीले यो हामीले न्यायकर्ता सात अध्यायतिर हेर्ने भनेदेखि गिदोन हेर्दाखेरिमा सबै मानिसहरूबाट तुच्छ गनिएको थियो, सानो, तर एकजना परमप्रभुको दूतले गिदोनलाई के भन्छन्, त वीर मानिस होस् र तैले इसरायलीहरूलाई मिद्यानीहरूको हातबाट छुटकारा दिनको निम्ति आफ्नोमा भएको बललाई प्रयोग गर, परमप्रभु तसँग हुनुहुनेछ। अब गिदोन एउटा यस्ता व्यक्ति हुन् जो आफै पनि मानिसको नजरमा एउटा कातर र डरपोक जस्तो देखिन्छन्, किनभने उनले त्यतिखेर स्वर्गदूतबाट यो सन्देश पाउँदै गर्दा मिद्यानीहरूबाट लुकाउनको लागि खलामा, त्यो पनि दाख पेल्ने कोलमा बसेर गहुँ चुर्दै थिए। श्रोता, यसबाट हामीले के थाहा गर्न सक्छौं भने तपाईँ र मलाई हेर्ने मानिसको दृष्टिकोण र परमेश्वरले हेर्ने दृष्टिकोण फरक छ। तपाईँ मानिस

यसको दृष्टिकोणबाट जस्तो देखिनुहुन्छ मानिसले तपाईँलाई जस्तो देख्छन् मानिसले तपाईँको बारेमा जे भन्छन् परमेश्वरले फरक दृष्टिकोणले हेर्नुहुन्छ र परमेश्वरले तपाईँको जीवनमा फरक उद्देश्य राख्नुभएको हुन्छ। प्रिय श्रोता, त्यसकारणले गर्दाखेरि हामी परमेश्वरसँग हर समय हर दिन अगुवाई खोज्दै हामी अगाडि बढ्नुपर्छ। श्रोता, न्यायकर्ता एक अध्यायमा हामी देख्छौ कि जब यहोशु आफ्नो काम सकेर अब उनीहरूले आफ्नो आफ्नो भागमा पठाउने बेला भयो र यहोशु आफ्नो कार्यकाल सकेर उनी परमेश्वरको घरमा गए, पिता पुर्खासँग मिल्न गए, त्यसपछि अब त्यहाँ इसरायलीहरूलाई अगुवाई गर्ने व्यक्ति न त मोसा थिए न यहोशु नै, केवल सृष्टिकर्ता परमेश्वर मात्रै उनीहरूको साँचो अगुवा हुनुहुन्थ्यो र यहाँ अझै पनि बाँकी थियो प्रतिज्ञाको भूमि जित्नु। थुप्रै पटक संघर्ष गरेर परमेश्वरद्वारा प्रतिज्ञा गरेका कुराहरूलाई प्राप्त गर्नु अझै बाँकी थियो। इसरायलीहरूसँग सुरवीर सेनाहरू थिए, उनीहरू कुशल योद्धाहरू भइसकेका थिए किनभने उनीहरूले युद्धको तालिम लिएको धेरै भएको थियो। अनगिन्ती युद्धहरू उनीहरूले जितेका थिए किनभने परमेश्वर उनीहरूको साथमा हुनुहुन्थ्यो। आदरणीय श्रोता, तर यो पटक अब इसरायलीहरूले परमप्रभु परमेश्वरसँग स्पष्ट मार्गदर्शनको निम्ति प्रार्थना गर्दैछन्। उनीहरू भन्दैछन्, कुन चाहिँ कुलले कनानीहरूलाई पहिले आक्रमण गर्नुपर्छ भनी इसरायलीहरूले परमप्रभुसित सोधपुछ गरे भनेर लेखिएको छ। कसले युद्ध शुरूआत गर्ने? अनि दुई पदमा परमप्रभुले जवाफ दिनुभयो, यहुदाले आक्रमण गरोस्, मैले त्यो देश तिनीहरूका हातमा सुम्पिदिएको छु। प्रिय श्रोता, यहाँ हामी देख्छौ परमेश्वरले कसरी सठिक र ठिक प्रकारको निर्देशन दिनुभयो। यो यस्तो निर्देशन थियो जसलाई पालन गर्नाले उनीहरूको उपलब्धि उनीहरूको जित चाहिँ पक्का गरिएको थियो। यसकारणले गर्दा यदि हामी परमेश्वरको निर्देशन अनुसार कुनै पनि काम गर्छौं भने हामीले जुन उद्देश्य राखेर काम गरेको त्यसमा हामी कहिले पनि चुक्दैनौं। आदरणीय श्रोता, हामीले गन्ती 20 अध्यायको 18 पदमा पनि हामी देख्छौ, इसरायलीहरू तुरुन्तै बेथेलतिर लागे र त्यहाँ तिनीहरूले परमेश्वरलाई यसो भनेर सोधे, हामी मध्येको कुन चाहिँ कुलले पहिले बेन्यामिनीहरूलाई आक्रमण गर्ने? परमप्रभुले भन्नुभयो, पहिले यहुदाले आक्रमण गरोस्। किन बेन्यामिनीहरूलाई आक्रमण गर्नु? किनभने गिबामा बस्ने बेन्यामिनीहरूले अधम अधर्म गर्ने मानिसहरूलाई दण्डित गर्नुको सट्टामा लुकाएर छिपाएर राखेका थिए, उनीहरूले पापलाई लुकाएर राखेका थिए। र उनीहरूको गल्ती के थियो? एकजना लेवीको श्रीमतीलाई जबरजस्ती उनीहरूले सामूहिक बलात्कार गरेर इसरायललाई एकदमै घृणित तरिकाले चाहिँ नि बदनाम हुने काम गरेका थिए, अपवित्र पारेका थिए, त्यसकारण उनीहरू दण्डको भागीदार थिए। सायद उनीहरूले त्यो पाप गर्ने मानिसहरूलाई दण्डको निम्ति सुम्पिदिएका थिए भने त्यहाँ लडाईँ हुँदैन थियो, तर वास्तवमा त्यहाँ उनीहरूले सुम्पेनन्, आफ्ना अधर्मी दाजुभाइहरूलाई बचाउन चाहे। त्यसकारणले गर्दा त्यो देशमा लडाईँ शुरू गर्नुपर्ने हो र त्यसमा पनि यहुदा अगाडि बढेर युद्ध गर्नुपर्ने कुरा यहाँ परमप्रभुले बताउनु भएको कुरा हामी थाहा गर्न सक्दछौ। श्रोता, फेरि हामीले पहिलो राजाहरूको पुस्तक 20 अध्यायको 14 पदमा हेर्ने हो भनेदेखि त्यहाँ पनि यसरी लेखिएको छ,
आहाबले सोधे, तर त्यो कसले गर्छ त? अगम वक्ताले जवाफ दिए, परमप्रभु यसो भन्नुहुन्छ, प्रान्तका सेनापतिहरूका अधिकृतहरूले त्यो गर्नेछन्। अनि तिनले सोधे, लडाईँ कसले सुरु गर्नेछ? अगम वक्ताले जवाफ दिए, तपाईँले। अब यो प्रसंग हो आहाब र उनको शत्रुको जुन आक्रमणको कुरा थियो त्यो कुरालाई लिएर यहाँ गरिएको हामी पाउँदछौ। अगनि श्रोता, यहाँ बेन हदद नाम गरेका व्यक्तिले सामरियामा अनावश्यक लडाईँको निम्ति उत्साहट गरेको कुरा हामी पाउँदछौ। र शुरूमा आहाबले नम्रतापूर्वक जवाफ दिए, चेतावनी दिए, तर मानेनन् बेन हदद। आफ्नो घमण्डमा आहाबको विरूद्धमा उठे, अनि परमप्रभुले आहाबलाई यो कुरा जनाउनु आवश्यक थियो कि म आफै सर्वशक्तिमान परमेश्वर हुँ, म बाहेक अरू कोही छैन। यद्यपि आहाब त्यतिखेर आफ्नो पत्नी इजबेलको बहकावमा आएर बाल देवता र आशेरा देवीलाई पूज्ने गर्दथे। प्रेस्रोता, तब यसैबीचमा एकजना अगम वक्ता इजरायलका राजा आहाब कहाँ आएर घोषणा गरे, परमप्रभु यसो भन्नुहुन्छ, के तैँले यो विशाल सेनालाई देख्दैछस्? आजै म त्यो तेरो हातमा सुम्पिदिनेछु र तैँले म नै परमप्रभु हुँ भन्ने जान्नेछस्। तर आहाबले सोधे, 14 पद म फेरि दोहोऱ्याउँदैछु, तर त्यो कसले गर्छ त? अगम वक्ताले जवाफ दिए, परमप्रभु यसो भन्नुहुन्छ, प्रान्तका सेनापतिहरूका अधिकृतहरूले त्यो गर्नेछ। तिनले भने, लडाईँ कसले सुरु गर्नेछ? अगम वक्ताले जवाफ दिए, तपाईँले। प्रेस्रोता, यो एउटा स्पष्ट मार्गदर्शन हो र हामीले पनि सृष्टिकर्ता परमेश्वरद्वारा मार्गदर्शन प्राप्त गर्नु छ भने अब हामीले पनि हरेक परिस्थितिहरूमा सर्वशक्तिमान परमेश्वरको अगुवाईमा कुनै पनि काम हामीले गर्नुपर्छ भन्ने कुरा हामी थाहा गर्न सक्छौ। श्रोता, यो जब यहोशूको मृत्यु भयो, यस अवधिमा इसरायलले आफ्नो ईश्वरीय नेतृत्वको महत्वपूर्ण कडी गुमाएको थियो। मूसा महान अगुवा थिए जसलाई परमेश्वरले तिनीहरूलाई मिश्रबाट ल्याउनको लागि प्रयोग गर्नुभयो। यहोशू मूसाका सहायक थिए र परमेश्वरले तिनीहरूलाई प्रतिज्ञा गरेको देशमा ल्याउन प्रयोग गर्नुभयो। तर यहोशूसँग सम्पूर्ण राष्ट्रको अगुवाई गर्ने नियुक्त गर्न सक्ने अर्को कुनै सहायक निस्किएन। अब चाहिँ तिनीहरू एउटा महत्वपूर्ण स्थानमा थिए जहाँ उनीहरूले अब पहिले भन्दा अझै घनिष्ठ रूपमा परमेश्वरसँग भरोसा गर्नुपर्थ्यो। परमेश्वरले आफ्नो कामको लागि यस पृथ्वीमा अद्भुत मानव अगुवाहरू दिनुहुन्छ र जब ती मानव अगुवाहरू यस संसारबाट विदा हुन्छन्, परमेश्वरका मानिसहरूको लागि यो साँच्चै नै कठिन हुन्छ। तर यस्तो परिस्थितिमा हामी विगतमा बाँच्न सक्छौ, त्यो अगुवा अझै हामीसँग वैध हुन्थ्यो भन्ने हामी चाहना गर्न सक्छौ। तर न्यायकर्ताको यस अवधि जो लगभग 340 वर्ष रह्यो, राष्ट्रिय नेतृत्वको लागि कुनै पनि पद थिएन। इजरायलसँग न राजा थियो, न राष्ट्रपति, न प्रधानमन्त्री, केवल स्वर्गका परमेश्वर हुनुहुन्थ्यो र आवश्यक उपयुक्त समयमा परमेश्वरले राष्ट्रहरूको लागि एउटा अगुवा खड़ा गर्नुहुन्थ्यो जो उठ्थे, आफ्नो काम गर्थे र त्यसपछि आफ्नो अस्पष्टतामा नै फर्कन्थे। यसका लागि इसरायलसँग परमेश्वरमा वास्तविक र स्थायी भरोसा हुनु अत्यन्त आवश्यक थियो र यी राष्ट्रिय उद्धारकर्ताहरू निर्वाचित पनि थिएनन् र तिनीहरूको उत्तराधिकारद्वारा नेतृत्वमा आएका पनि होइनन्। तिनीहरू आफ्ना समयको लागि परमेश्वरद्वारा विशेष रूपमा बोलावट र वरदान पाएका र परमेश्वरका मानिसहरूले त्यो वरदानलाई चिनेर सम्मान गरेका व्यक्तिहरू हुन् र हामी देख्छौ कि जब हामी पुस्तक न्यायकर्ताको यो देख्दछौ, यसको अर्थ हो अदालतमा बसेर कानूनी मुद्दाहरू निर्णय गर्ने व्यक्ति थिएनन्। यिनीहरू जसलाई हिब्रू शब्दमा सफाट भनिन्छ, वीर अगुहरू हुन् भन्ने धारणा हो।
र तिनीहरूको सामु ठूला बाधाहरू थिए। तिनीहरू सबै भयानक अनैतिकता र मूर्ति पूजाबाट बाँच्ने मानिसहरूले घेरिएका थिए। परमेश्वरसँग हिँड्नाले निरन्तर खतरामा परेका थिए। इसरायलको वरिपरि बस्ने कनानीहरूका जीवनहरू मुख्यतया तीन कुरामा केन्द्रित थियो, पैसा, यौन र परमेश्वरसँग मेरो शर्तमा सम्बन्ध राख्नुपर्छ, परमेश्वरको शर्तमा होइन भन्ने यस्तो प्रकारको विचारधारा थियो। त्यही कारणले हामी देख्छौ कि उनीहरू एक प्रकारको अन्धकारको युगमा बाँचेका थिए र त्यतिखेर पनि जस जसले उहाँसँग अगुवाई खोजे, प्रार्थना गरे, परमेश्वरको साथ सहयोग पाए र सबै कुरामा सफलता पनि पाए, तर जसले आफू खुशी गर्यो, आफ्नो मनमा जे ठिक लाग्छ त्यही गर्यो, उनीहरूले धेरै दुःख पाए। श्रोता, तपाईँ हामी ख्रिष्ट येशूलाई विश्वास गर्ने व्यक्तिहरू हौ। यसकारणले गर्दा जब जब हामी ख्रिष्ट येशूमा विश्वास गर्छौं भने हामीले हरेक कुराहरूको निम्ति उहाँसँग प्रार्थना गर्छौ र प्रार्थनाद्वारा उहाँसँग सल्लाह लिएर मात्रै हामी अगाडि बढ्छौं भने संसारमा आजको दिनमा जतिसुकै विपत्तिहरू आओस् या जतिसुकै अन्धकारले छोपोस्, हामी सफल नै हुन्छौं र हामी परमेश्वरबाट सहायता नै पाउँछौ र हामी आज पनि दीर्घजीवी भएर शान्तसँग रहन चाहन्छौ सक्छौ। तर यदि हाम्रो मन र हृदय परमेश्वरबाट हटेर विभिन्न बहानामा अन्यत्रतिर हामीले कुरा मोड्छौं भने हामी जस्तो दुखित र हामी जस्तो कष्टमा पेलिएका व्यक्ति सायद ब्रह्माण्डमा खोज्दा अर्को पाइँदैन होला। त्यसकारणले गर्दाखेरि हामी हाम्रो वरपरका वातावरण के छ, हाम्रो वरपरका परिस्थिति के छ, त्यस परिस्थितिलाई हामी नहेरौं। ती परिस्थितिहरू जतिसुकै बिग्रदो अवस्थामा भए तापनि हाम्रो आस्था र भरोसा केवल येशू ख्रीष्टमा राखौं। उहाँले हामीलाई ती सबै बिग्रिदो परिस्थितिबाट जोगाउन सक्नुहुन्छ र उहाँ सामर्थ्य हुनुहुन्छ। हामी उहाँको अगुवाईमा हिँडौं, उहाँको सल्लाहमा हामी अगाडि बढौं। स्मरण रहोस्, सृष्टिकर्ता परमेश्वर मोसा र यहोशू अनि न्यायकर्ताको समयमा जसरी बोल्नुहुन्थ्यो, आज त्योभन्दा स्पष्ट शब्दमा तपाईसँग बोल्नुहुन्छ। तर तपाईँको कान उहाँको आवाज सुन्नको लागि तयार छ कि छैन, तपाईँको हृदय उहाँको वचनलाई ग्रहण गर्न र उहाँको सल्लाहलाई प्राप्त गरेर आज्ञाकारी हुन तयारी छ कि छैन भन्ने कुरा नै आउँदछ। यदि त्यसो हुनुहुन्छ भने तपाईँ हामीले सृष्टिकर्ता परमेश्वरबाट सल्लाह पाउने एउटै माध्यम केवल प्रार्थना नै हो र प्रार्थनाद्वारा नै हामीले हाम्रा कुरा परमेश्वरसँग राख्न सक्छौ र परमेश्वरको कुरा हामीले सुन्न सक्छौ भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ। कार्यक्रम हो प्रेयर टावर र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तोता जोनाथन गिरी र प्रविधिमा हुनुहुन्छ सुजन घिमिरेज्यू। र श्रोता, हामी यो प्रसंगलाई थप अगाडि बढाउँ र हामीले यहाँ देख्छौं कि इसरायलका सन्तानहरूले परमप्रभुलाई सोधे, यहाँ तिनीहरूले सही काम गर्छन्, त्यो काम जुन यहोशूले तिनीहरूलाई गरून् भन्ने चाहन्थे र आज्ञा दिएका थिए। यहोशू गए पनि तिनीहरू अगुवा बिना छोडिएका थिएनन्। तिनीहरूलाई केवल परमेश्वरमा नयाँ भरोसा गर्नलाई चाहिँ अभ्यास गर्नको लागि बोलाइएको थियो। श्रोता, अनि परमप्रभुले भन्नुभयो, जब इसरायलले परमप्रभुलाई खोज्यो उहाँले तिनीहरूलाई डोर्याउनु भयो। अनि लुका 11:19 यीशु त्यही भन्नुहुन्छ, अनि म तिमीहरूलाई भन्दछु, माग तिमीहरूले दिइनेछ, खोज तिमीहरूले पाउनेछौ, ढोका ढकढक्याऊ तिमीहरूको निम्ति खोलिनेछ। प्राय जब हामी सोच्छौं कि परमप्रभुले हामीलाई जवाफ दिँदै दिनुहुन्न, वास्तवमा यो उहाँले हामीलाई अपेक्षा नगरेको तरिकाले बोल्नुभएको कुरा हो। श्रोता, परमेश्वरले निर्देशन दिनुहुन्छ, युद्ध कसले शुरू गर्ने? यहुदा, यहुदा अर्थात यहुदाको कुल, जसबाट मसीह आउनुहुनेछ र अगुवाई गर्नुहुनेछ। यहोशूको अधीनमा इसरायलले कनानीहरूको सैन्य शक्तिलाई तोडेको थियो, तैपनि प्रत्येक कुलले वास्तवमा गएर परमेश्वरले तिनीहरूलाई दिनुभएको कुरालाई अधिकार गर्नु बाँकी थियो। श्रोता, हामीले हाम्रा अधिकार गर्नुपर्ने ठाउँहरू यदि हामी अधिकार गर्न चाहन्छौ भने प्रभु येशूको अगुवाईमा, प्रभु येशूको सल्लाहमा अथवा पवित्र आत्माको सल्लाहमा हामीले त्यो कामहरू गर्यो भने हामी अधिकार गर्न सक्छौ भन्ने कुरालाई हामीले कहिले पनि बिर्सनु हुँदैन। श्रोता, आज भने अब कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कार्यक्रममा तपाईँले हामीलाई सुनेर साथ दिनुभएकोमा हामी यहाँलाई धन्यवाद दिन्छौ र परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। र यति भन्दै भने आजको कार्यक्रमबाट प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूको साथ प्रस्तोता जोनाथन गिरी अर्को कार्यक्रमसम्मको लागि विदा लिन्छौ। तबसम्म निरन्तर रूपले प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय रहोस्। अवस्था, जय मसीह।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट सबैलाई जय मसीह। गएको दिनहरूमा हामीले योन्नाको सुसमाचार चार अध्यायलाई सिद्ध्याउने कार्य भएको थियो। गएको दिनमा हेरेको कुराहरू म थोरै तपाईँहरूलाई पुनर्वलोकन गर्न म चाहन्छु। गएको दिनमा हामीले हेर्दैथ्यौं जहाँ एउटा उच्च पद अधिकारी जसको छोरा चाहिँ मर्नै लागेका थिए बिरामीको कारणले गर्दा अथवा ज्वरो लागेको कारणले गर्दा, त्यो उच्च पद अधिकारीले आफ्नो छोरालाई बचाउने धेरै प्रयास गरे तापनि उसले सकिरहेका थिएनन् र अन्तमा उसले प्रभु येशु कहाँ बिन्ती लिन आफै आउँदछन् र तपाईँले देख्न सक्नुहुन्छ प्रभु येशुले त्यो उच्च पद अधिकारीको छोराको विषयमा जाऊ गएर हेर विचार गर तिम्रो छोरा निको हुनेछ भनेर भन्दछन् उसलाई। हामीले हेर्न सक्छौ प्रभु येशुले बोलिदिनुभयो, त्यो मानिस आफ्नो घर फर्केर जान्छन्। घर फर्केर जाँदाखेरि त्यसको विषयमा निधि खोजी गर्दा जुन बेला प्रभु येशुले भन्नुभएको थियो त्यति नै बेला उसको छोरा निको अवस्थामा प्राप्त भएको हामी हेर्न सक्छौं। या यो घटना हामी हेर्न सक्छौं प्रभु येशुले गालिल भन्ने ठाउँमा दोस्रो पटक गर्नुभएको हामी हेर्न सक्छौं र आज पाँच अध्यायको एक पददेखि अध्ययन गर्न हामी शुरू गरौं। यहाँ हामी हेर्न सक्छौ के भन्दछन् भने पाँच अध्यायको एक पदमा तपाईँले देख्न सक्नुहुन्छ, त्यसपछि यहुदीहरूको चाड थियो र येशु यरुसलेममा जानुभयो भनेर भन्दछ। हामी हेर्न सक्छौ यहुदीहरूको थुप्रो चाडहरू हुन्थ्यो अनि कतिजनाले भन्छन् कुन चाड होला यो भन्ने कुराको विषयमा थुप्रो मानिसले के भन्ने गर्दछन् भन्दाखेरि, हुन सक्छ यो चाहिँ निस्तार चाड हुनुपर्छ जहाँ मानिसहरू भेला हुने कार्य गर्दथे। अनि हामी हेर्न सक्छौ यद्यपि यहुदीहरू त्यो यरुसलेम भन्दा धेरै टाढा टाढासम्म बसोबास गरिरहेका थिए तर यस्तो प्रकारको चाडमा उनीहरू सबैजना यरुसलेम आएर यो प्रकारको चाड मनाउने काम गर्दथे, यो प्रकारको उत्सव मनाउने कामहरू गर्दथे। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ यहुदीहरूको निम्ति चाहिँ यो चाहिँ लगभग उनीहरूले अनिवार्य गरिनुपर्ने कार्य जस्तै थिए भन्ने कुरा तपाईँले देख्न सक्नुहुन्छ। उनीहरू परमेश्वरप्रति धन्यवादिता देखाउनका निम्ति, परमेश्वरलाई महिमा दिन देखाउनका लागि, भक्ति देखाउनका लागि उनीहरू मानिसहरू चाहिँ यरुसलेम आउने गर्दथ्यो यस्तो प्रकारको चाडमा। यहाँ हामी हेर्न सक्छौ प्रभु येशु एउटा उहाँ यहुदीको घरानामा जन्मनु भएको कारणले गर्दा प्रभु येशु यरुसलेम आउनुभएको तपाईँले देख्न सक्नुहुन्छ। हुन त यहाँ हामीले हेर्ने हो भने मानिसहरू उत्सव मनाउन मात्र आउँदथ्यो तर प्रभु येशु चाहिँ हामीले हेर्ने हो भने परमेश्वरमा प्रार्थनाको जीवन उहाँ जिउनुहुन्थ्यो, परमेश्वरको अगुवाईको जीवन जिउनुहुन्थ्यो अनि उहाँको उद्देश्य खालि चाड मात्र होइन यहाँ धेरै महान कामहरू गर्नुपर्ने थियो भन्ने कुरा तपाईँले देख्न सक्नुहुन्छ। अनि यो खण्डमा तपाईँले देख्न सक्नुहुन्छ प्रभु येशु यरुसलेममा आउनुभएको हामी हेर्न सक्छौ। अर्को कुरा म तपाईँलाई पढिदिन चाहन्छु, भन्छन् दुई पदमा यरुसलेममा भेडा ढोकाको नजिक पाँचवटा दलान भएको एउटा जल कुण्ड छ जसलाई हिब्रू भाषामा बेत्सदा भनिन्छ भनेर भन्दछ। यहाँ यरुसलेमको विषयमा सानो एउटा त्यसको मञ्च खडा गरेको हामी हेर्न सक्छौ। कुन ठाउँमा चाहिँ प्रभु येशु हुनुहुन्थ्यो, यरुसलेमको कुन चाहिँ जग्गामा उहाँ आउनुभएको भन्ने विषयमा तपाईँले यहाँ देख्न सक्नुहुन्छ। उहाँ चाहिँ भेडा ढोकाको नजिक पाँचवटा दलान भएको एउटा जलकुण्ड छ जसलाई हिब्रू भाषामा बेत्सदा भन्ने ठाउँमा उहाँ आउनुभएको भन्ने कुरा देखाएको हामी हेर्न सक्छौ। अनि हामी हेर्न सक्छौ भेडा ढोका नाम किन दियो होइन, यहाँ बुझ्न सक्छौ निश्चय नै त्यो ठाउँबाट चाहिँ भेडाहरू ल्याउने गर्दथ्यो ताकि यहुदीहरूले बलिदानहरू गर्न सकेको होस्। यहाँ हामी हेर्न सक्छौ प्रभु येशु चाहिँ परमेश्वरको थुमा हुनुहुन्छ जो चाहिँ यो भेडा ढोकाबाट प्रवेश गर्छन्। अनि यहाँ दलानहरू छन् प्रिय, पाँचवटा विभिन्न दलानहरू तपाईँले देख्न सक्नुहुन्छ। त्यहाँ एउटा जलकुण्ड पनि थियो भनेर भन्दछ जसलाई बेत्सदा भन्दछ। अनि जुन बेत्सदाको खास अर्थ म तपाईँलाई बताउन चाहन्छु, यसको अर्थ चाहिँ कृपाको घर है। साँच्चै नै मानिसहरूले जब भेडाहरू ल्याउने कामहरू गर्दथ्यो बलिदानको निम्ति उनीहरूले अनुभूति गर्दथ्यो साँच्चै नै यो ठाउँ चाहिँ
कृपाको घर हो अथवा परमेश्वरको कृपा हामी माथि छन् अनि साँच्चै नै परमेश्वरको कृपा बिना तपाईँ र म जिउन सक्दैन प्रिय यहाँ हेर्न सक्छ अनि यो बेत्सेदाको त्यो यहाँ जलकुण्ड भनी हामीले बुझ्न सक्दछौ यो चाहिँ एउटा कृपाको ठाउँ थियो भन्ने कुरा हामी हेर्न सक्छौ अप्रिय तपाईँ र मेरो जीवनमा है हरेक दिन कृपाको लागि प्रार्थना गर्न जरुरी छ ताकि हामी परमेश्वरको कृपामा जिउन सकौं हिँड्न सकौं आशीर्वादी जीवन जिउन सकौं प्रिय है नत्र भने हाम्रो जीवन चाहिँ एकदम धेरै अप्ठ्यारो स्थितिमा पुग्दछ प्रिय तीन पदले यसरी भन्दछ त्यहाँ अनेक रोगीहरू अर्थात् अन्धा लङ्गडा पक्षघातीहरू पसिरहेका थिए तिनीहरू पानी कति बेला छचल्किन्छ भनेर पर्खिरहन्थे भनेर भन्दछ यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो बेत्सदाको जलकुण्डमा चाहिँ विभिन्न रोगी मानिसहरू चाहिँ उनीहरू वरपर बसिरहेका थिए भनेर भन्दछन् कति बेला पानी छचल्किन्छ र त्यहाँनिर जाउँ र निको हौ तपाईँले देख्न सक्नुहुन्छ संसार भनी नै मानिसहरू है तपाईँले देख्न सक्नुहुन्छ विभिन्न प्रकारका रोगहरू लागेर विभिन्न प्रकारका शारीरिक अपङ्गताको कुराहरू तपाईँले देख्न सक्नुहुन्छ जसको कारणले गर्दा उनीहरूको सबैभन्दा ठूलो चाहना चाहिँ रोगबाट मुक्त हुन समस्याबाट हल हुनु नै हो भन्ने कुरा तपाईँ र मैले बुझ्न सक्छु अर्को कुरा भन्नुपर्दाखेरि प्रिय आज हामीले हेर्ने हो भने हरेक मानिसको सबैभन्दा ठूलो चाहना केही न केही कुराप्रति हुन्छन् यो रोगीहरूको निम्ति चाहिँ निको हुनु चाहिँ सबैभन्दा ठूलो चाहना हामी हेर्न सक्छौँ आज तपाईँ र मेरो चाहना चाहिँ के छ प्रिय है हामीले आफूलाई प्रश्न गरौँ आज हाम्रो सम्पूर्ण चाहनाहरू परमेश्वरको अगाडि राखौँ अनि हामी हेर्न सक्छौँ मानिसहरू चाहिँ यो जलकुण्डमा चाहना गरेर आउँदछन् आज तपाईँ र मेरो चाहना पूरा गर्नको लागि हामी कहाँ गएका छौँ प्रिय के प्रति आशा गरेका छौँ प्रिय तर प्रिय हाम्रो सम्पूर्ण चाहना चाहिँ आज प्रभु येशूमाथि राख्न जरुरी छ भन्ने कुरा हामी बुझ्न सक्छौँ अर्को कुरा म तपाईँलाई बताउन चाहन्छु यहाँ भन्दछन् उनी चाहिँ पानी कति बेला छचल्किन्छ भनेर पर्खिरहेको थिए भनेर भन्दछन् कस्ता कस्ता प्रकारका मानिस थिए त अनेक रोगीहरू भनेर भन्दछ थाहा छैन उल्लेख गरिएको छैन होइन अन्धो मान्छेहरू पनि थिए भनेर भन्दछ लङ्गडो मानिस भनेर भन्छ पक्षघातीहरू भनेर पनि भन्दछ है जो चाहिँ हात खुट्टा केही पनि नचल्ने त्यहीँनिर राखिदिन्थ्यो भनेर भन्दछ थाहा छैन त्यो जलकुण्ड पानी कति बेला छचल्किन्थ्यो अनि अर्को खण्डले भन्दछ एउटा दूत आएर बेला बेलामा जलकुण्डलाई छचल्कलाउँथ्यो भनेर भन्दछ सायद अन्धो मान्छेलाई थाहा छैन उसले कसरी जान्थ्यो त्यो जलकुण्डतिर होइन उनीहरू आफै थिए अनि लङ्गडो मानिस हामी हेर्न सक्छौँ ऊ पनि आफै स्वयं व्यक्ति होइन विभिन्न रोगीहरू होइन स्वयं त्यो जलकुण्डमा जानुपर्ने रह्यो अनि स्वयं पक्षघाती हात खुट्टा केही पनि चल्दा कसरी जान्छन् ऊ होइन प्रिय तपाईँ र मैले हेर्ने हो भने प्रिय आज हाम्रो जीवनको स्थिति पनि त्यस्तै छ आज तपाईँ र म हुनसक्छ हामी शारीरिक रूपमा चाहिँ हामी त्यस्तो रोगी छैन होला अन्धो छैन होला लङ्गडो छैन होला पक्षघाती छैन होला तर आत्मिक रूपमा आज है हामी त्यस्तै अवस्थामा हुन सक्छौँ हामीलाई त्यो जलकुण्डमा लगि दिने को त है आज हामी आफै जान सक्दैनौँ प्रिय थुप्रो संसारका मानिसहरू पनि आफै जान सक्दैनन् तर येशूले हामीहरूको निम्ति मानिस पठाइदिनु भयो अनि आज थुप्रो मानिसहरूको निम्ति परमेश्वरले मानिस पठाउनुहुन्छ अनि तपाईँ र मलाई पनि पठाउनुहुन्छ कहिले काहीँ प्रभु येशूको विषयमा प्रचार गर्नको लागि प्रभु येशूको विषयमा बताउनको लागि आत्मिक त्यस्ता प्रकारका अन्धोपन रोगहरूबाट लङ्गडोपनाबाट पक्षघातीपनाबाट उहाँले निको पार्न चाहनुहुन्छ प्रिय चार पदले भन्दछ यहाँ तपाईँ देख्न सक्नुहुन्छ किनभने परमप्रभुका एउटा दूतले बेला बेलामा जलकुण्डमा ओर्लेर पानी हल्लाइदिन्थे र पानी छचल्किएपछि जो पहिला पानी भित्र पस्थ्यो जस्तै रोगग्रस्त भए पनि त्यो निको भइहाल्थ्यो भनेर भन्दछ यहाँ तपाईँ देख्न सक्नुहुन्छ एउटा जलकुण्डको विषयमा जो पहिलो व्यक्ति भनेर भन्दछ होइन हामी हेर्न सक्छ परमप्रभु एउटा दूध बेला बेलामा आएर जलकुण्डमा ओर्लेर पानी हल्लाइदिन्थे पानी छचल्किन्थ्यो पहिलो पानीमा भित्र पस्थ्यो जस्तो रोग लागेको पनि त्यो निको हुन्थ्यो अहिले कहीँ पनि संसारमा त्यस्तो खालको जलकुण्डहरू त छैन जहाँ गएर हामीले हेर्ने हो भने त्यो प्रकारले जान सक्छौँ पहिलो व्यक्ति जान सक्छौँ एउटा दूतले आएर बेला बेलामा छचल्किने त्यस्तो प्रकारको जलकुण्ड हामी कहीँ पनि पाउँदैनौँ होइन तपाईँ हामी हेर्न सक्छौँ
तर यो रोग लागेको मानिसहरू फेरि मर्दथे होइन, कहिले पनि नमर्ने होइन, त्यति बेलाको तत्कालको रोग निको हुन्थे तर होइन मानिस हामी हेर्न सक्छौँ कुनै न कुनै समय मर्दछ। तर यहाँ हामीले हेर्ने हो भने आज त्यो आत्मिक रोग चाहिँ प्रिय जुन चाहिँ पाप हो, सबैभन्दा ठुलो रोग चाहिँ पाप हो प्रिय, त्यो पापहरूबाट निको हुनको लागि चाहिँ स्वर्गदूत होइन तर स्वयं प्रभु येशु नै यस पृथ्वीमा आउनुभयो र आज उहाँले भन्नुहुन्छ पहिलो आउने भनेर भन्नुहुन्न, जो कोही आउन चाहन्छन् म सबैजना मानिसको पापहरू चाहिँ म क्षमा गर्छु भनेर उहाँले भन्नुहुन्छ, जो कोही आउन चाहन्छन्। आज प्रिय तपाईँ र म पनि ढिलो भएको छैन, यहाँ पहिलो आउने दोस्रो आउने हुँदैन, यहाँ प्रभु येशूले भन्नुहुन्छ झन् होइन पछि आउने चाहिँ अगाडि आउने भन्दा उच्छिन्छन् भनेर भन्दछ बाइबलले, त्यसरी सिकाउँदछ। आज तपाईँ र मैले यो कुरा बुझौँ है, ओहो म त ढिलो भएको रहेन रहेछु प्रभु येशू कहाँ आउनु, उहाँ अझै पनि तत्पर हुनुहुन्छ हाम्रो पापहरू क्षमा गर्नलाई, हामीलाई आशीर्वाद गर्नलाई, हाम्रो जीवनमा उहाँ रहनलाई, हामी भित्र बास गर्नलाई उहाँ अझै पनि आउन चाहनुहुन्छ। मेरो प्रिय हौ यो कुरा जहिले स्मरण गरौँ, यहाँ हामी हेर्न सक्छौँ एउटा कम्पिटिसन जस्तो देख्नुहुन्छ, तर यहाँ हामी हेर्न सक्छौँ यो कम्पिटिसनको अवस्थामा मान्छेले उछिनेर अगाडि जान्छन्, तर प्रभु येशूको राज्यमा चाहिँ उहाँले त्यो कुरा हेर्नुहुन्न, मान्छेको क्षमता हेर्नुहुन्न, मानिसको चाहना हेर्नुहुन्छ, अनि मानिसले कुन हृदय लिएर परमेश्वर कहाँ आउँदैछन् त्यो कुरा हेर्दै हुनुहुन्छ। उहाँले त फर्स्ट त सेकेन्ड भनेर भन्नुहुन्न, उहाँले भन्नुहुन्छ त म कहाँ आइस, त्यही नै सबैभन्दा ठुलो कुरा हो है। अनि आज प्रिय प्रभु येशू कहाँ जान होला है, हामी कहिले पनि पछि नपरौँ, उहाँको जाने कुराहरूको लागि अग्रसर हौ, इच्छा राखौ, प्रयास गरौँ। प्रियो पाँच पदले भन्दछ त्यहाँ 38 वर्षदेखि बिरामी भएको एकजना मानिस थियो भनेर भन्दछ, यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो खण्डमा एकजना मानिस थियो जो चाहिँ 38 वर्षदेखि त्यहाँ बसिरहेको होइन, 38 वर्षदेखि बिरामी भएको अरे एकजना मानिस थियो भनेर भन्छ, ऊ बिमारी भएको अवस्था नै 38 वर्ष थाहा छैन, यहाँ भन्छ प्रायः चाहिँ हामी बुझ्न सक्छौँ ऊ चाहिँ हिँड्न सक्दैन थिए भन्ने कुरा बुझ्न सक्छौँ, ऊ लङ्गडो थिए, मलाई लाग्छ दुइटै खुट्टा नै लगभग प्यारालाइज भएको जस्तै तपाईँ बुझ्न सक्नुहुन्छ होइन, ऊ त्यहाँ पस्रिरहेको देख्नुभयो भनेर भन्छ जसरी प्रभु येशूले, हामी बुझ्न सक्छौँ उसको अवस्था, हुनसक्छ उसको हात माथि चल्थ्यो आधी शरीर चल्दैन थियो भन्ने कुरा हामी हेर्न सक्छौँ, लङ्गडो मानिस भनेर भन्दछ है। अनि हामी हेर्न सक्छौँ 38 वर्षदेखि यहाँ उल्लेख गरेको छैन, हरेक वर्ष स्वर्गदूत आएर पानी छचल्किन्थ्यो भन्ने कुरा उल्लेख गरेको छैन, हरेक वर्ष बेला बेला भन्छ, थाहा छैन कहिले कुन बेला, बेला बेलामा त्यो प्रकारको कुराहरू हुन्थ्यो। अनि यो मानिस पनि ठुलो विश्वास साथ यो कुण्डमा आउँछन्, तपाईँले देख्न सक्नुहुन्छ 38 वर्षदेखि, सायद मलाई लाग्छ उसको अभिभावकले सुनेको थियो, ओ त्यहाँनिर चाहिँ त्यो बेत्सदाको जलकुण्डमा चाहिँ त्यहाँ मान्छे निको हुन्छ, सायद उसको अभिभावकले उसको परिवारले उता गएर राखिदिन्छन्, अनि 38 वर्षदेखि ऊ प्रयास गर्छन् प्रयास गर्छन् अनि प्रयास गर्छन्। मलाई मनपर्छ यो मानिसको एउटा प्रकारको हृदय प्रिय, ऊ हरेस खाँदैन, सायद मेरो पालो आउला भनेर भन्छ, सायद मैले गर्नुपर्ने कुराहरू गरिरहनु पर्ला, मैले जुन प्रकारको निरन्तरता दिनुपर्ने कुराहरू मैले निरन्तर गरिरहनु पर्छ भनेर उसले त्यो प्रकारको अठोट लिए जस्तै त्यो धैर्यतामा हामी हेर्न सक्छौँ ऊ जिएका हामी हेर्न सक्छौँ। अनि आज तपाईँ र म पनि जुन धैर्य गर्ने कार्य चाहिँ पवित्र आत्माको फल हो, जुन पवित्र आत्माले आज तपाईँ र मलाई पनि धैर्य साथ उहाँलाई पछ्याउने धैर्य साथ उहाँको आज्ञा पालन गर्ने कार्य गरिरहौँ प्रिय। यहाँ भन्छन् 38 वर्षदेखि यो बिरामी थिए अनि यो जलकुण्डलाई उसले छोड्दैनन्। आज प्रिय तपाईँ र म आजीवन परमेश्वरलाई नछोडौँ प्रिय, जसले चाहिँ हामीलाई जीवन दिनुहुन्छ, जीवन मात्र होइन प्रशस्त मात्रको जीवन दिनुहुन्छ। अनि छ पदले भन्छ येशूले त्यसलाई त्यहाँ पस्रिरहेको देख्नुभयो अनि लामो समयदेखि त्यो यस दशामा रहेछ भने जानेर येशूले त्यसलाई भन्नुभयो के तिमी निको हुन चाहन्छौ भनेर भन्दछ। येशूले त्यसलाई पस्रिरहेको देख्नुभयो, हामी बुझ्दछौँ फेरि प्रभु येशू यसपालि येरुसलेम आउनुको मुख्य उद्देश्य चाहिँ हामी बुझ्न सक्छौँ यही
लङ्गडो मानिसलाई भेट्न थियो प्रभु। प्रभु येशू व्यक्तिगत परमेश्वर हुनुहुन्छ, त्यो व्यक्तिगत परमेश्वर व्यक्तिगत रूपमा हामी कहाँ भेट गर्न चाहनुहुन्छ प्रभु। यहाँ हेर्न सक्छौ के भन्छन् भन्दाखेरि पछिरहेको देख्नु, परमेश्वरले देख्नुहुन्छ हाम्रो अवस्था। 38 वर्षदेखि यो मानिसको अवस्था प्रभु येशूले देख्नुभयो, परमेश्वरले देख्नुभएको थियो। परमेश्वरले भन्नुहुन्छ म अब यो मानिस कहाँ जान चाहन्छु। अनि प्रिय हाम्रो जीवनमा पनि धेरै वर्ष अगाडिदेखि हामी सङ्घर्ष गरिरहेका छौँ, हाम्रो जीवनको अवस्थाहरू उहाँले हेरिरहनु भएको छ, सङ्घर्ष गरिरहेको छ। सायद कुनै तरिकाबाट त हुन्छ होला मेरो यो प्रकारको समस्या हल, यो प्रकारको मेरो जीवनको नराम्रो कुरा प्रभुले कुनै तरिकाबाट हटाइदिन सक्नुहुन्छ। सायद धेरै वर्षदेखि तपाईँ र मेरो प्रार्थना होला, धेरै वर्षदेखि तपाईँ र म सङ्घर्ष गरिरहेको होला। अनि हामी हेर्न सक्छौँ प्रभु येशूले जसरी यो मानिसको सङ्घर्ष देख्नुभयो, अनि आज प्रभु येशूले हामीहरूको त्यो प्रकारको सङ्घर्ष पनि देख्नुहुन्छ प्रिय। अनि यहाँ भन्दछन् अर्को कुरा, येशूले त्यसलाई भन्नुभयो, यो कुरा प्रभु येशूले जान्नुहुन्थ्यो के तिमी निको हुन चाहन्छौ भनेर भन्दछ। प्रभु येशूले कहिले पनि हाम्रो इच्छाभन्दा विपरीत काम गर्न चाहनुहुन्न, अहिले हाम्रो इच्छा अनुसारको काम गर्न चाहनुहुन्छ। आज थुप्रो मानिसहरूले भन्छन् हो म यो नराम्रो लतबाट हट्न चाहन्छु, पापबाट मुक्त हुन चाहन्छु, होइन। आज साँच्चै नै चाहिएको कारणले गर्दा ऊ यहाँ हामी हेर्न सक्छौ बेतसदाको तलाउमा छन्, जलकुण्डमा छन्, तर प्रभु येशूले उसको मुखबाट कुरा सुन्न चाहन्छन्। आज हाम्रो मुखबाट पनि परमेश्वरले त्यही कुरा चाहनुहुन्छ, होइन। यहाँ परमेश्वरले प्रश्न गर्नुहुन्छ के तिमी निको हुन चाहन्छ, आज हामी के भन्छौ त, होइन। आज हामी हुन त हो हामी चर्चमा छौँ, हामी मण्डलीमा छौँ, बाइबल पढ्छौँ, ल, तर प्रभु येशूले प्रश्न गर्नुहुन्छ आज तिम्रो यी कुराबाट निको हुन चाहन्छ के तपाईँ भन्नुहुन्छ। तपाईँ भन्नुहुन्छ प्रिय मलाई यस्तो समस्याबाट म निको हुन चाहन्छु, यो मेरो नराम्रो आनी बानीबाट म निको हुन चाहन्छु, मेरो यस्तो प्रकारको आचरणबाट म निको हुन चाहन्छु, मेरो रिसालु आचरण, मेरो घमण्डी आचरण, मेरो डाही आचरण, मेरो क्रोधको आचरण, ममा भएको लोभको कुराहरूको आचरण र व्यभिचारको आचरणका कुराहरू, यसबाट म निको हुन चाहन्छु। आज तपाईँ हामी सबैजना यदि हाम्रो त्यस्तो आचरणहरू बदलिन चाहन्छ भने आज परमेश्वरलाई भन्न आवश्यक छ। हामी हाम्रो मुखबाट उहाँ सुन्न चाहनुहुन्छ र उहाँले भन्नुहुन्छ म तँलाई निको बनाउन चाहन्छु। सात पदले भन्छ रोगीले उहाँलाई भन्यो हजुर जुन बेला पानी छचल्काइन्छ मलाई जलकुण्डमा हालिदिए मेरो कोही मानिस छैन, म जाँदा जाँदै म भन्दा अघि अर्को मान्छे पानीमा ओर्लिहाल्छ। प्रभु येशूले भन्नुहुन्छ निको हुन चाहन्छस्। यो मानिसले थुप्रो कारण बताएको छ ऊ किन जलकुण्डमा जान सक्दैनन् भनेर। अनि आज पनि प्रभु येशूले हामीलाई प्रश्न गर्नुहुन्छ निको हुन चाहन्छस्। अनि कतिचोटि हाम्रो हामीले कारण नबताउँ प्रियो, यो मानिस जस्तै उसलाई लग्दैन मान्छे छैन, होइन। कतिचोटि प्रभु येशूले हामीलाई भन्नुहुन्छ यस्तो प्रकारको कुराहरूबाट त निको हुन चाहन्छस्, नराम्रो आनी बानीबाट निको हुन चाहन्छस्। अनि आज तपाईँ र मैले कहिले पनि बहाना नबनाऊ, यो कारणले गर्दा म निको हुन नसकेको, यो कारणले गर्दा मैले निको हुन नसकेको। प्रभु येशूले हामीलाई प्रश्न गर्दै हुनुहुन्छ चाहन्छौ कि चाहँदैनौ, होइन। यसमा चाहन्छौ चाहँदैनौ, सानो छोटो उत्तर छ। प्रभु येशूले लामो उत्तर भन्नु भनेको चाहिँ होइन। यहाँ हामी हेर्न सक्छौ यो मानिसले चाहिँ कारण दिँदैछ, प्रभु येशूले कारण खोज्नु भएको होइन, प्रभु येशूले चाहिँ हाम्रो इच्छा खोज्दै हुनुहुन्छ। आज तपाईँ र म पनि प्रिय हाम्रो जीवनमा त्यस्ता प्रकारका कुराहरू छन् है, हामीले कारण नदियो, हाम्रो चाहना दियो, होइन। प्रभु येशूले गर्नुभएको प्रश्नको ठिक जवाब दियो। अनि यहाँ भन्छन् मलाई लगिदिने कोही पनि छैन, थुप्रो कारण रहेछ यो मानिसको, आज तपाईँ र मेरो पनि कुनै कारण नभएको होस्। आठ पदले भन्छ येशूले त्यसलाई भन्नुभयो खडा हौ, होइन, र आफ्नो ओछ्यान उठाऊ र हिँड। र तुरन्तै त्यो मानिस निको भयो, आफ्नो ओछ्यान बोकी ऊ हिँडिहाल्यो। प्रभु येशूले भन्नुभयो खडा हौ, प्रभु येशूले भन्नुभयो खडा हौ, आफ्नो ओछ्यान उठाऊ र हिँड। यहाँ हामी हेर्न सक्छौ यो लङ्गडो मानिसले प्रभु येशूलाई है राम्रोसँग चिन्दैन पनि थियो प्रिय, ऊसँग बोल्ने परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्दैन पनि थिए। प्रभु येशूले तर
यो मानिसलाई जान्नुहुन्थ्यो। धेरैचोटि मानिसले के भन्छन् भन्दाखेरि, प्रभु येशूलाई पूरा रूपमा चिन्यो भने मात्रै उहाँले हाम्रो जीवनमा काम गर्नुहुन्छ। होइन प्रिय, आज प्रभु येशूले कोही व्यक्तिद्वारा पनि, उहाँलाई नचिन्ने मानिसको जीवनमा पनि प्रभु येशूले काम गर्न सक्नुहुन्छ। जसरी यो खण्डमा तपाईँले देख्न सक्नुहुन्छ, प्रभु येशू, यो प्रभु येशूलाई नचिन्ने मानिसलाई उहाँले निको पार्नुभयो। उहाँले आज्ञा गर्नुभयो, खडा हौ, ओछ्यान उठाऊ, हिँड। अनि जसरी प्रभु येशूले भन्नुभयो, त्यो मानिस तुरन्तै निको भयो। यहाँ हामी हेर्न सक्छौँ योभन्दा अगाडिको खण्डमा पनि प्रभु येशूले त्यो उच्च पदाधिकारीको छोरा निको होस् भनेर मुखले बोली मात्रै दिनुभयो, निको भयो। यो खण्डमा हामी हेर्न सक्छौँ प्रभु येशूले उसलाई खडा हौ, आफ्नो ओछ्यान उठाऊ, हिँड भन्नुभयो। अनि त्यो व्यक्ति खडा भए, ओछ्यान उठाए, हिँड्दछन्। किनभने प्रभु येशूको बोलीमा शक्ति समर्थ छ। हामी हेर्न सक्छौँ निको भयो, ओछ्यान बोक्यो, हिँड्यो। प्रभु येशूले जे जे कुरा भन्नुभयो त्यही कुरा उसको जीवनमा भयो। अनि आज तपाईँ र म पनि प्रिय, वचन आज तपाईँ र मैले परमेश्वरबाट पाएको छ। अनि त्यही वचनले आज तपाईँ र मलाई निको बनाउने काम गरेको होस् प्रिय। आज यस्तै हामीलाई निको पारेर परमेश्वरको काम हाम्रो जीवनमा भएको होस्। प्रभुलाई भनौँ, आज प्रभुलाई भनौँ यो कुरा, प्रभु कहाँ छ, प्रभु हामी कहाँ आउँदै हुनुहुन्छ, अझ यो वचन हामी कहाँ आएका छन्। अब तपाईँ हामी सबैजना मिलेर प्रार्थना गरौँ। हे सर्वोच्चमा विराजमान परमेश्वर पिता, यो पक्षघातीलाई तपाईँले निको पार्न चाहनुभयो। उसको अवस्था दयनीय थियो प्रभु, हाम्रो अवस्था पनि दयनीय छ। हाम्रो जीवनमा भएका धेरै प्रकारका शारीरिक, आत्मिक, मानसिक रोगहरू निको गर्नुहोस् प्रभु। तपाईँ भन्नुहोस्, तपाईँको बोली नै काफी छ हाम्रो जीवनको लागि प्रभु। हाम्रो बिन्ती तपाईँले सुन्नु भएको छ, धन्यवाद चढाउँदै माग्छौ प्रभु येशूको नाममा, आमेन। हे प्रिय हो, आजको खण्ड तपाईँलाई कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोला। अनि यदि कसैले संगति पाइरहेको छैन भने, मानिसहरूसँग बस्न, उठ्न, सान्त्वना पाउन, प्रार्थना गरिदिने मानिस तपाईँले पाउनु भएको छैन भने, तपाईँ हाम्रो संगतिमा आउन सक्नुहुनेछ। हाम्रो फोन नम्बर 98-421-34-370, फेरि पनि भन्न चाहन्छु 98-421-34-370। हस् त, जय मसीह।

आदरणीय श्रोता जय मसीह नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता सदा झैं आज पनि हामी कार्यक्रम सफल यात्रामा परमेश्वरको जीवित वचन धर्मशास्त्रबाट सुन्नेछौ, प्रार्थना गर्नेछौ र सुमधुर मिठो ख्रिस्टे भजन पनि हामी सुन्नेछौ। यी सबै कुराहरूबाट आज हामी आशिषित हुनेछौ। श्रोता यहाँहरू सबैलाई पुनः स्वागत गर्दै अब हामी एउटा ख्रिस्टे भजनबाट आजको कार्यक्रमलाई शुरू गर्नेछौं।

0: आदरणीय श्रोता, यो मिठो क्रिस्टी भजन पछि कार्यक्रममा यहाँलाई पुनः स्वागत गर्दै अब हामी छोटो प्रार्थना गरेर आजको धर्मशास्त्रको सन्देश के छ हामी सुन्नेछौ। तपाईँ जहाँ हुनुहुन्छ मसँगै शान्त भएर रहनुहोस्। तपाईँको सबै अवस्थाहरू प्रभु यीशुको नाउँमा परमेश्वर पितालाई राख्नुहोस्। उहाँ तपाईँ र मेरो कुरा सुन्न एकदमै तयार हुनुहुन्छ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौ। प्रभु, तपाईँको नाउँ अति उच्च छ, तपाईँको नाउँ महान छ। प्रभु, तपाईँ बाटो, सत्य र जीवन तपाईँ हुनुहुन्छ, संसारको ज्योति तपाईँ हुनुहुन्छ। प्रभु, आजको यो दिनमा, यो सफल यात्रा कार्यक्रममा म आफै अनि आजको प्रवचन ल्याउनु हुने तपाईँको सेवक अनि साथै श्रोताहरूलाई पनि तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहोस्। प्रभु, आजको यो कार्यक्रम अनि प्रभु सबै अवस्थामा सबै समयमा तपाईँ प्रभुले आफ्नो महिमा लिनुहोस्। हामी सबैलाई शान्ति, आनन्द, रमाहट, खुसी दिनुहोस्। प्रभु, धन्यवाद तपाईँलाई सबै कुराको लागि। हाम्रो प्रार्थना सुन्नु भएको लागि तपाईँलाई धन्यवाद दिन्छौ। आशिष दिनुहोस्। सबै बिन्ती, प्रार्थना, धन्यवाद, स्तुति चढाउँछौ प्यारो यीशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, आज हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको सन्देश सुन्नेछौ। राजाको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मण्डलीका पास्टर कर्ण रोका, र यो समय अब म आजका प्रवचनकर्ता कर्णहरूकालाई दिन चाहन्छु। यहाँहरू सबै परमेश्वरको वचन सुनेर आशिषित हुनुहोस्।
1: सम्पूर्ण आदरणीय श्रोताहरूमा ख्रिस्ट येशू प्रभुको उच्च अनि पवित्र नाउँमा जय मसीह, साथै नमस्कार भन्न चाहन्छु। परमेश्वरलाई म धन्यवाद चढाउँछु कि उहाँले आज फेरि पनि तपाईँहरूको अगाडि परमेश्वरको वचनको सेवा लिएर आउने मौका प्रदान गर्नुभएको छ, र यहाँहरूलाई पनि हृदयदेखि स्वागत भन्न चाहन्छु। म आशा गर्छु यहाँहरू सन्चै हुनुहुन्छ।
0: प्रवचनकर्ता कर्णहरूकालाई दिन चाहन्छु। यहाँहरू सबै परमेश्वरको वचन सुनेर आशिषित हुनुहोस्।
1: सम्पूर्ण आदरणीय

उपस्थित भइसक्नु भएको छ। आदरणीय श्रोता, यहाँहरूलाई परमेश्वरले अति नै प्रेम गर्नुहुन्छ अनि परमेश्वर सधैँ तपाईँ मेरो वास्ता गर्नुहुन्छ। त्यही परमेश्वरको अनुग्रहमा आज हामीले फेरि यो सुन्दर दिन पाएका छौँ, सुन्दर अवसर पाएका छौँ। उहाँलाई धेरै धेरै धन्यवाद भएको होस्। आउनुहोस्, आजको बाइबल खण्ड हामी पढ्नेछौ। आजको बाइबल खण्ड छ हितोपदेश 19 अध्यायको 23 पद। हामी यसलाई पढ्नेछौ। यहाँ लेखिएको छ, परम प्रभुको भयले जीवनतिर डोर्याउँछ, तब मानिस ढुक्कसँग बस्नेछ र दुःखले यसलाई छुदैन। म पुनः यसलाई दोहोर्याउन चाहन्छु। परम प्रभुको भयले जीवनतिर डोर्याउँछ, तब मानिस ढुक्कसँग बस्नेछ र दुःखले त्यसलाई छुदैन। हामी छोटो प्रार्थनामा अगुवाई माग्नेछौ। हामीहरूका जीवित परमेश्वर, जो स्वर्गमा विराजमान हुनुहुन्छ र पृथ्वीमा तपाईँको पावदानमा बसिकन तपाईँलाई हामी धन्यवाद चढाउँछौ। यो समय तपाईँको जिउँदो वचनको आशिष हामी ग्रहण गर्न चाहन्छौ। तपाईँको वचन हामीसँग बोल्नुहोस्, तपाईँको वचनले हामीहरूको हृदयलाई खिचाई गर्नुहोस्, तृप्त गर्नुहोस् र हामीलाई फल फलाउने व्यक्ति बनाउनुहोस्। धन्यवाद चढाउँछु प्रभु यो समयको लागि। म आफैलाई सुन्ने सम्पूर्ण तपाईँका प्रिय छोराछोरीहरूलाई पनि प्रशस्त आशिष दिनुहोस्। यति प्रार्थना धन्यवाद चढाउँछौ येशु प्रभुको नाममा, आमेन। आदरणीय श्रोता, आजको वचनको शीर्षक छ, परमेश्वरको डर मान्नुहोस् र आशिष पाउनुहोस्। संसारमा डर दुई प्रकारको हुन्छ, एउटा डर गलत प्रकार र अर्को डर सही प्रकार। बाइबल धर्मशास्त्रले पनि धेरै ठाउँमा थुप्रै सन्देशहरूमा एउटा शब्द दोहोऱ्याउँछ, त्यो शब्द हो नडराउ। नडराउ भन्न त मानिसहरूले जसले पनि नडराउ किन डराउनु भएको भन्छन्, तर यहाँ मानिसले भनेको भन्दा पनि यहाँ परमेश्वरको वचनले चाहिँ के भन्छ भन्दा नडराउ। बाइबल धर्मशास्त्रमा 50 पटक भन्दा बढी उल्लेख गरिएको शब्द हो यो नडराउ। उत्पत्तिको 15 अध्यायमा, 26 अध्यायमा, प्रस्थानको 14 अध्यायमा हामीले पढ्यौं भने, लुकाको सुसमाचार 2 अध्यायमा, प्रेरितको 27 अध्यायमा पनि पढ्यौं हामी पाउँछौ नडराउ। यति कुरा हामीले सुन्दा सुन्दै पनि प्रिय हो, हामीहरूको जीवनमा डर लागि नै रहन्छ। किनकि हामी परमेश्वरको हृदयलाई, परमेश्वरको कामलाई, परमेश्वरको शक्तिलाई हामी देखिरहेका हुँदैनौ, विश्वास गरिरहेका हुँदैनौ, त्यसकारण हामीलाई डर लाग्छ। त यसलाई अरू विभिन्न तरिकाद्वारा पनि प्रयोग गरेको छ, जस्तै येशु प्रभुले भन्नुभयो, म हुँ नडराऊ, म हुँ नडराऊ। तर यहाँ परमेश्वरको डर बारे हामी जुन कुरा देख्छौ, कि अयुबले पनि 28:28 पदमा भन्नुहुन्छ कि उहाँले मानिसहरूलाई भन्नुभएको छ, परम प्रभुको डर नै बुद्धि हो, परम प्रभुको भय शुद्ध छ, अनन्त कालसम्म ठहरने अथवा रहिरहने खालको छ। जसले न्यायसित मानिसहरूमाथि शासन गर्छ, जसले परम प्रभुको भय राखिकन शासन गर्छ। आदरणीय श्रोता, आज हामी हेरिरहेका छौँ परमेश्वरको डर मान्ने मानिसको जीवनमा आशिष आउँछ। जसले परमेश्वरको डर भनिन्छ, भय पनि भनिन्छ, मान्दछ, उसले आशिष पाउँछ। भर्खरै हामीले पढेको खण्ड अर्थात पदमा लेखिएको थियो, परम प्रभुको भय अथवा डरले जीवनतिर डोर्याउँछ, मृत्युतिर होइन, आशिषतिर डोर्याउँछ, श्रापतिर होइन, प्रशस्ततिर डोर्याउँछ, घटी कमीतिर होइन। तब मानिस चाहिँ ढुक्कसँग बस्न सक्छ र दुःखले यसलाई छुदैन। हालेलुया। यो पदले नै स्पष्ट हामीलाई के बताउँछ भन्दा, परम प्रभुको भय र परमेश्वरको डर नै मानिसको जीवनलाई सार्थक भएर जिउनको लागि महत्वपूर्ण छ। के यो शारीरिक डर हो जसद्वारा तपाईँ सर्वशक्तिमानको उपस्थितिमा रहेर थर काम्ने हो? डर कस्तो हो? तपाईँ र मैले यो डरको बारेमा जान्नु पर्दछ। के डराउने अथवा चाहिँ नडराउने भन्नेमा शरीर थर काम्ने अनि कामिरहेको शरीरलाई चाहिँ काम्न नदिने हो या यो होइन? डर चाहिँ यस्तो कुरा हो जुन चाहिँ दुष्टतालाई घृणा गरेर श्रद्धासँग भर पर्नु, खराबी कुरा, गलत कुरा, बदमासी कुरालाई देखि डराउनु, त्यो कुरा मैले गर्नुहुन्न, र असल कुरातर्फ चाहिँ आफूलाई श्रद्धा गरेर स्थिर गरेर राख्नु र त्यो कुरालाई पालन गर्नु चाहिँ डर हो। अनि परमप्रभुको भय चाहिँ एक धार्मिक निष्ठा पनि हो भनेर भनिएको छ। धार्मिक निष्ठा हो यो परमेश्वरको भय मान्ने। आजको वचनको शीर्षक नै के छ भन्दा, परमेश्वरको डर मान्नुहोस् अर्थात परमेश्वरको भय मान्नुहोस् र आशिष प्राप्त गर्नुहोस्। हुन त मानिसहरूले संसारको कुरामा मेहनत परिश्रम गरेर थुप्रै धन सम्पत्ति मान इज्जतहरू कमाउँछन् अनि त्यसको लागि कसैको डर मान्नु पर्दैन, मात्रै काम गरे हुन्छ, परिश्रम गरे हुन्छ पनि भन्छन्। तर त्यो चाहिँ तपाईँ र मलाई प्राप्त गरेर पनि सुख र शान्ति हुँदैन। तर आज हामी कुरा गरेको चाहिँ परमेश्वरको भय, परमेश्वरको डर जब एउटा मानिसले राख्दछ हृदयमा, त्यो मान्छे चाहिँ साँच्चै नै आशिषित मान्छे बन्न सक्छ।

0: आज हामी सबैभन्दा पहिला यसो परमेश्वरको डर र भय भनेको के हो, कस्तो हो? हामीले भर्खरै भन्यौं परमेश्वरको भय मान्नु भनेको धार्मिक निष्ठा हो, खराबीलाई घृणा गरेर असल प्रति आदर र सम्मान गर्नु हो। परमेश्वरको वचन व्यवस्थाको 4:10 यसरी लेखेको छ, मानिसहरूलाई मेरो नजिक भेला गर र तिनीहरूलाई मेरो वचन सुनाउनेछु, तिनीहरू यस पृथ्वीमा जति दिन जीवित रहनेछन् तिनीहरूले मेरो डर मानुन् र तिनीहरूले यही कुरो आफ्नो छोराछोरीलाई पनि सिकाउन्। यो मुसालाई परमेश्वरले दिनुभएको आदेश, परमेश्वरको डर मानेर नै मुसाले सबै परमेश्वरबाटको आशिष प्राप्त गरे र उनले आफ्नो सम्पूर्ण सन्ततिलाई र उनका सबै मानिसहरूलाई इजरायलीहरूलाई उनले यही कुरो बताए र उनी आशिषित जाति भए। भनिन्छ इजरायली जातिहरू अहिले पनि संसारमा सबैभन्दा शक्तिशाली जाति हुन्, समुद्र संख्याको हिसाबमा थोरै छन्, क्षेत्रफलको हिसाबमा सानो छ, तर उनीहरू सबैभन्दा शक्तिशाली छन्। किन? किनभने उनीहरूले परमेश्वरको डर र भय आफ्नो जीवनमा राखे। अनि यही वचन यहाँनिर दोहोऱ्याइएको छ। यसबाट हामी के सान्दछौँ भने डर चाहिँ, परमेश्वरको भय मान्नु चाहिँ एकदमै महत्वपूर्ण कुरा छ, अत्यावश्यक कुरा हो, हरेकले आफ्नो वंशदेखि लिएर सिकाउनु पर्ने कुरा हो। यो चाहिँ आफूले पनि डर मान्ने र आफ्ना अग्रजहरूलाई, आफ्ना सन्ततिहरूलाई पनि त्यो डरको बारेमा सिकाउने। परमेश्वरको वचनले के बताउँछ? डर एउटा यस्तो सत्य हो जुन परमप्रभु हामी सबैबाट चाहना गर्नुहुन्छ। सृष्टिको उद्देश्य नै यही हो। व्यवस्थाको पुस्तक 6:13 भन्छ, तिमीले परमप्रभु तिमीहरूका परमेश्वरकै भय मान्नु, उहाँकै सेवा गर्नु। कति राम्रोसँग परमेश्वरको वचनले सिकाउँछ प्रिय, कि उहाँकै डर मान्नु र उहाँकै भय मान्नु र उहाँकै सेवा गर्नु। उपदेशकको 12:13 लेखेको छ, कुराको अन्त यही हो कि परमप्रभुको भय राख र उहाँका आज्ञाहरू पालन गर। यो चाहिँ एउटा यस्तो निष्ठा हो, यस्तो आस्था हो कि परमेश्वरको दृष्टिमा चाहिँ मैले असल गर्नुपर्छ भनेर जब तपाईँ सचेत हुनुहुन्छ, होसियारी हुनुहुन्छ, यो चाहिँ परमेश्वरको डर हो। यो कुनै शरीर कामेर डराउने अनिखेर डरमा चाहिँ एकदम भयंकर दारा फिजाएर विभिन्न प्रकारको रूपमा आउनुहुन्छ र मलाई चाहिँ यस्तो गर्नुहुन्छ होइन, तर खराबीदेखि चाहिँ भाग्ने, खराबीदेखि चाहिँ अलग हुने कुराहरू हो। यसकारण बाइबल धर्मशास्त्रले हामीलाई स्पष्ट बताउँदछ कि डर प्राप्त गरेर अर्थात परमेश्वरको डर मनमा राख्यौं भने हामीलाई परमेश्वरले आशिष नै दिनुहुन्छ। यसकारण त हितोपदेश 19:23 भन्छ, परम प्रभुको भयले जीवनतिर डोर्याउँछ, जीवनतिर डोर्याउँछ। हामीले संसारमा थुप्रै कुराको डर मान्नुपर्छ, तपाईँलाई पनि डर लाग्छ, मलाई पनि डर लाग्छ। अब प्रकृतिदेखि नै हामीलाई डर लाग्छ, भुइँचालो आए पनि डर लाग्छ, बाढी पहिरो आए पनि डर लाग्छ, रोग बिमार आए पनि डर लाग्छ, सबै कुरादेखि हामीलाई डर लाग्छ। तर वास्तवमा परमेश्वरको वचनले भन्न खोजेको चाहिँ यी कुरादेखि नै हामी डराउनु पर्दैन। किन? किनभने ती सबै कुराको मालिक, त्यसलाई सृष्टि गर्ने परमेश्वर नै हुनुहुन्छ। त्यसकारण हामीले संसारमा मानिसहरूदेखि डराउनु पर्दैन। कहिलेकाहीँ हामी मान्छेदेखि डराउँछौँ, फलानुले के भन्ला, फलानले मेरो चाहिँ विश्वासको बारेमा के भन्ला, म परमेश्वरलाई पछ्याएँ भने के भन्ला, थुप्रै थुप्रै कुराहरू हामीमा आउँछ। तर परमेश्वरको वचनले भन्छ हामी डराउनु पर्दैन, किनकि परम प्रभु हामीसँग हुनुहुन्छ, उहाँले सबै कुराको अधीन गर्नुहुन्छ। यसकारण यहाँ लेखिएको छ हामी डरसँग पनि डराउनु पर्दैन। डर भनेको एउटा शब्द छ जुन डर लाग्यो मलाई अभि भन्छौ, त्यो डरसँग पनि हामी डराउनु पर्दैन। यसकारणले गर्दा अय्युबले 15:24 के भन्नुहुन्छ भने, 81 अध्यारो दिन त्यसमाथि आउनेछ, दुःख र सुरताले त्यसलाई घेर्नेछ, तर विश्वासले त उसको संसारिक डर प्रभुलाई सुम्पन्छ। तपाईँ र म प्रभुमा विश्वासी छौ, ख्रिस्टमा विश्वास गर्छौ, अनि हामीहरूको डर चाहिँ परमेश्वरमाथि राख्नुपर्छ। यसकारण 1 पत्रुस 5:7 पनि पत्रुसले भन्नुहुन्छ, तिमीहरूका सारा ठिक्री दुःख र डर, सारा ठिक्री भनेको के हो, डर त हो नि। जब कुनै मान्छेले धेरै सुर्ता गरिरहेको छ, ठिक्री गरिरहेको छ, त्यो भनेको डर छ, उभित्र डर छ कि म नाश हुन्छु, म सकिन्छु, म लड्छु, म खतम हुन्छु, मलाई दुःख आउँछ, म के गर्ने होला, त्यही डर त हो नि, चिन्ता फिक्री भनेको होइन। त्यही कुरा चाहिँ बाइबलले भन्छ उहाँमाथि राखिदियो, अर्थात येशू ख्रिस्टमाथि राखिदियो, किनकि उहाँले नै तिमीहरूको फिक्री गर्नुहुन्छ। अनि यी कुरादेखि तपाईँहरूमा डराउनु पर्ने छैन प्रिय, हो केवल एउटै डर बाँकी रहन्छ, त्यो हो परम प्रभु परमेश्वरको डर। परमेश्वरको डर तपाईँले मैले राख्नुपर्छ। परमेश्वरको डर तपाईँ र मैले किन मान्ने, बाइबल धर्मशास्त्रले स्पष्ट बताउँछ। हामी विश्वासीहरूले विशेष गरेर जो तपाईँले प्रभुमा विश्वास गरेर प्रभुलाई पछ्याउनु भएको छ, जसले तपाईँले प्रभुलाई विश्वास गर्न सक्नु भएको छैन, पाउनु भएको छैन भने आज यो वचन सुन्दै गर्दा प्रिय, यो परमेश्वरको आदेश हो, यो गडको चाहिँ कमान्डमेन्ट हो। उहाँले दिनुभएको आदेशमा व्यवस्था 13:4 भन्छ, तिमीहरू चाहिँ परम प्रभु आफ्ना परमेश्वरका मार्गमा हिँड्नु, उहाँको डर मान्नु, उहाँका आज्ञाहरू मान्नु, उहाँको वचन मान्नु, उहाँको सेवा गर्नु, अनि उहाँमै लीन भइरहनु। हेर्नुहोस् त, यो त परमेश्वरको आदेश हो प्रिय। स्वर्गबाट परमेश्वरले मानव जातिलाई भन्नुभएको छ कि उहाँकै डर मान्नु, उहाँकै बाटोमा हिँड्नु, उहाँकै आज्ञा मान्नु, उहाँकै वचन सुन्नु, उहाँकै सेवा गर्नु र उहाँमै लीन भनेको उहाँमै भक्तिका साथ लागिरहनु। तर यहाँ मानिसहरू कहाँ परमेश्वर भक्तिमा लाग्न सक्छन्? सकिरहेको अवस्था छैन। अरू नै कुराले हामीलाई परमेश्वरप्रतिको भक्तिबाट टाढा लगिदिन्छ। यसकारण परमेश्वरले चाहिँ हामीलाई आदेश दिनुभएको छ कि परमेश्वरको डर मान भनेर। पहिलो पतुस 2:17 पनि भन्छ, सबै मानिसहरूलाई आदर गर, भाइ बन्धुहरूलाई प्रेम गर, परम प्रभुसँग डराऊ, राजालाई मान गर। कति महत्वपूर्ण छ प्रिय, परमेश्वरसँग डराउने मान्छेले अरूसँग पनि डराउँछ। अरूलाई आदर सम्मान गर्ने मान्छेले उसले पक्कै परमेश्वरको डराएको कारणले हुन्छ। यसकारण परमेश्वरको भय चाहिँ माथि बाटोको भय भन्छ। माथि बाटोको भय चाहिँ हामीले मान्नु पर्ने देखिन्छ, किनकि यो माथि बाटोको आदेश हो। भजन सङ्ग्रह 22:23 भन्छ, परम प्रभुको महिमा गर्नेहरू सती सबैले उहाँको स्तुति गर र उहाँको डर राख। हामी धेरैले प्रभुको प्रशंसा गर्छौँ होइन, भजन गाउँछौँ, हामीलाई सबै भजनहरू गाउन आउँछ। कोही मान्छेले त यदि समय उनीहरूले भजन गाउने मात्र लेख्ने पनि गर्छन्, कम्पोज पनि गर्छन्, म्युजिक हाल्छन्, सङ्गीत गर्छन्, एल्बमहरू निकाल्छन्, थुप्रै थुप्रै गर्छन्। तर उनीको जीवनमा परमेश्वरको भय कम देखिन्छ। किन? किनभने उनीहरूले परमेश्वरको वचनको आज्ञा हो भन्ने कुरा बिर्सिरहेका छन्। त्यसकारण परमेश्वरको आज्ञा चाहिँ स्तुति प्रशंसा गर्नेले, परमेश्वरको महिमा गाउनेले पनि डर चाहिँ मनमा राख्नुपर्छ। मैले गाएको कुराले के परमेश्वरको महिमा भइराखेको छ? के मैले सही कुरा गाइराखेको छु प्रभुको निम्ति? यो कुरामा मनन गर्नुपर्छ। बाइबलमा हामी एकजना व्यक्तिलाई देख्छौँ जसको नाम हो कर्नेलियस। यो प्रेरितको 10 अध्यायमा हामी पाउँछौ, त्यहाँनिर उनको बारेमा लेखिएको छ अलिकति वचनमा। मलाई यो साह्रो मनपर्छ, अनि यहाँहरूले पनि यो खण्ड पढ्नुहोस् आफ्नो फुर्सदको समयमा निकालेर। प्रेरित 10 अध्याय त्यहाँ पाउन सक्नुहुन्छ कर्नेलियसको घटनाको बारेमा। त्यहाँ लेखिएको छ प्रेरित 2:10-2 तिनी भक्त थिए। सुन्नुहोस् है, तिनी भक्त थिए, तिनको सारा घरना समेत परमेश्वरको भय मान्थे। हालेलुया, कति मिठो वचन लेखेको छ यहाँ। सबभन्दा पहिला त एउटा इन्डिभिजुअली मान्छेलाई तोकिएको छ यहाँ, व्यक्तिगत रूपमा के भनेको छ, तिनी भक्त थिए। कति भक्त होला, परमेश्वरलाई प्रेम गर्ने मानिस थिए उनी। त्यसपछि उनले भने, उनको कारणले गर्दा उनको सारा घरना नै, सम्पूर्ण परिवार नै परमेश्वरको डर मान्थे। परमेश्वरले कर्नेलियसका सुसमाचार पठाउनु भएकोमा अब कुनै आश्चर्य रहेर रहेन। जुन घरमा सुसमाचार पुगेको हुन्छ, एउटा भजन गाइन्छ नि, मलाई साह्रो मनपर्छ यो भजन, हजुरले पनि भजन गाउनुहुन्छ, जसको घरमा यीशु छन् आनन्दै आनन्द छ भनेर एउटा भजन कोरस गाइन्छ हामीले। जसको घरमा सुसमाचार छ, यीशु ख्रीष्ट हुनु भनेको सुसमाचार हुनु हो। यीशु ख्रीष्ट हुनु भनेको परमेश्वरको पुत्रको राज्य हुनु हो, परमेश्वरको राज्य हुनु। त्यो परमेश्वरको राज्य भएको घरमा चाहिँ, परिवारमा चाहिँ, सेवकाईमा चाहिँ, व्यापारमा चाहिँ, व्यवसायमा चाहिँ, त्यहाँनिर परमेश्वरको डर मानिन्छ। त्यसकारण परमेश्वरको डर चाहिँ सुसमाचारले लिएर आउँछ। यदि त्यो चाहिँ हामीले मान्छेले भनेकाले गरेको छ र परमेश्वरले नै मलाई यो आदेश गर्नुभएको भनेर जब हामी हृदयमा लिन्छौ, अनि त्यहाँ चाहिँ हामीको जीवनमा आशिष बर्सिन थाल्छ। हामीले यहाँ पढ्यौं भने 2 कोरिन्थी 7:1 पनि लेखेको छ, डरले हामीलाई सचेत जीवन जिउन सिकाउँछ। हेर्नुहोस् है, डरले हामीलाई सचेत हो। जब हामीले डर मान्छौ नि, हामी सचेत हुन्छौँ, होसियारी हुन्छौँ, गलत काम गर्न रोकिन्छौ। हामी कुनै पनि सही बाटो हिँड्दै थियौँ, हामी हिँड्दा हिँड्दै एकासी हामी चाहिँ गलत बाटोमा पुग्यौँ, हामीले चाहिँ बाटोमा शङ्का लाग्यो, ओहो यो बाटो चाहिँ सही होइन भन्ने लाग्यो भने हामी फर्किहाल्छौँ, त हामी त्यहाँ गलत गर्नबाट जोगिन्छौँ। प्रियो, हामी चाहिँ सचेत हुन्छौँ, हामीलाई त्यो चेतना आउँछ। डरले हामीलाई सचेत जीवन जिउन सिकाउँछ। यसकारण ए प्रिय हो, यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माका सबै किसिमका अशुद्धपनहरूबाट हामी आफैलाई शुद्ध पारौँ, अनि परमेश्वरको डर राखेर पवित्रतालाई सिद्ध पारौँ। कति मिठो वचन यहाँ लेखिएको छ कि हामीहरूको जीवनमा हामीले परमेश्वरको डर माने भने हाम्रो जीवन पवित्र हुँदै जान्छ, सिद्ध हुँदै जान्छ। त्यसकारण परमेश्वरको भय र डर मानेर हाम्रो जीवनमा आशिष आउन सक्छ। र हामीलाई केले परमप्रभुको भय मान्न लगाउँछ, केले चाहिँ परमप्रभुको भय मान्न हामीलाई अग्रसर गराउँछ, उहाँको डर हाम्रो मनमा धेरै आउँछ, थाहा छ तपाईँहरूलाई? म यहाँहरूलाई कुरो बताउन चाहन्छु कि परमेश्वरको पवित्रताले हामीले उहाँको भय मान्न लगाउँछ। जब हामी परमेश्वरको पवित्रताको बारेमा ख्याल गर्छौँ, परमेश्वर कति पवित्र हुनुहुन्छ। यहाँ प्रकाश 15:4 भन्दछ, हे परम प्रभु, तपाईँको डर कसले मान्दैन र तपाईँको नाउँको महिमा कसले गर्दैन र, किनकि तपाईँ मात्र पवित्र हुनुहुन्छ। प्रिय, धेरै पटक हामी अरूलाई हेर्छौँ अनि भन्छौँ कि उसको जीवन पवित्र छैन, उसले राम्रो गरेको छैन, ऊ त झुट बोल्छ, गलत गर्छ, अनि त्यो मान्छेको हामीलाई कुनै पनि कुराहरू पत्यार लाग्दैन, किनभने उसको जीवनबाट चाहिँ पवित्रताको कुरा देखिँदैन। परमेश्वरको बारेमा जब हामी हेर्छौँ, परमेश्वर पवित्र हुनुहुन्छ, अनि त्यो पवित्रताको जब हामी ख्याल गर्छौँ, ज्ञान पाउँछौ, त्यसले हामीलाई परमेश्वरको भय मान्न सिकाउँछ। त्यसकारण पहिलो चाहिँ पवित्रता हाम्रो जीवनमा परमेश्वरको हुनुपर्छ। दोस्रो चाहिँ परमेश्वरको महानताले हामीलाई उहाँको भय मान्न लगाउँछ। महानता भनेको उहाँको कार्यहरू अचम्मको हुन्छ। तपाईँलाई थाहा छ होला, पत्रुसलाई परमेश्वरले माछा मार्दा मार्दा मार्दा माछा नभेटेको ठाउँमा लगेर माछा मार्न लगाउँदाखेरि येशूले भनेको कुरा मान्दा उसले प्रशस्त माछाहरू जम्मा गरेको घटना हामी पढ्न पाउँछौँ। उनको त्यो कुरो देखेपछि उसले के भन्छन्, ओहो प्रभु, तपाईँ त महान परमेश्वर हुनु रहेछ, तपाईँको आज्ञा मान्दाखेरि मलाई त प्रशस्त माछा मारे, किनकि मैले दिनभरि यहाँ मेहनत गरेँ तर केही पनि पाएको थिएँ। आदिनी श्रोता, तपाईँ र मैले परमेश्वरको महानतालाई जब जान्दछौ, हाम्रो मनमा भय उत्पन्न हुन्छ। परमेश्वरको भलोपनले पनि हामीलाई उहाँको डर मान्न सिकाउँछ। भलोपन परमेश्वरले हरेक समय, चाहे हाम्रो जीवनमा खराबी आओस्, चाहे हाम्रो जीवनमा असल होस्, सबै तरबाट परमेश्वरले हामीलाई भलाइ गर्नुहुन्छ भन्ने कुरा जब हामी महसुस गर्छौँ, हामीलाई भय उत्पन्न हुन्छ, डर लाग्छ हामीलाई प्रभुको। त्यसकारण अनि क्षमाले पनि हामीलाई उहाँको भय मान्न लगाउँछ। भजन सङ्ग्रहको पुस्तकमा त्यो लेखेको छ, किनकि यसको लागि नै परमेश्वरको स्तुति होस्। क्षमादान, परमेश्वरले हामीलाई कति धेरै क्षमा गर्नुहुन्छ। बाइबल धर्मसँग थुप्रै ठाउँमा त्यस्तो छ, परमेश्वरले कुनै पनि पापीलाई नाश गर्न चाहनु, उसको पापलाई हटाउन चाहनुहुन्छ, तर पापीलाई चाहिँ उहाँले बचाउन चाहनुहुन्छ। त्यसकारण क्षमादानले पनि हामीलाई भय मान्न सिकाउँछ, अनि परमेश्वरको आशीर्वाद कर्महरूले हामीलाई उहाँको भय मान्न लगाउँछ। यहोशू 4:23-24 पदमा हामीले पढ्यो भने त्यहाँ हामी पाउँछौँ, किनकि यहोशूको जीवनमा पनि परमेश्वरले अचम्मको कामहरू गर्नुभयो। यर्दन नदीलाई पार गर्नुपर्ने अवस्था थियो, कुनै पनि त्यहाँनिर उपाय थिएन पारी जान, तर यहोशूले सन्दुकलाई प्रार्थना सहित जब अगाडि बढाउँदछन् र त्यहाँ यर्दन नदी दुई भाग भएर विभाजित भएको कुरा हामी देख्न पाउँछौ। यसकारण जब त्यो देखे, आशय कर्म देखे, अनि त्यो कामले चाहिँ उनीहरूलाई भय उत्पन्न भयो, ओहो परमेश्वर चाहिँ शक्तिशाली हुनुहुन्छ, हामीले उहाँको कुरा सुन्नुपर्छ। त्यसमा आदिने श्रोता, परमेश्वरमा तपाईँ र मलाई परमेश्वरले गर्नुभएको जीवनमा गर्नुभएको आशय कर्महरूलाई सम्झिनुहोस्, त्यो कुरा तपाईँलाई भय उत्पन्न गराउँछ। त्यो चाहिँ महत्वपूर्ण छ, किनकि परमेश्वरको भय मान्नुपर्ने हुन्छ। अर्को छ, आउने न्यायको बारेमा हामीलाई जब थाहा हुन्छ, त्यसले पनि हामीलाई भय उत्पन्न गर्न लगाउँछ। प्रकाशको पुस्तक 14:7 हामीले पढ्यौँ भने त्यहाँ पाउँछौ, किन भन्दा परमेश्वरले चाहिँ भोलिको दिनमा न्याय गर्नुहुन्छ। यदि हामीले असल गरेका छौँ भने हामीलाई इनाम दिनुहुन्छ, खराब गरेका छौँ भने हामीलाई चाहिँ परमेश्वरले त्यसको चाहिँ दण्ड दिनुहुन्छ भनिकन जब हामी थाहा पाउँछौँ कि अन्तको दिनमा परमेश्वरको इन्साफ हुन्छ, अनि त्यसले चाहिँ तपाईँ र मलाई परमेश्वरको डरलाई मान्न सिकाउँछ। किनकि भोलि त हामीले जवाब दिनुपर्छ नि, भोलि त हामीले त्यसको चाहिँ परमेश्वरले तपाईँ र मसँग माग्ने जुन लेखा छ, के हामीले गर्यौं भनेर त्यो कुरो त हामीले बुझाउनु पर्छ नि। त्यसकारण गर्दा हामी चाहिँ होसियार हुनको लागि पनि डर मान्छौँ। त्यसकारण परमेश्वरको भय चाहिँ उहाँको आज्ञा हो भनेर मान्नको लागि चाहिँ हामीले परमेश्वरका यी कुराहरू थाहा पाएको हुनुपर्छ। यसकारण परमेश्वरको भयले मानिसको जीवनमा आशिष ल्याउँछ। त आशिष ल्याउनको लागि के परमेश्वरको भयले हाम्रो जीवनमा आशिष ल्याउँछ त हामी बुदागत रूपमा के कुराहरूलाई हेर्नेछौँ है। थुप्रै कुराहरू छन्, परमेश्वरको जब डर मानिन्छ, परमेश्वरको जब इच्छामा हिँडिन्छ, जब परमेश्वरको भयलाई मनमा राखिन्छ भने हाम्रो जीवन जस्ताको तस्तै हुँदैन। हाम्रो जीवन चेन्ज हुन्छ, हाम्रो जीवन परिवर्तन हुन्छ, रूपान्तरित हुन्छ, हाम्रो जीवन बदलिन्छ, हाम्रो जीवन शैली बदलिन्छ। त्यसकारण पहिलो नम्बर चाहिँ जब हामी परमेश्वरको भय मान्छौँ, त्यसको परिणाम स्वरूप हाम्रो जीवनमा परम प्रभुलाई हामी खुसी तुल्याउन सक्छौँ, खुसी पार्न सक्छौँ। भजन सङ्ग्रह 147:11 पदमा लेखिएको छ, हामी त्यसलाई पढ्नेछौँ। भजन सङ्ग्रह 147:11 पदमा लेखिएको छ, त्यो पदलाई हामी पढ्नेछौँ। 147:11 यसरी लेखिएको छ, यहाँले सुन्न सक्नुहुन्छ, तर परम प्रभु उहाँको भय मान्नेहरूसँग र उहाँको अचूक कृपामाथि भरोसा राख्नेहरूसँग प्रसन्न हुनुहुन्छ। आमेन। परम प्रभुलाई खुसी तुल्याउने व्यक्ति यदि कोही छ भने उसले गर्नुपर्ने एउटै काम छ, परमेश्वरको डर मान्नुहोस्, भय मान्नुहोस्। किनकि यहाँ लेखेको छ, परम प्रभुको डर मान्नेहरूसँग चाहिँ र उहाँको अचूक कृपामाथि भरोसा राख्नेहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, खुसी, परमेश्वर खुसी हुनुहुन्छ। पहिलो कुरो, जब हामी डर मान्छौँ। दोस्रो कुरो, हामी चाहिँ आफ्ना सन्तानहरूप्रति परमप्रभुको टिठाइमा वृद्धि हुन्छ। त्यहाँ लेखेको छ भजन सङ्ग्रह 103:13, जसरी बाबुले आफ्ना छोराछोरीहरूलाई टिठाउँछन् त्यसरी नै उहाँसँग डराउनेहरूलाई परमप्रभुले टिठाउनुहुन्छ। हालेलुया। हाम्रो घरमा पनि यदि हाम्रा छोराछोरीहरूले हामीले भनेको कुरा सबै माने भने हामी के गर्छौँ, उनीहरूले जे उनीहरूले माग्छन्, उनीहरूले जे कुराहरू चाहिँ आवश्यकता महसुस गर्छन् त हामीसँग अनुरोध गर्छन्, हामी त्यो कुराहरू उनीहरूलाई खोजेर भए पनि दिने गर्छौँ। किन? उनीहरू चाहिँ हामीप्रति आज्ञाकारी छन्, हाम्रो भनेको एक एक कुरा मान्छन्, हामीलाई नसुत्किने केही कुराहरू गर्दैनन्। आदरणीय श्रोता, परमेश्वरको पनि जब हामी भय मान्छौँ, डर मान्छौँ भने परमेश्वरले सधैँ हाम्रो सन्तानहरूमाथि, छोराछोरीमाथि पनि कृपा गर्नुहुन्छ, टिठ्याउनुहुन्छ। कस्तो आशिषको कुरा होइन? त्यसकारण गर्दा हामी आशिषित हुन्छौँ। तेस्रो कुरा, परमेश्वरको डरले भयले चाहिँ हामीलाई परमेश्वरले स्वीकार गर्नुहुन्छ, आफ्नो बनाउनुहुन्छ। कति महत्वपूर्ण कुरा छ, किनकि प्रेरितको पुस्तक 10:35 लेखिएको छ, तर हरेक जातिमा जो उहाँसँग डराउँछ उचित काम गर्छ त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ। कर्नेलियस र साथीहरूलाई पनि पत्रुसले प्रभुमा स्वीकारे। तपाईँलाई थाहा छ होला, पत्रुसले सुसमाचार सुनाउन जान मानेका थिएनन् अन्य जातिहरूको घरमा जो कर्नेलियस थिए, तर पत्रुसले उनलाई स्वीकार नसक्दाखेरि परमेश्वरले दर्शन दिनुभयो, अनि दर्शनलाई फेरि उनले बुझेपछि उनी जब सुसमाचारमा गए त्यसपछिबाट सबै कुराहरू मिलेर आइसकेपछि चाहिँ उनले थाहा पाए कि कर्नेलियस र उसको साथीहरू त कति धेरै परमेश्वरको डर मान्ने रहेछन्, अनि उनले सबैलाई आफ्नो परिवारको सदस्यको स्वीकार गरे। आदरणीय श्रोता, तपाईँ र म पनि परमेश्वरद्वारा स्वीकारिने हो भने परमेश्वरको दृष्टिमा हामी एक्सेप्टेबल हो भने अथवा उहाँको काखमा हामी साँच्चै नै जान पाउनको लागि चाहिँ हामीले परमेश्वरको भयलाई मान्नुपर्छ। चौथो कुरा, यसले परमप्रभुको कृपा ल्याउँछ, दया ल्याउँछ हामी माथि। भजन संग्रह 103:17 भन्छ, तर परमप्रभुको कृपा उहाँको भय मान्नेहरूमाथि युग युगसम्म रहन्छ र उहाँको धार्मिकता छोरा नाति सबै रहन्छ। हे प्रभु, तपाईँको डर मान्न हामीलाई सिकाउनुहोस्। आज आदरणीय श्रोता, तपाईँ र मलाई परमेश्वरको कृपा चाहिन्छ। कहिलेसम्म? तपाईँ र मेरो जीवन रहन्जेलसम्म मात्रै हो त? होइन, हाम्रा सन्तानसम्म, दर सन्तानसम्म, भोलिको भावी पुस्तासम्म पनि परमेश्वरको डर र आशिष उहाँमा रहोस् भनेर। त्यसकारण हामीलाई चाहिँ कृपा प्राप्त गर्न पनि परमेश्वरको डराउनु जरुरी छ। अन्तिम कुरो, परमेश्वरले हाम्रो जीवनमा आशिष ल्याउँछ परमेश्वरको डरले। यहाँ भजन संग्रह 112:1 लेखेको छ, त्यो मानिस धन्यको हो जसले परम प्रभुको भय मान्दछ र उहाँका आज्ञाहरूमा प्रसन्न हुन्छ। परमेश्वरले हामी सबैलाई प्रशस्त प्रशस्त आशिष र अनुग्रह र कृपा र शान्ति र उत्साह र प्रेरणा दिनुभएको होस्। मेरो यही प्रार्थना छ, प्रिय हो, आज परमेश्वरको डर मान्नलाई मान्छेमा धेरै कमी छ, अनि परमेश्वरको डर र आज्ञा मान्नको लागि मान्छेहरू खुसी हुँदैनन्, बेखुसी हुन्छन्। कति पटक त चर्चमा संगतिमा प्रार्थनामा जान पनि कतिलाई हामीले धकिलिरहनुपर्छ, पुस गरिराख्नुपर्छ, संगति जाउन हो जाऊ, प्रार्थना गरौ न हो गरौ, धेरै कुराहरूले हामीले उनीहरूलाई धकालिराख्नुपर्छ। किन? किनभने उनीहरूभित्र त्यो परमेश्वरको डर र भय उत्पन्न हुन सकिराखेको छैन। कसैको जबरजस्तीले मात्रै मानिसहरू परमेश्वरको नजिक गइरहेको देखाउँछन्, तर त्यसले आशिष ल्याउँदैन। यहाँ भनेको छ स्पष्टसँग, त्यो मानिस भन्नेको हो जसले परमप्रभुको भय मान्छ र उहाँका आज्ञाहरूमा प्रसन्न हुन्छ, खुसी हुन्छ। संगति बस्न पाउनु, भजन गाउन पाउनु, क्वायरमा बढ्न पाउनु, अगुवा भएर प्रभुको सेवालाई अगुवाई गर्न पाउनु, सुसमाचार सुनाउन पाउनु, मान्छेहरूलाई प्रेम देखाउनु, सेवा गर्नु, यी सबै कुरामा ऊ खुसी हुनुपर्छ। तर मान्छे यहाँ खुसी हुँदैनन्। त्यसकारण परमेश्वरको वचनद्वारा तपाईँ र मलाई दिएको शिक्षा के छ भन्दा, परमेश्वरको डर मानौ र आशिषको भागीदारी बनौ। किनभने परमेश्वरको डर बिना हामी केही पनि गर्न सक्दैनौ। त्यसकारण हामीलाई परमेश्वरको वचनले भन्दछ, मलाई एउटा पद सानोमा मैले पढेको पदले मलाई याद हुन्छ, त्यो पद यहाँ लेखेको छ, म यहाँको अगाडि पढ्न चाहन्छु। हिर्पसी 1:7 लेखेको छ, परम प्रभुको भय नै ज्ञानको सुरु हो तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। हेर्नुहोस् त, परमेश्वरको भयबाटै सारा ज्ञानको सुरुवात हुन्छ, बुद्धिको सुरुवात हुन्छ। त्यसकारण आज तपाईँहरूलाई पनि परमेश्वरको वचनको सन्देश यही छ कि परमेश्वरको डर मान्नुहोस्, भय मान्नुहोस् र परमेश्वरबाट आउने त्यो आशिष प्रशस्तै मात्रामा प्राप्त गर्नुहोस्। किनकि जसले चाहिँ परमेश्वरलाई खुसी बनाउँछ र आफ्ना सन्तानहरूलाई पनि वृद्धि ल्याउँछ र हामीलाई परमेश्वरले स्वीकार गर्नुहुन्छ र उहाँको कृपा हामी माथि रहन्छ र उहाँको सम्पूर्ण आशिष चाहिँ हाम्रो जीवनमा हामी र हाम्रो पुस्ता सबैमाथि सर्दै जानेछ। परमेश्वरले यहाँ सबैलाई आजको यस वचनबाट प्रशस्त प्रशस्त आशिष दिनुभएको छ। भनिकन आजको यो वचनलाई म यहाँ अन्त गर्न चाहन्छु। परमेश्वरबाट सबैलाई फेरि पनि धन्यवाद सहित जय मसीह नमस्कार भन्न चाहन्छु।
1: हामी छौ तपाईँको साथ, तपाईँ हुनुहुन्छ हाम्रो साथ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
2: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
3: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईँसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: प्रिय मित्रहरू, आज संसारमा सबै मानिस स्वतन्त्र हुन चाहन्छन्। स्वतन्त्र पन्छी जस्तो खुला आकाशमा बिना रोकटोक उड्न पाए कति आनन्द हुने थियो भन्ने कल्पनाले मानिसलाई रोमाञ्चित बनाएको छ। एकजना दार्शनिकले भनेका कुरा तपाईँलाई सुनाउन चाहन्छु। तिनले भनेका छन्, मानिस स्वतन्त्र रूपमा जन्मन्छ तर ऊ चारैतिर बन्धनमा पर्छ। मानिस जन्मनलाई स्वतन्त्र भए पनि जिउनका निम्ति बन्धनहरू छन्। यो पृथ्वीमा नियम छ, देश देशको आ आफ्ना नियमहरू छन्, विधि विधानहरू छन्। प्रत्येक नागरिकले ती नियमहरूलाई, ती विधि विधानहरूलाई पालन गर्नुपर्छ। देशको नियम कानून मान्ने वा पालन गर्ने विषयमा पवित्र शास्त्र बाइबलले इसाईहरूलाई कुनै निर्देशन दिएको छ कि छैन? यो प्रश्न धेरै जनाको मनमा हुन सक्छ। एक व्यक्ति इसाई भएपछि उसको आफ्नो देशप्रतिका कर्तव्यहरू हुन्छन् कि हुँदैनन्? येशूमा विश्वास गरेपछि ऊ पृथ्वीको अर्कै देशको नागरिक हुन्छ कि हुँदैन? येशूमा विश्वास गरेपछि एक व्यक्तिको आत्मिक जीवन परिवर्तन हुन्छ श्रोता मित्र, तर उसको नागरिकता बदलिँदैन, उसको देश पनि बदलिँदैन। प्रिय मित्रहरू, पवित्र बाइबलले इसाईहरूलाई देशको नियम कानूनहरू पालनमा इमानदार हुनुपर्छ भनेर आज्ञा दिएको छ। सत्य र जीवित परमेश्वरलाई चिनेका कारण इसाईहरू आफ्नो देशप्रतिको कर्तव्यमा अरूहरू भन्दा जोशिला र इमानदारी हुनुपर्छ भन्ने परमेश्वरको इच्छा रहेको छ। बाइबलले यसरी भन्दछ, हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूको अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूको विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ र जस जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। किनभने सुकर्मका निम्ति होइन तर कुकर्मका निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए असल काम गर र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ, किनकि तिम्रो भलाइका निम्ति तिनी परमेश्वरका सेवक हुन्। रोमी 13 अध्यायको 1-4 पदसम्म मैले तपाईँलाई पढेर सुनाए श्रोता मित्र। वास्तवमा हरेक नागरिकको आफ्नो एउटा ठूलो जिम्मेवारी रहेको हुन्छ, कर्तव्य रहेको हुन्छ र त्यो कर्तव्य उसले पालन गर्नुपर्छ। इसाई हुँदैमा ऊ देशको कर्तव्यबाट कहिले पनि अलग हुँदैन, उसको नागरिकता पनि बदलिएको हुँदैन। त्यसकारण इसाई भएको नाताले उसले अघिको समयभन्दा अबको समय अझै वफादारी भएर, इमानदारी भएर देशप्रति आफ्नो समर्पणता देखाउनु पर्दछ। बाइबलको शिक्षा यो छ कि सबै अधिकारीहरू परमेश्वरको इच्छाद्वारा नियुक्त भएका हुन्छन्। अधिकारी चाहे सानो होस् वा ठूलो, उनले परमेश्वरबाट त्यो अधिकार पाएका हुन्छन्। त्यसकारण अधिकारीको आज्ञा नमान्नु परमेश्वरकै आज्ञा नमान्नु हो। इसाईहरू जसरी राजी खुशीले परमेश्वरको अधीनमा बस्छन्, त्यसरी नै देशका प्रशासकहरूको अधीनमा पनि बस्नुपर्छ। तर पनि परमेश्वरको वचन भंग हुने नीति नियमहरू भने मान्नु हुँदैन, किनकि सर्वोच्च शासक परमेश्वर नै हुनुहुन्छ। शासकहरूलाई परमेश्वरले नागरिकहरूको सेवा गर्न खटाउनु भएको हो। प्रजाको भलाइका निम्ति उनीहरूले काम गर्दछन् ताकि देशमा शान्ति र सुव्यवस्था हुन सकोस्। असल काम गर्ने मानिसहरू प्रशासकहरूदेखि डराउनु पर्दैन, तर खराब काम गर्ने मानिसहरू भने उनीहरूदेखि डराउनु पर्छ, किनकि दुष्टहरूलाई दण्ड दिन उनीहरू परमेश्वरद्वारा नियुक्ति भएका हुन्। येशु ख्रीष्टका विश्वासीहरूले दुष्ट र भ्रष्ट काम गर्ने कुरा आउँदैन, किनकि उनीहरूले त्यही कुराबाट छुटकारा पाएर विश्वासी बनेका हुन्छन्। विश्वासीहरू दुष्टता र खराबीलाई त्यागेका मानिसहरू हुन् श्रोता मित्र। यदि तिनीहरू फेरि त्यही कुरामा फर्केर जान्छन् भने त त्यो दुःखको कुरा हुन्छ। कुनै व्यक्ति विश्वासी भएर पनि अनाज्ञाकारी हुन्छ, उसले आज्ञा मान्दैन, दुष्ट र भ्रष्ट छ भने ऊ साँचो विश्वासी होइन, उसलाई साँचो इसाई अर्थात ख्रिस्टियन पनि भन्न सकिँदैन, तर ऊ एक ख्रिस्टको नाममा कलंक मात्र हो। विश्वासीहरूले देशको सेवा गर्नुपर्छ, देशका निम्ति परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, आफ्नो देशलाई प्रेम गर्नुपर्छ। बाइबलले यही शिक्षा दिएको छ तपाईँ सम्पूर्ण इसाई मित्रहरूलाई। परमेश्वरका दास पौलले तिनका मित्र तितसलाई लेखेका पत्रमा यसरी भनेका छन्, शासकहरू र अधिकारीहरूका वशमा रहनु र उनीहरूका आज्ञाकारी हुनु र कुनै पनि इमानदार काममा तत्पर हुनु भनी तिनीहरूलाई याद दिलाइदेऊ। तिनीहरूले कसैको बदनामी नगरून्, जय झगडाबाट अलग बसुन्, नम्र होऊन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्। तितस तीन अध्यायको एक र दुई पदमा यसरी भनिएको छ, पौलले कसलाई यी कुराहरू सम्झना दिलाउनु भनेका छन् त? तिनले विश्वासीहरूलाई यो कुराको सम्झना गराइदिनु भनेका छन्। येशू ख्रिस्तका विश्वासीहरू चाहे जुनै देशका नागरिक भए पनि उनीहरूले आफ्ना शासक र अधिकारीहरूलाई आदर गर्नुपर्छ, उनीहरूको आज्ञा मान्नुपर्छ। किनकि फेरि पनि म जोड दिएर भन्छु कि येशु ख्रिस्तमा विश्वास गरेपछि एक व्यक्तिको सांसारिक नागरिकता बदलिँदैन, उसको छुट्टै नागरिकता हुँदैन, उसको हृदय विचारहरू र आत्मिकी अवस्था मात्र बदलिएको हुन्छ। प्रभु येशु यो संसारमा आफ्नो राज्य खडा गर्न आउनु भएको होइन श्रोता मित्र, पृथ्वी लगायत सम्पूर्ण ब्रह्माण्ड उहाँको हो भनेपछि उहाँलाई संसारको कुनै देश किन चाहिन्छ र? इसाई नागरिक राज्यको व्यवस्था, शासकहरू र तिनका अधिकार दुवै प्रति आज्ञाकारी हुनुपर्छ। यो बाइबलले तिनीहरूलाई दिएको आज्ञा हो। यो आज्ञा बाइबलले हरेक क्रिश्चियन विश्वासीहरूलाई दिएको कुरा हो। इसाई नागरिक स्थानीय समुदाय, सरकार र राज्यको व्यवस्थाको अधीनमा बस्नुपर्छ। यही कुरा परमेश्वरले तिनीहरूबाट इच्छा गर्नु भएको छ, किनकि व्यवस्था पालन बिना सम्पूर्ण देश र समाज भद्रगोल हुन्छ। व्यवस्थाहीनताले समाज अनुशासनहीन हुन्छ, कहीँ कतै सुरक्षा हुँदैन, मानिसहरू भयभीत भएर जिउनु पर्ने हुन्छ, दुर्व्यवहार र झगडा फैलिएर जान्छ। यस्ता धेरैवटा कुराहरू देशमा हुन थाल्छन्। बिना व्यवस्था र व्यवस्थाको पालन बिना कुनै देश र समाजमा सुरक्षा हुँदैन श्रोता मित्र। परमेश्वरले इसाईहरूलाई उहाँको शान्तिका दूतहरू हुनका निम्ति चुन्नु भएको हो। यसकारण अरूले चाहे जेसुकै गरे पनि येशू ख्रिस्तमा विश्वास गर्ने विश्वासीहरूले आफ्नो देशलाई प्रेम गर्दै एक साँचो नागरिकको भूमिका निर्वाह गर्नुपर्छ। खुसीको कुरा छ कि हामी आफ्नो देशलाई प्रेम गर्छौ। हाम्रो देशका प्रशासक, अधिकारीहरू, सम्पूर्ण देशवासीका निम्ति दिनहुँ परमेश्वरसँग प्रार्थना गर्छौ। प्रभु येशूले एक अवसरमा यसरी भन्नुभयो, जे कैसरका हुन् कैसरलाई देऊ र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ। लुका 20 अध्यायको 24 पदमा कैसर एक प्रशासक हुन्। हामीले प्रशासकलाई दिनुपर्ने कुरा प्रशासकलाई र परमेश्वरलाई दिनुपर्ने कुरा परमेश्वरलाई दिनुपर्छ। हामी देशको इमानदार नागरिक भएर जिउनु पर्छ। परमेश्वरको इच्छा यही छ श्रोता मित्र। तर आज धेरै ठाउँमा धेरै मानिसहरूले परमेश्वरको इच्छालाई नबुझिकन, नियम कानूनलाई वास्ता नगरिकन आफू खुसी जिएको कारण ठूला ठूला ओहदाका मानिसहरूदेखि लिएर सानो सानो ओहदामा काम गर्ने मानिसहरू पनि भ्रष्ट भइरहेका छन्। तर बाइबलले भन्छ कि हामी हरेक इसाईहरू एक इमानदार नागरिक भएर देशमा उन्नति ल्याउनको लागि, परमेश्वरको शान्तिको प्रतिनिधित्व गर्नको लागि तत्पर हुनुपर्छ र यही कार्यमा परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ। र परमेश्वरको व्यवस्था पालन गर्दै हरेक अधिकारी र प्रशासकहरूको अधीनमा बसेर देशको निम्ति केही गर्नुपर्छ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko radio@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: प्रभुलाई धन्यवाद चढाओ, उहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा उहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
2: नमस्ते नमस्ते। दुई हात जोडेर आज फेरि यस चौतारोमा तपाईँलाई म हार्दिक स्वागत गर्दछु। धन्यवाद दिन्छु तपाईँले यो समयलाई पर्खिराख्नु भएको थियो। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। यो संसारमा तपाईँ र म जिउनु पर्छ। जिउने धेरै आधारहरू छन् र एउटा आत्मिक आधार हामीसित जीवित आशा छ। ख्रिस्ट हाम्रो जीवित आशा हुनुहुन्छ। आशा नभएका मानिसहरू कसरी कुरा गर्छन् थाहा छ? यसरी कि गरी खान देऊ कि मरिजान देऊ, कि पुरै फुल्न सकौं कि झरिजान देऊ, कि बारी बस्न सकौं कि तरिजान देऊ, कि माया टिप्न सकौं कि छरिजान देऊ। आशा विहीनको कल्पना गीत कविता। आशा जीवन भएकाहरूसित गर्न सकिन्छ। जिउँदो होन्जेल मानिसको जीवनमा आशा छ, होइन त? म तपाईँको भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र श्रोता, तपाईँप्रति कृतज्ञ छु। तपाईँले देखाउनु भएको माया प्रेमको निम्ति हामीलाई तपाईँको निरन्तर सहायता र प्रार्थना चाहिएको छ। हामी हेरिरहेका छौं कि यस कार्यक्रमद्वारा धेरै धेरै मानिसहरूले आफ्नो जीवनमा आशिष पाइरहेका छन्, साथै यस कार्यक्रमलाई आफ्नो जीवनको एउटा अभिन्न अंग बनाएका छन्। परमेश्वरले तपाईँलाई निरन्तर आशिष दिउन्, उहाँको बाटोमा डोर्याउन्। आमेन। आउनुहोस् सधैँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन सुन्दै आजको सन्देशको निम्ति

छोटो हुँदा हुँदै पनि यात्रा लामो हुन्छ। हो, आशा यस्तै कुरा हो जसले हामीलाई धेरै धैर्यताको पाठ सिकाउँछ, धेरै हामीलाई कुर्याउँछ। तर पनि आशा जीवन भएकासित गर्न सकिन्छ, जिउँदो हुन्जेलसम्म आशा छ। हो, तपाईँ र मेरो निम्ति ख्रिस्ट हाम्रो जीवित आशा हुनुहुन्छ। म तपाईँसित परमेश्वरको पवित्र वचन पहिलो पत्रुस पहिलो अध्यायको 3-9 पाठ गर्दैछु। जीवित आशाको निम्ति परमेश्वरको प्रशंसा। परमेश्वर हाम्रा प्रभु यीशु ख्रीष्टका पिता धन्यका हुनुहुन्छ। उहाँको महान कृपाले मृतकबाट यीशु ख्रीष्ट पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं। स्वर्गमा तिनीहरूका निम्ति साँची राखेको उत्तराधिकार अविनाशी विशुद्ध र नओइलनी किसिमका छन्। आखिरी समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयका निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ, आगोबाट खारिने तर नष्ट भएर जाने सुन भन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र येशु ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा महिमा र आदरको योग्य बनोस्। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँछौ। तिमीहरूका विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्नो आत्माको मुक्ति पाउँछौ। यो थियो जीवित आशाको निम्ति परमेश्वरको प्रशंसा। जीवित वचनबाट पहिलो पत्रुस पहिलो अध्याय 3-9। यहाँ जीवित आशाको व्याख्या छ। नयाँ जन्म, नयाँ जीवन, नयाँ आशा, सबै नयाँ कुराहरू। त्यसपछि उत्तराधिकारीपनको यहाँ स्मरण गराइएको छ। हाम्रो सम्पत्ति जुन अविनाशी छ, विशुद्ध छ र नओइलिने किसिमको छ, अर्थात् सुकेर जाने, नझर्ने किसिमको, नओइलाउने किसिमको। कुन आशा त? कुन आशा भन्दाखेरि तपाईँ र मेरो निम्ति परमेश्वरमा आशा। यो विषयमा त हामीले बुझ्न पर्ने कुरा के छ भने हाम्रो सम्पत्ति के हो त्यो हामीले जान्न सक्नुपर्छ। एफिसी 1:18-19 पदले हाम्रो सम्पत्तिको विषयमा स्पष्ट बताएको छ। म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयको आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सख। फेरि सुन्नुहोस् है, कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सख। सम्पत्ति के हो त्यो तपाईँ र मैले जान्न पाऊ। असीम शक्तिको असीम महानता परमेश्वरमा तपाईँ र मेरो निम्ति जीवित आशा छ। यो संसारमा मानिसहरूले थरी थरीको आशा दिन्छन् अनि सान्त्वना दिन्छन् तर बिर्सिहाल्छन्, होइन त? कहिलेकाहीँ त्यस्तै काम तपाईँ र मबाट पनि भएको होला। त्यसकारण मुखबाट कसैलाई आशा दिन अगाडि विचार गर्नुहोस् है। तपाईँ र म बाँच्छौँ, मानिसले आशा गर्छन्, ससाना नानीहरूले पनि आशा गर्छन्, बिर्सँदैनन्, बिर्सँदैनन्, उनीहरूले बिर्सँदैनन्। त्यसै कारण तपाईँ र म त्यसै आशा बाँड्दै नहिँडौ, तर परमेश्वरले तपाईँ र मलाई जीवित आशा दिनुहुन्छ है। उहाँले हामीलाई चाहिँ आशा दिनुहुन्छ, परमेश्वरमा भएको जीवित आशा। रोमी 5:1-5 खण्डमा अझै हामी परमेश्वरको महिमाको सहभागी हुने, उहाँको परमेश्वरका महिमामा सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौ। परमेश्वरमा जुन हाम्रो सहभागिताको आशा छ त्यसमा
हामी रमाउँछौ। रोमी के 8:24-25 खण्ड पनि म पाठ गर्दैछु, किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं, यही आशामा। अब देखिने चाहिँ आशा त आशै होइन, जुन कुरा हामी देखिहाल्छौ त्यो त आशा नै भएन, किनकि देखेका कुराको आशा कसले गर्छ र? तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौ भने धैर्यता साथ हामी त्यसको प्रतीक्षा गर्दछौ। हो, यो आशा सँगसँगै धैर्यताको पनि परीक्षा हुन्छ, किनभने आशा एउटा सान्त्वना हो, आशा एउटा प्रतिज्ञा हो। यसको निम्ति तपाईँ र ममा धैर्यताको आवश्यकता हुन्छ। धैर्यता साथ हामी त्यसको प्रतीक्षा गर्दछौ। प्रतिज्ञा पुरानो करारमा अगमवक्ताबाट यसैया 11:10 यिसैको वंशबाट एकजना आउनुहुनेछ, उहाँले अन्य जातिहरूमाथि शासन गर्नुहुनेछ, उहाँले अन्य जातिहरूमाथि शासन गर्नुहुनेछ र उहाँमाथि अन्य जातिहरूले आशा राख्नेछन्। हो, परमेश्वरमाथि आशा राख्नेछन्, आफ्नो मुक्तिदातामाथि आशा राख्नेछन्। यो चाहिँ अगमवक्ताबाट आएको परमेश्वरको सन्देश। कुनै बेला हामी आशा विहीन थियौं, के पनि थिएन। आशा नभएको मानिसहरू कस्ता हुन्छन् होला सोच्नुहोस् त तपाईँले। आशै नभएको, कुनै आशा नभएको मान्छे त कस्तो हुन्छ होला। एफिसी 2:12 याद राख, तिमीहरू त्यस बेला ख्रिस्टबाट अलग इजरायलका नागरिक हकबाट बाहिर भएका थियो र प्रतिज्ञाका करारबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। एफिसीको पत्रीमा यहाँ मलाई स्मरण गराइँदैछ कि हामी अन्धकारमा रहँदाखेरि हाम्रा मुक्तिदातालाई नचिनेको अवस्थामा स्मरण गराइँदैछ, तिमीहरू त्यस बेला ख्रिस्टबाट अलग इजरायलका नागरिक हकबाट पनि बाहिर भएका थियो, प्रतिज्ञाका करारबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। हो, तर अब एउटै जीवित आशा म तपाईँ र म सम्मिलित भएका छौ, बोलाइएका छौ। एफिसी 4:4 जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियो। तपाईँ र म जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ, एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि सबैका मध्य र सबैमा हुनुहुन्छ। कति आशिषको वचन, एउटै जीवित आशा। एउटै जीवित आशामा तपाईँहरू मेरो बोलावट भएको छ र त्यही आशामा तपाईँहरू म गाभिएका छौ, अर्थात् एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर पिता, जो सबैमाथि सबैका मध्य र सबैमा हुनुहुन्छ। पहिलो तिमोथी 1:1 पनि भन्छ, हाम्रो आशा येशु ख्रिस्ट, उहाँ हाम्रो आशा हुनुहुन्छ। निराशामा पनि आशा, किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र हाम्रो निम्ति मर्नुभयो। निराशामा पनि आशा, किनभने परमेश्वरले हाम्रो वास्ता गर्नुहुन्छ। निराशामा पनि आशा, हाम्रो धन्यको आशा, हाम्रो महान परमेश्वर मुक्तिदाता येशु ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौ। आमेन। कुराकानी गर्दा गर्दै समयले बिदाइ दिइसक्यो, तर कति आशा, उत्साह, प्रसन्नता हाम्रो हृदयभित्र उब्जेर आउँछ जब हामी परमेश्वर माथिको हाम्रो जीवित आशालाई स्मरण गर्दछौ। यो जीवित आशा ख्रिस्टमाथि हाम्रो, उहाँ हाम्रो निम्ति आशा छ, किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ, हामीलाई निको पार्नुहुन्छ, उहाँले सुन्दर योजनामा डोर्याउनुहुन्छ, उहाँ फेरि आउँदै हुनुहुन्छ तपाईँको निम्ति, मेरो निम्ति। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: डरलाई आफ्नो जीवनमा शासन गर्न नदिनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 39 यहाँहरूलाई स्वागत छ। आज तपाईहरू मध्ये धेरैसँग आफ्नो जीवनमा हासिल गर्न चाहिने केही कुराको लागि दर्शन छ। केही त्यस्ता कुरा जुन महान होस्, केही त्यस्तो कुरा जुन भव्य होस्, तर तपाईसँग दुईवटा कुराहरू छन् जसले तपाईलाई पछाडि खिचिरहेको छ। पहिलो, तपाई असफलताबाट डराउनुहुन्छ, र दोस्रो, कहाँबाट शुरू गर्ने भन्ने कुरामा निश्चित हुनुहुन्न। डरको विषयमा कुरा गर्दा तपाईले यसको सामना गर्ने निर्णय गर्नुपर्छ, नत्र तपाईले आफ्नो बाँकी जीवन यसको प्रभावमा परेर बिताउनुहुनेछ। केही नगरी सफल हुनुभन्दा केही प्रयास गरेर असफल हुनु राम्रो हो। तपाई या त डरलाई आफ्नो जीवन नियन्त्रण गर्न दिन सक्नुहुन्छ र आफ्नो लक्ष्य प्राप्त गर्नबाट रोक्न सक्नुहुन्छ, या त तपाई कदम चालेर आफ्नो डरलाई जित्ने छनौट गर्न सक्नुहुन्छ। साहस भनेको डरको अभाव होइन, बरु यो कुनै पनि डरको बावजुद आफ्नो लक्ष्य प्राप्त गर्न आवश्यक बाटोमा दृढ रहने र अगाडि बढ्ने तत्परता हो। दोस्रो राजाको पुस्तक 7:3 यसरी लेखिएको छ, अब त्यस शहरको मूल ढोकानेर बस्ने चारजना कुष्ठरोगीहरू थिए। तिनीहरूले आपसमा भने, हामी यहाँ नबोलुञ्जेल किन बस्ने? सायद आज तपाई पनि यी चार कुष्ठरोगी मध्ये एक जस्तो महसुस गर्दै हुनुहुन्छ। जीवनले तपाईलाई निष्पक्ष व्यवहार गरेको छैन। तपाई महानता प्राप्त गर्ने बारेमा सोचिराख्नु भएको छैन। तपाई केवल दैनिक संघर्षबाट गुज्रिरहनु भएको छ र केवल अर्को तीन बाँच्न खोजिराख्नु भएको छ। यूहन्नाको पुस्तक 5:4, किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। प्रिय श्रोता, तपाईले बाँच्नको लागि संघर्ष गर्दै प्रत्येक दिन बिताउनु परमेश्वरको इच्छा होइन। तपाईँको जीवनको लागि उहाँको दृष्टिकोण ठूलो सफलता प्राप्त गर्नु हो र उहाँले तपाईलाई आफ्नो शक्ति दिने प्रतिज्ञा गर्नुहुन्छ, ताकि तपाईले आफ्नो लक्ष्यहरू प्राप्त गर्न सक्नु भएको होस्। तर त्यो हुनको लागि तपाईले आफ्नो डरलाई जित्नुपर्छ। तपाईले विश्वासका साथ काम गर्नुपर्छ। यी चार कुष्ठरोगीहरू, उनीहरूसँग एउटा विकल्प थियो। उनीहरू शहर बाहिर बस्न जारी राख्न सक्थे, जहाँ उनीहरू बहिष्कृत रहन्थे, खानको लागि उचित पहुँचको कमी हुन्थ्यो, अथवा उनीहरू शहरमा जान सक्थे, जहाँ अनिकालबाट बस्न खाना खोज्ने एकमात्र वास्तविक सम्भावना थियो। यदि उनीहरू जहाँ थिए त्यही रहे भने उनीहरूको अवस्था सुधार हुने लगभग कुनै सम्भावना थिएन। उनीहरूको एकमात्र वास्तविक आशा शहरमा प्रवेश गर्नु थियो। दोस्रो राजाको पुस्तक 7:4, यदि हामी शहरभित्र जाउँ भन्यो भने त्यहाँ अनिकाल छ र हामी मर्नेछौ, अनि यहाँ बस्यौं भने पनि हामी मर्नेछौ। यसकारण अब हामी आरामीहरूको छाउनीमा गएर समर्पण गरौं। यदि उनीहरूले हामीलाई छोडिदिए भने हामी बाँच्नेछौ, यदि मर्यो भने पनि हामी मर्नेछौ। तिनीहरू शहरभित्र पस्न डराउँथे। यदि त्यहाँ बस्ने सिपाहीहरूले तिनीहरूलाई भेट्टाए भने तिनीहरूलाई मार्न सकिन्थ्यो, तर यदि तिनीहरू शहरभित्र पसेनन् भने तिनीहरू भोकले मर्ने निश्चित थियो। त्यसैले तिनीहरूले शहरभित्र पस्ने छनौट गरे। प्रिय श्रोता, तपाईँको बारेमा के छ? के तपाईँ शहरमा प्रवेश गर्न तयार हुनुहुन्छ? के तपाईँ असफलताको डरलाई जित्न र आफ्नो भविष्यको लक्ष्यहरू प्राप्त गर्न कदम चाल्न तयार हुनुहुन्छ? वा के तपाईँ आफ्नो बाँकी जीवन यो सोच्दै बिताउनुहुनेछ कि यदि तपाईँले परमेश्वरको प्रतिज्ञाहरूमा विश्वास गरेर काम गर्नुभएको भए केही हुन सक्थ्यो? हिब्रूको पुस्तक 11:1, अब विश्वास चाहिँ आशा राखिएको कुराको निश्चय र नदेखेका कुराहरूको दृढ भरोसा हो। जबसम्म तपाईँले आफ्नो लक्ष्यहरूमा बढ्नको निम्ति कदम चाल्नुहुन्न, हामीले कहिले पनि हाम्रो जीवनमा परमेश्वरको शक्ति प्रकट भएको अनुभव गर्ने छैनौ, जहाँ परमेश्वरले हाम्रो लागि भविष्यमा सबै आशिषहरू राखिदिनु भएको छ। अनि आजको लागि एउटा अन्तिम बुद्धिको कुरा तपाईँले आफ्नो लक्ष्यमा कदम चाल्नु अघि त्यसमा कसरी पुग्नेछु भनेर बुझ्नु पर्दैन। त्यो भाग जान्नको लागि परमेश्वरमा भरोसा राख्नुहोस् र त्यो पहिलो कदम चाल्नको लागि उहाँमा भरोसा राख्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक।

0: जय मसीह तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: परीक्षित विश्वास नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा। के तपाईँलाई थाहा छ तपाईँको हृदयभित्र के छ? यो एउटा यस्तो प्रश्न हो जुन हामीले आफैलाई बारम्बार सोधिरहनुपर्छ, किनकि धर्मशास्त्रले भने चाहिँ हाम्रो हृदय साह्रै कपटी र छलपूर्ण हुन्छ। मेरो मतलब हामी सोचिरहेका हुन्छौं कि हामी एकदमै सही छौं, हामी ठिक ठाउँमा छौं र प्रभुसँग हाम्रो सम्बन्ध एकदमै बलियो छ। तर वास्तविकतामा नि प्राय कथा बेग्लै हुन्छ। यदि हामीले देख्न सक्ने भए, यदि परमेश्वर येशूसँगको हाम्रो हृदयको सम्बन्धलाई साँच्चै बुझ्न सक्ने कुनै उपाय भए कति राम्रो हुन्थ्यो। वास्तवमा तपाईँको हृदयमा के छ भन्ने सत्यता थाहा पाउने एउटा उपाय छ, अनि त्यसको सुझबुझ उत्पत्ति 22 अध्यायमा पाइन्छ। यो अब्राहमले आफ्ना छोरा इसाकलाई वेदीमा बलि चढ़ाउन लागेको प्रसंग हो। अब्राहमले छुरी उठाउने बित्तिकै परमेश्वरले भन्नुहुन्छ, तेरो हात त्यस केटामाथि नउठा र त्यसलाई केही नगर। अब मैले थाहा पाए तैले परमेश्वरको भय मान्दो रहेछस्, किनकि तेरो छोरो तेरो एकमात्र छोरोलाई पनि मबाट तैले रोकेर राखिनस्। अब्राहम र उहाँको हृदयभित्र भएका कुराहरूबारे यो कति अद्भुत कथा हो, किनकि काँप्दै गरेका हातहरूका साथ उहाँ आफ्ना एउटै छोरालाई अर्पण गर्न तयार हुनुहुन्थ्यो। तर स्वर्गबाट आवाज आयो, रोकियो। तर परमेश्वरले तैले परमेश्वरको भय मान्छस् भनी मैले अब जाने भनेर किन भन्नुभयो होला? मेरो मतलब प्रभुलाई त अब्राहमको हृदयमा के छ भन्ने कुरा पहिले थाहा थियो। उहाँ मात्र मानिसहरूका हृदय जान्नुहुने परमेश्वर हुनुहुन्छ। अब्राहमले छोरी समात्नु भन्दा धेरै अघि नै उहाँले यो परीक्षा पास गर्नुहुनेछ भन्ने कुरा परमेश्वरलाई थाहा थियो भने ती वृद्ध मानिसलाई किन त्यस्तो भयानक कठिन परिस्थितिबाट गुज्रन दिनुभयो त? यसको उत्तर एकदमै सरल छ। परमेश्वरलाई अब्राहमको बारेमा जानकारीको कमी थिएन, तर सायद अब्राहमलाई नै आफ्नो बारेमा पूरा जानकारी थिएन। अनि यही कारणले गर्दा परमेश्वरले हाम्रो विश्वासको परीक्षा लिनुहुन्छ, किनकि हामी ठ्याक्कै अब्राहम जस्तै छौं। परमेश्वरले तपाईँको विश्वासको परीक्षा यसकारण लिनुहुन्न कि उहाँ आफैलाई तपाईँको हृदयको कुरा थाहा होस्, तर यसकारण लिनुहुन्छ ताकि तपाईँ आफैले आफ्नो हृदयको कुरा थाहा पाउन सक्नु भएको होस्। हामी परमेश्वरलाई प्रेम गर्छौं, उहाँ हाम्रो जीवनमा पहिलो हुनुहुन्छ, हाम्रो वैवाहिक जीवन उहाँमा नै केन्द्रित छ र हामी उहाँमाथि भरोसा अनि उहाँको आज्ञा पालन गर्छौ त भन्छौं। तर यदि परमेश्वरप्रतिको त्यो प्रेमको बारम्बार परीक्षा भएन भने हामी सजिलै उहाँलाई धोका दिइरहेका हुन्छौं। परमेश्वर हामीले उहाँलाई रोजेको कुरा केवल ओठको बोलीमा मात्र नभई हाम्रो वास्तविक जीवनको भोगाईमा कस्तो छ भन्ने कुरा हामीले बुझेको चाहनुहुन्छ। उहाँ केवल शब्दहरूद्वारा मात्र होइन, शब्दहरू भन्न त सजिलो छ, तर दिनदिनैका कठिन चुनौतीपूर्ण र संघर्षपूर्ण आज्ञा पालनद्वारा हाम्रो हृदय कतिको साँचो रूपमा उहाँतिर ढल्केको छ भन्ने कुरा हामीले जानेको चाहनुहुन्छ। परमेश्वर हामीलाई विश्वासको यस्तो कडा परीक्षा दिनमा माहिर हुनुहुन्छ जसले हामीलाई आफैलाई सोध्न बाध्य पार्छ, ओहो के म साँच्चै परमेश्वरलाई प्रेम गर्छु? के म यो भयानक परीक्षाको बीचमा पनि उहाँलाई पछ्याउन तयार छु? के मलाई पक्का थाहा छ कि उहाँले जे गर्दै हुनुहुन्छ त्यो सही छ? हेर्नुहोस्, विश्वासको परीक्षाले हाम्रो आत्माभित्र भएको वास्तविक सत्यतालाई बाहिर ल्याइदिन्छ। जब हाम्रो विश्वास कुनै गम्भीर परीक्षाबाट गुज्रन्छ तब मात्र हामीले आफ्नो हृदयमा वास्तवमा के रहेछ भनेर स्पष्ट देख्न पाउँछौ। इसाई जीवनको एउटा ठूलो खतरा के हो भने हामी प्राय आफैलाई प्रार्थना गर्ने र खुशी साथ आज्ञा मान्ने मानिसहरूको रूपमा कल्पना गर्छौं, तर के हामी वास्तवमै त्यस्ता छौं त? हामी जे विश्वास गर्छौं त्यो वास्तवमा जीवनमा लागू हुनै पर्छ। त्यसैले आज तपाईँले आफ्ना आज्ञा पालनद्वारा परमेश्वरलाई नै पहिलो प्राथमिकता दिनुहुन्छ भन्ने कुरा देखाउन धेरै छनौट र अवसरहरूको सामना गर्नुपर्ने हुन्छ। परमेश्वरप्रतिको हाम्रो प्रेमको परीक्षा लिने सबैभन्दा उत्तम र एउटै मात्र उपाय परीक्षाहरू नै हुन्। तब मात्र हाम्रो विश्वास वास्तविक र जीवन्त बन्छ। अनि अन्तमा मित्र, आज तपाईँको बाटोमा जुनसुकै परीक्षा आए पनि त्यसलाई स्वीकार गर्नुहोस्, ताकि तपाईँले येशूप्रतिको आफ्नो प्रेमको गहिराई, आफ्नो हृदयको साँचो प्रेमलाई देख्न र जान्न सक्नुहोस्। यो विश्वासको एउटा यस्तो परीक्षा हो जसमा तपाईँ कहिल्यै असफल हुन चाहनुहुन्न। आज जनी र साथीहरू सुनिदिनु भएकोमा धन्यवाद।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: टाइम चेक। यति बेला बिहानको 10 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जसले लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार।

0: जय मसी, म देविका लामा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम जय मसी।

0: साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा आदरणीय श्रोता कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं र आज पनि तपाईसँग कुराकानी हामी गर्नेछौ। विशेष गरिकन तपाईँले आफ्ना प्रियजनहरू जो टाढा नजिक हुनुहुन्छ उहाँहरूलाई सम्झिन सक्नुहुनेछ कार्यक्रम मार्फत र सम्झना सहितको अभिवादन एक मुष्टमा तपाईँले व्यक्त गर्न सक्नुहुनेछ र त्यति मात्र होइन हामी अर्को एउटा महत्वपूर्ण कार्य पनि गर्छौं। हामी क्षमा लिन्छौं, क्षमा दिन्छौं, संसारमा छौं मानिसहरू हौ र कतिहरू चाहेर नचाहेर एक अर्काको हृदयहरू दुखाई पठाइरहेको हुन सक्छौं। यस कारणले गर्दाखेरि एकले अर्काको यदि हृदयहरू दुखाएको हामीले महसुस गरेको छौं भने हामी क्षमा दिन्छौं, क्षमा पनि लिन्छौं र यही कार्यलाई चाहिँ हामी निरन्तर अगाडि बढ़ाइरहेको छौं। फोन गर्न सक्नुहुनेछ 01 47 70 7 54 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98 23 44 6 46 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो हेलो जय मसी पम्पाजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौँ हामी पनि र आज तपाईँ को कसलाई सम्झेर जय मसी भन्न चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई जय मसी।
0: जय मसी।
1: हात जोडेर सम्मानको साथ आदरको साथ सम्झना गर्दै कस्तो होइसिन्छ भनेर सोधनी गर्दै ग्यारी मिसलाई जमिसी टक्राउँदा छु, अब्राम सरलाई जमिसी टक्राउँदो छु, तार्जन गुरुङ सरलाई जमिसी टक्राउँछु, सुनिल सरलाई जमिसी टक्राउँदो छु, अनि अनि अनि टेक्निसियन सर।
0: एकदमै आरामै छौँ हामी पनि र आज तपाईँ को कसलाई सम्झेर जय मसी भन्न चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई जय मसी।
0: जय मसी।
1: हात जोडेर

0: मध्यम आज जमी सी टक्रा छु विजय सरलाई जमी सी टक्रा छु अनि मिसलाई सन्ध्या मिसलाई जमी सी टक्रा छु सन्दीप भनी सरलाई जमी सी टक्रा छु अनि अनि सुनिरहने साथीहरू भाग लिने साथीहरू परमेश्वरको जन छोरछोरीहरू जहाँ जति हुनुहुन्छ स्वदेशमा विदेशमा परमेश्वरको परमेश्वर चुन्नु भएको पवित्र जनहरूलाई सबैलाई म आदर गर्दै सम्मान गर्दै सम्झना गर्दै एकदमै प्रेमको साथ म दुवै हात जोडेर जमी सी टक्रा छु। भाइले भाग लिने साथीहरू इन्डियाबाट गर्नुहुन्छ, सिक्किमबाट गर्नुहुन्छ, युकेबाट गर्नुहुन्छ, परमेश्वरको जन छोरछोरीहरू नेपाल देशभरि भएका परमेश्वरको मण्डलीहरू परमेश्वर चुन्नु भएको जन छोरछोरीहरूलाई मेरो भक्तिपुर मण्डली परिवार पाँचकाल मण्डली परिवार सबैलाई म दुवै हात जोडेर जमी सी टक्राउँछु हजुर।
1: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्फाजी?
0: हजुर, क्षमा माग्नुपर्छ परमेश्वरसँग। मैले गरेर बोलेर गरेका खाएर गरेका सोचेर गरेका सुनेर गरेका जे जति मैले गल्ती भुलहरू गर्छु परमेश्वरसँग क्षमा माग्नुपर्छ। हरेक पल हरेक क्षण हामी परमेश्वरको दृष्टिबाट लुकेका हुन्छ, परमेश्वरको वचन उल्लङ्घन गरेका हुन्छ, परमेश्वरले मन नपर्ने शब्द बोलेका हुन्छ, परमेश्वरले मन नपर्ने कुराहरू हृदयमा सोचेका हुन्छौँ। परमेश्वर भन्दा चाहिँ हामी एकदमै बाठो हुन खोज्छौँ, परमेश्वर भन्दा हामी अगाडि हिँड्न खोज्छौँ, तर सबै कुरामा परमेश्वरलाई अगाडि राख्नुपर्छ। त्यो थाहा पाउँदा पाउँदा नै हामी हतार गर्छौँ, हामी नै अगाडि हिँड्न सक्छौँ, हामी नै अगाडि परमेश्वरलाई पछि पारेर बोल्न खोज्छौँ। हो त्यसको लागि परमेश्वरसँग म क्षमा माग्छु। उहाँ त दयालु कृपालु अनुग्रह परमेश्वर हुनुहुन्छ, कृपालु परमेश्वर हुनुहुन्छ। म क्षमा दिन्छु, मेरो परिवारले क्षमा दिनुहुन्छ, सबै मण्डलीलाई क्षमा दिनुभएको होस् र क्षमा दिनुभएको होस्। अनि क्षमा माग्छु म गुनी एफएम कार्यालयमा हजुर सबैजनासँग, सबै त्यो कार्यक्रमहरूमा भाग लिएर बोल्दा ओर्दा कुनै गल्ती भुलहरू हुन पुग्छ कि हजुरहरूको समक्ष मैले गल्ती भुलहरू बोल्छु कि हजुरहरूको कुनै चित्त दुख्न पुगेको छ कि हजुरसँग सबैजनासँग दुवै हात जोडेर म क्षमा माग्छु। अनि सुनिरहने साथीहरूसँग क्षमा माग्छु, मैले कार्यक्रममा फोन गर्दा ओर्दा मेरो स्वरद्वारा मेरो बोली वचनद्वारा सबै सुनिरहने साथीहरूलाई चित्त दुखेको छ भए गल्ती भुलहरू उहाँले यो कुरा चाहिँ नराम्रो बोल्यो भन्नुहुन्छ भने कुनै कुराहरूबाट उहाँहरूलाई मन दुखेको छ भए म हो सबैजनासँग दुवै हात जोडेर क्षमा माग्छु। मेरो भक्तिपुर मण्डली परिवार पाँचकाल मण्डली प्रसाद क्षमा माग्छु, अनि मेरो घर परिवारसँग क्षमा माग्छु, सबैजनासँग
1: र धेरै धेरै धन्यवाद। एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि पम्फाजी, र यसलाई चाहिँ छुटौँ हामी। हजुर पम्फाजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो भने व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसीह पुनम म्याम।
1: जय मसीह अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: आरामै छु। हजुरलाई कस्तो छ? हामी
1: हजुर हामी पनि एकदमै आरामै छौँ। र अर्जुनजी, आज तपाईँले आफ्नो जयमसी अभिवादनीय समय व्यक्त गर्न सक्नुहुनेछ।
2: हुन्छ सर, प्रथम त हजुरलाई हजुरको घर परिवारमा जयमसी भन्छु।
1: जयमसी
2: जयमसी, र हाम्रो जागी शर्मा को हुनुहुन्छ आज, उहाँलाई पनि जयमसी भन्न चाहन्छु, दुई हात फैलाएरै है। अनि हाम्रो साजन सरलाई, सुनिल राज सरलाई, ताजन गुरुङ सरलाई, एन्ट्री खतिवरा, पास्टर जोनाथन कुमार अब्राम सर, ज्ञानु मिसलाई जयमसी भन्न चाहन्छु, अनि निलोमा मिसलाई, आइजिक राईलाई, सन्दीप गाले सरलाई, रोहन सरलाई, विजय सरलाई, सरोज सरलाई पनि जयमसी भन्न चाहन्छु, अनि टेकदार सरलाई पनि जयमसी भन्न चाहन्छु है। अनि भन्दाखेरि हाम्रो अहिले बोल्नुहुने पम्फा रोका नाना, पम्फा गोपाली, चन्द्रमाया मगर, सारा तामाङ, विद्या श्रेष्ठ, पुनाज्यू, रेखा कुवार, मोती कुवार, शान्ता सुनवार, रश्मिरा बोरा है, पुना थापाज्यू, सुमन राई, ईश्वर भक्त गौतम, उहाँलाई जयमसी भन्न चाहन्छु, शोभा मिश्र, अन्नाम्बिका, अन्ना आचार्य, शोभा आचार्य,
1: अर्जुनजी हेलो, अर्जुन प्रधानजी हुनुहुन्थ्यो र उहाँको सायद इन्टरनेटमा समस्या भयो अथवा के भयो, उहाँ फोन लाइनबाट बाहिरिनु भएको छ, र तपाईँले पनि हामीलाई फोन गर्न सक्नुहुन्छ, र अर्जुनजी तपाईँले फेरि पनि फोन गर्नुभयो र आफ्नो जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ। र कार्यक्रम जयमसीह तपाईँ सुन्दै हुनुहुन्छ र फोन लाइन एकदमै खुला रहेको छ, 01-47-70-754, 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-0

0: 023-44-6046 98-23-44-6046 हाम्रो वाट्सएप नम्बर रहेको छ, फोन गर्न सक्नुहुनेछ भने वाट्सएप कलमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो
0: हजुर, जयमसी फेरि पनि स्वागत छ अर्जुनजी, र हुन्छ तपाईँले आफ्नो निरन्तर जयमसी अभिवादन यो समय व्यक्त गर्न सक्नुहुनेछ।
1: अनि अरू छुटेका मित्रलाई पनि एकै मुष्टमा जयमसी अभिवादन, टाढा नजिकबाट सुन्नु हुँदैछ सबैलाई एकै मुष्टमा जय खान्छु है। भन्दाखेरि शरीरमा छौँ, संसारमा छौँ, हामी गल्ती भुलहरू गरिरहेका हुन्छौँ, सबैसँग म क्षमा माग्न चाहन्छु है। विशेष एउटा मित्रसँग पनि मैले धेरै मन दुखाइरहेको हुन्छु, उहाँको म नाम चाहिँ लिन चाहदिनँ उहाँको है, बारम्बार मन दुखाइरहेको हुन्छु मैले, त्यसले गर्दा उहाँसँग पनि एकदमै क्षमा माग्न चाहन्छु र उहाँलाई गरेको मैले जुन व्यवहारहरू गरेछु त्यसको लागि एकदमै हृदयबाटै म क्षमा माग्न चाहन्छु, सरी भन्न चाहन्छु।
0: हजुर हुन्छ, एकदमै धेरै धन्यवाद अर्जुनजी फोन गरेर साथ दिनुभएको लागि, एकदमै खुसी लाग्यो। र अहिलेलाई चाहिँ छुट्टौ हामी, जय मसी।
1: हुन्छ हजुर, जय मसी। हजुर
0: अर्जुन प्रधानजी सिक्किमबाट हुनुहुन्थ्यो र उहाँले आफ्नो जयमसी अभिवादन पनि व्यक्त गरेर जानुभएको छ भने क्षमा लिएर दिएर जानुभएको छ। पालो तपाईँको फोन गर्न सक्नुहुनेछ र कार्यक्रम मार्फत आफ्ना प्रिय जनहरूलाई तपाईँले सम्झिन सक्नुहुनेछ र न्यानो अभिवादन व्यक्त गर्न सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो जय मसी सुमनजी, सन्चै आरामै हुनुहुन्छ तपाईँ?
2: एकदमै अहिले चाहिँ मन आराम कुशलै छु, प्रभुको अनुग्रह प्रभुको कृपाले हजुरको
0: अहिले
2: सम्म सन्चार हुनु ठिकै छु, प्रभुलाई धेरै धेरै धन्यवाद। हाम्रो जानु हाम्रो पुनम बहिनीको के चाल खबर?
0: हजुर हामी पनि एकदमै आरामै छौँ, यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद छ सुमनजी। र आज तपाईँले आफ्नो न्यानो अभिवादन जयमसी यो समय व्यक्त गर्न सक्नुहुनेछ।
2: साथै न्यानो अभिवादन जयमसी भन्नु पर्दाखेरि त परमेश्वरलाई धन्यवाद होस् यो सुन्दर बिहान सुन्दर अवसरको लागि, यो परमेश्वरको परमेश्वरले जुटाउनु भएको यो परमेश्वरको सुन्दर दिनको लागि, अनि साथै परमेश्वरको वचनले भन्दछ कृषि जनजाति चारा दिनको जिन्दगीमा गरौँ जय मसी। साथै हामीलाई परमेश्वरको वचनले परमेश्वरको अनुग्रहले हामीलाई जय जयकार गरेर अभिवादन दिने हामीलाई यो मौका र अवसर दिनुभएको छ। अनि जय मसी अभिवादन हाम्रो पुनम बहिनीलाई, जय मसी अभिवादन हाम्रो सुदन्तलाई, जय मसी अभिवादन हाम्रो सन्ध्या बहिनीलाई, जय मसी अभिवादन हाम्रो सन्दीप भाइलाई, जय मसी अभिवादन हाम्रो सुनिल दासलाई, जय मसी अभिवादन। अनि यसै गरी हाम्रो सरोज सरलाई जय मसी अभिवादन, विजय सरलाई जय मसी अभिवादन। अनि यसै गरी हाम्रो अब्राहम सरलाई जय मसी अभिवादन, ज्ञानो बैला जय मसी अभिवादन, मिनिमा बैला जन्छ जय मसी अभिवादन, राजा न्युपाने सरलाई जय मसी अभिवादन, हाम्रो राज सरलाई जय मसी अभिवादन। अनि जय मसी अभिवादन भन्नु पर्दा छ हाम्रो हामी हाम्रो राजन गुदौ सरलाई जय मसी अभिवादन, कुमार विष्ट सरलाई जय मसी अभिवादन भन्नु पर्दछ। अनि यसै गरी हाम्रो आइजिक राईलाई पनि जय मसी अभिवादन भन्न चाहन्छु। अनि सिमन पाण्डेजीलाई जय मसी अभिवादन, हाम्रो हरि विकाजीलाई जय मसी अभिवादन, हाम्रो टेकदास सरलाई जय मसी अभिवादन, नारायण शर्माजीलाई जय मसी अभिवादन, मङ्गल बान महर्जनजीलाई जय मसी अभिवादन, हाम्रो मिन कुमार सरलाई जय मसी अभिवादन, उहाँको परिवारलाई पनि म सम्झेर जय मसी अभिवादन भन्न चाहन्छु। अनि जय मसी अभिवादन हाम्रो पम्फा रोका मेमलाई जय मसी अभिवादन, फर्स्टमा आएर जानुभयो। अनि यसै गरी हाम्रो अर्जुन प्रधानजीलाई जय मसी अभिवादन, जय मसी अभिवादन, हाम्रो अमिता बहिनीलाई जय मसी अभिवादन, मिस्बा बहिनीलाई जय मसी अभिवादन, हाम्रो लक्ष्मी खड्का लक्ष्मी साँच्चै लक्ष्मी मगर बहिनीलाई जय मसी अभिवादन, माया बहिनीलाई जय मसी अभिवादन। अनि यसै गरी हाम्रो शोभा मिश्रजीलाई जय मसी अभिवादन भन्न चाहन्छु, हाम्रो शर्मिला गौतमजीलाई जय मसी अभिवादन, लक्ष्मी सुन्दास महिलालाई जय मसी अभिवादन, हाम्रो दुर्गा बस्नेतजीलाई जय मसी अभिवादन, जमुना राणाजीलाई जय मसी अभिवादन। अनि यसै गरी सावित्री खड्काजीलाई पनि जय मसी अभिवादन भन्न चाहन्छु, हाम्रो पुनाजीलाई जय मसी अभिवादन, हाम्रो सारा बहिनीलाई जय मसी अभिवादन भन्न चाहन्छु, हाम्रो हन्डा बहिनीलाई जय मसी अभिवादन भन्न चाहन्छु। अनि विशेष गरी हाम्रो चन्द्रमा बहिनीलाई जय मसी अभिवादन, उहाँको साथीलाई जय मसी अभिवादन, हरि रोक्काजीलाई जय मसी अभिवादन, सावित्री रोक्काजीलाई जय मसी अभिवादन, हाम्रो यसै गरी हाम्रो हाम्रो शरीर हाम्रो शान्ता बहिनीलाई जय मसी अभिवादन, साना बहिनीलाई जय मसी अभिवादन भन्न चाहन्छु। अनि जयमासी अझै बादन अनि सम्पूर्ण दिदी बहिनीहरूलाई म जयमासी अझै बादन भन्न चाहन्छु। अनि जयमासी अझै बादन हाम्रो कुमार राई दाईलाई जयमासी अझै बादन। हाम्रो यस्तै गरी त्यस्तै गरी विशेष गरी हाम्रो राजु काभ्राजीलाई जयमासी अझै बादन। विनोद काभ्राजीलाई जयमासी अझै बादन। हाम्रो यसै गरी रामरी कच्छुजीलाई जयमासी अझै बादन। रामरी सिपाहीजीलाई जयमासी अझै बादन। चित्र मगाजीलाई जयमासी अझै बादन। सुशील मगाइजीलाई जयमासी अझै बादन। माधवजीलाई जयमासी अझै बादन भन्नु चाहन्छु। राजकुमार तामाङजीलाई जयमासी अझै बादन। रुपयन रुपेन राईलाई जयमासी अझै बादन भन्न चाहन्छु। आशिष राईलाई जयमासी अझै बादन। हाम्रो अजय राईलाई जयमासी अझै बादन भन्न चाहन्छु। सम्पूर्ण पूर्व पश्चिम उत्तर दक्षिण चारै दिश हुनुभएका हाम्रो मित्र अग्रजन प्रियजनालाई जयमासी अझै बादन भन्न चाहन्छु। अब सबैको नाम लिएर धेरै लाग्नु पर्यो, त्यही कारण मैले अब छोटकारीमा मैले सिध्याइसके। सम्पूर्ण मित्रहरूलाई जयमासी अझै बादन भन्न चाहन्छु। अनि क्षमा लिनु पर्दाखेरि म संसारमा छु, म शरीरमा छु, मैले जानी नजाने परमेश्वरको दृष्टिमा भुल गर्छु, अधर्म गरिरहेको हुन्छु, कहाँ गएर सुकेको हुन्छु र हामी मैले कतिपय के कुराहरूमा म साँच्चै नै परमेश्वरको दृष्टिमा म सुकिरहेको हुन्छु। परमेश्वरसँग म क्षमा माग्न चाहन्छु। सम्पूर्ण सुनिराख्नुहुने सम्पूर्ण तथा दाजुभाइ दिदीबहिनीसँग म क्षमा माग्न चाहन्छु। गुनु एफएम सम्पूर्ण परिवारसँग म क्षमा प्राप्त चाहन्छु बहिनी।
0: हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो सुमनजी। र अहिलेलाई छुटौँ हामी, जय मसी हजुर। हाम्रो सुमन राईजी हुनुहुन्थ्यो माता तीर्थबाट, र हामीलाई फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि फोन गर्न सक्नुहुनेछ र आफ्नो जयमसी अभिवादन कार्यक्रम मार्फत यसरी व्यक्त गर्न सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ। हामी यही कार्यलाई निरन्तर अगाडि बढ़ाइरहेको छौ। र कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
3: हजुर म्याम, जय मसी हजुर।
0: जय मसी हजुर, जय मसी। लक्ष्मीजी बोल्दै हुनुहुन्छ?
3: हजुर म्याम।
0: हजुर, कस्तो हुनुहुन्छ तपाईँ, सन्चै हुनुहुन्छ?
3: एकदम म ठिकठाक छु, परमेश्वरको अनुग्रह कृपा, हजुरहरूको प्रार्थना, मण्डलीको प्रार्थनाले। अनि हजुरलाई कस्तो हिसिन्छ गुड न्युज एफएम सम्पूर्ण परिवार?
0: हजुर, हामी एकदमै आरामै छौ। यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद छ लक्ष्मीजी। र आज तपाईँले आफ्नो न्यानो अभिवादन जयमसी यो समय व्यक्त गर्न सक्नुहुनेछ।
3: हुन्छ म्याम, म यो समय मौका अनि फेरि पनि यो सुन्दर दिनमा फेरि हामीलाई परमेश्वरले एकदम जीवित राख्नु भएको छ अनि हामी एकदम सुस्वास्थ्यको साथ अनि परमेश्वरको महिमा गर्ने अवसर मौका यो नयाँ दिन दिनुभएको लागि अवसरको लागि अनि हामी आज जहाँ जहाँ भए पनि परमेश्वरको सन्तान एउटै भएर हामी परमेश्वरको महिमा गर्न पाएका छौँ। एकदमै परमेश्वरलाई धन्यवाद यो दिनमा। अनि सर्वप्रथम जयमसी भन्नुपर्दा हजुरलाई मेरो हृदयदेखि जयमसी अभिवादन भन्न चाहन्छु म्याम। अनि सन्ध्या म्यामलाई जयमसी अभिवादन भन्न चाहन्छु। ज्ञानु म्यामलाई जयमसी अभिवादन भन्न चाहन्छु। कुमार राम सरलाई जयमसी अभिवादन। सुनिल सरलाई जयमसी अभिवादन। जनाथन गिरी सरलाई जयमसी अभिवादन। साधन गुरु सरलाई पनि जयमसी अभिवादन भन्न चाहन्छु यो समय। अनि गुड न्युज एफएम चलाउनु हुने सम्पूर्ण, मैले नाम कतिको त छुटेको छ अनि मैले सम्पूर्णलाई म नछुटाइकन मेरो हृदयदेखि नै अनि जयमसी अभिवादन भन्न चाहन्छु म्याम। अनि म जयमसी पम्फा रोक्का दिजुलाई जयमसी अभिवादन, हको सम्पूर्ण परिवारलाई म जयमसी अभिवादन भन्न चाहन्छु। अनि म पम्फा गोपाली दिजुलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु। अनि सावित्री खड्का दिजुलाई म जयमसी अभिवादन भन्न चाहन्छु। अनि पुना दिदीलाई जयमसी अभिवादन भन्न चाहन्छु। अनि अनि मेरो मण्डली परिवार, मेरो मण्डली परिवार तालसी खेल मूलपानी दुइटै मण्डली परिवारलाई म जयमसी अभिवादन भन्न चाहन्छु। मेरो गुरुबालाई गुरुआमालाई जयमसी अभिवादन। अनि कृष्ण काजी दाईको परिवारको सम्पूर्ण परिवारलाई जयमसी अभिवादन। शोभाको परिवारलाई जयमसी अभिवादन। ज्ञानको परिवारलाई जयमसी अभिवादन। अनि उदयको परिवारलाई जयमसी अभिवादन भन्न चाहन्छु। अनि फुलमाया दिदीको परिवार लाई पनि जयमुखी अभिवादन, अनि शर्मिला दिदीको परिवारलाई जयमुखी अभिवादन भन्न चाहन्छु। अनि म अनि सम्पूर्ण मेरो मण्डली परिवारलाई, भगवती दिदीको परिवारलाई, सम्पूर्णलाई म नछुटाइकन जयमुखी अभिवादन भन्न चाहन्छु। अनि सुमन दाई भर्खरै फोन गरेपछि छ, अनि हको सम्पूर्ण परिवारलाई म नछुटाइकन जयमुखी अभिवादन भन्न चाहन्छु। अनि दार्जिलिङबाट फोन गरिसकिन्छ, हलाई पनि म जयमुखी अभिवादन भन्न चाहन्छु। अनि देश विदेशबाट जति पनि गुड न्युज एफएममा फोन गरिसकिन्छ, अनि एउटा बहिनी होइसिन्छ उता विदेशबाट फोन गरिसकिन्छ, मैले हको नाम चाहिँ मलाई ठ्याक्कै थाहा भएन म्याम। अनि हलाई पनि म धेरै सम्झना अनि जयमुखी अभिवादन अनि गुड न्युज एफएमलाई यस्तै माया गरिराखेको छ भनेर भन्न चाहन्छु। हला पनि जयमुखी अभिवादन भन्न चाहन्छु। अनि उत्तम शिवाकोटी पास्टर बुवालाई जयमुखी अभिवादन, अनि यशु भक्तलाई पनि जयमुखी अभिवादन भन्न चाहन्छु। म माया दिदीलाई जयमुखी अभिवादन, अर्जुन प्रधानलाई जयमुखी अभिवादन, बुढा हरिबोल बुढा कोटीहरूलाई पनि जयमुखी अभिवादन, शर्मिला दिदीलाई जयमुखी अभिवादन भन्न चाहन्छु, सरस्वती दिदीलाई जयमुखी अभिवादन भन्न चाहन्छु म। अनि कुमार राई दाईलाई जयमुखी अभिवादन, सुमन दाईलाई, सुसन्ध्या बहिनीलाई जयमुखी अभिवादन भन्न चाहन्छु। जो जति पनि मैले नाम लिन छुटेकोहरू देश देशबाट सम्पूर्ण परमेश्वरको छोरा छोरी सम्पूर्ण जनहरूलाई म जयमुखी अभिवादन भन्न चाहन्छु। गीत लेख्नु, गायककार, सङ्गीतकार, रचनाकार, वचन बोल्नु हुने, हरेक कार्यक्रमहरू ल्याएर हामीलाई आशिष तुल्याउनु हुने गुड न्युज एफएम सम्पूर्ण परिवारलाई फेरि पनि जयमुखी अभिवादन भन्न चाहन्छु म्याम। म नछुटाइकन बिहान 6 बजेको कार्यक्रममा वचन ल्याउनु हुने गुरुबालाई पनि म जयमुखी अभिवादन भन्न चाहन्छु। सम्पूर्णलाई नछुटाइकन यो समय जयमुखी अभिवादन भन्न चाहन्छु म्याम। अनि क्षमा दिनु लिनु पर्दा, किनभने हामी संसार शरीरमा छौँ, कति कुराहरू हामीले जानी नजानिकन चुकेका झुकेर परमेश्वरको चित्तहरू दुखाइराखेका हुन्छौँ। अनि हाम्रा औठी जुग्रोबाट पनि कति शब्दहरूले परमेश्वरको चित्तहरू हामीले दुखाइराखेका हुन्छौँ होला, हामीलाई जान अन्जानका हरेक पाप अधर्मलाई। अनि म प्रभुको सँगै म हरिदेखि क्षमा माग्न चाहन्छु परमेश्वरसँग। अनि गुड न्युज एफएममा बोल्दै गर्दा मैले कति कुराहरू जानिकन नजानिकन बोलिराखेको हुन्छु होला म्याम, त्यसको लागि म हजुरहरू सम्पूर्ण परिवारसँग पनि म क्षमा माग्न चाहन्छु। अनि मेरो साथीहरू जति पनि आइसिन्छ, लक्ष्मी मगर भनेर चिन्नुहुने नचिन्नुहुने सम्पूर्णलाई, अनि मेरो लागि अस्त फिक्री गर्ने, प्रार्थना गर्ने, हरेक कुरामा सहायता गर्नुहुने अरूलाई पनि मैले जानी नजानी कुनै कुरामा चित्त दुखाएको छु भने म सम्पूर्ण साथीहरूसँग पनि म क्षमा माग्न चाहन्छु। अनि मैले मेरो लागि अब त्यस्तो मैले चित्त दुखाएँ जस्तो कसै साथीहरूलाई लागेको छ भने उहाँलाई पनि म क्षमा दिन चाहन्छु म्याम।
0: हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो लक्ष्मीजी फोन गरेर साथ दिनुभयो। र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी।
3: हुन्छ म्याम, जयमसी, धन्यवाद।
0: हजुर, हाम्रो लक्ष्मी मुखर्जी हुनुहुन्थ्यो, सम्पूर्णमा उहाँले न्यानो अभिवादन व्यक्त गरेर जानुभएको छ। र एउटा गीतको साथ हामी समय तपाईँलाई दिन चाहन्छौ, फोन गर्दै गर्नु होला, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राखिसकेको श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो, जय मसी पुनम म्याम।
0: जय मसी हरिपोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु हजुरलाई, कस्तो छ?
0: एकदमै आरामै छौँ हामी पनि। र तपाईँ को कसलाई आज सम्झिन चाहनुहुन्छ, जय मसी भन्न चाहनुहुन्छ?
1: आज सर्वप्रथम त यो प्रियजनको सम्झना गर्ने मञ्च दिनुभएकोमा आभार प्रकट गर्छु र सम्झन चाहन्छु। सर्वप्रथम आज फुल गोस्पेल चर्च गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2 का पास्टर पावल गुरुबाको जन्मदिनको शुभकामना दिन चाहन्छु। अनि त्यसै गरी शोभा आचार्य, माधवजी, राजकुमार तामाङ, रुबेन सर, अजयजी, अनि संगीता रिमाल, पम्फा गोपालीज्यू, नैना थापा, अर्जुन प्रधान, अनि संगीता चन्द्रमाया मगर, कुमार राई, अर्जुन प्रधान, अनि गोविन्द आचार्य, सावित्री खड्का, राजकुमार सुब्बा, अनि पम्फारोका सुमन राई, रुबेन राई, लक्ष्मी, यशु भक्त गौतम, उत्तम शिवाकोटी, लक्ष्मी बोहरा, टेकबहादुर गदाल, दिल कुमारजी, रेखा शर्मा, ज्ञानु म्याम, अब्राहम म्याम, के अरे अब्राहम सर, अनि पावल थापा, अनि टेकबहादुर ज्यू, माधव ज्यू लगायत राधिका, संगीता हन्नाज्यू, जो जसले मैले अहिले सम्झे उहाँहरूलाई र गुड न्युज सुन्नुहुने सम्पूर्ण व्यक्तिहरूलाई पनि म जय मसी अभिवादन टक्याउन चाहन्छु।
0: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने केस होला?
1: हाम्रो कारणले कसैलाई चोट परेका हुन सक्छ। अब एकजना व्यक्ति मसँग बोल्नै छोड्यो, पहिला राम्रो व्यवहार गर्थ्यो, मलाई थाहा छैन किन उसले मलाई परिवर्तन भयो। एउटा उसको कोठामा जाँदा बसौँ चिया खाऊ भन्ने मान्छे अहिले बोल्दै बोल्नुहुन्न उहाँ, र मैले पत्तै ल्याउन सकेको छैन किन उहाँले मलाई यसरी अलि अन्डरएस्टिमेट गर्ने गर्नुहुन्छ। त्यो त्यसको लागि चाहिँ म क्षमा चाहन्छु। यदि गर्दै अरू कयौँले हामीले शरीरमा छौँ, हामी परमेश्वरको वचन अनुसार चल्न सकेका छैनौँ होला, उहाँहरू सबैको लागि क्षमा याचना चाहन्छु।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद छ हरिबोलजी। र अहिलेलाई छुटौँ हामी, जय मसी। हजुर, र उहाँ चाहिँ हरिबोल बुढाथोकीजी हुनुहुन्थ्यो र उहाँले आफ्नो जय मसी अभिवादन क्षमा लिने दिने कार्यहरू गरेर जानु भएको छ। र हाम्रो व्यक्तिगत जीवनमा पनि हामीले अवश्य पनि क्षमा लिने दिने कुराहरूलाई निरन्तर अगाडि बढ़ाउ, कारण हाम्रो हृदयको स्वतन्त्रता, शान्ति, आनन्द हामी चाहन्छौ भने मनमा भएको तितो भनाहरूलाई हटाएर क्षमा लिएर दिएर नै हामी जीवनलाई अगाडि बढ़ाउन सक्दछौं। र त्यही कारणले हामी कार्यक्रम मार्फत पनि गरिरहेको छौं, सँगसँगै हाम्रा प्रियजनहरूलाई हामी सम्झिरहेको छौं। टाढा नजिक हुनुभएका प्रियजन जसलाई तपाईँ सम्झिरहनु भएको छ, उहाँलाई न्यानो अभिवादन, जय मसीह एकमुष्टमा कार्यक्रम मार्फत व्यक्त गर्न सक्नुहुनेछ। फोनलाई एकदमै खुला रहेको छ भने एउटा गीतको साथ हामी फेरि पनि तपाईँलाई समय दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी,
0: जय मसी, जय मसी। हाम्रो पम्पा गोपालीजी कस्तो हुनुहुन्छ तपाईँ?
1: म त एकदमै ठिक छु, परमेश्वरको अनुग्रह, हजुरहरू सबैजनाको प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै आरामै छौ। चितलाङतिरको हालखबर कस्तो छ पम्पाजी?
1: आज त घाम लागेको छ, गर्मी गर्मी जस्तो छ, बिहानै दिन घाम लागेको छ, मौसम त एकदमै टप्पा छ। हिजो चाहिँ पानी पर्यो, आज चाहिँ घाम लागेको छ।
0: हजुर, र खुसी लाग्यो पम्फाजी। हुन्छ, हामी जयमसी तर्फ अगाडि बढौँ। कसलाई जयमसी भन्न चाहनुहुन्छ?
1: विशेष गरी त यो कार्यक्रम सबै ठाउँ पुर्याउनु भएको लागि हजुरलाई हृदयदेखि म जयमसी भन्न चाहन्छु नि मिस।
0: जयमसी।
1: अनि त्यहाँ कार्यक्रम चलाउने सर, मिस, जो जतिजना हुन्छ एकमुष्टमा म हृदयदेखि जयमसी भन्न चाहन्छु। अनि सम्पूर्णलाई, अनि विद्या श्रेष्ठ दिदी, पुना दिदी, अनि सारा तामाङ बहिनीहरूलाई पनि म जयमसी भन्न चाहन्छु। पम्फा रोका दिदीलाई पनि म जयमसी भन्न चाहन्छु। अनि चन्द्रमाया बहिनी, अनि रश्मिला बोहरा, नैना थापा, रेखा थापा, भन्ना बिक, उहाँलाई पनि म जयमसी भन्न चाहन्छु। अनि रामभरि पटेल दादालाई नि म जयमसी भन्न चाहन्छु। हरि रोका, साबित्री रोका, साबित्री खड्का दिदीज्यूहरूलाई पनि म जयमसी भन्न चाहन्छु। अनि हिजोदेखि म जयमसी भन्न चाहन्छु अमिता मर्जन, उहाँको श्रीमान, उहाँको परिवार, जो जतिजना हुन्छ सम्पूर्ण परिवारलाई नि म जयमसी भन्न चाहन्छु। विश्वा मर्जन, लक्ष्मी मर्जन, अनि जमुना बिक, जमुना राणा, अनि माया दिदी लाई पनि एकदमै म हृदयदेखि जयमसी भन्न चाहन्छु। अहिले भर्खर कभी फोन गरेर जाने लक्ष्मी मगर बहिनीलाई पनि म जयमसी भन्न चाहन्छु। अनि छोरी मर्जन, कमला मर्जन, अनि सुनिता, उहाँहरूलाई नि म जयमसी भन्न चाहन्छु। अनि सुमन दाईलाई, उत्तम शिवाको ती पाठरबालाई, दिपा लामिछाने सम्पूर्णलाई नि म जयमसी भन्न चाहन्छु। रुबेनज्यू, अनि सानुज्यू, उहाँहरूलाई पनि म जयमसी भन्न चाहन्छु। हरिबोर बुढा थोकी दाईलाई पनि म जयमसी भन्न चाहन्छु। अर्जुन प्रधान, राम कुमार, कुमार राई, अनि टेक बहादुर गतल, उहाँहरूलाई पनि म जयमसी भन्न चाहन्छु। अनि सम्पूर्णलाई म नछुटाइकन हाम्रो मण्डलीको पाठरबा, पाठर आमा, विश्वासी जन, सुस्मिता बहिनी सबैलाई म जयमसी भन्न चाहन्छु। अनि सीतापाइलाको पाठरबा, पाठर आमा, रूपनी आमा, अनि देवी दिदी, लालिमा दिदी, सुशीला ठकुरी, उहाँहरूलाई पनि म हृदयदेखि जयमसी भन्न चाहन्छु। सम्पूर्ण मण्डली परिवारहरूलाई, अनि मेरो टोखाको बहिनीलाई, अनि सम्पूर्ण उहाँको देवर देवरानी सम्पूर्ण परिवारलाई म नछुटाइकन, उहाँको छोराछोरीलाई पनि नछुटाइकन म जयमसी भन्न चाहन्छु। भिन्नुगाको पाठरबा, पाठर आमा, अनि विश्वासी जन सबैलाई म जयमसी भन्न चाहन्छु। अनि बालाजुको पाठरबा, पाठर आमा, अनि उहाँको सम्पूर्ण परिवारलाई पनि म जयमसी भन्न चाहन्छु। अनि मार्को मण्डलको पाठरबा, पाठर आमा, विश्वासी जन सम्पूर्णलाई म नछुटाइकन जयमसी भन्न चाहन्छु। मेरो छोरी ज्वाइँलाई पनि म जयमसी भन्न चाहन्छु। अनि सम्धी, सम्धिनी, अनि उहाँहरू परिवारलाई पनि म जयमसी भन्न चाहन्छु। मेरो छोरोलाई नि म जयमसी भन्न चाहन्छु। मेरो सासु आमैलाई पनि म जयमसी भन्न चाहन्छु। चौध अञ्चल, सतहत्तर जिल्ला, सुरेश, विदेश, कुना काप्चा, अनि कुवेतबाट गर्ने रुचिज्यूलाई पनि म जयमसी भन्न चाहन्छु। उहाँको आवाज अहिले सुनेको छैन मैले चाहिँ के कस्तो छ, अनि जयमसी भन्न चाहन्छु। अनि सीता नेपालीलाई पनि जयमसी भन्न चाहन्छु। उहाँ विदेशबाट गर्नुहुन्छ, पोखराबाट गर्ने रूपाज्यूलाई पनि म जयमसी भन्न चाहन्छु। अरू जति पनि छ, यहाँको महेन्द्र, अनि उमेशजी, सम्पूर्णलाई म नछुटाइकन जो जतिजना सुन्दै हुनुहुन्छ, अनि फोन गर्नेवालामा हुनुहुन्छ, फोन गरेर जानुभयो सम्पूर्णलाई म नछुटाइकन, अनि हाम्रो रश्मिला बोहरा बहिनीलाई पनि हृदयदेखि म जयमसी भन्दै, अनि सबैजनासँग जयमसी, हाम्रो तल्लो घरको जेठाजुको परिवार, छोरी छोरा बुहारी, छोरी जय सम्पूर्णलाई नि म जय मसी भन्न चाहन्छु। जो दिदीजना सुनिरहनु भन्छ सम्पूर्णलाई सम्पूर्णलाई नछुटाइकन हृदयदेखि जय मसी भन्दै अनि क्षमा माग्नु चाहिँ परमेश्वरसँग म क्षमा माग्न चाहन्छु। कति झुट कुराहरू बोल्न पुग्छु होला, कति होइन परमेश्वरको विरोधमा काम गर्न पुग्छु होला, जानेर नजानेर परमेश्वरले क्षमा दिउन्। अनि मेरो सासु आमा छ नि, म क्षमा माग्न चाहन्छु। मैले स्याहार सुसार गर्दा उहाँलाई चित्त दुखेको छ, मन परेको छैन भने नि क्षमा माग्न चाहन्छु। मेरो छोरी जाई सम्धी सम्धिनी सम्पूर्ण म सुन्ने व्यक्ति हरेकसँग म क्षमा माग्न चाहन्छु। मैले बोलेर कति धेरै बोल्छु होला, मन नपर्ने कामहरू गरेको छ भने बोलीबाट चित्त दुखाएको छ भने उहाँहरूले पनि मेरो गल्तीहरू देखाइदिनु भएको होस् र अनि म सुध्रिन चाहन्छु अनि क्षमा दिन चाहन्छु, क्षमा लिन पनि म चाहन्छु सम्पूर्णसँग भनेर म भन्न चाहन्छु मिस।
0: हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। पम्पाजी सुटौलाई हजुर, हाम्रो पम्फा गोपालीजी हुनुहुन्थ्यो, फोन गरेर साथ दिनुभएको थियो भन्ने। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: बहिनी
0: पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, आज कार्यक्रम मार्फत तपाईँको कसलाई जयमसी भन्न चाहनुहुन्छ, सम्झिन चाहनुहुन्छ?
2: हजुर, अनि धन्यवाद, अनि हजुरहरूको प्रार्थना, मण्डलीको प्रार्थना, सबैको प्रार्थनाले म मिठो भएको छु होइन, धन्यवाद छ। अनि विशेष गरी ल म अहिले बोल्ने
0: पम्फा होइन,
2: म जयमसी भन्छु। म त तपाईँहरूको गाउँबाट आएको गाडी देखिरहे, मैले त के अरे पालुङबाट पालुङबाट त्यहीबाट दकुरेर आउँदो रहेछ माथिबाट, अनि देखेँ मैले पम्फा पनि यही बाटो त होला नि आउने जस्तो लाग्यो। ल फोन गर्नु होला, म यही नजिकै छु, बाटैमा छु, आउनु होला नि बहिनी, भेटौँला। परमेश्वरको छोरी सन्तान हो हामी
0: है। कहाँ हुनुहुन्छ अहिले पुनाजी तपाईँ?
2: हजुर,
0: अहिले कुन ठाउँमा हुनुहुन्छ?
2: ए म अहिले त्यही त्यो चन्द्रगिरीको त्यो माथिबाट माथि छ नि, माथि जाने झोलुङ अनि त्यसकै मुन्तिर छु म।
0: हजुर
2: हुन्छ, मुन्तिर छु, पालुङबाट आएको गाडी देख्दा मलाई कस्तो रमाइलो लाग्यो, जस्तो लाग्यो, अनि बहिनी पनि राटो त होला नि मिराटो भन्ने लाग्यो है।
0: हजुर
2: मैले बिहान पनि सम्झेको थिएँ, नम्बर चाहिँ फोन गर्नुभएको थियो, मेरो त कतै गएको फोन गर्नु होला, कोही बेलामा चाहिँ माथि गाडीमा आएपछि अलिकति तल आएपछि ओर्ली नै हुन्छ,
0: फोन
2: गर्नु न। जयमसीमा हजुरलाई जयमसी, गुड नाइट परिवारलाई, अनि अहिले फखर फोन गर्ने पम्फा बहिनीलाई जयमसी, अनि जो जति गरेर जानुभयो सबैलाई जयमसी, मेरो मण्डलीलाई पनि जयमसी, जो जति सुन्दै हुनुहुन्छ अनि सबैलाई जयमसी। अस्ति शनिबार चाहिँ मैले निजो पाइनँ क्या, एउटा आमा छ, आमासँग बसेको थिएँ, आमा बोले आमालाई गरेर त्यो सङ्गति आज त्यहाँ पारी मलपुर पारी जस्तो लागेको छ, त्यहाँ बुद्ध बहिनीकोमा मलाई हो कि भनेर आएको मात्रै हो। अब मैले अस्ति बुझिनँ के, पटक्कै मान्छे गराइदिएर बुझ्दै बुझिनँ, अनि मैले पनि तोडिनँ फेरि हिँडिहालेँ, अनि त्यहाँ ठिकै छ आएको, अनि धन्यवाद, अनि सबैले जयमसी भन्छु, छोरी महाजन जयमसी, मोबाइल बिग्रियो भन्नु वा जति फोन गरे पनि लाएन, ल धन्यवाद, बनाउनु होला त्यसलाई, अब बनाउनु त पर्यो, हुन्छ जयमसी, जो जति गरेर जानुभयो धन्यवाद। म अहिले यहाँ पहिला बसेको घरमा आएछु यहाँ नानी बच्चा, हजुर कलङ्की, हेलो
0: पुनाजी,
2: अनि यही पसलमा बसिएको छु, अनि अब जान्छु म, अनि यहाँ नानी सर साङ्लो, मेरो साङ्लो छोडेको थिएँ कि यहाँ सस्ती कुरो भन्दाखेरिमा, त्यो साङ्लो पनि आएको टेबल भने साङ्लो मैला आएको, अनि छोड्यो यहाँ त राखिदिनु भएको थियो त्यही लिन आएको, अनि जान्छु अब, ल धन्यवाद जयमसी सबैलाई है।
0: क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पुनाजी?
2: हजुर हजुर, एकदम मिठो चाहिँ यो बङ्गला पहाडको जयमसी, अनि म मबाट कसैको मन दुखेको छ भने म क्षमा दिन सकौँ, अनि क्षमा लिन सकौँ दिन सकौँ, मलाई चाहिँ अलिकति साह्रै नै यस्तो बाँधेको छ, मलाई अलिकति गाह्रो गाह्रो भइसक्यो प्रार्थनामा है, अनि एकदम प्रार्थनामा राखिदिनु होला, सम्झिदिनु होला है, नयाँ ठाउँमा पुगेको छु, यहीँदेखि नै हो हुन त मलाई अलिकति गाह्रो पारेको छ के प्रभु नै हुनुहुन्न कि म छ जस्तो नि हुने के र नि तपाईँ मैले पुकारेको छु प्रार्थना गर्छु हजुर त
0: हुनुहुन्न
2: कि के भएको होला प्रभु भन्छु वचनहरू पढ्छु होइन सबै त्यस्तो भइरहेको छु म अहिले भनिहालेँ हजुरले सुन्नुभयो अब म एकदम त्यो गाँठो त्यो बन्धन फुक्सिकेर जानु सकोस् है
0: हुन्छ धेरै धेरै धन्यवाद आफ्नो केयर गर्नु होला पुनाजी अहिले छोटो हामी हजुर पुना थापाजी हुनुहुन्थ्यो र उहाँले आफ्नो न्यानो अभिवादन सम्झना व्यक्त गरेर जानु भएको छ भने क्षमा लिएर दिएर पनि जानु भएको छ र तपाईँले पनि यसरी नै कार्यक्रमबाट आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र न्यानो अभिवादन व्यक्त गर्न सक्नुहुनेछ फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो जयमसी हजुर जयमसी चित्रजी बोल्दै हुनुहुन्छ कस्तो हुनुहुन्छ तपाईँ चित्रजी हजुर हामी पनि एकदमै आरामै छौँ र आज तपाईँले आफ्नो जयमसी अभिवादनीय समय व्यक्त गर्न सक्नुहुनेछ
3: जयमसी भन्न चाहन्छु प्रभुले भन्छ मेरो नाम जयमसी टक्रे जयमसी भन्न चाहन्छु सम्पूर्ण मण्डली परिवारलाई
0: र
3: गुणिदेखि परिवार सम्पूर्ण हजुरहरू सम्पूर्णलाई पनि जयमसी टक्रन चाहन्छु र जतिजना गुणि सुनिरहनु भएको छ फोन गरिरहनु भएको छ उहाँहरूलाई सम्पूर्णलाई पनि जयमसी भन्न चाहन्छु
0: र
3: जतिजनाले मलाई चित्र मगर भनेर चिन्नुहुन्छ प्रार्थना सम्झिनुहुन्छ उहाँहरू सम्पूर्णलाई नै जयमसी टक्राउन चाहन्छु र क्षमा माग्नु पर्दा चाहिँ परमेश्वरसँग नै क्षमा माग्न चाहन्छु अनि कतिपट्टि सोध्दै बोलाइ धेरैमा भुल गल्ती हुनसक्छ परमेश्वरसँग क्षमा माग्न चाहन्छु र मण्डली परिवारसँग पनि क्षमा माग्न चाहन्छु मण्डली परिवारसँग क्षमा माग्न चाहन्छु आफन्त साथीभाइहरूसँग सम्पूर्णसँग क्षमा माग्न चाहन्छु हजुर
0: धेरै धेरै धन्यवाद चित्रजी छोटो मैलेलाई जयमसी हजुर चित्र मगरजी हुनुहुन्थ्यो र उहाँले आफ्नो जयमसी अभिवादन व्यक्त गरेर जानुभएको छ र एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ यो समयमा गीतपछि उपस्थित हुने नै छौं

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता, आउँछ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र धेरै धेरै धन्यवाद दिन चाहन्छौं फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई र फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने श्रोता तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम जयमसीबाट यो समय प्राविधिक मित्र सुजनजी र म पुनः हामी विदा हुन चाहन्छौ। जयमसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
8: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला, प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म पास्टर अनिल सुनामको साथमा।
9: किन आँखा मिचेको मिचे गरेको
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाइसिक्या
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
10: बुझेँ।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz सुन्दै रहनुहोला।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा आदरणीय श्रोता कार्यक्रम वरदान तपाईँहरू मेरो आफ्नै कार्यक्रम र कार्यक्रम वरदानमा हामी विभिन्न कलाकारहरूसँग विभिन्न क्षेत्रमा आबद्ध प्रभुका जनहरूसँग कुराकानी गर्ने गर्छौं र उहाँहरूका आशिषलाई हामी सुन्ने गर्छौं र आज भने मैले कसैलाई पनि निन्दा गर्न सकिनँ यसको लागि क्षमा माग्न चाहन्छु र तपाईँलाई केही महत्वपूर्ण कुरा आज कार्यक्रममा पस्कन चाहन्छु र तपाईँले पनि हामीलाई सुनेर कार्यक्रममा साथ दिनुपर्ने हुन्छ। म एक घण्टा भनी तपाईँको साथमा रहनेछु र तपाईँ पनि मेरो साथमा रहनुपर्ने हुन्छ र वरदान भन्ने बित्तिकै परमप्रभु परमेश्वरले हामी प्रत्येकलाई स्पेसल रूपमा बनाउनु भएको छ। हुनसक्छ मान्छेहरूको लागि तपाईँ स्पेसल नहुन सक्नुहुन्छ तर परमेश्वरको नजरमा नि हामी एकदमै बहुमूल्य छौं। मान्छेले भन्दान् त जन्मिनको कुनै पनि अर्थ छैन, कतिले भनेको सुनेको छु मैले त अर्थहीन मान्छे छस् तैँले केही गर्न सकेनस्। त्यो होइन, जब परमेश्वरलाई हामी विश्वास गर्छौं अथवा जब परमेश्वरलाई हेर्छौं उहाँले तपाईँ र मलाई नि यति शक्तिशाली बनाउनुहुन्छ, यति अर्थपूर्ण बनाउनुहुन्छ नि, हामी यस्तो बहुमूल्य हुन्छौ नि। तपाईँलाई थाहा छ अहिलेको खसीको मासु 1200-1300 केजी रुपियाँ किन्नुपर्छ नि। त्यो 1200-1300 पर्ने खसीको एक केजी मासुलाई नि 20 रुपियाँ पर्ने नुन भएन भने त्यो मासुको कुनै अर्थ हुँदैन हो। त्यो भएर परमेश्वरको नजरमा हामी बहुमूल्य हुन्छौँ र मान्छेले तपाईँ र मलाई भन्ला नथिङ भन्छन् होइन। 13,000 रुपियाँ केजीको मासु र 20 रुपियाँको नुन एकचोटि कम्पेयर गर्नुहोस् त, सस्तो छ नुन 20 रुपियाँ केजी 25 रुपियाँ केजी छ तर नुन बिना नि 1300 रुपियाँ केजीको खसीको मासुको कुनै अर्थ हुँदैन। त्यो भएर मान्छेले तपाईँलाई मन नपराउलान्, ती मान्छेहरूको नजरमा तपाईँ अर्थविहीन हुनुहुन्छ होला तर नि परमेश्वरको नजरमा नि तपाईँ यति बहुमूल्य हुनुहुन्छ नि, धेरै बहुमूल्य। परमेश्वरले तपाईँलाई यति धेरै माया गर्नुहुन्छ नि त्यसको कुनै सीमै छैन क्या। त्यो माया हेर्न त एकचोटि क्रुसलाई फर्केर हेर्नुपर्छ, त्यो पीडालाई स्पर्श गर्न सक्नुपर्छ, त्यो दुखाइ त्यो क्रुसको पीडा हातमा किल्ला कोखामा भाला परमेश्वरले तपाईँलाई यति धेरै माया गर्नुहुन्छ नि त्यसको कुनै सीमै छैन क्या। त्यो माया हेर्न

कहिले यो कुरा तपाईँ र मैले सोचेका छौं? मेरो साटोमा, मेरो साटोमा भन्ने कहिले तपाईँ र मेरो मनबाट आउला? मेरो साटोमा उहाँ बोली हुनुभएको हो नि त, हो केही नभन्नु त तपाईँ र मेरो लागि। त्यो भएर एउटा गीत मलाई एकदमै मनपर्छ क्या, बिर्सी नदेऊ यति धेरै माया गर्ने प्रभुलाई। कहिलेकाहीँ हामी बिर्सी पठाउँछौ, धेरै बिर्सी पठाउँछौ। तपाईँले बिर्से पनि नि अथवा मैले बिर्से पनि नि परमेश्वरले कहिले पनि तपाईँ र मलाई बिर्सिनुहुन्न। तपाईँ र मैले उहाँलाई छोडे पनि तपाईँलाई लाग्ला मैले छोडे, तर परमेश्वरले तपाईँलाई पछ्याइराख्नु भएको हुन्छ। मैले भन्न खोजेको कुरा के हो भने, हो कतिचोटि परिस्थितिले तपाईँ र मलाई प्रभुबाट भाग्न बाध्य बनाउँछ, परिस्थितिले मान्छेहरूको व्यवहारले तपाईँ भाग्नुहुन्छ म भाग्छु, तर तपाईँ र मेरो पछाडि पछ्याउँदै पछ्याउँदै परमेश्वर आइराख्नुहुन्छ। हो यो माया हो, अगापे माया, परमेश्वरले गर्ने माया। त्यो भएर कुनै पनि मानिसहरूले गर्ने प्रेम भन्दा नि परमेश्वरले गर्ने प्रेमसँग कसैको प्रेमसँग हामी कम्पेयर गर्न सक्दैनौ। उहाँको निस्वार्थ प्रेम, कुनै पनि स्वार्थ छैन। तपाईँलाई राम्रो देखेर उहाँले मन पराउनु भएको होइन, तपाईँ हेन्सम भएर पनि मन पराउनु भएको होइन, तपाईँ र म पापी भएर उहाँले मन पराउनु भएको। कयौं त्यस्ता मयौं भन्नेहरू आए, म धर्मीलाई बचाउन र पापीलाई नाश गर्न पाए आए भनेर उहाँहरूले घोषणा गरे, तर येशु पापीलाई बचाउन आउनुभयो। त्यो भएर उहाँको प्रेम अगापे प्रेम, अगापे प्रेम, अगापे प्रेम,

कयौं चोटि तपाईं र म परमेश्वरबाट भएका हुन्छौं। तपाईंलाई थाहा छ नि, कुनै पनि बाबा आमा छोरा छोरी कहीँ घुम्न गएको छन्, डुल्न गएको छन्, स्कूल गएको छन्, जहाँ पनि जान सक्छन्। 9 बजिसक्यो, राति 10 बजिसक्यो, 11 बजिसक्यो, 12 बजिसक्यो, त्यो छोरा त्यो छोरी फर्केन भने नि म तपाईँलाई मनैदेखि भन्छु, त्यो बाबुआमालाई निन्द्रा लाग्दैन। उनीहरू त्यही बच्चाको प्रतीक्षामा बसिरहेका हुन्छन्, कोसिस गर्छन्, फोन गर्छन्, कहाँ गयो, चारैतिर फोन लगाउन खोज्छन् र भन्छन्, छोरा, हाम्रो छोरा बिहान स्कूल गएको थियो फर्केन, त काममा गएको थियो फर्केन भने चारैतिर उनीहरू फोन गर्न थाल्छन्। उनीहरू छटपटिन्छन्, नआइन्जेलसम्म जब तब छोराछोरी अगाडि देख्छन् नि, अनि मात्र उनीहरूलाई निन्द्रा लाग्छ, नत्र लाग्दैन। त्यस्तै प्रेम हो। हामी मण्डली जाँदैनौँ कतिचोटि, मलाई यो मान्छे मन पर्दैन चर्चको, यो मान्छे मन पर्दैन, तपाईँलाई थाहा छ। एउटा फ्यामिलीमा पनि छोरा छोरी कसैको बेहोरा कति नराम्रो हुन्छ नि, यति रिस उठ्छ नि त्यो बच्चा देखेर। अरू बच्चा राम्रा हुन्छन् तर कुनै कुनै बच्चा पृथक हुन्छन्, भनेको मान्दैनन्। तर आमा र बुवाले कहिले पनि यसो भन्नुहुन्न, तेरो चाहिँ मलाई मायै लाग्दैन, त खत्तम छस्, त यस्तो छस्, आमा बुवाले कहिले भन्नुहुन्न। त्यो छोरा बिग्रेकै होस्, खत्तमै होस्, तर आमा बुवाको माया नि बराबरी हुन्छ। आमा बुवाले यो छोरा खत्तम छ, त्यो छ भनेर हेर्दैनन्, उनीहरूले एउटै कुरा हुन्छ हेर्छन् कि जस्तै भए पनि यो मेरो के हो, छोरा हो, मेरो छोरी हो। व्यवहार हेरेर नि, बिहोरा हेरेर आमा बुवाले कहिले पनि जजमेन्ट गर्दैनन् बच्चालाई। त्यस्तै तपाईँ र म चाहिँ कस्तो स्वभाव छ भने, हाम्रो चाहिँ मण्डलीको यो मान्छेलाई देखेपछि मलाई मण्डली जान मन लाग्दैन, होइन। जसरी अघि मैले एउटा आमा एउटा बुवा छोराछोरीको प्रतीक्षामा बसिरहेको हुन्छ नि, शनिबारको दिन प्रभु पनि तपाईँको प्रतीक्षामा बस्नुभएको हुन्छ। कहाँ गयो, यतिन्जेल भइसक्यो, मेरो छोरा आएन, मेरो छोरी आएन। त्यो भएर मण्डली जाँदा नि बहाना नबनाउनुहोस्, चाहना बनाउनुहोस्। कतिले भन्नुहुन्छ, हिँड्ने बेलामा यस्तो टाउको दुख्यो, हिँड्ने बेलामा पेट दुख्यो, हिँड्ने बेलामा ठ्याक्कै पाहुना आउनुभयो, होइन, टाउको दुखोस्, पेट दुखोस्, मण्डली प्रवेश गर्नुहोस्, परमेश्वरले त्यहीँ तपाईँलाई चङ्गाइदिनुहुन्छ। पाहुना आयो भनेर बहाना पनि नबनाउनुहोस्, पाहुनालाई पनि लिएर आउनुहोस् चर्चमै, के थाहा परमेश्वरको योजना हुन सक्छ। मण्डली नगई नगई ए आउनु भएछ बस्नुहोस् मासु खाने कि, होइन, उसलाई पनि लिएर जानुहोस्, के थाहा त्यो एउटा माध्यम पनि हुन सक्छ, उसले अनन्त जीवन पाउन सक्छ। त्यो भएर म तपाईँलाई अनुरोध गर्न चाहन्छु, मान्छे हेरेर मण्डलीमा जानुहोस्। मलाई यो मनपर्छ, त्यो मन पर्दैन, त्यो भएर म यो मण्डली जान्न नभन्नुहोस्। तपाईँ मान्छेको लागि मण्डली जाने होइन, परमेश्वरको आराधना गर्न, मान्छेलाई आराधना गर्न गएको होइन तपाईँ। तपाईँ र म चाहिँ मण्डली परमेश्वरलाई आराधना गर्न जानुपर्दछ। मान्छेलाई माया गर्न सकिन्छ तर कहिल्यै खुसी पार्न सकिन्न। जसरी एउटा बुवा आमा
बच्चाको प्रतीक्षामा कौसीमा कुरेर बस्छन् अथवा कतिले कौसीमा माथि गएर हेरेर बस्छन्, कोही पीडेमा बसेर कुरिरहन्छन्। त्यसरी नै अदृश्य रूपमा परमेश्वर पनि तपाईँलाई मण्डलीमा कुरिराख्नुहुन्छ।

एउटा घटना मैले सुनेको थिएँ। कतिचोटि हामी परमेश्वरमा त हुन्छौँ तर हाम्रो व्यवहार त्यस्तो हुँदैन। बोलीमा मात्र यस्सु यस्सु यस्सु तर व्यवहारमा केही देखिँदैन। एकचोटि एकजना व्यक्ति अचानक होइन अलिअलि रक्सी खाएर मोबाइल लिएर हिँड्ने क्रममा चर्च देख्नु भएछ र उहाँ चर्चमा बस्नुभएछ अनि त्यहाँ के भएछ भने सङ्गति गर्दा गर्दै अब उहाँलाई के थाहा चर्चभित्र पस्दा मोबाइल अफ गर्नुपर्छ भन्ने कुरा उहाँलाई थाहा भयो अनि उहाँको मोबाइलको रिङटोन मजाले बजेछ अनि चर्चको मानिसले उहाँलाई सम्झाउनु छोडेर गाली गरेछ। तब यस्तो किन हौ चर्चमा बस्दा यस्तो उस्तो हुँ पुरै थर्काएछन् क्या जानुहोस् तपाईँ बाहिर गएर मोबाइल अफ गरेर बस्नुहोस् अथवा मोबाइल अफ गरेर आउनुहोस् भनेर गाली गरेछन्। पहिलोचोटि मण्डलीमा त्यस्तो व्यवहार पुरानो विश्वासी भए त हुन्थ्यो नयाँ मान्छे जो पहिलोचोटि मण्डलीभित्र पस्दैछ कतिले त जानी जानी पनि पुरानै विश्वासीको मोबाइलको रिङटोन बजेको कयौं हामीले सुनेका छौं। मलाई लाग्छ परमेश्वरको मण्डलीमा अथवा विशेष परमेश्वरको उपस्थितिमा ख्याल ठट्टा हुँदैन किनकि हामी परमेश्वरको उपस्थितिलाई स्पर्श गरिरहेका हुन्छौँ महसुस गरिरहेका हुन्छौँ। कुनै पनि मान्छेलाई नि एकचोटि माफ दिनुपर्छ त्यो मान्छेलाई मजाले सम्झाएको भए हजुर यो मण्डलीभित्र चाहिँ हजुरले मोबाइल अफ गर्नुहोस् अथवा साइलेन्समा राख्नुहोस् ल भन्यो भने त्यो मान्छेले सधैँ सम्झिन्छ। हामी पुरानो विश्वासीलाई गाली गर्न सक्दैनौँ तर नयाँ विश्वासीलाई अन्त विश्वासी पनि होइन फेरि हेरौँ न त के रहेछ भनेर भित्र पस्नुभएको मान्छे अनि उहाँ नबसिकन निस्केर हिँड्नु भएछ अनि निस्केर पर गएपछि अलिकति रक्सी खाने मान्छे रक्सी खान मन लागेछ अनि उहाँले मगाउनु भएछ अगाडि टेबलमा रक्सी आएछ खानुभएछ फेरि माग्नुभएछ माग्दाखेरि अलिकति मिस्टेक भएर उहाँले गिलास चाहिँ ड्याङ्गै तर फुटाउनु भएछ फुटाइसकेपछि उहाँ डराउनु भएछ मार्ने भयो भनेर तर त्यहाँ साउजीले के भनेछ ए भाइहरू आ दाईको त्यो गिलास फुट्यो उठाऊ केही छैन दाई केही छैन बस्नुहोस् बस्नुहोस् केही छैन अर्को ल्याइदिइहाल्छ गिलासमा हेर्नुहोस् त त्यहाँ व्यवहार कस्तो त्यहाँ व्यवहार कस्तो कुन ठाउँमा हुनुपर्ने व्यवहार कुन ठाउँमा छ र कुन ठाउँमा हुनुपर्ने व्यवहार कुन ठाउँमा छ त्यो भएर तपाईँ र मले कहिले काहीँ सधैँ त भनिँदैन मलाई पनि भन्दैछु व्यवहार यति महत्त्वपूर्ण कुरा हुन्छ नि एउटा कुराले मान्छेको हृदय परिवर्तन हुन सक्छ त्यो कयौं घटनाहरू हामीले देखेका छौँ सुनेका छौँ र तपाईँ र म चाहिँ इक्जाम्पल बन्न आवश्यक छ कस्तो व्यक्तिलाई कस्तो व्यवहार गर्ने भन्ने कुरा जो नयाँ इन्ट्री भएको छ उसलाई कस्तो व्यवहार गर्ने कतिचोटि हामी हस्पिटलमा प्रवेश गर्छौँ लाइन लगाएर बस्छौँ र तपाईँको पाला आउँछ सरी हामी सक्दैनौँ अब भोलि आउनुहोस् भन्छ कति रिस उठ्छ है तर तपाईँ र मैले के कुरा थाहा पाउनुपर्छ भने काम गर्ने मान्छेले कुरिराखेको छ भने ऊ एक घन्टा त कुरिसक्यो तपाईँले दुई मिनट टाइम दिँदा के हुन्छ र मान्छेलाई आक्रोशित कहिले पनि बनाउनु हुँदैन त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ प्रभुको सेवकाईमा हेरौँ न उहाँले कहिले पनि मान्छेलाई आक्रोशित बनाउनु भएन नम्र भएर काम गर्नुभयो परमेश्वर भएर त उहाँले नम्र भएर
उहाँले कति मजाले भन्नुभएको छ, म सेवा पाउन होइन सेवा दिन आए। परमेश्वरले भन्दै हुनुहुन्छ यो जो तपाईँ र म जुन जुन ठाउँमा काम गरिरहेको छौ नि, सेवा पाउन होइन सेवा दिन आएका हौ, सेवा मनै देखिदिनुहोस् जसरी यीशुले यो धरतीमा रहन्जेलसम्म सेवा पुर्याउनु भयो, तपाईँ र मैले पनि उहाँको बाटोमा प्रत्येकलाई सेवा पुर्याउनै पर्छ।

हामी व्यवहारको कुरा गर्दैथ्यौं, स्वभावका कुरा गर्दैथ्यौं। हुनसक्छ प्रभुलाई पाउनुभन्दा हाम्रो स्वभाव त्यस्तै थियो होला अगाडि, तर प्रभुलाई पाइसकेपछि पनि त्यस्तै स्वभाव हामीमा हुन्छ भने नि। तपाईँ उद्धार पाएको तर सुधार नभएको विश्वासी, तपाईँबाट मान्छेले केही आशै राख्दैन, किनभने जब प्रभुलाई पाइन्छ नि मान्छेले यो प्रश्न गरौं, तिमीले येशूलाई पाइसकेपछि त तिम्रो जीवनमा आकाश र पतालको फरक पाइयो नि। हिजो त्यस्तो रिसाउने मान्छे आज जति भने पनि रिसाउँदैन, हिजो शनिबार एकदमै घुम्नुपर्ने रमाइलो गर्नुपर्ने मान्छे आज शनिबार चर्चमा जान्छ, हिजो जाडरक्सी चुरोट खाने मान्छे आज जाडरक्सी चुरोटदेखि टाढै बस्छ। यो भन्नु पर्यो नि, तपाईँलाई विश्वासी भएर पनि मान्छेले तमा त केही फरकै देखेन भन्नु भने त के भएर होइन र तपाईँ र म कस्तो, नाम मात्रको हो कि हृदयदेखि अथवा हृदयमा परमेश्वरलाई राख्नु भएको छ, प्रभु येशू ख्रीष्टका गुणहरू तपाईँ र मेरो जीवनमा छ त? मान्छेले भन्छ नि, समाजले भन्छ नि, जस्तो भाउ त्यस्तै छोरा, जस्तो आमा त्यस्तै छोरी। हाम्रो त बाउ भने पनि आमा भने पनि प्रभु येशू होइन र? उहाँको स्वभाव चाहिँ तपाईँ र मेरो जीवनमा छ कि छैन? मान्छेले भन्न सकुन्, तिम्रो यो बानी चाहिँ मलाई ठ्याक्कै प्रभु येशू ख्रीष्टको पनि यस्तो यस्तो थाहा थियो, तिमी पनि त्यस्तै रहेछ, त्यो भनौँ न, त्यो पो गर्वको कुरा हो त। त्यो भएर तपाईँ र ममा नि प्रभुलाई पाइसकेपछि तपाईँमा प्रभुलाई देखेनन् भने, तपाईँहरू मेरो जीवनबाट प्रभु येशू ख्रीष्ट प्रकट हुनु भएन भने समाजले के सिक्ने तपाईँबाट? तपाईँ र म त प्रत्येक पाइला पाइलामा एक्जाम्पल हुनुपर्छ। प्रभु येशू ख्रीष्ट जति वर्ष पृथ्वीमा रहनुभयो नि प्रत्येक पाइलामा उहाँले एक्जाम्पल छोड्नु भएको छ। उहाँले उहाँको उपकारै उपकारले कयौं उपकारहरूको हामी एक्जाम्पल दिन सक्छौ। स्वर्गमा हुनुहुन्छ, पृथ्वीमा उहाँका एक्जाम्पलहरू कयौं हामी दिइरहेका हुन्छौ। एक दिन तपाईँ र म पनि यो धरती छोडेर जानुपर्छ, तपाईँले समाजले के भनेर सम्झिने? ए त्यो मरो राम्रै भएछ, तर समाजको मुखमा यो आउनुपर्छ कि न मर्नुपर्ने मान्छे मरौ, यो देशको लागि ठूलो क्षति भयो, यसै समाजको लागि पनि ठूलो क्षति भयो भन्न सक्ने त्यो ठाउँ तपाईँ र मैले बनाउनुपर्छ। मान्छे जो जन्मिन्छ अनि मर्छ, तर कयौं त्यस्ता मानिसहरू छन् मरिसके पनि मरिसकेपछि पनि बाँचिरहेका छन्, त्यो मान्छे भन्नुपर्छ तपाईँ र म। कोसिस गर्दैछौ, कोसिस गर्नुहोस्, फरक अरू मान्छेभन्दा तपाईँ फरक, सबै कुरामा फरक, खाने कुरामा, लाउने कुरामा, व्यवहार गर्ने कुरामा, हिँड्ने कुरामा, बोलीमा, व्यवहारमा,

मान्छेले जहिले पनि जो मान्छे परमेश्वरमा नयाँ भएको हुँदैन नि, त्यो मान्छेले त यो त त्यस्तो भनेर एक प्रकारको भेदभाव गर्छ नि। त्यो धनमा होस्, त्यो पढाइमा होस्, त्यो जातमा होस्, त्यो मान्छेको स्वभाव हो। तर जसले परमेश्वरमा पानीको बप्तिस्मा लिएको हुन्छ नि, पुरानो कुरा बितेर गयो, अब सबै कुराहरू नयाँ भएका छन् भनेर उसले प्रतिज्ञा गरेको हुन्छ नि, त्यो मान्छेले कहिले पनि कुनै पनि कुरामा भेदभाव गर्नु हुँदैन। हामी देख्न सक्छौ विभिन्न मानिसहरूको देशको संस्कारहरू, रीतिरिवाजहरू, होइन, कुष्ठ रोग लागेको मान्छेलाई गर्ने व्यवहार, टिबी रोग लागेको मान्छेलाई गर्ने व्यवहार, फरक फरक हामी देख्न सक्छौ। तर प्रभु यीशु ख्रीष्टले नि कुष्ठ रोग लागेको मानिसहरूलाई अलग्गै समाजले राख्थ्यो। त्यो चाहिँ पापको प्रतिफल, समाजले भन्थ्यो र अलग्गै राखिन्थ्यो, अलग्गै व्यवहार गरिन्थ्यो, अलग्गै खाना दिइन्थ्यो। तर प्रभुले के गर्नुभयो भने उहाँले ती मानिसहरूसँग नजिक नजिक नजिक हुनुभयो, कुष्ठ रोगलाई उहाँले छुनुभयो, निको पार्नुभयो। उहाँले कहिले पनि घृणा गर्नु भएन क्या, कुष्ठ रोग भन्ने बित्तिकै घिन लाग्दो कुरा भनेर घृणा गर्नु भएन, टिबी लाग्यो भनेर पनि घृणा गर्नु भएन। टिबी लागेको मान्छेले पनि खोक्यो भने पनि होइन यसको टिबी सर्छ भनेर पर पसेर मान्छे कुरा सुन्छ। तर यसोले कहिल्यै त्यसो गर्नु भएन, उहाँले भेदभाव गर्नु भएन, यो रोगी यो यस्तो मान्छे भनेर। उहाँले सामरीको हातको पानी खानुभयो, उहाँले भेदभाव पनि गर्नु भएन। र युदीहरूको संस्कार अनुसार कुनै पनि स्त्रीलाई व्यभिचार गर्दा गर्दै भेटियो भने ढुङ्गाले हानेर मार्ने एउटा रीति थियो। र त्यस्तो स्त्रीलाई समारेर यीशुको सामु ल्याइयो र ढुङ्गाले हान्न ती मानिसहरू यति ठूला ठूला ढुङ्गा बोकेर आयो अब यसलाई मार्ने भनेर। तर यीशुले भन्नुभयो स्त्री बाहेक या पाप नगर्ने को छ, हात उठाओस्। तर कसैले हात उठाउन सकेन। उहाँले पनि हो मार भन्नुहुन्थ्यो, तर उहाँले प्रेम गर्नुभयो, प्रेमले जित्नु भएर भन्नुभयो स्त्री छोरी अबदेखि पाप नगर। प्रभुले कहिले पनि मान्छेलाई गिराउने त यस्तो त उस्तो कहिले भन्नु भएन, किनभने नि बैगुनीलाई कुनले जित्नुपर्छ र उत्साहले जीवन बदल्छ। अनि प्रत्येक उहाँको पाइला पाइलामा उत्साहले मान्छेको जीवन बदलेको घटना हामी पाउन सक्छौँ। र तपाईँ र मैले पनि मानिसहरू धेरै कारणले देखेर निराशमा छन्, फिक्रीमा छन्, चिन्तामा छन्, उनीहरूलाई उत्साहको खाँचो छ। जसरी प्रभुले आफ्नो सेवकाईमा मानिसहरूलाई उत्साह दिनुभयो र हजारौं मानिस उहाँको पछि लागे, त्यस्तरी नै आज ती मानिसहरू तपाईँ र मेरो मुखबाट निस्किने आशिषको प्रतीक्षामा छन्। मानिसहरू तपाईँ र मेरो मुखबाट निस्किने प्रार्थनाको पर्खाइमा छन्। मानिसहरू ती मानिसहरू परमेश्वरको जीवित वचन सुन्नको लागि पर्खाइ छन्। तपाईँ र म तयारी छौ, अब समय आएको छ, तपाईँ र म बोल्ने समय आएको छ र सबैलाई एक समान देख्ने दृष्टिको खाँचो छ। जसरी प्रभुले आफ्नो सेवकाईमा कुनै पनि मानिसलाई त यस्तो त उस्तो नभनिकन सेवा पुर्याउनु भयो, अब यो समाजमा तपाईँ र मैले जसरी यीशुले सेवा पुर्याउनु भयो त्यसरी नै अब सेवा पुर्याउनु पर्छ। प्रभु त्यो घडीको प्रतीक्षामा हुनुहुन्छ कि तपाईँ र म तयार छौँ।

आदरणीय श्रोता, प्रभु येशु ख्रीष्ट जसरी यो धरतीमा रहनुभयो, प्रत्येक पाइलामा एउटा उदाहरणीय जीवन जिउनुभयो, त्यसरी नै तपाईँ र म पनि यो धरतीमा त जतिन्जेलसम्म रहन्छौ एउटा उदाहरणीय जीवन जिउने कोसिस गरौं भन्दै कार्यक्रमबाट प्राविधिक मित्र सुजना म अब्राम अहिलेलाई भने बिदा हुन्छौ। धन्यवाद। जय मसी।

एमएससी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम भजन संगीतमा र श्रोता कार्यक्रम मार्फत विशेष गरिकन मिठा मिठा भजन गीत संगीतहरू सुनाएर अबको लगभग एक घण्टाको समय अवधिभर हामी तपाईँलाई साथ दिन गइरहेको छौं। तपाईँ घरमा हुनुहुन्छ होला, कार्यालयतिर हुनुहुन्छ होला, अथवा यात्रा गर्दै हुनुहुन्छ, ड्राइभिङ गर्दै हुनुहुन्छ, तपाईँ जुनसुकै ठाउँमा हुनुभए तापनि अब चाहिँ हामी मिठा मिठा गीत संगीतहरू जो परमेश्वरको महिमाको लागि तयार पारिएका छन् भजन गीत संगीतहरूको साथ तपाईँलाई दिन गइरहेको छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआती समय हामी गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम भजन संगीत मार्फत यस्तै मीठा मीठा आशिषमय गीत संगीतको साथ हामी तपाईँलाई निरन्तर दिइरहेको छौं भने हामी भजन संग्रहको पुस्तकबाट परमेश्वरको वचनहरूलाई पनि हेर्छौं र भजन संग्रहको पुस्तक 15 अध्यायको शीर्षकमा लेखिएको छ परमेश्वरले चाहनु भएको मानिस, जुन चाहिँ दाउदको भजन रहेको छ र एक पददेखि यसरी उद्धृत गरिएको छ, हे परम प्रभु तपाईँको पवित्र स्थानमा कसले वास गर्न पाउनेछ, तपाईँको पवित्र पर्वतमा को बस्न पाउनेछ, त्यो मानिस जसको चाल निर्दोष छ र जसले ठिक ठिक काम गर्छ र हृदयबाट सत्य बोल्छ, जसले आफ्नो जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको बिगार गर्दैन र आफ्नो साथीभाइको अपवाद पनि फैलाउँदैन, जसले भ्रष्ट मानिसलाई घृणा गर्दछ तर परम प्रभुको भय मान्नेहरूलाई आदर गर्दछ, जसले आफ्नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बदलन्दैन, जसले आफ्नो रूपियाँ ब्याजमा लाउँदैन र निर्दोषको विरूद्धमा घुस लिँदैन, यस्तो काम गर्ने कहिल्यै पनि डर्ने छैन। आमेन। र भजन संग्रहको पुस्तक 15 अध्यायले चाहिँ परमेश्वर चाहनु भएको मानिस कस्तो हो भन्ने कुरालाई स्पष्ट रूपमा बताएको छ र गीत संगीतको साथ निरन्तर दिइरहेको छौं। यो समयमा अर्को एउटा मिठो गीत फेरि पनि तपाईँको लागि हामी राख्न चाहन्छौं।

स्नेही नेम जोगी तपाईँको निम्ति राख्यौं र कार्यक्रम भजन संगीतमा हुनुहुन्छ र भजन संग्रहको पुस्तक 16 अध्यायमा म तपाईँलाई एकैछिन लिएर जान चाहन्छु जहाँ शीर्षकमा लेखिएको छ परमेश्वरमा भरोसाको प्रार्थना। यो पनि दाउदको नै भजन रहेको छ र एक पददेखि लेखिएको छ, मलाई रक्षा गर्नुहोस् हे परमेश्वर किनकि मैले तपाईँमा शरण लिएको छु। मैले परमप्रभुलाई भनेको छु तपाईँ मेरा प्रभु हुनुहुन्छ, तपाईँ बाहेक मेरो निम्ति अरू कुनै राम्रो कुरा छैन। देशमा भएका पवित्र जनहरू चाहिँ तेजस्वी छन्, तिनीहरूमा नै मेरो सम्पूर्ण आनन्द छ। अरू देवताको अनुसरण गर्नेहरूले आफ्नो दुःख बढ़ाउँछन्, ती देवताहरूलाई रक्त बलि म चढ़ाउने छैन अनि तिनीहरूको नाउँ मेरो ओठले उच्चारण गर्ने छैन। परमप्रभु तपाईँले मेरो हिस्सा र कचौरा छुट्याइदिनु भएको छ, तपाईँले मेरो भाग सुरक्षित राखिदिनु भएको छ, सीमानाका रेखाहरू मेरो निम्ति रमणीय स्थानमा परेका छन्। साँच्चै मैले आनन्दमय पैतृक सम्पत्ति पाएको छु। मलाई सल्लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु, मेरो हृदयले राति पनि मलाई अर्ती दिन्छ। मैले परमप्रभुलाई सधैँ मेरो सामुन्ने राखेको छु, उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, यसकारण म डग्ने छैन। यसकारण मेरो हृदय आनन्दित छ अनि मेरो जिब्रो हर्षित हुन्छ, मेरो शरीर पनि सुरक्षित रहन्छ, किनकि तपाईँले मेरो प्राणलाई चिहानमा छोड्नुहुने छैन न त तपाईँले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईँले मलाई जीवनको मार्ग देखाउनु भएको छ, तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ, तपाईँको दाहिने बाहुलीमा आनन्द अनन्त आनन्द छ। आमेन। र यही कुराहरू दाउदले आज तपाईँ हामीलाई पनि उत्साह स्वरूप बताउनु भएको छ आफ्नो वचनबाट, र वचन र भजन यी दुवै कुराहरूको निरन्तर साथ हामी तपाईँलाई दिइरहेको छौं र यो सम्बन्धमा अर्को एउटा गीतको साथ फेरि पनि दिन चाहन्छौं।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत हामी यस्तै मिठा मिठा भजन गीत संगीतको साथ तपाईँलाई निरन्तर दिइरहेको छौं भने म तपाईँलाई भजन संग्रहको पुस्तकबाट पनि पाठ गरेर सुनाइरहेको छु परमेश्वरको वचनलाई। म आशा गर्दछु तपाईँ आशिषित भइरहनु भएको छ, तपाईँ कामहरू गर्दै हुनुहुन्छ, आफ्नो कार्यहरूलाई निरन्तर अगाडि बढ़ाउँदै कार्यक्रम सुनेर साथ दिनुहोला, कारण हामी तपाईँलाई परमेश्वरको महिमामय भजन गीत संगीतहरूको साथ र परमेश्वरको जीवित वचनको साथ रहेर तपाईँलाई साथ दिइरहेको छौं। र भजन संग्रहको पुस्तक 17 अध्यायतर्फ लिएर जान चाहन्छु। निर्दोष मानिसको प्रार्थना भनेर चाहिँ दाउदको भजन रहेको छ, शीर्षकमा यसरी लेखिएको छ भने एक पददेखि चाहिँ यहाँ यसरी उद्धृत गरिएको छ। हे परम प्रभु, मेरो धार्मिक पुकार सुनिदिनुहोस्, निष्कपट मुखबाट निस्केको मेरो प्रार्थनामा कान लगाउनुहोस्, मेरो निर्दोषता तपाईँबाट ठहरिएको होस्, तपाईँको आँखाले सच्चाई देखोस्। यदि तपाईँले मेरो हृदय जाँच्नुभयो भने र राति पनि मेरो जाँच गर्नुभयो भने, मलाई परीक्षण गर्नुभए तापनि तपाईँले मभित्र केही पनि भेटाउनुहुने छैन, मेरो मुखको बोलीले कुनै अपराध गर्ने छैन भनी मैले निश्चय गरेको छु। मानिसहरूको कामको विषयमा भन्ने हो भने तपाईँको मुखको वचनद्वारा मैले आफैलाई हिंसाको मार्गबाट बचाएर राखेको छु। मेरा पाइलाले तपाईँका बाटामा दृढता साथ टेकेका छन्, मेरा खुट्टा चिप्लेका छैनन्। म तपाईँमा पुकार गर्दछु हे परमेश्वर, किनकि तपाईँले मलाई जवाफ दिनुहुनेछ। तपाईँको कान मतिर थाप्नुहोस् र मेरो बिन्ती सुन्नुहोस्। आफ्नो शत्रुहरूबाट तपाईँमा शरण खोज्नेहरूलाई आफ्नो दाहिने बाहुलीले बचाउनुहुने हे प्रभु, आफ्नो महान प्रेमको आश्चर्यमय कुराहरू प्रदर्शन गर्नुहोस्। तपाईँको आँखाको नानीलाई चाहिँ मलाई बचाएर राख्नुहोस्, तपाईँको पखेटाको छाया मुनि मलाई लुकाउनुहोस्। ती दुष्टहरूबाट जसले मलाई लुट्दछन्, मेरा ती घातक शत्रुहरूबाट जसले मलाई घेर्दछन्, तिनीहरू आफ्नो निर्दय हृदय बन्द गर्दछन् र तिनीहरू आफ्नो मुखले अहंकार साथ कुरा गर्दछन्। तिनीहरूले मलाई खेदी खेदी भेटाएका छन् र अब मलाई घेरा लगाउँछन्। मलाई जमीनमा पछार्न तिनीहरू दाउ हेर्दछन्, तिनीहरू शिकारको निम्ति भोकाएको सिंह जस्तै भएका छन्, एउटा ठूलो सिंह चाहिँ तिनीहरू ढुकी बस्छन्। हे परम प्रभु, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्, तिनीहरूलाई पराजित गरिदिनुहोस्, आफ्नो तरवारद्वारा मेरो प्राणलाई दुष्टहरूबाट छुटाउनुहोस्। हे परम प्रभु, तपाईँको बाहुलीद्वारा यस्ता मानिसहरूबाट मलाई बचाउनुहोस्, यी संसारका मानिसहरूबाट जसको पुकार यस जीवनकालमा सीमित छ। तपाईँले कदर गर्नुभएकाहरूको भोक शान्त गर्नुहुन्छ, तिनीहरूका छोराहरूका लागि प्रशस्त छन्, आफ्ना बालबच्चाका लागि तिनीहरूले धन सम्पत्ति थुपारेर राख्छन्, अनि म चाहिँ धार्मिकतामा तपाईँको मुहार हेर्नेछु, म ब्युजिन्दा तपाईँको प्रतिरूप देखेर सन्तुष्ट हुनेछु। आमेन। र यही वचनको साथ सँगसँगै अर्को एउटा मिठो गीत तपाईँको लागि हामी यो समय राख्न चाहन्छौँ।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र हामी कार्यक्रम भजन संगीत मार्फत तपाईँलाई मिठा मिठा भजन गीत संगीतको साथ दिइरहेको छ भने भजन संग्रहको पुस्तकमा पनि मैले तपाईँलाई लिएर गइरहेको छु। यो समयमा भजन संग्रहको पुस्तक 18 अध्यायको केही पदहरूलाई चाहिँ हामी हेर्नेछौ। शीर्षकमा लेखिएको छ, परमेश्वरले छुटकारा दिनुभएकोमा परमप्रभुको प्रशंसा। एक पददेखि, हे परमप्रभु मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु। परमप्रभु मेरो चट्टान र मेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ। मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल र मेरो शक्तिशाली उद्धारक हुनुहुन्छ, मेरो गढ। म परमप्रभुलाई पुकार्छु जो प्रशंसाको योग्य हुनुहुन्छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु। मृत्युका डोरीहरूले मलाई घेरे, विनाशको बाढीले मलाई व्याकुल बनायो, पातलका डोरीहरूले पनि मलाई बेरे, मृत्युको पासोले मेरो सामना गर्यो। मेरो आपदमा मैले परमप्रभुलाई पुकारे र मेरो र मदतको निम्ति मेरा परमेश्वरलाई हपारे। आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो, मेरो पुकार उहाँको सामु उहाँको कानमा पुग्यो। आमेन। र यसरी नै परमप्रभु परमेश्वरले चाहिँ तपाईँ हाम्रो कमजोर अवस्थामा, हाम्रो दुर्बल अवस्थामा पनि हाम्रो पुकारालाई सुन्नुहुन्छ र हामीलाई जवाफ दिनुहुन्छ भन्ने यो उत्साहसँगै फेरि पनि अर्को एउटा मिठो गीतको साथ म तपाईँलाई यो समय दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत हामी तपाईँलाई निरन्तर साथी रहेको छौं। यो समयमा म तपाईँलाई भजन संग्रहको पुस्तक 18 अध्यायको केही पदहरू नै पाठ गरेर सुनाउन गइरहेको छु। सात पदबाट यसरी उद्धृत गरिएको छ, पृथ्वीमा कम्पन भयो अनि भूकम्प गयो, पहाड़हरूको जगहरू हल्लिए, तिनीहरू थरथर कामे किनभने उहाँ रिसाउनु भएको थियो, उहाँको नाकबाट धुवा निस्क्यो र भस्मकारी अग्नि उहाँको मुखबाट निस्क्यो, जलिरहेको आगोको भुङ्रो त्यसभित्र दन्क्यो, स्वर्गलाई फारेर उहाँ तल ओर्लनु भयो, अन्ध्यारो बादल उहाँका गोडामुनि थियो, उहाँ करूबहरूमाथि सवार भएर उड्नुभयो र बतासका पखेटामा सवार भई माथि उड्नुभयो, अन्धकारलाई उहाँले आफ्नो ओर्ने तुल्याउनुभयो, पानीले काला भइसकेका बाक्ला बादललाई उहाँले आफ्नो मण्डप तुल्याउनुभयो, उहाँका उपस्थितिको उज्जवलताबाट असिना र बिजुली सहित बादलहरू अघि बढे, परमप्रभु स्वर्गबाट गर्जनुभयो र सर्वोच्चको स्वर गुञ्जयमान भयो, उहाँले आफ्नो काँडहरू हाल्नुभयो र शत्रुहरूलाई तितरबितर पारिदिनुभयो अनि चट्याङद्वारा तिनीहरू अस्त व्यस्त भए भनेर चाहिँ यहाँ वचनमा उद्धृत गरिएको छ। र परमेश्वरले अवश्य पनि हाम्रो पुकार जब सुन्नुहुन्छ उहाँ एकदमै शक्तिशाली रूपमा चाहिँ कार्य गर्न शुरू गर्नुहुन्छ भन्दै एउटा गीतको साथ फेरि पनि दिन चाहन्छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम भजन संगीत मार्फत हामी तपाईँलाई निरन्तर भजन गीत संगीतहरूको साथी रहेको छौं र हामी भजन संग्रहको पुस्तकको वचनहरूलाई पनि हेरिरहेको छौं। भजन संग्रहको पुस्तक 18 अध्यायको 15 पददेखि यसरी उद्धृत गरिएको छ, हे परम प्रभु, तपाईँको हप्कीमा र तपाईँको नाकबाट निस्केको श्वासको विस्फोटले समुद्रका तहहरू देखा परे र पृथ्वीका जगहरू प्रकट भए। उहाँले माथिबाट आफ्नो बाहुली पसारेर मलाई समात्नुभयो, उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्नुभयो, उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा शत्रुहरूबाट जो मभन्दा अत्यन्तै शक्तिशाली थिए। मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो, उहाँले मलाई फराकिलो बाटोमा ल्याउनु फराकिलो ठाउँमा ल्याउनु भयो, उहाँले मलाई उद्धार गरिदिनु भयो किनकि उहाँ मसँग प्रसन्न हुनुभएको थियो। मेरो धार्मिकता अनुसार परमप्रभुले मसँग व्यवहार गर्नुभयो, मेरो हातको शुद्धताको अनुरूप उहाँले मलाई प्रतिफल दिनुभयो किनकि म परमप्रभुको मार्गमा चलेको छु, मेरा परमेश्वरबाट तर्केर मैले दुष्टता गरेको छु। उहाँका सारा नियमहरू मेरै सामुन्ने छन् र उहाँको कानूनहरू मैले त्यागेको छैन भनेर चाहिँ हामीले भजन संग्रहको पुस्तकमा पाउँदछौ र यो आशिषमय वचनको पदहरू सहित यो समयमा एउटा मिठो गीतको साथ फेरि पनि दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति लाग्यो। र श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौँ र विदा माग्नुपर्ने बेला भइसकेको छ। आशा छ आजको कार्यक्रमबाट तपाईँको निम्ति राखिएका भजन गीतहरू, वचनका पदहरूबाट तपाईँ आशिषित हुनुभएको छ र अवश्य पनि कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै यो समय कार्यक्रम भजन संगीतबाट म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
8: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस, किशोर अफसेट प्रेस।
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
11: फोन नम्बर 40225444, 40225444
9: र 40225472, 40225472।
12: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
7: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 5354402 9841054402 र 9810334600 9810334600 फोन नम्बर 01-4392511 01-4392511 र 01-4392510 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
13: गाउन भाडामा
14: गाउन भाडामा
13: हे गाउन भाडामा।
15: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
16: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
17: अधिक जानकारीको लागि मोबाइल 9841788602 9841688602
18: र 9818251240 9818251240

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम फ्रेन्डसिप.com।

जय मसिंह नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनुभएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम फ्रेण्डशिप डट कम लिएर सुजनजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र फ्रेण्डशिप डट कममा छौं फ्रेण्डशिपसँग सम्बन्धित अथवा भनौं एउटा सम्बन्धसँग सम्बन्धित कुराकानी हामी यस कार्यक्रममा गर्ने गर्दछौ र सम्बन्ध एकदम महत्वपूर्ण कुरा छ सम्बन्धको कारणले गर्दा नै आज हामी यसरी तपाईँहरूको बीचमा कुराकानी गरिरहेका छौं सम्बन्ध कसले बनायो भन्ने प्रश्न पनि हुन्छ होला सम्बन्ध कसरी बनाउने भन्ने कुराहरू पनि आउँछ र यो साधारण कुरा तर यसको महत्व हाम्रो जीवनमा हरेक दिन हरेक क्षण नै हुने कुरा भएको कारणले गर्दा चाहिँ हामीले यो कुरामा कुराकानी गर्दै आइरहेका छौं र तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणलाई विभिन्न माध्यमहरूबाट सुनेर साथ दिन सक्नुहुनेछ त्यसको लागि रेडियो मार्फत सुन्ने श्रोताको लागि 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ हामी फेसबुकमा पनि छौं तपाईँहरू फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने चाहिँ गुड न्यूज एफएम 105.1 MHz गर्नुभयो भने हाम्रो कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ र तपाईँहरू अनलाइन मार्फत सुन्न चाहनुहुन्छ र पोसिबल अनलाइनमा छ भने चाहिँ तपाईँहरूले www.goodnewsfm.com.np गर्नुभयो भने चाहिँ साथ दिन सक्नुहुनेछ त्यसको लागि रेडियो मार्फत सुन्ने श्रोताको लागि 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ हामी फेसबुकमा पनि छौं

तपाईँले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ र त्यसै गरी युट्युबमा अनि हाम्रो पात्रमा पनि तपाईँहरूले गुड न्यूज एफएमलाई सुनेर हेरेर साथ दिन सक्नुहुनेछ र फ्रेण्डशिपमा पक्कै पनि म तपाईँहरूको बीचमा अघि भनेको जस्तै सम्बन्धसँग सम्बन्धित कुराकानी गर्ने नै छु तर शुरूआतमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु गीत पछि भने म आउने नै छु।

गर्ने गर्छौ। र आज म एउटा सानो छोटो कथाबाट तपाईँहरूको बीचमा मित्रतासँग सम्बन्धित कुरा गर्न चाहन्छु। एउटा भ्यागुटा र एउटा चाहिँ मुसा एकदमै मिल्ने साथी थिए अरे होइन, र दुईजना एकदमै दुईवटा प्राणी एकदमै मिल्ने। मुसा त पानीमा हामी देख्दैनौ त्यसरी पानीमा कुदेको, र भ्यागुटा चाहिँ जमिनमा पनि आउँछ र पानीमा पनि हिँडिरहेको हामी देख्छौ होइन। कतिवटा खेतमा धानबारीमा पोखरीमा चाहिँ भ्यागुटा पाइन्छ, र मुसा चाहिँ पानीमा भन्दा बेसी चाहिँ यस्तो उभानो जमिनमा नै हामी देख्छौ होइन, यस्तो होलहरूमा अथवा कुनै ठाउँमा बसिरहेको हामी देख्छौ। अलिकति उभानो भूमिमा मुसा बस्दछ, त्यति धेरै पौडिने तौरिने त्यस्तो देख्दैन। पानीमा धेरै बेर पर्यो भने चाहिँ बरु मुसा चाहिँ मर्न पनि सक्छ। तर भ्यागुटाको चाहिँ प्रकृति कस्तो छ भन्दाखेरि चाहिँ जमिनमा पनि बस्ने र पानीमा पनि बस्ने कारणले गर्दा यो दुवैमा चाहिँ यसले चाहिँ आफ्नो जीवनयापन गर्न सक्छ जस्तो लाग्छ। यी दुईजना चाहिँ दुईवटा प्राणी चाहिँ एकदमै मिल्ने साथी होइन। भ्यागुटा जमिनमा उभानो ठाउँमा आयो होला अनि त्यो कारणले गर्दा उनीहरू एकदम मिल्ने साथी भएछन् रे। अनि त्यस पछाडि एकचोटि चाहिँ त्यो भ्यागुटा चाहिँ अब घरिघरि पानीमा गइरहेको मुसाले देखेको होइन, मुसाले साथी हुँदै गर्दा अनि पानीमा उसलाई पनि अब अनौठो लाग्यो होला, आफ्नो साथी चाहिँ पानीमा पनि तौरिन्छ हिँड्छ आफू चाहिँ जाँदिन भन्ने कुराहरू नै थियो होला सायद। अनि त्यो कारणले गर्दा उसको मनमा भएको जिज्ञासालाई चाहिँ ठ्याक्कै उसको साथीले बुझेको जस्तो एकचोटि चाहिँ भ्यागुटाले तिमी पानीमा आउन पारिजाम, हामी यहाँ वारी त हामीले धेरै भेटघाट गरिसक्यौं, पारिजाम भन्दै गर्दा चाहिँ म पारी कसरी जान सक्छु र, तिमी त अब पानीमाथि हिँड्छौ अब उफ्रिन्छौ जान्छौ, तर म त मुसा चाहिँ अब पानीमा जान सक्दिन, त्यो कारणले गर्दा यो सपना अब पूरा हुँदैन भन्ने खालको कुराहरू गर्यो मुसाले। अनि भ्यागुटाले चाहिँ के भन्यो भन्दाखेरि तिमी चिन्ता नगर, म तिमीलाई मेरो ढाडमा बोकेर पारी लिएर जान्छु भन्ने कुरा गर्यो। अनि अब यति धेरै मिल्ने साथी होइन, अब कति समयदेखि उनीहरू मिलिरहेका थियोलान्, खेलिरहेका थियोलान्, भेटघाट गरिरहेका थियोलान्, प्राणीहरूको बीचमा पनि आफ्नो एउटा कुराकानी हुन्छ भनिन्छ होइन। अनि उनीहरूको कुराकानी भयो अनि आफ्नो साथीले त्यो भन्दै गर्दा फेरि मुसालाई अब मनमा लागेको कुरा होइन, अब पारी जान मन थियो तर जान सक्दैन थियो साथीको कारणले गर्दा, पारी तर्न सक्छु, पारीको ठाउँ पनि म देख्न सक्छु कस्तो छ होला, नयाँ एउटा अनुभव म लिन्छु भन्ने हिसाबले उसले आफ्नो साथीलाई विश्वास पनि गर्ने भएको कारणले गर्दा चाहिँ ऊ चाहिँ गयो भनौँ न हुन्छ भनेर गयो। अनि त्यस पछाडि चाहिँ जब उसको ढाडमा बसेर मुसा पानीमा जाँदै थियो, पोखरीबाट भनौँ खोलाबाट अथवा तलाउबाट जाँदै थियो, अनि बिच्चबिच्चतिर पुग्न थाले पछाडि चाहिँ त्यो भ्यागुटाले चाहिँ अलि भित्रभित्र लान खोज्यो अरे कि, अब माथि माथि जानुपर्ने, तल तल तल तल लाँदै गर्दा त मुसा एकदमै आत्तियो किनकि उसलाई त पौडिन आउँदैन। उसको तल तल लाँदै गर्दा चाहिँ उसले चाहिँ के गर्न खोजेको रहेछ अरे भ्यागुटाले भन्दाखेरि चाहिँ उसलाई खानलाई सोचिरहेको रहेछ अरे कि, जमिन मुनि लगेर उसलाई खाने भन्ने सोचमा चाहिँ, अथवा त्यो पानी मुनि लगेर चाहिँ उसलाई खाने भन्ने सोचमा चाहिँ उसले चाहिँ उसको साथीलाई एउटा राम्रो अफर दिएर, एउटा राम्रो आकर्षक अफर दिएर चाहिँ पारी तार्नको निम्ति अब कुनै पनि ऊ भएन नि त, आफ्नो साथी अब सधैँ खेल्ने अब भेट्ने साथीसँग त हामी फुल्ली ट्रस्ट गर्छौ, त्यो कारणले गर्दा चाहिँ ऊ चाहिँ पारी जानको लागि रेडी भएको थियो। तर त्यहाँ कुरो अर्कै आयो होइन, भित्रतिर लगाए पछाडि चाहिँ उसले भित्रभित्र लान खोज्यो, उसलाई थाहा थियो मुसा चाहिँ तौरिन सक्दैन पानीमा, यो चाहिँ मर्छ, यसलाई अब मरिसकेपछि खान पाइन्छ भन्ने हेतुले चाहिँ उसले चाहिँ भित्र बाहिर भित्र बाहिर जुक्तिहरू निकाल्दै थियो, पानीभित्र लाने बाहिर लाने गर्दै गर्दा चाहिँ एउटा ठुलो चिल चाहिँ आकाशमा उडिरहेको थियो अरे। अनि आकाशमा उडिरहेको चिलले चाहिँ त्यहाँनिर मुसालाई भ्यागुटालाई अथवा भनौँ न त्यो प्राणीलाई त्यो भित्र बाहिर भित्र बाहिर गरिरहेको देख्यो। अनि हामीलाई थाहा छ बाइबलमा थुप्रै ठाउँमा चिलको विषयमा लेखिएको छ, चिलको आँखा चाहिँ यति तेजिलो हुन्छ अरे कि कति वेगमा माथि उडिरहेको चिलले पनि जमिनको कुरालाई यस्तो देख्छ अरे, तेज आँखा हुन्छ अरे कि, अनि स्पिड पनि हुन्छ उसको एकदमै स्पिडली तल आएर टप्प टिपेर लान सक्ने त्यो क्षमता पनि चिलमा हुन्छ होइन। त्यो कारणले गर्दा चाहिँ चिल यस्तो वेगमा आयो, अब त्यसलाई बाज पनि भनिन्छ अथवा के भनिन्छ त्यसलाई, यस्तो स्पिडमा आएर त्यो मुसालाई च्याप्पै समात्यो कि।

हजुरलाई केही आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएम र म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु। फ्रेन्डसिप.com मा हामी मित्रताको विषयमा कुराकानी

खानाको लागि भ्याकुताले पनि मुसालाई समातिरहेको अथवा मुसाले पनि आफ्नो प्राणलाई बचाउनलाई आफ्नो साथीलाई पक्रिरहेको होइन, अनि त्यो कारणले गर्दा दुईजनाले एकअर्कालाई पक्रिरहेको, उसले खाना पक्रिएको, उसको साथीले चाहिँ मुसाले चाहिँ आफू बच्छु अब साथीसँग लड्दिन भनेर पक्रिएको अवस्थाको मुसालाई टिप्दा फेरि भ्याकुता पनि टिपेर चाहिँ चिलले लिएर जान्छ, यस्तो माथि लिएर जान्छ। अब दुवैजना कहाँ पुग्यो भन्दाखेरि चाहिँ त्यो शक्तिविहीन ठाउँमा पुग्यो कि, न त्यहाँ भ्याकुताले केही गर्न सक्यो न मुसाले केही गर्न सक्यो, अब शिकार दुवैजना हुँदैछन् होइन। त्यति बेला चाहिँ त्यहाँ माथि माथि पुग्दै गर्दाको क्षणमा चाहिँ भ्याकुताले के सोच्यो भन्दाखेरि चाहिँ मैले धेरै ठूलो गल्ती गरे, मैले चाहिँ मेरो साथीलाई धोका दिएर उसलाई खाना खोज्दा फेरि होइन, मेरो साथीले यति विश्वासको साथ मलाई पक्रिएको थियो त्यो अवस्थामा चाहिँ मैले उसलाई खाना खोज्दाखेरि चाहिँ मैले आफ्नो ज्यान पनि के गरेँ गुमाएँ, मैले अरूको ज्यान लिन्छु भन्दाखेरि चाहिँ म आफै नै नाश हुँदैछु, आज यो मित्रतामा धेरै धोका भयो, आज मैले मित्रलाई धोका दिएको कारणले गर्दा मलाई पनि त्यो राम्रो भएन, त भनौँ म पनि आज बच्दै छैन, न मैले मेरो साथीलाई बचाउन सक्छु यो अवस्थामा न म आफू बच्न सक्छु भनेर चाहिँ त्यहाँनिर उसले सोध्छ होइन। यसको मोरल अथवा यसको निष्कर्षमा चाहिँ हामीले हाम्रो मित्रलाई चाहिँ धोका दिनु हुँदैन अथवा डु नट चिट योर फ्रेन्ड होइन। धेरै पटक चाहिँ हामी आफ्नो फाइदाको लागि चाहिँ सम्बन्धहरूमा के मित्रतामा नै किन्न होस्, कुनै पनि सम्बन्धमा चाहिँ हामी अरूलाई फसाउन खोज्छौँ अथवा कुनै पनि धोका दिन खोज्छौँ अथवा आफू चाहिँ भनौँ न बाठो हुन्छौँ भने चाहिँ त्यहाँनिर कतिपटक चाहिँ हामीले पनि धोका पाइरहेका हुन सक्छौँ होइन। यो चाहिँ एउटा उदाहरण हो दुईवटा प्राणीको बीचमा, उनीहरूले त्यो गर्दै गर्दाखेरि चाहिँ होइन कतिपटक हामीले हाम्रो अस्तित्वलाई चाहिँ बिर्सिन्छौँ कि। अब म चाहिँ भनौँ न त्यो अस्तित्वलाई बिर्सिएको बेलामा चाहिँ हामीले चाहिँ यो कुरालाई म चाहिँ उसको मित्र हो, उसले मलाई फुल्ली विश्वास गर्छ, त्यो विश्वासको साथ उसले पारिजानको निम्ति आफ्नो जीवन नै जसरी भए पनि मलाई मेरो साथी भ्यागुताले चाहिँ पारि लान्छ भनेर गएको हो नि त होइन। कतिपटक हाम्रो सम्बन्धहरूमा पनि हामी नजिक भइरहेका हुन्छौँ कतिजनासँग होइन, सम्बन्ध भन्ने बित्तिकै एकअर्कासँग दोहोरो सम्बन्ध हुन्छ नि त होइन, त्यो सम्बन्धमा चाहिँ विश्वास हुन्छ कि। अनि तर फेरि त्यो विश्वास घात हुन गयो भने चाहिँ कतिपटक ज्यान पनि जाने रहेछ कि, कतिपटक भनौँ न काम पनि बिग्रिने रहेछ भन्ने कुराको एउटा भनौँ न उदाहरण आज मैले तपाईँहरूको बीचमा बताएँ। मानिस चाहिँ भ्यागुता अथवा मुसा जस्तो प्राणी त होइन र चेतनशील प्राणी हो भनेर भनिन्छ, र पनि यो भ्यागुता र मुसाको भन्दा कम धोका चाहिँ मानिसमा पनि हुँदैन। धेरै पटक चाहिँ आफ्नो साथीलाई ट्रस्ट गर्दाखेरि आफ्नै साथीले भ्यागुताले जस्तो नखाला होइन, भ्यागुताले जस्तो खानाको लागि भनेर लिएर नगएको हुन सक्छ, आएर नबनाउन सक्छ, मृत्युसम्म नपुर्याउला, तर हामीसँग भएका कतिवटा कुरा चाहिँ गुमाउनु पर्ने अवस्था पनि हुन सक्छ कि। अब त्यो मुसा निर्दोष छ, त्यहाँनिर उसले नथा भएको पनि हुन सक्छ, अब उसले सोझो तरिकाले मेरो साथीले मलाई पारि लान खोज्दै थियो, हामी अब चिलको पन्जामा पर्यौं भन्ने पनि हुन सक्छ, अथवा उसले थाहा पाएको पनि हुन सक्छ। जे होस्, मैले आज तपाईँहरूको बीचमा भन्न खोजेको कुरा चाहिँ हामी त अझ चेतनशील प्राणीहरू हौ, हामी त मानिस छौँ, आफ्नो फाइदाको लागि आफू अगाउनको निम्ति अथवा आफ्नो आवश्यकता पूरा गर्नको निम्ति कुनै पनि व्यक्तिलाई धोका दिन्छौँ भने चाहिँ त्यसको रिजल्ट पक्कै पनि हाम्रो लागि पनि उपयुक्त हुँदैन अथवा राम्रो आउँदैन होइन। अब कतिपटक चिट गर्ने व्यक्तिहरू पनि एउटा राम्रो भएको पनि हामीले देखेका छौँ होला, एउटा भनाइ छ नि गलत गरेर असल देखि गलत गरेर राम्रो भएको कुरालाई हामी कहिले पनि उदाहरण नलिउँ, त्यो राम्रो सधैँको निम्ति नहुन सक्छ, त्यो व्यक्ति आफैमा पनि त्यो आत्मग्लानी भएर बाँचिरहेको पनि हुनसक्छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हामी आफ्नो जीवनमा स्वार्थको लागि केही पनि नगरौं, कहिलेकाहीँ सफल हुन्छौँ होला हामी तर सधैँ सफल हुँदैनौँ, त्यो भ्यागुतो सफल भए जस्तो त भनौँ त्यो भ्यागुतो पनि कतिपटक आफ्नो साथीको मन जित्न सफल भयो होला, त्यहाँसम्म पोखरीसम्म पुर्याउन सफल भयो होला तर खान त सफल भएन नि त होइन। त्यो कारणले गर्दा कहिलेकाहीँ हामी आफ्नो योजनामा आफै पनि त्यसमा पर्न सक्छौँ कि, गलत योजनामा, सही योजना रहेछ भने त सबैलाई फाइदा हुन सक्छ
तर गलत योजना रहेछ भने चाहिँ त्यहाँनिर एकदमै नराम्रो पनि हुन सक्छ। त्यो कारणले गर्दाखेरि चाहिँ हामी जहिले पनि यो कुरामा होसियारी हुनुपर्छ। हामीले हाम्रो साथीलाई, हाम्रो मित्रलाई, हाम्रो सम्बन्धलाई चाहिँ धोका दिने काम गर्नु हुँदैन। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने छु।

हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र सम्हालिएको जाति हामी हो, थोरै चाहिँ हजारौं भयो भनेर भनिएको छ, किनकि हामी चाहिँ परमेश्वरका सन्तानहरू हौ। र दिउँसोको समय छ, तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, गुड न्युज एफएम सुनिरहनु भएको छ भन्ने मैले आशा लिएकी छु। र गीतभन्दा अगाडि मैले एउटा स्टोरी जस्तो तपाईँहरूलाई सुनाएको थिएँ, एउटा मुसा र एउटा भ्याकुतोको कथा, मित्रता होइन, उनीहरू एकदमै मिल्ने साथी थिए र मिल्ने साथीहरूसँग धेरै विश्वास हुन्छ, ट्रस्ट हुन्छ, एउटा समय बिताएको हुन्छ, त्यो विश्वासको साथ एकले अर्कालाई भर परेको हुन्छ। तर भ्यागुताले मुसालाई धोका दिएको छ होइन, खोला तरेर पारिजाउँ, त्यहाँ एकदम राम्रो छ भनेको थियो होला, अनि त्यो कारणले गर्दा मित्रतामा हामी पनि कहिलेकाहीँ आँखा चुम्लिएर विश्वास गर्छौँ। म फलानुलाई चाहिँ आँखा चुम्लिएर विश्वास गर्न सक्छु, उसले जहाँ जाम भने पनि म जान सक्छु, उसले जे दियो भने पनि म खान सक्छु भन्ने मित्रता पनि हामीले देखेका छौँ। यो गलत कुरा होइन, तपाईँ हाम्रो पनि मित्रहरू हुनुहुन्छ होला। तर बाइबलमा एउटा कुरा भनिएको छ होइन, नाकको पुवालबाट सास फेर्ने माथि चाहिँ त्यति धेरै 100% विश्वास पनि नगर भनेर। त्यसको मतलब मैले तपाईँहरूलाई निराश बनाउन खोजेको होइन, विश्वास गर्नुपर्छ। जोनाथन र दाउदको जस्तो एउटा भनौँ न एकदमै राम्रो मित्रता पनि हामीले देखेका छौँ नि होइन, त्यहाँनिर त्यो मित्रताले जीवन बचाएको पनि छ। संसारमै पनि अहिले थुप्रै मित्रताहरू हुनुहुन्छ जसले चाहिँ एकदमै ग्रो गरिरहनु भएको छ, अगाडि बढिरहनु भएको छ, एउटा सँगसँगै लिएर गइरहनु भएको छ। तर कहीँ न कहीँ कहीँ न कहीँ मित्रता फेरि के कुरा नमिल्दा फेरि चाहिँ छुटेको पनि छ। त्यो कारणले गर्दा चाहिँ एउटा लिमिटेसन भनौँ, एउटा डिस्टान्स चाहिँ, दूरी चाहिँ जहिले पनि जुनसुकै रिलेसनमा पनि मेन्टेन गर्नुपर्छ अथवा त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने उत्साह पनि म तपाईँहरूलाई यो समय दिन चाहन्छु। र हामीले आँखा चिम्लेर विश्वास गर्ने मित्र चाहिँ परमेश्वर नै हुनुहुन्छ। आज यो प्राणीमा पनि स्वार्थ देखियो होइन, एउटा भनौँ न भ्यागुता र मुसामा पनि त्यो खालको देखियो होइन। मुसाको त खासै त्यस्तो गलत कुरा देखिएको छैन, उसले त आफ्नो ट्रस्ट एउटा विश्वास गरेको छ, र त्यहाँनिर तलमाथि तलमाथि हुँदै गर्दा फेरि उसले खाने इन्टेन्सन गर्दै सायद मुसाले बुझ्यो पनि होला, त्यहाँ कराए पनि होला मुसा होइन, चिच्यायो होला, डरायो होला, र त्यो समयमा एउटा चिलले होइन उसै त तेज देख्ने चिलले उसलाई देख्यो र उठाएर लिएर गयो, त्यो पनि खानाको निम्ति उसको पनि एउटा आहार होइन। एकले अर्कालाई खाने प्रथा, एकले अर्कालाई सकाउने कुरा नै त्यहाँनिर भइरहेको छ। त्यो कारणले गर्दा चाहिँ हामीले चिट गर्न हुँदैन। पछि गएर चाहिँ त्यो भ्यागुदाले चाहिँ एकदमै भनौँ न दुखी महसुस गरेको छ, उसले साथी पनि गुमाउँदैछ र त्यो सँगसँगै आफू पनि गुम्दैछ, त्यो लाइफलाई उसले बचाउन सकेको छैन, न आफ्नो लाइफ न अरूको लाइफ। त्यो कारणले गर्दा चाहिँ के कारण थियो भन्दा चाहिँ ब्याड आइडिया के, गलत प्रकारको सोचको कारणले गर्दा। त्यो आफ्नो साथी नै खानु पर्थ्यो त उसले होइन, उसले खानेकुरा थुप्रो देखेको थियो होला नि त होइन। मैले यही कुरामा के जोडे भन्दाखेरि चाहिँ एकचोटि एउटा विदेशमा, नेपालमा भन्दा नि विदेशमा चाहिँ प्राय अब जनावरहरू पाल्ने क्रममा चाहिँ एउटा जे पनि पाल्ने कि एउटा सर्प पनि पाल्ने जे पनि पालेको हामीले भिडियोहरूमा अथवा न्युजहरूमा सुनेका छौँ होला। यहीसँग सन्दर्भ मिल्ने एउटा स्टोरीलाई म जोड्न चाहन्छु। एकजना केटीले चाहिँ विदेशमा एउटा भनौँ न अजिङ्गर पालेको रहेछ कि सर्प, त्यसमा ठूलो खालको सर्प पालेको रहेछ, अनि एउटै बेडमा सुताउने राख्ने, सानो अब कत्रो थियो, अब अजिङ्गर त धेरै ठूलो हुन्छ मोटो हुन्छ, अनि त्यस पछाडि एकदमै भनौँ न त्यो अजिङ्गर चाहिँ त्यो केटीसँग चाहिँ एकदम बेरिएर सुत्थ्यो अरे कि, बस्ने गर्ने अब बेरेर राख्ने शरीरमा अब हड्डी हुँदैन त्यसको होइन, त्यो खालको अब सर्पहरू प्रायः बेरिने नै हुन्छ, अनि सधैँभरि बेरिरहने बेरिरहने, अनि यति ठूलो भइसकेको थियो अरे अजिङ्गर होइन, त्यो केटीले त्यो अजिङ्गरलाई यता पल्टाउन उता पल्टाउन पनि गाह्रो भइसकेको थियो अरे कि, उसले अब खुवाउने त आखिर केटी नै हो, त्यहाँ स्याहार सुसार गर्ने घरमा राख्ने, अब उसले के खान्छ त्यो खुवाएर नै उसले त्यस्तो बनाएको थियो होइन, विषालु नहुने तरिकाले पनि कतिवटा प्रोसेस गरेको थियो होला, उसले साथी बनाएको थियो होला कि उसलाई, अनि त्यो साथी बनाउने क्रममा चाहिँ केही समय भएको थियो अरे, केही हप्ता केही महिना भएको थियो, त्यो अजिङ्गर यस्तो टाइटली त्यो केटीसँग
एकदमै भनौँ न अब त्यो बेरिने गर्न थालेको थियो अरे कि उसले सोच्यो हाम्रो मित्रता कति गाढा हुँदैछ हामी कति नजिक हुँदैछ यो अजिङ्गरले मलाई कति धेरै माया गर्दैछ कि मसँग एकदम टाइटली एकदमै कडा तरिकाले चाहिँ शरीरमा बेरिरहेको छ भनेर चाहिँ उसले महसुस गरिरहेको थियो अरे कि त्यो केटीले चाहिँ तर त्यसरी हरेक दिन हरेक समय उसले एकदमै त्यहाँ सँगसँगै बस्दा चाहिँ त्यो केटीलाई हरेक समय खुट्टादेखि टाउको समय एकदमै बता त्यो बेरिरहेको टाइटली बेरिरहेको समयमा चाहिँ एक दिन राति सुतिरहेको समयमा चाहिँ त्यो अजिङ्गरले त्यो केटीलाई चाहिँ निल दिएछ अरे कि निलेछ अरे खाएछ अरे भन्न खोजेको मतलब चाहिँ त्यो अजिङ्गरले के प्र्याक्टिस गर्दै रहेछ अरे भन्दाखेरि चाहिँ यो केटीलाई मैले निल्न सक्छु सक्दिनँ यो चाहिँ मेरो शरीरभित्र पेटभित्र फिट हुन्छ कि हुँदैन भनेर उसले चाहिँ अभ्यास गरिरहेको रहेछ कि चिट गरिरहेको रहेछ उसले आफ्नो साथीमा होइन हुन त जनावर र मानिसमा त्यस्तो खालको मित्रता नै त हुँदैन र पनि कतिवटा मान्छेहरूले पालिरहेको जनावरमा विशेष गरी होइन कुकुर बिरालोहरू मान्छेहरूले पाल्छ हुँदाहुँदा अजिङ्गरहरू पनि पालेको देखिन्छ र अन्य कुराहरू पनि पालेको देखिन्छ होइन त्यो मित्रतामा चाहिँ धोका दिने काम जनावरले गर्यो होइन उसले खुवायो राख्यो पालन पोषण सबै गर्यो तर नाप्दा नाप्दै अब निल्न सक्छु कि सक्दिनँ अटाउँछ कि अटाउँदैन खान सक्छु कि सक्दिनँ भन्ने अनुसारले चाहिँ उसले निल्दियो होइन त्यहाँनिर पनि के भयो भन्दा चिट भयो होइन र अजिङ्गर त बाँच्यो केटी त बाँचेन नि त होइन त्यो कारणले गर्दाखेरि चाहिँ कति पटक चाहिँ हामीले चाहिँ धेरै नजिक भइरहेको सम्बन्धमा पनि धेरै अँगालो हालिरहेको सम्बन्धमा पनि होइन अब धेरै त्यो यस्तो माया त मलाई मेरो परिवारले पनि गर्दैन होला अथवा यस्तो माया त मैले सायद मानिससँग मित्र त गाँसेको भए पनि गर्दैन थियो होला भन्ने त्यो फिल त्यो केटीले गरिरहेको थियो होला होइन कहिलेकाहीँ तपाईँ र म पनि यो व्यक्तिले त मलाई कुनै दिन पनि धोका दिँदैन कुनै पनि हालतमा यसले मलाई कुनै भनौँ न धोका दिँदैन अथवा नराम्रो गर्दैन भनेर हामीले गरेको सम्बन्धमा पनि कहिलेकाहीँ हामी धोकामा पर्न सक्छौ हामीले कसमाथि भरोसा गर्नु पर्दो रहेछ भन्ने कुरा चाहिँ सिक्नुपर्छ त्यो कारणले गर्दा परमेश्वरले भन्नुभएको छ नि तिमीहरूले मलाई दिने महिमा चाहिँ मलाई नै देऊ होइन मानिसहरूसँगको सम्बन्धमा चाहिँ तिमीहरू होसियारी बन गर्न त गर तर परमेश्वरभन्दा माथि कुनै पनि कुरालाई नराख भनेर चाहिँ परमेश्वरले मानिस जातिलाई चाहिँ भन्नुभएको छ कि त्यो कारणले गर्दा चाहिँ हामीले हाम्रो सम्बन्धमा पनि एउटा जे कुरालाई पनि मेन्टेन गर्ने काम चाहिँ गर्नुपर्छ तपाईँ हामी बस्ने घर ठाउँ पनि कहिलेकाहीँ हामी लामो समय मेन्टेन गरेनौँ भने चाहिँ के गर्छ भन्दाखेरि चाहिँ त्यसले दिनुपर्ने कुरा दिँदैन कि रेडियोमा हामी गुड न्युज एफएममा चाहिँ हामी लामो समयदेखि प्रयोग गरिरहेको टावर होइन हामीले लामो समय पछाडि गएको इयरमा चाहिँ त्यसको मेन्टेन गरेका थियौँ भने लगभग त्यो मेन्टेनेन्स गर्ने व्यक्तिले भन्दै हुनुहुन्थ्यो कि यो चाहिँ लामो समय भइसकेको रहेछ ख्याल आइसकेको रहेछ होइन त्यो कारणले गर्दा राम्रोसँग कभरेज नगरेको हुनसक्छ अथवा यसको राम्रो हुँदैन यो होइन नटिक्न सक्छ यसलाई चाहिँ समय समय मेन्टेन्स गर्यो भने अथवा त्यसमा चाहिँ केही केही कुराहरू रिपेयर गर्यो अथवा त्यसलाई बनायो कलरिङहरू गर्यो भने चाहिँ त्यो अलि लामो समय टिक्न सक्छ किनकि त्यसमा पानी परिरहेको हुन्छ त्यसमा के परिरहेको हुनसक्छ भन्ने कुरा थियो र उदाहरण मैले तपाईँहरूलाई दिएको होइन कुनै पनि कुराहरूमा चाहिँ हामी सचेत पनि रहनुपर्छ हामीले त्यसलाई एउटा रिपेयर पनि गर्नुपर्छ रिन्यू हुने कुराहरू पनि गर्नुपर्छ भने हामी होसियारी पनि हुनुपर्छ है मित्रतामा कुनै पनि सम्बन्धमा चाहिँ चाहिने भन्दा बढ्ता चाहिँ हामीले गर्नु हुँदैन मित्रताहरूमा कुराहरूमा तर हामीले के गर्नुपर्छ भनेर चाहिँ त्यो आफ्नो जिम्मेवारीलाई चाहिँ हामीले एकदम वहन गर्नुपर्छ जहाँ जे गर्दैछौँ यो चाहिँ मैले परमेश्वरको महिमाको निम्ति गर्दैछु मानिसलाई भन्दा पनि म परमेश्वरको निम्ति चाहिँ म गर्छु भन्ने हिसाबले गर्यो भने चाहिँ त्यहाँ चाहिँ हामीले धोका पाउँदैनौ यो कुरालाई चाहिँ हामीले एकदमै विचार गर्नुपर्छ भनेर चाहिँ म तपाईँहरूलाई उत्साह दिन चाहन्छु र यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु गीतपछि भने म आउने नै छु।

हजुरलाई केही आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम फ्रेन्डसिप डट कम. म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु. आज मैले तपाईँहरूको बीचमा चाहिँ हामीले हाम्रो मित्रलाई हाम्रो सम्बन्धलाई चाहिँ चिट नगरौं भन्ने विषयमा कुराकानी गरिरहेकी छु र कहिलेकाहीँ चाहिँ हामीले आफ्नो फाइदाको लागि अथवा केही कुराको लागि गरेका हुन्छौं होला. जहिले पनि चिट भन्ने कुरा होइन, आफ्नो लागि भनेर गरेका हुन्छौं होला. तर कहिलेकाहीँ फेरि त्यो खाडलमा हामी पर्न पनि सक्छौ होइन. अघि भ्यागुता र मुसाको जस्तो आफैले खनेको खाडलमा आफै पर्यौं भने चाहिँ फेरि त्यो चाहिँ राम्रो हुँदैन. एउटा लाजमर्दो कुरा हुन्छ कहिलेकाहीँ होइन. कहिलेकाहीँ त्यो पछि साथीले थाहा पायो अथवा त्यो भयो भने पनि राम्रो हुँदैन. त्यो कारणले गर्दा चाहिँ मित्रलाई चाहिँ धोका नदिउँ अथवा सम्बन्धमा चाहिँ धोका नदिउँ भन्ने विषयमा नै कुराकानी गरिरहेको छु. हामीलाई परमेश्वरको वचनले पनि यही नै सिकाउनुहुन्छ. उहाँले भन्नुहुन्छ कि हामीले चाहिँ धोका दिनु हुँदैन, एउटा इमान्दार चाहिँ हामी हुनुपर्छ. अनि परमेश्वरले पनि हामीलाई मित्र भन्नुभएको छ नि होइन. यीशु ख्रीष्टले चाहिँ नयाँ करारमा गएर चाहिँ हामीलाई चाहिँ तिमीहरू मेरा मित्रहरू हो भन्नुभएको छ. मित्रताको एउटा सम्बन्ध त एकदमै प्योर, एकदमै शुद्धताको हो होइन. र पनि हामी कतिपटक चाहिँ गरिरहेका हुन्छौँ. तर गलत मित्र हो भने चाहिँ फेरि हामीले सङ्गत पनि गर्नु हुँदैन कि. मुसाले चाहिँ अब मुसाले समयमै थाहा पाएको भए त्यो भ्यागुता चाहिँ एकदमै चिटर छ, चिट गर्छ भन्ने थाहा पाएको भए सायद सङ्गत गर्दैनथ्यो होला. अनि हामीले चाहिँ कति बेला चिन्छौँ भन्दाखेरि चाहिँ आपद विपदमा अथवा त्यस्तै बेलामा चाहिँ चिन्ने हो. फेरि सबै कुरा सही भइरहेको समयमा र उसलाई फाइदा हुने कुरा नगर्दासम्म त, अब कुनै पनि कुराको धोका नदिन्जेलसम्म त हामीलाई त्योसँग सम्बन्धित म चिटिङ हुँदैछु भन्ने कुरा पनि हामीलाई थाहा हुँदैन होइन. कस्तो अवस्थामा थाहा पायो त्यो मुसाले भन्दाखेरि चाहिँ न आफूलाई बचाउन सक्ने अवस्थामा नै थाहा पाएँ कि, त्यो एकदम डेन्जर अवस्थामा गएर थाहा पाएँ कि. पानीमा गएर आफू तैरिन, उसको कमजोरीमा गएर चाहिँ अब उसले केही पनि गर्न नसक्ने अवस्थामा चाहिँ थाहा पायो. कहिलेकाहीँ हामीले पनि हाम्रो मित्रतामा चाहिँ कसरी थाहा पाउँछौ भन्दाखेरि चाहिँ अब हामी कहिलेकाहीँ आर्थिक अवस्थामा कमजोर भइरहेको समयमा, कहिलेकाहीँ हामी बिरामी भइरहेको समयमा, कहिलेकाहीँ हामीले हामीलाई आपत परेको समयमा कसैलाई केही भन्छौँ भने चाहिँ त्यो समयमा हामीले थाहा पाउँछौ नि होइन. अब पहिलाको व्यवहार र त्यो हामी लो फेजमा हुँदाको व्यवहारले चाहिँ हामी थाहा पाउँछौँ कि ओहो मेरो मित्रलाई मैले कस्तो सोचेको थिएँ, म जस्तो हुँदा पनि यसले मलाई स्वीकार्छ भन्ने सोचेको थिएँ तर होइन रहेछ. हिजो म राम्रो हुँदा मात्रै यसले मलाई साथी बनाएको रहेछ. आज मसँग केही पनि नहुँदाखेरि, म नराम्रो हुँदाखेरि

चाहेन नि त भनेर चाहिँ हामी त्यति बेला थाहा पाउँछौँ। तपाईँ स्कुल पढ्दै हुनुहुन्छ, कलेज पढ्दै हुनुहुन्छ भने चाहिँ तपाईँ अब एकदमै अब भनौँ न एकदमै अलिकति ट्यालेन्ट हुनुहुन्छ पढाइमा, अथवा तपाईँसँग इकोनोमिकली अलिकति तपाईँ अलिकति इन्भेस्ट गर्न सक्नुहुन्छ, खर्च गर्न सक्नुहुन्छ भने चाहिँ तपाईँसँग मित्रहरू धेरै हुन सक्छन्। फेरि तपाईँ पढाइमा पनि अलिक कमजोर हुनुहुन्छ अनि इकोनोमिकली पनि कतिपल्ट खाजाहरू खाने कुरामा अनि पेमेन्ट गर्ने कुरामा चाहिँ तपाईँ अलिकति विक हुनुहुन्छ भने चाहिँ फेरि तपाईँको साथीहरू अलिक कम भएको पनि तपाईँले थाहा पाउन सक्नुहुन्छ। एउटै व्यक्तिले दुईवटा एक्सपेरिमेन्ट पनि गर्न सक्छ है कहिलेकाहीँ चाहिँ, किन भन्दा कहिलेकाहीँ सधैँ एक नासको छैन नि त समय। कहिलेकाहीँ हामी एकदम प्रशस्ततामा भएको समयमा चाहिँ हाम्रो वरिपरि धेरै व्यक्तिहरू भएको हामीले देखेका हुन सक्छौँ, तर अलिकति कहिलेकाहीँ हुँदैन नि होइन, अब यसको हुँदैन नै भन्ने थाहा पाइसके पछाडि चाहिँ मान्छेले फेरि भन्ने तरिका पनि त्यही हुन्छ क्या, अलिक फरक प्रकारको हुन्छ। तर अहिले नभएको यसको केही समयपछि हुन्छ भन्ने फेरि त्यो थाहा पायो भने त्यो साथीहरूको व्यवहार त्यस्तै हुन्छ। अनि जनावरमा त हुनु त स्वाभाविक हो, त्यो झन् हामी मानिस जाति चेतनशील प्राणीमा त हामीमा त्यो छ, यो गर्नु हुँदैन, यो रङ हो, यो गलत हो। अनि त्यही माथि हामी परमेश्वर पाएको व्यक्तिहरूमा त त्यो झनै नहुनुपर्ने कुरा हो, र पनि हामीहरूमा हुन्छ क्या त्यस्ता कुराहरू। अनि हामी चाहिँ मानिस कस्तो छौँ भन्दा फुरुक्क पर्ने जाति कि, लङ लास्टिङ नहेर्ने कि, भोलिको कुरा लामो दूरदृष्टि नहेर्ने कि। हाम्रो परमेश्वर चाहिँ दूरदृष्टि हेर्ने परमेश्वर हुनुहुन्छ, अनि हामी चाहिँ सर्ट एन्ड पिरियडको कुराहरू हेर्छौँ, अहिले भर्खरैको कुराहरू हेर्छौँ, तत्कालको रिजल्टहरू हेर्छौँ कि अहिले भर्खरै चाहिँ कसैले हामीलाई ओहो तिमी भन्दैछ भने चाहिँ यसले चाहिँ मलाई प्रेम गर्छ कि, यसले चाहिँ मलाई साथ दिन्छ कि, यसले चाहिँ मलाई सपोर्ट गर्छ कि, यसैसँग लागौँ क्या म, यसैसँग हिँडौँ कि क्या म भन्ने हामी सोध्छौँ। तर कुनै कुनै कुरा यस्तो छ कि लङ लास्टिङका कुराहरू छन्, त्यसले जीवन दिन सक्छ, जहाँ आशिष छ, जहाँ चाहिँ त्यो चाहिँ गर्न उचित छ, त्यो चाहिँ हाम्रो कर्तव्य थियो, त्यसको लागि हामी बोलावट भएका व्यक्तिहरू थियौँ, तर हामी हाम्रो कलिङलाई पनि नबुझिकन, हाम्रो आवश्यकता थियो भन्ने कुरा पनि नबुझिकन हामी कहिलेकाहीँ अहिले सर्टेन पिरियडको लागि पनि हामी दौडिरहेका हुन्छौँ। त्यो कुरा म आफैले पनि कतिपल्ट गरेको छु होला, जसको रिजल्ट भोलि गएर अन्तत एकदमै भनौँ न पछुताउनु पर्ने कुराहरू पनि हुन सक्छ। त्यो कारणले गर्दा समयमै हामीले चाहिँ चिन्नु आवश्यक छ। समयमै चिन्नको लागि के गर्ने त भन्दा प्रार्थनासहित मित्रता बनाऊ, प्रार्थनासहित काम गरौं, जुन काम चाहिँ हामीले पाएका छौँ अथवा जुन काममा हाम्रो आवश्यकता छ त्यो चाहिँ हाम्रो कलिङ हो कि होइन, जुन ठाउँमा हामीलाई परमेश्वरले राख्दै हुनुहुन्छ, जहाँ चाहिँ हाम्रो आवश्यकता भएर राख्नु भएको होला नि त होइन, परमेश्वरले हाम्रो आवश्यकता मात्रै ठुलो कुरा होइन नि त, परमेश्वरको राज्यको लागि आवश्यकता पनि ठुलो कुरा हो। त्यो कारणले गर्दा चाहिँ हरेक ठाउँमा चाहिँ हामीले आफ्नो फाइदा मात्रै नहेरौँ होइन, आफूलाई भविष्य दिने कुराहरू हेर्छौँ होला, तर थाहा छैन हामीलाई त्यसले भविष्य नदिन पनि सक्छ। हामीले भविष्य दिन्छ यो चाहिँ मेरो लाइफ हो भनेको कुराले नदिन पनि सक्छ, यो चाहिँ मेरो लाइफ होइन, यो चाहिँ मेरो केही पनि होइन भनेको कुराले हामीलाई लाइफ दिन पनि सक्छ, यो मलाई कामै लाग्दैन भनेको कुरा हाम्रो लागि उपयुक्त हुन सक्छ, र यो चाहिँ मेरो लागि उपयुक्त भनेको कुरा काम नलाग्न पनि सक्छ। त्यो कुराले गर्दाखेरि चाहिँ हामी मानिस जाति चेतनशील छौँ, अनि तपाईँ हाम्रो जीवनमा चाहिँ हाम्रो यो उद्देश्य भन्दा पनि हाम्रो योजना भन्दा पनि परमेश्वरको योजना चाहिँ पूरा होस् भन्ने प्रार्थना हामीले गर्नुपर्छ भन्दै यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

0: सन्देशमय गीत कसैले फेरि पनि स्वागत गर्न चाहन्छु। कसैले जीवनमा धोका दिने रे, कसैले जीवनमा प्रेम दिने रे, तर हामी चाहिँ धोका दिने र जीवन प्रेम दिने भन्दा नि प्रेम दिने व्यक्ति नै पर्दौं, किनकि परमेश्वरको वचनले के भन्नुभएको छ भन्दाखेरि चाहिँ यो चाहिँ मूलबाट चाहिँ तितो र मिठो पानी निस्किनु हुँदैन, कि मिठो मात्रै निस्किनुपर्छ कि तितो मात्रै निस्किनुपर्छ, तितो पानी नभनौ हामी मिठै पानी बनाउन होइन। एउटा फर इक्जाम्पलको लागि अब हुन त फेरि धेरै कुराहरू चाला तितो पानीमा औषधि हुन्छ अथवा यो हुन्छ त्यो हुन्छ भने, तर यो चाहिँ एउटा सकारात्मक रूपमा भन्नुपर्दा चाहिँ हामी असलै बनाऊ, राम्रै बनाऊ, धोका नदिऊ, अरूलाई धोका नदिऊ, आफू पनि धोका पर्दैनौ होइन। धेरै पटक चाहिँ हामी अरूलाई दिन्छु भनेको कुराले चाहिँ आफैमा पनि हानि गरिरहेको हुन्छ, धेरै कुराहरू हाम्रो जीवनमा चाहिँ भइरहेका हुन्छन्। तर हामी असल व्यक्ति भन्नुपर्छ, हामीले असल मित्र परमेश्वर पाएका छौं, येशू ख्रिष्ट पाएका छौं, उहाँको चेलाहरू हौ हामी, उहाँको सन्तानहरू हौ हामी, हामीले दिने कुरा पनि असल हुनुपर्छ। जे जति उदाहरणहरू मैले तपाईँहरूको बीचमा दिए एउटा सिकाइको लागि हो, एउटा भनौँ न त्यहाँबाट हामीले पाठ सिक्नुपर्छ, त्यस्तो बन्नको लागि चाहिँ पक्कै पनि होइन। र अब नै कार्यक्रमको अन्ततिर आएकी छु र मलाई आशा छ तपाईँहरू थोरै भए पनि तपाईँहरूले त्यहाँबाट केही कुरा सिक्नु भएको छ अथवा आशिषित हुनुभएको छ, सुनिसक्नु भएको थियो भने पनि तपाईँ फेरि पनि रिन्यू हुनुभएको छ भन्ने मैले आशा लिएकी छु। र अन्य कार्यक्रममा हाम्रो भेट हुने नै छ र तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। गुड न्यूज एफएमको अन्य प्रसारणहरू सुनेर साथ दिनुहोला र सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम फ्रेन्डसिप डट कमबाट म ज्ञानु बिदा हुन चाहन्छु। जयमसी नमस्कार, तपाईँको समय आशिषमय रहोस्।
1: टाइम चेक, यति बेला अपराह्नको 2 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुले नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनाम नगर, काठमाडौँ।
10: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
11: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
10: अनि यी सबै कहाँ पाउने त दाई?
11: यी सबैको उत्तर पाउनको लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
10: कार्यक्रम मुक्तिको मार्ग?
11: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
12: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
13: एड हिन्सन, प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
14: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ हामी।

0: मुनिका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
2: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Good News FM 105.1 MHz.
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: योगाले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: आशिषित भजन पछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदी बहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जयमसी तथा ख्रिस्टीय अभिवादन भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको लागि मत्तीद्वारा लिखित सुसमाचार 8 अध्यायको 18 पददेखि 22 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आज छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। जब येशूले आफ्नो वरिपरि ठूला भीड़हरूलाई देख्नुभयो, उहाँले तालको पारी जाने आज्ञा दिनुभयो। एकजना शास्त्री उहाँ कहाँ आए र उहाँलाई भने, गुरूज्यू, तपाईँ जहाँ जहाँ जानुहुन्छ म तपाईँलाई पछ्याउनेछु। यीशुले तिनलाई भन्नुभयो, स्यालका धुला र आकाशका चराचुरुङ्गीहरूको गुण हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन। उहाँका चेलाहरूमध्ये अर्को एकजनाले भन्यो, प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्। तर यीशुले तिनलाई भन्नुभयो, मेरो पछि आऊ। मुर्दाले नै तिनका आफ्ना मुर्दा गाडुन्। आदरणीय श्रोता, यो खण्डलाई हामीले हेर्दै गर्दाखेरि यस खण्डमा हामी यीशुको साँचो चेलाले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ भन्ने विषयमा अध्ययन गर्नेछौ र यसको बारेमा हामी व्याख्या गर्नेछौ। यीशुको साँचो चेलाले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ र यो अचम्मको कुरा, यीशु ख्रिस्टको पछि लाग्ने व्यक्तिहरू, यीशुका चेलाहरूले ठूलो मूल्य चुकाउनु पर्ने कुरालाई यहाँ उल्लेख गरिएको छ र यहाँ लेखकले के कुरा भनिरहेको हामी देख्छौ भन्दा, एकजना शास्त्रीले यीशुलाई भने, गुरुज्यू, छ र यो अचम्मको कुरा, यीशु ख्रिस्टको पछि लाग्ने व्यक्तिहरू, यीशुका चेलाहरूले

जानुहुन्छ, म तपाईँलाई पछ्याउने छु। शास्त्रीहरू चाहिँ विशेष गरेर यहुदी समुदायका एउटा शिक्षित व्यक्तिहरूमा पर्छन् र शास्त्रीहरूले चाहिँ बाइबल धर्मशास्त्रलाई व्याख्या गर्ने काम गर्दछन् र बाइबल धर्मशास्त्रलाई व्याख्या गर्दाखेरि अन्तिम निर्णय गर्ने जिम्मेवारी चाहिँ शास्त्रीहरूको नै हुन्थ्यो र यति धेरै ज्ञान भएको व्यक्तिहरू र शास्त्रीले येशूलाई आएर प्रश्न गर्दाखेरि यहाँ अचम्मको कुरा हामी देख्छौँ र येशूलाई शास्त्रीले गुरुज्यू भन्ने शब्दलाई प्रयोग गरेका छन्, आदर गरिएको छ, येशूलाई गुरुज्यू भनेर सम्बोधन गरिएको छ अनि यो पनि भनेको छ तपाईँ जहाँ जानुहुन्छ म तपाईँलाई पछ्याउने छु र शास्त्रीले येशूलाई चिनेको कुरा हामी थाहा पाउँछौँ, शास्त्रीले येशूलाई मन पराएको कुरा हामी यहाँ देख्छौँ र येशूको पछि हिँड्ने विचार पनि उनले गरेको कुरा हामी यहाँ देख्छौँ र येशूको पछि हिँड्दाखेरि धेरै नै फाइदा हुने कुरालाई शास्त्रीले देखेको कुरा हामी यहाँ बुझ्न सक्छौँ र येशूको पछि हिँड्दा धेरै फाइदाहरू हुन्छन् भनेर एउटा आशा गरिएको कुरा पनि यहाँ हामी देख्छौँ। शास्त्रीहरू जहिले पनि आफूलाई केही प्राप्त गर्न चाहन्छन्, सिक्न चाहन्छन् र गुरुबाट सिक्न चाहने व्यक्ति र गुरुबाट प्राप्त गर्न चाहने व्यक्तिहरूको रूपमा हामी शास्त्रीहरूलाई देख्न सक्छौँ र शास्त्रीको कुरा प्रभु येशू ख्रीष्टले बुझ्नुभयो। उसको आशाहरू धेरै नै रहेछन्, उसले येशूको पछि हिँड्दाखेरि धेरै फाइदाहरू हुने कुरालाई पनि यहाँ देख्न सकिन्छ र जब शास्त्रीहरूले यो कुरा गर्यो येशू प्रभुले चाहिँ उसको कुरा बुझिसकेपछि उहाँको भनाइ चाहिँ के भने मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन भनिकन यहाँनिर यो कुरा प्रस्तुत गरिएको छ। येशू प्रभुले यो कुरा भन्दै गर्नुहुँदाखेरि चाहिँ के कुरा हामी बुझ्न सक्छौँ भन्दा येशूले चाहिँ स्यालको ठुला दुला र आकाशका चरा चुरुङ्गीहरूको गुण हुन्छन् तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन, मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन। यसरी येशू प्रभुले मानिसहरू जब येशूको पछि आशा लिएर विभिन्न कुराहरूको आशा लिएर आउँदछन्, भौतिक कुराको पनि आशा गर्छ, प्रलोभन भन्छन् हामीले कतिपटक मानिसहरूलाई, येशू प्रभुले कहिले पनि प्रलोभन देखाएर येशूको पछि हिँड्नलाई उहाँले सिकाउनु भएन। उहाँको चेला हुनका लागि, उहाँसँग हिँड्नका लागि, उहाँबाट सिक्नका लागि येशू प्रभुले कहिले पनि उनीहरूलाई प्रलोभन दिएर आउनु भनेर सिकाउनु भएन। उहाँले मानिसहरूलाई प्रलोभन दिएर कहिले पनि येशू उहाँको चेला हुनलाई उहाँले बोलाउनु भएन, किनभने उहाँले स्पष्ट भनिसक्नुभयो कि मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन। भौतिक कुराहरूको आशा गरेर मानिसहरू आउन सक्छन्, येशूको पछि हिँड्दाखेरि मानिसहरूले भौतिक कुराको मात्रै फाइदा हेरेर येशूको पछि आउने चाहना गर्छन् तर येशू प्रभुले यस्तो कुराहरूलाई प्रोत्साहन दिनु भएन, प्रलोभनमा उहाँले अगाडि बढाउनु भएन। आदरणीय श्रोता, धेरैचोटि मानिसहरूले भन्ने गर्छन्

क्रिस्चियन भयो भने त डलर पाइन्छ, क्रिस्चियन भयो भने त एकदमै सुविधै सुविधा हुन्छ। त्यसै कारणले यीशुको पछि हिँड्नुपर्छ, यीशुलाई विश्वास गर्नुपर्छ, क्रिस्चियन हुनुपर्छ भन्ने जुन विचारहरू छ, यीशुले यसलाई प्रोत्साहन दिनुभएको छैन। यीशुको पछि हिँड्ने व्यक्ति चाहिँ यीशु ख्रिस्टले जस्तै दुःख भोग्न तयारी हुनुपर्छ। यीशु ख्रिस्टले जसरी मानव जातिको लागि आफैलाई कलवरी क्रुसमा बलिदान गर्नुभयो, उहाँ आफैले मानिसहरूलाई सेवा गर्न आउनुभयो। उहाँले भन्नुभयो, मानिसको पुत्र सेवा लिन होइन तर सेवा दिन र धेरैको उद्धारको लागि बलिदान हुन आए भनेर यीशु प्रभुले भन्नुभयो। र यीशु प्रभुले भौतिक कुराको प्रलोभनमा कहिले पनि मानिसहरूलाई उहाँको पछि लाग्नलाई उहाँले प्रोत्साहन दिनु भएन। र आज जतिजनाले यीशु ख्रिस्टको पछि लाग्दा, क्रिस्चियन हुँदाखेरि डलर प्राप्त गर्छन् भनेर मानिसहरूले भनेका छन्, त्यो कुरालाई यीशु प्रभुले प्रोत्साहन दिनु भएन। किनभने मानिसको खाँचो त डलर भन्दा पनि, रुपे पैसा भन्दा पनि, धन सम्पत्ति भन्दा पनि मानिसहरूको जीवन नै एकदमै गाह्रो अवस्थामा छ। पापले गर्दा मानिस मृत्युमा गइराखेको छ। मानिसको आत्मिक जीवन एउटा डरलाग्दो अवस्थामा छन्। पापले गर्दा मानिस मृत्युतिर गइराखेका छन्। मानिसको भविष्य अन्धकारमय छ। यो शरीरको मृत्युपछि मानिस कहाँ जाने भन्ने कुरा अन्योलमा छन्। र मानिसहरूलाई स्वर्ग राज्यमा जानका निम्ति मानिसहरूले बाटो पाएका छैनन्। र यीशु प्रभु चाहिँ मानव जातिको निम्ति बाटो, सत्य र जीवन भएर उहाँ चाहिँ स्वर्ग तार्नका लागि, यो संसारका पापी मानिसहरूको लागि बलिदान हुनलाई उहाँ आउनुभयो। र उहाँको मृत्युले सारा मानव जातिहरूले छुटकारा पाएका छन्। मानिसहरू मर्न नपर्ने भएको छ, उनीहरूको आत्मिक जीवन मर्न नपर्ने भएको छ, किनभने उनीहरूले आनन्द जीवन पाउनेछन्। यीशुलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाउँछ। यीशु प्रभुले यसरी यिनीहरूलाई भन्दै हुनुहुन्थ्यो, मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन, त्यसकारणले मेरो पछि लाग्ने मानिसहरू धन सम्पत्ति पाइन्छ कि, सुविधाहरू पाइन्छ कि भन्ने हेतुले यीशुको पछि लाग्नु हुँदैन। यीशु ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूले चाहिँ आफू पापी हो र पापको प्रायश्चितको लागि यीशु प्रभुले कलवरी क्रुसमा आफूलाई मृत्युमा जानुभयो र उहाँले सारा मानव जातिको पापको प्रायश्चितको लागि रगत बगाउनुभयो र हाम्रो मृत्यु उहाँले भोग्नुभयो र अब हामीले मृत्यु भोग्न नपर्ने भएको अवस्था छ। र अर्को चेलाले भन्यो, प्रभु पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्। यहाँनिर यीशु प्रभुलाई फेरि अर्को चेलाले भन्यो, प्रभु पहिले गएर मलाई मेरो बाबुलाई गाड्ने अनुमति दिनुहोस्। यो चाहिँ एउटा अचम्मको छ कि यीशुले भन्नुभयो मेरो पछि आऊ तिमी, मुर्दाले नै तिनको आफ्नो मुर्दा गाडु। र यीशु प्रभुले यो स्पष्ट रूपमा नै भन्नुभयो कि तिमी मेरो पछि आऊ, तिमी मेरो पछि आऊ, तिमी मेरो सेवा भएर काम गर, तिमीले त्यो मुर्दा गाड्नका निम्ति त्यसको लागि तिमीले फिक्री नगर। बुवा प्रभु यीशु ख्रिस्टलाई विश्वास गरेका छैनन्, विश्वास नगर्नेहरूले नै उनीहरूलाई गाड्छ। तिमी चाहिँ यीशुलाई विश्वास गर र तिमीले त्यो काम गर्नु पर्दैन, तिमी चाहिँ मेरो पछि लाग भनिकन यीशु प्रभुले यहाँ स्पष्ट रूपमा भन्नुभएको कुरा हामी देख्छौँ। आदरणीय श्रोता, धेरैचोटि मानिसहरूले यो कुराहरू पहिला मेरो आफन्त, मेरो
बुवा मेरो आमा उहाँहरू भनौ उहाँहरूलाई भनौ मृत्यु संस्कार गरिसकेपछि मात्रै काज क्रिया गरिसकेपछि मात्रै म यीशुको पछि हिँड्छु भनेर धेरैजनाको विचारहरू त्यहाँ पाउन सक्छ। तर यीशु प्रभुले चाहिँ भन्नुभयो मुर्दाले नै तिनको आफ्नो मुर्दा गर्नु। यसको अर्थ चाहिँ जो जो विश्वास गरेका छैनन् विश्वास नगरेकाहरूको लागि अथवा यीशु ख्रीष्टलाई विश्वास नगरेकाहरूको लागि यीशुलाई विश्वास नगरेकाहरूले नै गाह्रो। तर तिमी चाहिँ त्यसको लागि चिन्ता फिक्री गर्नु पर्दैन, तिमी चाहिँ मेरो पछि लाग भनिकन यीशु प्रभुले यो सन्देश अथवा यो आज्ञा उनलाई दिएको हामी देख्छ। र आज हामी हाम्रो समाजमा हाम्रो वरिपरि यो कुराहरू छन्, मानिसहरूले यो कुराहरू गरिरहेकै छन्। पहिला यस्तो यो समस्या समाधान गरौं अथवा यो काम सकौं त्यसपछि यीशुको पछि लागौंला भन्ने धेरै मानिसहरू छ। तर तिनीहरूले आफ्नो जिन्दगी त्यो कुरा गर्नभन्दा पहिल्यै ऊ आफै मरेको अवस्थाहरू छ। त्यसै कारणले पनि यीशु ख्रीष्टलाई विश्वास गर्ने मानिसहरू जो जो हुन् उनीहरूले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ। आदरणीय श्रोता, यहाँहरूले वचन सुन्दै गर्नुहुँदा यदि कतै प्रलोभनको हिसाबले यीशुलाई विश्वास गर्नुभएको छ भने सुधार गर्नुहोस्। यीशु ख्रीष्टले कहिले पनि प्रलोभन देखाएर ख्रिस्टियन हुनलाई बोलाउनु भए। यदि यहाँहरू पनि त्यस्तो प्रलोभनमा हुनुहुन्छ भने आफूलाई सुधार्नुहोस्, यीशुलाई मुक्तिदाता भनिकन विश्वास गर्नुहोस्, उद्धार पाउनुहोस् र हजुरले जीवनमा अनन्त अनन्तको जीवन प्राप्त गर्नुहुनेछ। र बहनाहरू आउँछन्, ती बहनाहरू सबैलाई पन्छाएर यीशुको पछि आज नै विश्वास गर्नुहोस् ताकि तपाईँको जीवनमा परमेश्वरले प्रशस्त आशीर्वाद ल्याउनु हुनेछ। र यीशु ख्रीष्टको पछि लाग्दाखेरि कोही पनि प्रलोभनमा नहोस्, कोही पनि आफ्नो जिम्मेवारी यीशुको पछि लाग्ने जुन विश्वास छ यीशुको चेला हुनको लागि उनले निर्णय गर्नुपर्छ। उनले ढिला नगरिकन तुरुन्तै उनले विश्वास गर्नुपर्छ। त्यसकारणले आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र साँचो चेला भएर ठूलो मूल्य चुकाउनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। आशा छ यहाँहरूले यो आशीर्वाद पाउनुभएको छ भनिकन, र समय फेरि परमेश्वरले दिनुभयो भने आफ्नो प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9855138516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हौस् त।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।

कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रम प्रस्तुता जनार्दन गिरी तर्फबाट हार्दिक स्वागत तथा अभिवादन चढाउन चाहन्छु। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलको सान्दर्भिकताको विषयमा हामी बोल्ने गर्दछौ। प्रिय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँको जीवनमा बाइबलले राखेको सरोकारलाई हामी जस्ताको तस्तै प्रस्तुत गर्ने गर्दछौ। प्रिय श्रोता, आज पनि हामी त्यही उद्देश्यलाई परिपूर्ति गर्नको लागि तपाईँको बीचमा अबको करिब आधी घण्टासम्मको लागि हामी एकसाथ उपस्थित भइसकेका छौ। आदरणीय श्रोता, रेडियोलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र तपाईँलाई यो कार्यक्रमबाट प्रसारित विषयवस्तुहरू कस्तो लाग्दैछ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, आज पनि हामीले यो कार्यक्रमको शुरूआत गरिसकेका छौं र अब चाहिँ कार्यक्रमलाई करिब करिब आधी घण्टासम्म हामीलाई सुनेर साथ दिनुहुन पनि हार्दिक अनुरोध गर्दछौ। प्रिय श्रोता, तपाईँलाई सायद कुनै बेला यस्तो जिज्ञासा पनि आउँछ होला कि यो समाजमा सामाजिक व्यवस्थाको प्रादुर्भाव कहाँबाट भयो होला, अथवा सबैभन्दा पहिले कसले सामाजिक व्यवस्था चाहिँ यस्तो हुनुपर्छ भनेर थाहा पायो होला र कसरी थाहा पायो होला। यो विषयमा हामीले सोध र खोज अनुसन्धान गर्न थाल्यौं भने हरेक मानिसको आफ्नो आफ्नै फरक फरक तर्क र विचारहरू प्रकट हुन सक्दछ। मानिसहरूले जे सुने त्यही भन्दछन्, जे सिके त्यही भन्दछन्। तर तपाईँ हामीले भुल्न नहुने कुरा, हामी हाम्रो आँखाले जे देख्छौ, हामीले हाम्रो अनुभवले जे अनुभव गर्छौ र हामीले जे सुन्छौ र जे देख्छौ, ती सबै कुराहरू सदा सर्वदा सदैव वास्तविक नै हुन्छन् भन्ने कुराको ग्यारेन्टी हुँदैन, कुनै पनि प्रकारको निश्चयता हुँदैन। कहिलेकाहीँ हामीले सुनेका कुराहरू झुटा हुन सक्छ, गलत हुन सक्छ। कहिलेकाहीँ हामीले देखेका कुराहरू हाम्रो आँखाको दृष्टि भ्रम पनि हुन सक्छ, वास्तविकता अर्कै हुन सक्छ, हामीले देख्न चाहिँ अर्कै देखिरहेका हुन सक्छ। आदरणीय श्रोता, बाइबलको सान्दर्भिकतामा हामी यी र यस्तै कुराहरूलाई उठान गर्ने गर्छौ। कति मानिसहरूले आफ्नो विचारमा भन्छन् कि समाज विकास हुँदै गयो, समाज बढ्दै गयो, त्यसकारणले गर्दा मानिसले यस्ता कामहरू गर्न सिकेको हो, तर त्यसभन्दा अगाडि चाहिँ मानिस सभ्य थिएनन् र सभ्यता सिकेकै थिएनन्। यसकारणले गर्दा त्यतिखेरका मानिसहरू जंगली अवस्थामा थिए भनेर भन्ने गर्दछन्। र यी सबै कुराहरू हुँदै गर्दा पनि हामीमा अझै एउटा प्रश्न अनुत्तरित हुन्छ। सबैभन्दा पहिले सभ्यताको विकासमा हामीले यो कुराहरूलाई चाहिँ प्राथमिकतामा राख्यौं भने हाम्रो समाज चाहिँ सभ्य हुन्छ भन्ने कुरा कसले सिक भन्ने प्रश्न उठ्दछ। आदरणीय श्रोता, अब हामीले खोज्दै जाने हो भने विभिन्न इतिहासका पुस्तकमा हामी विभिन्न तर्कहरू भेट्न सकौंला, तर वास्तवमा बाइबलका कुराले हेर्ने हो भने सृष्टिकर्ता परमेश्वरले नै सबैभन्दा पहिला 10 आज्ञा दिनुभएको कुरा हामी देख्न सक्छौ, जसलाई पालन गर्नाले समाजमा एक प्रकारको सभ्यता, एक प्रकारको सामाजिक प्रेम, भाइचारा र बन्धुत्वको विकास हुन सक्ने थियो। प्रेसोता, जो सृष्टिकर्ता परमेश्वर अनादिकालदेखि हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनाउनु हुने परमेश्वर हुनुहुन्छ, उहाँले नै सबैभन्दा पहिला इसरायलीहरूलाई 2 शिलापाटीमा 10 आज्ञा लेखेर दिनुभएको हो, र त्यही 10 आज्ञाको जगको आधारमा मानिसहरूले अब चाहिँ विभिन्न प्रकारका नीति नियमहरू लेख्न थाले, र तिनै नीति नियमहरू पछि गएर सम्पूर्ण धर्मशास्त्रको जग र जीवन शैली अथवा भनौँ सम्पूर्ण देशका कानूनहरूको आधारशिला बन्न सकेको हामी पाउँछौ। हो श्रोता, चाहे हामी जुनसुकै धर्मशास्त्र अध्ययन गरौं वा जुनसुकै कानून, ती सबैलाई विश्लेषण गर्दै लाने हो भने अन्तमा गएर यही 10 आज्ञामा आएर टुङ्गिन्छ। आदरणीय श्रोता, यसकारणले गर्दा जसले 10 आज्ञालाई 100% मान्छ र पालन गर्छ, हो त्यो व्यक्ति चाहिँ समाजमा एउटा असल नागरिकको रूपमा आफ्नो पहिचान बनाउन सफल हुँदछ। आदरणीय श्रोता, यस्तो 10 आज्ञामा के छ त? हामी प्रत्येक
हप्ताको श्रृङ्खलाहरूमा हामीले दश आज्ञालाई वाचन गर्दै आइरहेका छौँ र आज पनि हामी सोही क्रमलाई निरन्तरता दिनेछौँ। र यो दश आज्ञा प्रस्थानको पुस्तक 20 अध्यायको 7 पदमा उल्लेख गरिएको छ र यो दश आज्ञाभित्र के छ त आउनुहोस् म तपाईँको निम्ति सरस्वती पढिदिनेछु र हामी एकसाथ सुनौ। म बाहेक अरू कुनै देवी देवता नमान्नु। दोस्रो, आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु। माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु। तिनीहरूको सामु ननिउरनु र तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु परमेश्वर हुँ, डाहा गर्ने परमेश्वर हुँ र मेरो अवहेलना गर्ने पिता पुर्खाको अधर्मको दण्ड उनीहरूको सन्तानहरू उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु। तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा देखाउनेछु। सबात दिन पवित्र राख्नुपर्छ भनी याद राख्नु। 6 दिनसम्म काम गर्नु तर 7औं दिन चाहिँ तिमीहरूको निम्ति विश्रामको दिन होस्, किनभने परमप्रभु परमेश्वरले 6 दिनसम्म काम गर्नुभयो र 7औं दिनमा उहाँले विश्राम लिनुभयो र तिमीहरूको निम्ति यो 7औं दिन चाहिँ परमेश्वरको महिमाको निम्ति सबात दिन हो र त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले न छोरीले न कमारा कमारीले न गाई वस्तुले न मूल ढोकाभित्र भएको परदेशीले नै केही काम गरोस्, किनकि परमप्रभु परमेश्वरले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो 6 दिनमा, तर 7औं दिनमा चाहिँ उहाँले विश्राम गर्नुभयो र त्यस कारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। आफ्ना बुवा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुठो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको तिमीहरूले लालच नगर्नु। आमेन। यो दश आज्ञा परमप्रभु परमेश्वरले पहिला सबैभन्दा पहिला दिनुभएको हो र त्यसपछि अन्य व्यवस्थाहरू अन्य कुराहरू आए, तर यो दश आज्ञा सबैको लागि खुल्ला छन् र यो दश आज्ञा हामी प्रत्येकले पालन गर्नु पर्दछ र दश आज्ञालाई जस जसले खुल्ला रूपले पक्रेर अगाडि बढ्छ, चाहे त्यो जुनसुकै व्यक्ति होस्, उसको जीवन धन्यको बन्दछ। जसले दश आज्ञालाई पालन गर्दैन ऊ समाजमा तिरस्कृत हुनेछ र उसलाई समाजले अपराध झैं व्यवहार गर्नेछ। तादृश श्रोता, तपाईँ हामीले यसकारण दश आज्ञालाई सम्पूर्ण रूपले पालन गर्नु पर्दछ। श्रोता, अब भने कार्यक्रमको दोस्रो भागमा हामी हितोपदेशको पुस्तकबाट हेर्न गइरहेका छौं र आजसम्म हितोपदेशको पुस्तक 14 अध्यायसम्म हामीले हेरिरहेका छौं र आज चाहिँ हामी हितोपदेशको पुस्तक 14 अध्यायको 3 पदलाई हामी विशेष रूपले हेर्नेछौं। ताधन्य श्रोता, यहाँ यसरी लेखिएको छ, मूर्खको बोलीले आफ्नो पीठमाथि लाठी ल्याउँछ तर बुद्धिमानका ओठले त्यसको सुरक्षा गर्छन् भनेर उल्लेख गरिएको छ। श्रोता, हितोपदेशको पुस्तक भनेकै तुलनात्मक दुई व्यक्तिहरूको तुलनात्मक अध्ययन हो र यहाँ हरेक श्लोकमा 2 वटा मानिसहरूको चरित्रलाई प्रस्ट्याइएको छ र यसमा पनि 2 वटा मानिसको चरित्र छ। पहिलो मूर्ख मानिसको बोली र त्यसपछि बुद्धिमान मानिसको ओठ। आदरणीय श्रोता, मूर्ख मानिस जहाँ पनि आफ्नो मूर्खता देखाउँछ र त्यो मानिसले धेरै दुःख पाउँछ, तर परमेश्वरको नजरमा नम्र र निर्दोष मानिस अथवा भनौ चाहिँ बोल्दाखेरि पनि 100 पटक जाँचेर मात्रै बोल्छ, त्यसले चाहिँ पक्कै पनि आफ्नो बुद्धि बढाउँदछ भन्ने कुरा बताएको हामी पाउँदछौ। र मूर्ख मानिस किन त्यसले कुटाई खान्छ भन्दा उचाइ घमण्डी हुन्छ। मूर्खको मुखमा घमण्डको लौरो हुन्छ, उसले
आफ्नो अहंकारी कुरा धेरै बोल्दछ। मानिसहरूको अगाडि बढी बढी कुराहरू उसले थाक धक्कु लगाएर मानिसहरूको जीवनमा मानिसहरूको समुदायमा उसले एउटा नक्कली प्रभाव जमाउने कोसिस गर्दछ। त्यही कारण उसलाई पिटाई आइलाग्छ। त्यही कारणले गर्दा उसले अपमान सहनु पर्छ, बेइज्जत सहनु पर्छ। एउटा बुद्धिमान मानिसहरूको वचन चाहिँ उनीहरूलाई यस्तो प्रकारका सजायबाट जोगाउने त्यो हुन सक्छ। बुद्धिमानले जहिले पनि समाजमा असल कुराहरू बोल्दछ र अनि उसले असल कामहरू गर्दछ। त्यही कारणले गर्दा साथसाथै ऊ नम्र पनि हुन्छ। त्यही कारणले गर्दा त्यो व्यक्तिले चाहिँ समाजबाट कहिले पनि तिरस्कार प्राप्त गर्न सक्दैन। आधुनिक श्रोता, धर्मशास्त्र बाइबलले के भन्छ भन्दा परमेश्वरको भय नै ज्ञानको शुरूआत हो भनेर भन्दछ। यदि तपाईँ हामी मानिस जातिसँग सृष्टिकर्ता परमेश्वर प्रति भय र आदर छ भने पक्कै पनि तपाईँ र म समाजको अगाडि एउटा बुद्धिमान र समझदार मानिसको रूपमा हामी आफूले आफूलाई चिनाउन सक्दछौ। त्यसकारणले गर्दा तपाईँ र मैले बुद्धि प्राप्त गर्नलाई कुनै पनि प्रकारको डिग्री इत्यादि हासिल गर्नु पर्दैन। तर तपाईँ र मैले एउटै काम गर्नु पर्यो, सृष्टिकर्ता परमेश्वरको भय मान्ने काम चाहिँ हामीले गर्नु पर्दछ। प्रिय श्रोता, हामीले अझै हेर्दै जाने हो भने हामी देख्न सक्दछौ यहाँ एउटा मूर्खको पीठमाथि लाठीको कुरा गरिएको छ। लाठो एक दुर्लभ हिब्रू शब्द हो जसले सानो हाँगाबाट बनाइएको लट्ठीलाई जनाउँदछ। श्रोता, यहाँ यो मूर्खको मुखमा घमण्डी र चोट पुर्याउने जिब्रोको लागि सकारात्मक एउटा रूपकात्मक रूपमा प्रयोग गरिएको छ, जसले मूर्ख र अरूलाई नष्ट गर्ने व्यक्ति भनेर भनिएको छ। हितोपदेश 11:2 भन्छ, जब अहंकार आउँछ तब अपमान पनि आइलाग्छ, तर नम्रताले चाहिँ बुद्धि ल्याउँछ भनिएको छ। मान्छे जब घमण्डी हुन्छ, जब उसले आफूले आफूलाई सर्वे सर्व ठान्न लाग्छ, तब उसले चाहिँ आफ्नो जीवनमा अपमान र संकष्ट तिरस्कार बोकेर ल्याउन सक्छ। हितोपदेश 16:18 भन्छ, सर्वनाशको अगाडि अभिमान र पतनको अघि घमण्डको आत्मा आउँदछ। यदि कोही मानिस मूर्ख छ र ऊ घमण्डी छ भने हामीले बुझ्नु पर्यो त्यो व्यक्ति अब छिट्टै नै पतनको बाटोमा जाँदैछ। हितोपदेश 29:23 भन्छ, मानिसको घमण्डले त्यसलाई निचो पार्छ, तर नम्र आत्मा भएको मानिसले नै सम्मान पाउँछ भनेर उल्लेख गरिएको छ। श्रोता, तपाईँ सम्मानित हुन चाहनुहुन्छ भने तपाईँमा नम्रताको आवश्यकता छ। आदरणीय श्रोता, तर यदि तपाईँ अपमान चाहनुहुन्छ भने घमण्ड गर्नुहोस् बेतुकका कुराहरूमा। श्रोता, यहाँ हामी देख्छौ कि हाम्रा परमेश्वरले कसरी यो सिस्टमलाई बनाउनु भयो भन्ने कुरा हामी देख्न सक्छौ। श्रोता, यहाँ म तपाईँको अगाडि अझै केही कुराहरू बताउन चाहन्छु। हितोपदेशको पुस्तक 14:3 भने झै त्यसै गरी हामीले हितोपदेश 10:14 पनि भन्दछ, बुद्धिमान मानिसले ज्ञान सञ्चय गर्छ, तर मूर्खको मुखमा भने सर्वनाश निम्त्याउँछ, उसको मुखले चाहिँ सर्वनाश निम्त्याउँछ भने। बुद्धिमान मानिसले कहाँ कसरी बोल्नु पर्ने हो, कहाँ कस्तो काम गर्नु पर्ने हो, सबै कुराको आकलन गर्छ र त्यो मानिस कहिले पनि संकष्टमा पर्दैन। तर मूर्ख मानिस है जहिले पनि आफै ठुलो हुँ, आफ्नै कुरा ठिक भनेर बोलिरहन्छ र उसले अरूको सल्लाह सुन्न मान्दैन। मूर्ख मानिसले सृष्टिकर्ता परमेश्वरको पनि खोजी गर्दैन। मूर्ख मानिसले त्यसकारणले गर्दाखेरि ऊ आफ्नो घमण्डमा ऊ आफ्नो विचारमा स्थिर रहन्छ र एक दिन ऊ पूर्ण रूपले पतन भएर जाँदछ। उपदेशक 10:12 भन्छ, बुद्धिमान मानिसको मुखमा वचन शिष्टाचार भएका हुन्छन्, तर मूर्ख चाहिँ आफ्नै बोलीले नष्ट हुन्छ भनेर हामीलाई उपदेशकको पुस्तकले पनि बताएको छ। अनि हामीले अझ तल हेर्दै जान्छौ भने सुरुमा त्यसले अर्थहीन कुरा गर्छ, कसले? मूर्ख मानिसले। अन्तमा त्यसको कुरा दुष्ट र पागलपना मात्रै साबित हुन्छ। अनि 14 मूर्खले कुरा गरेको गरे हुन्छ, तर के हुने हो कसैले जान्दैन। त्यसको पछि के हुने र त्यसलाई कसले बताउन सक्छ र किनभने उसले कसै कुरा सुन्दैन। मूर्खले आफ्नो कामले आफै थाक्छ, त्यसको सहर जाने त्यसले अन्तमा सहर जाने बाटै चिन्दैन। आदरणीय श्रोता, यहाँ लेखिएको छ, जुन देशमा नोकर राजा थियो र जसमा राजकुमारहरूले एका बिहानै भोज खान्छन् त्यो देशलाई धिक्कार छ। त्यो देश सुखी छ जसका राजा कुलीन परिवारका जन्मेका छन् र जसका राजकुमारहरूले
मतवालापनको निम्ति होइन तर बलको निम्ति ठिक समयमा भोजन गर्दछन् भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, यसरी बाइबल धर्मशास्त्रले तपाईँ हाम्रो हरेक जीवनको प्रत्येक पाइला पाइलामा निर्देशन गर्ने गर्दछ र यो त्यो व्यक्तिहरूको लागि गर्छ जसले बाइबल धर्मशास्त्रलाई अध्ययन गर्छ र बुझ्दछ। श्रोता, बाइबल कुनै पक्षपात गर्ने किताब होइन, बाइबल सबैको लागि समान रूपले लेखिएको पुस्तक हो र परमेश्वरले सबैलाई प्रेम गर्नुहुन्छ, त्यही कारण उहाँले सबैलाई दिनुभएको छ। ती व्यक्तिहरू जसले अब यो उपहारलाई नम्रतामा ग्रहण गर्छ तर जसले यी कुराहरूलाई परमेश्वरको नम्रतामा ग्रहण गर्दैन त्यो व्यक्तिहरूको विरुद्धमा चाहिँ यसरी घोषणा गरिएको वचन हो। श्रोता, हितोपदेश 10:13 भन्दछ, विवेकशील मानिसहरूका ओठमा बुद्धिका कुरा पाइन्छ तर लट्ठी चाहिँ समझ नभएको मानिसको लागि हो। अब तपाईँ विवेकशील मानिस बन्नुहुन्छ कि अथवा समझ नभएको मानिस बन्नुहुन्छ? एउटा विवेकशील मानिसले जहिले पनि बुद्धिको कुरा, ज्ञानका कुराहरू मात्रै बोलेर समाजलाई आशिषित पार्ने काम गर्छ र उसले अरूको जीवन र आफ्नो जीवनलाई पनि एउटा एक हिसाबले भन्नुपर्दा उसले भलाई गरिरहेको हुन्छ, मानिसहरूलाई सही सल्लाह दिइरहेको हुन्छ, सही बाटोमा डोराइरहेको हुन्छ र सही कुराहरू बोल्न र गर्नलाई उसले अभिप्रेरित गर्छ। तर समझ नभएको मूर्ख मानिसले चाहिँ कहिले पनि सही कुरा बोल्दैन, कहिले पनि राम्रो कुरा भन्दै भन्दैन, परिणाम स्वरूप त्यो व्यक्तिलाई सबैले तिरस्कार गर्न थाल्दछ, इन्कार गर्न थाल्दछन्, कसैले पनि उसलाई ज्ञान र बुद्धिका कुराहरू सिकाउँदैन। आदरणीय श्रोता, यसकारणले गर्दा तपाईँ हामी विवेकशील मानिस बन्नु अति आवश्यक छ। तपाईँ हामी बुद्धिमानी मानिस बनेर परमेश्वरसँग सम्बन्ध गाँच्नु एकदमै असल कुरा हो। हितोपदेश 12:6 भन्छ, दुष्टको वचन कसैले रगत बगाउन ढुकी बस्छ, अर्थात दुष्टको वचनले अरूको रगत बगाउन ढुकी बस्छ तर धर्मीको वचनले तिनीहरूलाई छुटकारा दिन्छ भनेर भनिएको छ। यहाँ पनि दुईवटा कुराहरू, दुष्टको वचनले अरूको रगत बगाउँछ, अर्थात जब दुष्टले केही कुरा बोल्छ मानिसहरूको हृदय तोडिन सक्छ र मानिसहरूको हृदय तोडिएर मानिसले यहाँसम्म निर्णय गर्न सक्छ कि अब उसले आफ्नो जीवनलाई नै अन्त गर्न सकोस्। प्रेसता, हाम्रो इसाई समाजमा थुप्रै यस्ता मानिसहरू छन् जसले कसैले भनेको कुरा सहन नसकेर आफ्नो जीवन बर्बाद गरे। प्रेसता, यो ती मानिसहरू हुन् जसले आफ्नो हृदयमा दुष्ट कुराहरू रचेर दुष्ट कुराहरू भनिदियो, त्यही भएर उनीहरूले त्यो पीडालाई सहन सकेनन् र आफ्नो जीवनलाई अन्त गरेका हामी पाउँदछौ। तर एउटा धर्मी मानिसले चाहिँ कसैलाई निराश हुने कुरा बोल्दैन, सबैलाई उत्साह दिने कुरा बोल्छ, प्रेरणाका कुराहरू बोल्दछ र परिणाम स्वरूप उसले बोलेका वचनहरूले यस्तरी काम गर्छ कि आफूले आफूलाई आत्महत्याको निम्ति प्रयास गरिसकेका मानिसहरूले पनि आफ्नो विचार बदल्न सक्दछ। प्रेसता, सृष्टिकर्ता परमेश्वरलाई दोस्रो प्रकारका मानिसहरू चाहिएको हो ताकि उहाँले सृष्टि गर्नुभएको समाजलाई सही मार्गदर्शन दिने व्यक्ति मिल्न सकोस्। साथसाथै अन्धकारको शक्ति दियाबलसबाट जुन प्रकारका बन्धनहरू फ्याँकिएको छ, मानिसहरू ती बन्धनमा परेका छन्, ती बन्धनमा परेका मानिसहरू पनि छुटकारा पाउन सकुन् भन्ने उहाँको चाहना रहेको छ। त्यसकारणले गर्दाखेरि म विश्वास गर्दछु हामीले सदैव सृष्टिकर्ता परमेश्वरलाई चुन्नु पर्दछ, छान्नु पर्दछ। यदि हामीले उहाँलाई छान्दैनौ भने हामी आफै परमेश्वरको विरुद्धमा बागी हुन्छौ भने एउटा बागी मानिसले सद्ज्ञान र सद्बुद्धि कहाँ पाउँछ? यद्यपि उसलाई विभिन्न माध्यमहरूबाट विभिन्न फलहरू मिल्ला तर पनि प्रश्न उठ्दछ, उसले गर्न हुने काम के, गर्न नहुने काम के भन्ने कुरोले कसरी थाहा गर्न सक्छ? आदरणीय श्रोता, यसकारणले गर्दा परमेश्वरको वचन चाहिँ सुन चाँदी भन्दा पनि एकदमै महँगो छ। हुनसक्छ परमप्रभु परमेश्वरको वचनले तपाईँ हामीलाई बनाउँदाखेरि कयौं ठाउँमा काटछाट गर्ला, फेरि पनि हामीले परमेश्वरको वचनद्वारा नै हामीले हाम्रो जीवनलाई बनाउनु पर्दछ भन्ने कुरा हामी सिक्न सक्दछौ। आदरणीय श्रोता, अब तपाईँ कसको पक्ष लिन चाहनुहुन्छ? तपाईँ बुद्धिमान बन्न चाहनुहुन्छ या मूर्ख? यदि तपाईँ बुद्धिमान बन्न चाहनुहुन्छ भने परमप्रभु परमेश्वरले के भन्नुभएको छ? हितोपदेशको पुस्तक 1:7 परमप्रभुको भय मान्नु नै ज्ञानको शुरूआत हो भनेर भनिएको छ। तपाईँले आजदेखि परमेश्वरको भय मान्न थाल्नुहोस्, तपाईँको जीवनबाट सदैव सच्चाई बाहिर निस्कियोस्, सृष्टिकर्ता परमेश्वरको निम्ति इमानदारीता बाहिर निस्कियोस्, पूर्ण विश्वास परमेश्वर प्रति भरोसा बाहिर निस्कियोस्,
फेरि त्यसपछि सृष्टिकर्ता परमेश्वरले तपाईँको निम्ति कति धेरै आशिष दिनुहुन्छ हामी हेर्न सक्छौ। श्रोता, यति भन्दा पनि आजको कुराकानी तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोस्। जसको लागि हाम्रो ठेगाना कार्यक्रम बाइबलको सान्दर्भिकता गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। हस्त श्रोता, यिनै ठेगानाको साथसाथै पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस्। अर्को हप्ता पुनः अर्को विषयवस्तुमाथि केन्द्रित भएर आउने नै छौ। तबसम्मलाई सबैलाई बिदा दिनुहोस्। अवस्था, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौं।
2: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रागिरी 4, थानकोट काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554402, 98143554402 र 98103064006, 98103064006। फोन नम्बर 01-4342511, 01-4342511 र 01-4342510, 01-4342510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
3: जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जय मसीह तथा नमस्कार भाई बहिनीहरू, म तपाईहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लेप्सिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8:00-8:30 र बेलुकी 8:30-9:00 यहाँहरूको साथमा हुने नै छु।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश।
2: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवा राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने तपाईँलाई कार्यक्रममा फेरि पनि म स्वागत गर्न चाहन्छु र आज कार्यक्रममा केही महत्वपूर्ण कुराकानी तपाईँको निम्ति रहनेछ र तपाईँले पनि कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र आज म कुनै पनि फोन कल लिने छैन, तपाईँसँग कुराकानीमा रहनेछु र केही महत्वपूर्ण कुराकानी म कार्यक्रममा आज राख्नेछु। र एउटा मैले घटना सुनिरहेको थिएँ, जब मलाई साथीले यो घटना बताइराख्नु भएको थियो। हामी यो धरतीमा आउँछौं के गरेर जान्छौं कि त्यतिकै जान्छौं भन्ने बारेमा उहाँले एकदमै घटलाग्दो हृदय छुने एउटा सत्य घटना बताइराख्नु भएको थियो। र उहाँले भन्दै हुनुहुन्थ्यो, एकजना गरीब परिवारमा एउटा छोरीको बर्थडे रहेछ अनि छोरीको बर्थडे अनि बाबाले भन्नुभएछ, छोरी तिमीलाई के ल्याइदिउँ भन्नुभएछ, के गरेर जान्छौ कि त्यतिकै जान्छौ भन्ने बारेमा उहाँले एकदमै घटलाग्दो हृदय छुने एउटा सत्य घटना बताइराख्नु भएको थियो।

मा भनेछ। दुई सयवटा बाइबल भक्त छक्क परे अनि छोरी यो त असम्भव हो, मैले तिम्रो लागि यति ठुलो गिफ्ट दिन सक्दिनँ, धेरै महँगो छ नि बाइबल, त्यही पनि एउटा होइन दुईवटा होइन तिमीले 200 वटा भन्दैछौ। तर मेरो मनमा बाबा सबैभन्दा बहुमूल्य उपहार त्यो बाइबल नै हुने थियो भनेर भनेछ। अनि सरी छोरी म सक्दिनँ यति ठुलो, मसँग त्यो क्षमता पनि त छैन तिमीलाई थाहा छ। अनि त्यसो हुन्छ तपाईँ मलाई जति पैसा दिनुहुन्छ दिनुहोस्, तर म आजदेखि एउटा खुत्रु केमा चाहिँ त्यो पैसा हाल्न चाहन्छु र एक दिन म त्यो 200 वटा बाइबल चाहिँ बाँड्न चाहन्छु। अनि कहाँ बाँड्न चाहन्छौ? बाबाले सोध्नुभयो। छोरीले भनिन् म मेरो सम्पूर्ण स्कुलको साथीहरू र मेरो टिचरहरूलाई बाँड्न चाहन्छु। ओके ठिक छ त, त्यसो भए हामी आजदेखि पैसा भेला पार्न थालौँ न त खुत्रुकेमा भन्नुभएछ। अनि यो नै मेरो लागि एकदमै ठुलो उपहार हुनेछ भनिसकेपछि एक दिन अचानक केही वर्षपछि एउटा यस्तो घटना घटेछ, एउटा बस दुर्घटनामा त्यो छोरीको मृत्यु भएछ। बचाउन कयौँ कोसिस गर्यो तर उसलाई बचाउन सकेन, बित्नुभयो। त्यसपछि जब त्यो बच्चाको श्रद्धाञ्जली कार्यक्रम भइरहेको थियो त्यतिखेर स्कुलका सबै विद्यार्थी र टिचरहरू आउनुभएको छ। अनि त्यहाँ कार्यक्रम हुँदै गर्दाखेरि आफ्नो बाउलाई 2 शब्द बोल्न दिएछ। अनि उसले भनेछ मेरो छोरीको ठुलो इच्छा थियो सम्पूर्ण स्कुलको साथीहरू र टिचरहरूलाई बाइबल बाँड्ने। आज यही कार्यक्रममा म यथार्थ कुरा भन्न चाहन्छु, मेरो छोरीले राखेको जति पनि पैसा थियो नि, मैले त्यो पैसा हेरेँ, ठ्याक्कै 200 वटा बाइबल किन्ने पैसा भेला भएको रहेछ। र उसको अन्तिम इच्छा पनि यही थियो होला, र उसले त्यो 200 वटा बाइबल किन्ने पैसा राखिन्, र आज म सबैजना उसको स्कुलको टिचरहरू आउनु भएको छ, साथीहरू आउनु भएको छ, मेरो छोरीको स्पेसल उपहार सम्झेर हजुरहरूले पढिदिनु होला राखिदिनु होला भनेर सबैलाई 200 वटा बाइबल बाँड्नु भएछ। उहाँले केही समयपछि त्यो स्कुलका सबै प्रिन्सिपलदेखि लिएर सम्पूर्ण स्टुडेन्टले चाहिँ प्रभुलाई ग्रहण गर्नुभएछ। यो घटना जब मैले सुने एकजना आदरणीय पास्टर बासबाट, मैले यो गवाही सुनिरहेको थिएँ, यो रियल घटना रहेछ, इन्डियाको कुनै पनि एउटा जग्गामा घटेको घटना रहेछ। अनि त्यो स्कुलका सम्पूर्ण विद्यार्थी र टिचरहरूले इसुला पाउनुभयो, अनि त्यो छोरीको इच्छा पनि त्यही रहेछ, मेरो सम्पूर्ण स्कुलको साथीहरूलाई बाइबल दिनु, टिचरहरूलाई बाइबल दिनु, उपहार दिनु उसको ठुलो इच्छा रहेछ। त्यो इच्छा उसको पुरा भयो। मान्छे त मरेर जान्छ तर उसले कयौं आत्मा बचाएर गइन्। त्यो भएर तपाईँ र मेरो पनि जिम्मेवारी परमेश्वरले दिनुभएको महान आज्ञा भनेकै गएर आफ्ना छिमेकीहरूलाई साथीहरूलाई सुसमाचार सुनाउनु, पिता पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिनु होइन र पक्कै हो। तपाईँ र मैले यो आज्ञा पूरा गरेका छौँ कि छैनौ? एक दिन त निश्चित छ तपाईँ र म मर्नै पर्छ, कुन समयमा कसरी कसैलाई थाहा छैन, तर यो संसार छोडी जानुभन्दा अगाडि तपाईँ र मैले कतिवटा आत्मा परमेश्वरलाई दिउँ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुँदो रहेछ।

आज कयौं मानिसहरू प्रभु विहीन छन्। कतिले प्रभुको बारेमा सुनेका छैनन्। त्यहाँसम्म तपाईँ र म कसरी पुग्ने, परमेश्वरको आज्ञा कसरी पूरा गर्ने भन्ने बारेमा कहिले हामीले सोचेका छौं? छैन भने सोच्नुपर्छ। समय आइसकेको छ, समय नजिक नजिक छ। परमेश्वरको वचन एक एक शब्द पूरा हुँदैछ यो पृथ्वीमा। संसारका मानिसहरू हेर्न सक्छौ, लडाई, ठूला ठूला देशहरू हात हतियारको प्रतिस्पर्धा गरिरहेको छन्। तैले भन्दा म शक्तिशाली हात हतियार बनाउन सक्छु, मेरो देशलाई छुइस भने, एउटा मात्रै बटन दबायो भने तेरो देश खरानी बनाइदिन सक्छु भन्ने एक प्रकारको दादागिरी चलिरहेको छ। तर यसको ठूलो भार भने साना देशहरू र गरीब जनताहरूलाई नै पर्छ। संसारमा प्रभुका जनहरूलाई मारिँदैछ। तपाईँ र मैले देख्यौं भर्खरै मणिपुरमा तीनजना पास्टरहरूलाई मारियो, उनीहरूको हत्या गरियो। यी बाइबलमा लेखेका कुराहरू नै हुन्। सत्यको बाटोमा हिँड्नेलाई झुटो मुद्दा लगाएर अदालतमा उपाय हिँड्नेछ, किनभने हाम्रो प्रभु पनि त निर्दोष हुनुहुन्थ्यो नि। निर्दोष मानिसहरूलाई नै के गरिन्छ? यहाँ सकाउन कोसिस गरिन्छ। त्यो भएर तपाईँ र मैले निर्दोष मानिसहरूको पक्षमा, गरीबहरूको पक्षमा, एकल महिलाहरूको पक्षमा, टुराटुरीको पक्षमा बोल्ने समय आएको छ। उनीहरूको पक्षमा बोल भनेर पनि परमेश्वरले हामीलाई भन्नुभएको छ। को हुन्छ र उनीहरूको, होइन? त्यो भएर जुन मैले घटना आज तपाईँलाई बताएको छु, यो घटनाबाट म एकदमै उत्साहित भए। मैले गर्नुपर्ने काम त धेरै रहेछ नि त भन्ने कुरा मलाई महसुस भयो। परमेश्वरले दिनुभएको आज्ञा जसरी पनि पूरा त गर्नै पर्ने रहेछ तपाईँ र मैले, होइन र? एउटा सपना, एउटा निम्न घरको छोरीले 200 बाइबलको सपना देखेको थियो, सम्भव भयो त परमेश्वरमा। तपाईँ र मैले त्यो 200 बाइबल भनेको 200 आत्माको कुरा हो। उनीहरूले कति ठूलो इनाम पाइन् होला है प्रभु कहाँ पुगेपछि। तपाईँ र मैले के इनाम राखेका छौँ? त्यो दिन त हामीले ढोका ढकढकाउनै पर्छ। प्रभु मेरो लागि ढोका खोलिदिनुहोस्। स्वर्गको ढोका खोल्ने काम गरेका छौँ कि छैनौ? कि बन्द, सधैँको लागि बन्द हुने काम गरिरहेका छौँ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

हामी संसारमा छौं, शरीरमा छौं, रिस उठ्छ हामीलाई, तर रिस कसरी नियन्त्रण गर्ने भन्ने कुरा पनि तपाईँ र मैले थाहा चाहिँ गर्नुपर्छ। कहिले काहीँ नसोचेका कुराहरू हुन्छन् हाम्रो जीवनमा। म भन्छु नि, कहिले कसरी के हुन्छ कसैलाई थाहा छैन, तर जतिन्जेलसम्म हामी जिउँछौँ यो पृथ्वीमा, एउटा उदाहरणीय जीवन भएर जिउनुपर्छ। होइन, तपाईँ रिस अथवा मलाई रिस उठ्छ भने मैले कहिले पनि मान्छेसँग राम्रो सम्बन्ध बनाउन सक्दिनँ। मान्छेले मलाई के भन्छन्, त्यो रिस्सा, त्यो घमण्डी, होइन, त्योसँग के सम्बन्ध गाँस्नु, त्योसँग के सङ्गत गर्नु, धेरै कुराहरू सुनिन्छ। र तपाईँहरूमा यस्तो व्यक्ति हुनुपर्छ, तपाईँ र मलाई पनि थाहा छ, तपाईँको छोरा, मेरो छोरी कुनै पनि साथीसँग हिँड्यो भने, सही साथीसँग हिँड्नुहोस् त, हामीलाई ढुक्क लाग्छ, ए राम्रै सङ्गत गर्न थालेछ। तर अलिकति राम्रो अथवा नराम्रो मान्छेसँग हिँड्नुहोस् त, ओइ किन त्योसँग हिँड्नुस्, त्यस्तै होला है भनेर भनिहालिन्छ। होइन, त्यो भएर तपाईँ र मैले कस्तो मानिसहरूसँग सङ्गत गरिरहेका छौँ भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। यस्तो मानिससँग सङ्गत गर्नुहोस् जसले परमेश्वरको डर मानोस्, बास त्यति भयो भने सम्बन्ध त राम्रो बनिहाल्छ नि। त्यो सम्बन्धले त कहाँसम्म पुर्याउँछ, स्वर्गसम्म पुर्याउँछ, तर सङ्गत राम्रो छैन भने हामीलाई नर्कसम्म पुर्याउँछ। त्यो भएर सही मान्छेको सङ्गत गर्नुहोस्। रिसको झोकमा कहिल्यै पनि तुरुन्तै निर्णय लिनु हुँदैन। कतिजना तुरुन्तै निर्णय लिनुहुन्छ कि म त्यसलाई भनेर, होइन, त्यो भएर जहिले पनि रिसको झोकमा हामीले ठुल्ठुला निर्णयहरू लिनु हुँदैन। सोच्नुहोस्, एकछिन आराम गर्नु, रेस्ट गर्नुहोस्, नजिकका मानिसहरूसँग, तपाईँलाई सरसल्लाह दिने मानिसहरूसँग सरसल्लाह गर्नुहोस्। होइन, त्यो कुराले चाहिँ सम्बन्ध राम्रो बनाउँछ। हरेक कुराको जवाब दिनु जरुरी हुँदैन, होइन, प्रत्येक कुराको जवाब दिनु पनि जरुरी हुँदैन। चुप लगाएर बस्नुहोस्। कुनै पनि मानिसहरू यस्ता हुन्छन्, जति सम्झाए पनि नहुने प्रकारका हुन्छन्, जति बुझाए पनि नबुझ्ने प्रकारका हुन्छन्। त्यही भएर पनि परमेश्वरको वचन स्पष्ट रूपले भन्दछ, क्या श्रापित होस् त्यो मानिस जो मानिसमाथि भरोसा गर्छ। होइन, एकजनाले एउटा रुँदै इन्टरभ्यू भनिराख्नु भएको थियो, कति विश्वास गरेर उहाँले आफ्नो श्रीमतीलाई चाहिँ जापान पठाउनु भएछ, ऋण गरेर। होइन, ठिक छ तिमी जाऊ, तिमीसँग क्षमता छ, म छोराछोरी सम्हालेर बस्छु भनेर उहाँले भन्नुभएछ। मैले यो इन्टरभ्यू हेरिरहेको थिएँ अनि एकदमै मजाले श्रीमानले हेल्प गर्नुभयो पढ्नको लागि अनि जापान पठाउनको लागि। तर केही समयसम्म त उहाँहरूको कुराकानी राम्रो मिठो हुँदो रहेछ, तर अहिले चाहिँ दुई महिना भयो अरे, न फोन, न कल, न कहाँ, न ठेगाना।

कसो गर्दा साथी संगीले उहाँसँग फोन लगाइदिनु भएछ, कुराकानी भएछ, तर उहाँले यस्तो जवाब दिनुभएछ, मलाई फोन नगर्नुहोस्, म एकदमै व्यस्त छु, पढाइमा व्यस्त छु, काममा व्यस्त छु। हेर्नुहोस् त, त्यही छोराछोरी र श्रीमानको लागि गएको होइन, अनि त्यही छोराछोरी र श्रीमानको लागि एक मिनट समय हुँदैन। त्यो भएर मलाई लाग्छ क्या, हामी कतिचोटि मान्छेमाथि भरोसा गर्छौँ, तर श्रापित होस् त्यो मानिस मान्छेमाथि भरोसा गर्दछ। त्यो भएर तपाईँ र मैले नि हामी यो मान्छेले त्यहाँ गएपछि यस्तो गर्दैला, मान्छेमाथि चाहिँ हामी कहिले भरोसा गर्नु हुँदैन, बिर्सिन्छन्। मैले एउटा घटना याद आउँछ मलाई, मैले पढाएको एकजना स्टुडेन्ट हुनुहुन्थ्यो, उहाँ अहिले अमेरिका हुनुहुन्छ। सर तपाईँको लागि त यो होइन, हाजिर छ भन्नुहुन्थ्यो क्या, केही पर्यो भने है सर भन्नुहुन्थ्यो। मैले पनि त्यो निस्वार्थ उहाँलाई कति कुरामा हेल्प गरे, सहायता गरे, तर उहाँ पुगेको अहिले 3 वर्ष भइसक्यो होइन, उहाँ कस्तो हुनुहुन्छ मैले त्यो अनुहारै बिर्सिसकेँ क्या। किन भन्दा उहाँ त्यहाँ पुगिसकेपछि उहाँले सम्पर्कै गर्नु भएन, जति थियो एयरपोर्टमा हेलो हाई अङ्गालो अङ्गालो मारेर विदाई गरियो, खदा लगाएर विदाई गरियो। उहाँले रुँदै भन्नुभयो, सर म तपाईँलाई कहिल्यै बिर्सिन्न, म सकेको सहायता गर्छु। अनि 3 वर्ष भइसक्यो, अनि भनेपछि मैले भने उहाँको अनुहारै मैले अब बिर्सिसकेँ। भन्न खोजेको कुरा के हो भने, हामी मान्छेमाथि भरोसा गऱ्यौँ भने चाहिँ सबैभन्दा निराश हुने रहेछौँ, तर परमेश्वरमाथि भरोसा गऱ्यौँ भने चाहिँ सबैभन्दा ह्याप्पी र खुसी त्यही मान्छे हुन्छ। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम

हरेक कुराको जवाब दिनु जरुरी हुँदैन। शान्त रहनुले धेरै झगडाहरूलाई समाप्त पारिदिन्छ। शान्त रहनु पनि एउटा औषधि हो। आगोसँग आगो भयो भने त खरानी हुन्छ नि त, कोही आगो छ भने आफू पानी पनि बन्नुपर्छ। कतिचोटि यो बाटोमा हिँड्दै गर्दाखेरि बाइक ठोकिन्छ, गाडी ठोकिन्छ, अनि कतिले यस्तो मुख छाड्नुहुन्छ क्या, तर अर्को मान्छे चुपा लाएर बस्छ अनि नबोलेपछि त्यो मान्छे जान्छ, तर उसले पनि मुख फर्काएको भए त्यहाँ त ठुलो द्वन्द हुन्छ नि त। त्यो भएर कति मान्छेहरू एकदम त्यो सहन सक्ने वरदान हुन्छ क्या, त्यो सहन सक्ने चाहिँ जसले पाए त्यसले त्यो वरदान पाउन सक्दैन। विशेष मान्छेहरूलाई परमेश्वरले नै त्यो वरदान दिनुभएको हुन्छ, होइन? कतिचोटि तपाईँ र मैले धेरै मानिसहरू छन् त्यस्ता देखेको छु, सुनेको छु, उहाँहरूले बाँडेको गवाई, होइन, उहाँले यसरी बाँड्नुहुन्छ। हिजो म मान्छे कुट्ने मान्छे, मैले यति मान्छे कुट्छु कुट्थेँ प्रभुमा आउनुभन्दा अगाडि, मलाई यति रिस उठ्थ्यो, तर अहिले मलाई कसैले लात्तै लाताले हाल्ने पनि मलाई रिस उठ्दैन, किनकि मेरो हात यसुले बाँधिदिइसक्नु भएको छ, होइन? अब हातले जित्ने रहेन रहेछ, प्रेमले पो जित्नु पर्ने रहेछ भन्ने कुरा मैले थाहा पाएँ। त्यो भएर लडाइँले जित्ने होइन रहेछ, प्रेमले जित्नु पर्ने रहेछ भन्ने कुरा मैले थाहा पाएँ भनेर उहाँले गवाई दिनुहुन्छ, शक्तिशाली कुरा। त्यसै भएर पनि तपाईँ र मैले धेरै रिसले सम्बन्धलाई कहिले पनि, होइन, कहिले पनि धेरै रिसले सम्बन्धलाई कहिले पनि जोड्दैन, टुटाउने काम नै गर्छ। त्यो भएर तपाईँ र म रिसलाई चाहिँ कन्ट्रोल गर्ने क्षमता परमेश्वरसँग माग्नुपर्छ। हामीले सही मान्छेले के गर्छ, पहिले सोच्छ अनि मात्रै बोल्छ, तर नबुझिकन बोल्छन् कति मानिसहरू। त्यो चाहिँ अचम्महरू देख लाग्ने प्रकारका मान्छेहरू हुन्छन्, केही कुरा थाहा नै छैन, आएर पाक्क पुक्क हानेको छ, होइन, आएर जे पाए त्यही बोलेको छ, त्यो प्रकारका मानिसहरू पनि छन् यो धरतीमा। तर तपाईँ र म चाहिँ बोल्दाखेरि विचार गरेर के भइरहेको छ त्यो कुरालाई अध्ययन गरेर कसको पक्षमा बोल्नुपर्ने हो, कसको पक्षमा नबोल्नुपर्ने हो, त्यो कुरा पनि त एकदमै महत्त्वपूर्ण कुरा हुन्छ नि त, होइन? र आफूलाई नियन्त्रणमा राख्नु नै सबैभन्दा ठूलो शक्ति हो, होइन? आफूलाई नियन्त्रणमा राख्न सक्नुपर्छ। आवेशमा आएपछि त हेर्नु दुर्घटना हुन्छ, त्यसले ठूलो क्षति बिहोर्नुपर्छ, होइन त? हामी देख्छौँ कति मान्छेहरू आन्दोलनमा जान्छन् अनि तोडफोड गर्छन्, एकजनाले उकास्छ अर्को उक्सिने हुन्छन्, अनि उसले अन्धाधुन्धा गाडी फुटाउँछ, सिसा फुटाउँछ, यो गर्छ त्यो गर्छ, तर सिसी क्यामेराले उसलाई निगरानी गरिरहेको हुन्छ। पछि तिर्ने बेलामा उसलाई उकास्ने मान्छेहरू कहाँ पुग्छन् थाहा हुँदैन भने उसले चाहिँ बिहोर्नुपर्छ, जसले, होइन, प्रमाण त छ नि कसले हानेको भन्ने, कसले फुटायो भन्ने। त्यो भएर तपाईँ र म एकदमै सही मान्छेहरूको मात्रै सङ्गत गर्नुपर्छ। मान्छेलाई उचाल्ने, मान्छेलाई पछार्ने मानिसहरूको सङ्गत हामीले कहिले पनि गर्नु हुँदैन। मान्छेलाई उचाल्ने पछार्ने भन्दा पनि परमेश्वरलाई उचाल्ने मानिसहरूको सङ्गत चाहिँ सही सङ्गत हो। अहिलेलाई पनि यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

बलियो मान्छेले क्षमा दिन्छ, तर कमजोर मान्छेले बदला लिन्छ। यो कुरा एकदमै महत्वपूर्ण लाग्छ मलाई। हुन सक्छ कहिलेकाहीँ श्रीमान श्रीमती बीच झगडा होला, दाजुभाइ दाजुभाइ बीचमा झगडा होला, दिदीबहिनी दिदीबहिनी बीच झगडा होला, तर सबैभन्दा ठूलो कुरो क्षमा दिनु नै हो। हामी प्रभुका जनहरू भएर पनि कतिचोटि सम्बन्धहरू बिगारिरहेका हुन्छौं, त्यो गर्नु हुँदैन, किनभने हाम्रो परमेश्वर एउटा उदाहरणीय हुनुहुन्थ्यो र हामी उहाँको छोराछोरी छन् धेरै उदाहरणीय हुनुपर्छ। होइन र के तपाईँ एउटा समाजमा के हामी एउटा समाजमा उदाहरणीय भएर जिइरहेका छौं त? हाम्रो परिवार उदाहरणको एउटा संकेत भएको छ त? के मान्छेले देखाउन सक्छन् त? हाम्रो परिवार त त्यो परिवार जस्तो पो हुनुपर्छ त। त्यो घरमा न कहिले लडाई हुन्छ, न कहिले झगडा हुन्छ, सधैँ नभए पनि भए जस्तो है खुसी भएर संगति गर्छन्, आनन्द गर्छन्, परमेश्वरलाई धन्यवाद दिन्छन्। त्यो एक्जाम्पल के तपाईँ र मेरो परिवार बनिरहेको छ त? यो कुरा पनि त एकदमै महत्वपूर्ण कुरा हुन्छ नि, होइन र? त्यो भएर तपाईँ र मैले परिवार जोगाउनको निम्ति पहिले हाम्रो मुखलाई जोगाउनु पर्छ। कतिचोटि यो मुखले के गर्छ त्यो तपाईँ र मलाई थाहा छ, किनकि बोलीमा के छ शक्ति छ नि त। होइन, त्यो भएर तपाईँ र मैले आफ्नो घर परिवार छिमेकी आफन्त जोगाउनु छ भने एउटा नम्रताको जीवन र बोली जोगाउनु पर्छ। यो बोलीले प्याट्रै हामीले मान्छेलाई भनिदिन्छौँ, होइन, मान्छेले त कुटेको गुरु बिर्सिन्छ अरे, यो वचनले भनेको कुरा कहिले बिर्सिँदैन भन्छन्। त्यो भएर तपाईँ र मैले कहिले पनि बोल्दाखेरि त्यो झगडा पर्दाखेरि नै किन नहोस्, आवेशमा आएर तपाईँले भनेका कुराहरू एकदमै सोचेर बोल्नुहोस्, कसैलाई प्रभाव नपरोस्। होइन, जुन शब्दले मानिसलाई मुटुमै पुग्ने गरी भनिरहेको अवस्थाहरू छन् र भन्छन् मान्छेले, बरु कुट बरु मार तर वचनले नमार, त्यो हुनु त आवश्यक छ। मलाई चाहिँ त्यस्तो लाग्छ र तपाईँ र म परमेश्वरको छोराछोरी भएको कारणले पनि तपाईँ र म चाहिँ एउटा उदाहरणीय जीवन चाहिँ यो समाजमा हामीले जिउनै पर्छ। हजुर, रहेन भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम।

आदरणीय श्रोता, अब भने लगभग समयले हामीलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

अनि नमस्ते, गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताज्यूहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तोता एस्तर राईको तर्फबाट एक हप्तापछि आज मंगलबार साँझ 5 बजे यहाँहरूसँग पुनः कार्यक्रम मार्फत जोडिन पाउँदा म असाध्यै खुसी छु। तर आज एकदमै दुःख लागेको विषय चाहिँ हाम्रो गत हप्ता जुन नेपालमा बाढी आएकोले धेरैजना व्यक्तिहरू बितिसक्नु भएको छ, धेरैजना अझै पनि हराइराख्नु भएको अवस्थामा हुनुहुन्छ। र यी सबै कुरा देख्दाखेरि हामी सबैजनालाई अवश्य नै खुसी चाहिँ लाग्दैन। हामी सबैजना नेपाल मात्र होइन, सारा संसारै चिन्तित अवस्थामा हुनुहुन्छ। एकदमै दुःखको घडीमा हामी सबै सारा संसारै छौँ। तर नेपालमा मात्रै होइन, हामीले अन्य राष्ट्रहरूमा हेर्छौँ भने पनि प्राकृतिक विपत्तिहरू आइरहेको हामी देख्दछौँ। कतै भूकम्प गइरहेको छ त कहिले सुनामीहरू आइरहेको छ, र यस्तो प्राकृतिक विपत्तिहरू विभिन्न देशहरूमा आइरहेको छ। र यी सबै कुराले हामीलाई दिने एउटा शिक्षा चाहिँ हामी यो संसारको होइनौ, यो संसारमा हाम्रो केही पनि अधिकार छैन। यदि हाम्रो अधिकार हुने भए त हामीले हावाहरूलाई कन्ट्रोल गर्न सक्थ्यो होला, पानीहरूलाई कन्ट्रोल गर्न सक्थ्यो होला। तर यो संसारमा हामी केही समयको लागि मात्रै हो, र यी सबै कुराको अधिकार, यी सबै कुरालाई कन्ट्रोल गर्ने चाहिँ हामी होइनौ रहेछ। यी सबै कुराको कन्ट्रोल गर्ने चाहिँ परमेश्वर हुनुहुँदो रहेछ भन्ने शिक्षा हामीले यी सबै घटनाहरूबाट सिक्न सक्दछौ। हामी मानिस स्वभावैले पापी छौ, र हाम्रो यो संसारिक शरीरमा हामी कतिचोटि हामीले कमाएको पैसा, हाम्रो धन सम्पत्ति, हाम्रो घरहरू, हाम्रो सुन्दरता, हाम्रो जुन अथोरिटी पोजिसन, पावर आदि इत्यादिको एकदमै घमण्ड गर्दछौ। तर हामी मानिस जति नै धेरै सम्पत्ति, पावर, पोजिसन, सुन्दरता आदि इत्यादि भए तापनि हामी यो संसारमा कोही पनि अजम बनिरहन सक्दैनौ, र हाम्रो केही पनि अधिकार छैन। हामी यो संसारमा केवल केही समयको लागि मात्रै हो भन्ने कुरालाई यो संसारमा भइरहेको विभिन्न प्राकृतिक विपत्तिहरूले गर्दाखेरि हामीलाई रिमाइन्ड भइरहेको छ। र हामीलाई कतिचोटि संसारमा किन भइरहेको छ भन्ने कुरा कति प्रश्नहरू आउन सक्दछ। र हामीले बुझ्नुपर्ने एउटै कुरा चाहिँ हो, परमेश्वर सबै कुराको कन्ट्रोल गर्न सक्नुहुन्छ, परमेश्वरले नै यी सबै कुरालाई ठिक गर्न सक्नुहुन्छ। र हामी निरन्तर प्रार्थना गर्दै हौ, परमेश्वरमा हामी भरोसा गरौं, किनभने हामीले साँचो परमेश्वरलाई चिनेका छौँ, बुझेका छौँ। उनै परमेश्वरले सबै कुरा बनाउनु भयो, उनै परमेश्वरले आकाश पृथ्वी बनाउनु भयो, उहाँ परमेश्वरले नेपालमा भएको सगरमाथा बनाउनु भयो, यो प्रकृति बनाउनु भयो, र उनै परमेश्वरलाई थाहा छ। यी सबै सम्पत्ति उहाँकै हुन्, उहाँसँगै बिलङ गर्छ, र उहाँकै हुन् र उहाँलाई नै थाहा छ। हामीले गर्नुपर्ने कुरा चाहिँ जति पनि भुटेपछि बाढी पीडितहरू हुनुहुन्छ उहाँहरूलाई प्रार्थना गरिदिने नै हो, गरि नै रहेका छौँ। र चाहिएको बेलामा हामीले विभिन्न तरिकाले सपोर्ट गरि नै रहेका छौँ। कृपया तपाईँहरूले पनि सक्नुहुने सहायता गर्नुहोला, गरि नै रहनु भएको होला, आउँदो दिनमा पनि गर्ने नै छौँ, गरि नै रहनु भएको होला भन्दै आउनुहोस् आज भने हामी नयाँ श्रृङ्खलातिर लागौ। कार्यक्रम पुस्तक र जीवनको नयाँ श्रृङ्खलामा आज मैले यहाँहरूको माझमा विगत केही श्रृङ्खलाहरूबाट रेभरेन्ड डीआर थुनुङज्यूको जीवनीलाई यहाँहरूको माझमा राखिरहेको छु। यदि तपाईँहरूले यसलाई निरन्तर रूपमा सुन्दै हुनुहुन्छ भने तपाईँहरूलाई लागेको होला त्यसपछि के भयो त उहाँको जीवनीमा, उहाँ परमेश्वरलाई यसरी चिन्नु भएछ, उहाँ परमेश्वरको सुसमाचार पूर्वी नेपाल जहाँ एउटै पनि विश्वासी हुनुहुन्न थियो, एउटै पनि प्रभुलाई नचिनेका मानिसहरू हुनुहुन्न थियो, अनि उहाँ त्यस्तो ठाउँमा गएर सुसमाचार सुनाउनु भयो, र उहाँले सुसमाचार सुनाउने क्रम जारी नै थियो मैले लास्ट टाइम तपाईँहरूलाई सेयर गर्दा। र अब चाहिँ के भयो त भन्ने कुरा चाहिँ यहाँहरूले यदि कार्यक्रम निरन्तर सुनिरहनु भएको छ भने लागिरहेको होला, र यदि तपाईँहरूले कार्यक्रम पहिलोचोटि सुन्दै हुनुहुन्छ भने चाहिँ म तपाईँहरूलाई जानकारी दिन चाहन्छु। मैले चाहिँ विगत केही श्रृङ्खलाहरूबाट रेभरेन्ड डीआर थुलुङको जीवनी र सेवाकाईको बारेमा बताइरहेकी छु। किन भन्दाखेरि रेभरेन्ड डीआर थुलुङ चाहिँ नेपालको पूर्वी क्षेत्रको पहिलो विश्वासी व्यक्ति, जसले आफू मात्र विश्वासी हुनु भएन तर त्यहाँको सम्पूर्ण क्षेत्रहरूमा गएर सुसमाचार सुनाउनु भयो, उहाँको जीवनी यहाँहरूलाई बताइरहेको छु। यदि तपाईँहरू पूर्वबाट हुनुहुन्छ भने यहाँहरू अवश्य पनि कसरी हामी क्रिस्चियन भयौं अथवा कसरी क्रिस्चियनिटी चाहिँ पूर्व भागमा फैलिएछ भन्ने जान्न चाहनुहुन्छ भने पनि यो कार्यक्रम तपाईँहरूलाई इन्ट्रेस्टिङ लाग्न सक्छ। डीआर थुलुङ जो मलायामा लाउरे भर्ती हुन जानुभयो, उहाँलाई केही पनि पढ्न आउँदैन थियो, तर उहाँले त्यहाँ स्कुलमा एउटा गार्ड गर्ने जिम्मेवारी पाउनुहुन्छ, त्यसले गर्दा उहाँले आफ्नो नाम लेख्न सक्नुहुन्छ। र उहाँको ट्यालेन्ट चाहिँ एउटा के थियो भन्दाखेरि उहाँ राम्रो आर्टिस्ट हुनुहुन्थ्यो,
र उहाँले आर्ट गर्ने गर्नुहुन्थ्यो। तर उहाँले त्यहाँ मलायमा जागिर खाँदाखेरि समय समयमा यस्तो दर्शन देख्नुहुन्थ्यो, उहाँको आत्मा र शरीर छुटिएको र कसैले आएर उहाँलाई बोलाएको, कसैले आएर उहाँलाई जाऊ मेरो काम गर भनेको दर्शनहरू चाहिँ निरन्तर देखी गर्नुहुन्थ्यो। त्यसपछि उहाँलाई त्यो दर्शन देख्ने दिने व्यक्ति को थियो भनेर अलिकति पनि पत्तै भएन र उहाँ पछि नेपाल आउनुहुन्छ। नेपाल आएपछि धरानमा त्यही पेन्ट गर्ने कामहरू बनाउनु हुँदछ र नेपाल आएपछि पनि उहाँले त्यो जुन देख्ने दर्शन छ, कोही व्यक्ति आएर उहाँलाई मेरो काम गर भनेको जुन दर्शन छ, त्यो दर्शन उहाँले देखि नै रहनुहुन्छ। तर को हो, किन बोलिरहेको छ भन्ने कुरा चाहिँ उहाँलाई थाहा हुँदैन र उहाँले त्यो दर्शनको अर्थ खुलाउनको लागि विभिन्न धरानमा भएका मन्दिरका पुजारीहरूसँग जानुहुन्छ। तर कसैले पनि उहाँको त्यो दर्शन खुलाउन सक्नुहुन्न र उहाँले पेन्ट गर्ने क्रममा एक दिन एकजना व्यक्ति भेट्नुहुन्छ। त्यो व्यक्तिले चाहिँ बाइबलको एउटा खण्ड लेख्न लाउनु हुँदछ र त्यो खण्ड लेख्दाखेरि उहाँलाई त्यो पाठ असाध्यै मनपर्छ र त्यो व्यक्तिले बाइबल त्यही छोडेर जानुहुँदछ र त्यो बाइबल चाहिँ उहाँले एक दिन पढ्नुहुँदछ र उहाँले थाहा गर्नुहुँदछ, मैले खोजेको ईश्वर चाहिँ, मलाई दर्शन दिने ईश्वर चाहिँ यो बाइबलको ईश्वर रहेछ भनेर थाहा पाउनुहुँदछ। र उहाँले त्यो बेलासम्म कसैले पनि उहाँलाई परमेश्वर येशू ख्रीष्टको बारेमा बताएको हुँदैन, तर उहाँ आफैले दर्शन पाएको आधारमा र बाइबल पढेको आधारमा परमेश्वरलाई विश्वास गर्नुहुन्छ र आफूले मात्र विश्वास गर्नुहुन्न, तर त्यो सुसमाचार, त्यो असल खबर चाहिँ उहाँले पूर्व नेपालको विभिन्न ठाउँहरूमा प्रचार गर्दै हिँड्नुहुन्छ र यसरी प्रचार गर्ने क्रममा उहाँले विभिन्न व्यक्तिहरूलाई परमेश्वरसँग ग्रहण पनि गराउनु हुँदछ र यही कुराको विषयमा हामीले छलफल गरिरहेका थियौँ। आज चाहिँ के हुन्छ एकचोटि किताबबाट हेरौँ है त। धरान सहरमा डिआर डेरा लिएर 13 ठाउँमा सर्नु पर्यो। घरबेटीले सुरुमा त राम्रै गर्ने, घर भाडा पनि सस्तो नै लिने, तर समय बित्दै गएपछि अनेकौं बहाना बनाएर भाडा बढाउने गर्दथ्यो। कि त बढाएको घर भाडा तिर्नुपर्ने, कि त अर्को डेरा खोजेर सर्न डिआर बाध्य हुनु पर्दथ्यो। ब्रिटिस क्याम्पमा नोकरी गर्दा डिआरले कुल्लीहरू सबैलाई नै सुसमाचार प्रचार गरेका थिए। एक दिन डिआरले कुल्लीहरूको सरदार धनबहादुर राईलाई प्रभुको वचन सुनायो। धनबहादुरले पनि प्रभुको वचनलाई मन परायो। त्यसपछि धनबहादुरसँग डिआरको घरिघरि भेट हुन थाल्यो र उनले प्रभुलाई विश्वास पनि गर्यो। केही दिनपछि उनले डिआरलाई भने, दाजु मेरो घरको देवता फालिदिनुहोस्। डिआरले पनि गएर सबै फूल पृथ्वी देवताहरू र थान समेत फालिदियो। फेरि धनबहादुरले भने, दाजु मेरै घरमा आएर बस्नुहोस् र यही सेवा संगति गर्नुहोस्। कस्तो राम्रो कुरा, परमेश्वरले उनको हृदय खोलिदिनु भएको हो भनेर डिआर खुसी भए र उनी चतरा लाइन सिनेमा हलको छेउमा डेरा सरेर बसे। त्यही ठाउँमा बस्दा मणिराज थामी, चन्द्र लिम्बु, मेरी राई लगायतका दर्जनौले प्रभुको वचन पाएर विश्वास गरी बपतिस्मा लिए। त्यही घरमा संगति राम्रो बढ्दै गयो। त्यही समयमा काठमाडौँबाट रेभरेन्ड रोबर्ट कार्थकको पत्र आयो। पत्रमा डिआरलाई नेपाल ख्रिस्टीय संगति एनसीएफको सम्मेलनमा आउनु भन्ने निमन्त्रणा थियो। निमन्त्रणा पाएर डिआर एनसीएफको सम्मेलनमा सहभागी हुन पुगे। 7 दिनको सम्मेलनको अन्तमा डिआरलाई पूर्व नेपालको एनसीएफ अध्यक्षमा चुनियो। चतरा लाइनको डेरामा बसेर उनीले ब्रिटिस क्याम्पको चर्चमा आइतबारको सेवामा पनि गइरहेको थियो। समय बित्दै जाँदा डिआरले अन्य विश्वासीहरूलाई पनि लिएर त्यहाँ सेवा गर्न जान थाले। त्यसपछि ब्रिगेडियर साहेबबाट एडमिन अफिसर सञ्जित राईलाई आदेश भयो बाहिरबाट सिभिलहरूलाई चर्चमा नल्याउनु। यसै कारण अफिसर सञ्जित राईलाई अप्ठ्यारो पर्न लाग्यो। त्यसपछि डिआरले आफू बसेकै ठाउँमा सेवा संगति गर्न थाले। प्रचार गर्ने क्रममा धेरै मानिसहरूले प्रभुलाई विश्वास गरी संगतिमा आउन थाले। त्यही घर पोतला मुनि गरिएको सेवा संगतिलाई धरान मण्डली भनेर घोषणा गरियो। अब ब्रिटिस क्याम्पको चर्चमा नधाएर धनबहादुर राईको घरमा नै धरान मण्डली फैलिएर जान थाल्यो। प्रभुमा विश्वास गर्नेहरूको संख्या दिनौ थपिँदै गयो। पूर्व नेपालका छेउ कुनामा परमेश्वरको काम, यीशुको काम फैलिँदै गयो। विश्वास गर्ने मानिसहरूले टाङ, गुवाबारी, बुधबारी, सुगाचरी, पञ्चायन छोडा बसाहासम्म फैलिएर गयो। अर्काको घरमा बस्न साह्रै नै कठिन हुँदो रहेछ। डिआर बसेको घरधनी धनबहादुर राईको जेठान इन्डिया आर्मीबाट पेन्सन पकाएर आइपुगे र धनबहादुरकै घरमा बस्न थाले। जेठान महाको जडिया रहेछ, आउने बित्तिकै क्रिस्चियनहरूको विरोध गर्न थाल्यो। पछिबाट त डिआर र संगति गर्ने अन्य विश्वासीहरूसँग पनि न्यु खोज्न थाल्यो। हुँदाहुँदै ज्वाई धनबहादुर राईलाई प्रभुमाथिको नयाँ विश्वासबाट फर्काएर फेरि हिन्दू बनायो। पहिले फालेको देवी देवताहरू खोजेर फेरि स्थापना गर्यो। माथि तलामा चाहिँ ज्वाई र जेठान मातेर आफ्नो हाम्रो बाजे शिवजी भाङ
तत्त्व रोक्थे हामीले पनि खानै पर्छ ठूलो स्वरले कराउँथे। त्यसले तलामुनि भइरहेको आराधना सेवामा बाधा पुग्दथ्यो। धनबहादुरको छोरी भने प्रभुमा अटल थिइन्, तर बाबु र मामाले कुटेर तर्साउन थाले। बिस्तारै ती दुईले त्यहाँ सेवा संगति गर्न दिएनन्। पहिले घरमा लगेर सेवा संगति गर्नुहोस् भन्ने धनबहादुरले डियरलाई त क्रिस्तानीलाई मेरो घरमा बस्न दिन्न, निस्केर अहिले जा भन्न थाल्यो। धनबहादुरको यस्तो व्यवहारले उनलाई लज्जितसँगै नमिठो गरी मन दुख्यो। त्यसपछि डियर बुद्ध चोकमा डेरा सरे र त्यही संगति गर्न थाले। यसरी घरिघरि डेरा सर्दै घरधनीबाट मनै कुदिएको डियरले भोटे पुल नजिक केही जमिन किने र लगत्तै सानो झुपडी बनाए। अब भने डियरले स्वतन्त्र र शान्त अनुभव गरे। डियरले सुसमाचार प्रचार गरेर मानिसहरूलाई प्रभुमा ल्याए, पनि उनीहरूको लागि एउटा सेवालय बनाउन सकेको थिएन। वृद्धि भइरहेको विश्वासीहरूको लागि चर्च भवन ज्यादै आवश्यक थियो। एक त आर्थिक अभाव, दोस्रो पञ्चायत शासनकालमा चर्च भवन स्थापना गर्ने कुरा फलामको चिउरा चपाउनु जत्तिकै गाह्रो काम थियो। त्यसमा पनि मण्डलीका केही अगुवाहरूले भवन बनाउनु आवश्यक छैन भनेर भनिरहेको थियो। डियरलाई भने चर्च भवन बनाउनु तीव्र अगुवाई भइरहेको थियो। चर्च भवन बनाउन कसैको साथ नपाएको बेला श्री रंजित सिंह राई, श्री खर्क बहादुर राई, श्री जोन तेन्जिङ र श्री प्रेम राईले डियरलाई चर्च भवन बनाउन उत्साहको साथ सामग्रीहरू जुटाउन सहायता गरे। फलस्वरूप सानो काठको चर्च भवन बनाइयो। विक्रम सम्वत 2029 सालतिर धरान 9 चर्च लाइन, हाल धरान पवित्र चर्च भएको ठाउँमा उनले 1200 प्रति कट्ठाको दरले जमिन किने। जोगाड गरेको रूपियाँ अनि आमा र पत्नीले लगाइरहेको गहना समेत खर्चेर उनले त्यस जग्गामा एउटा चित्रे टहरा ठड्याए। अब भने सेवा संगति गर्न पनि सजिलो भयो। त्यस समयका पूर्व नेपाल भरिको जोन तेन्जिङ र श्री प्रेम राईले डियरलाई चर्च भवन बनाउन उत्साहको साथ सामग्रीहरू जुटाउन सहायता गरे। फलस्वरूप सानो काठको चर्च भवन बनाइयो। विक्रम सम्वत 2029 साल

बाट संगति गर्न त्यही आउँदथे। यसैले विश्वासीहरूको वृद्धिले संगति गर्ने ठाउँ साँगुरो हुन थाल्यो। त्यही क्रममा सेवालयको निम्ति भनेर उनले केही व्यक्तिहरूको सहयोगमा छुट्टै चर्च भवन बनाए। पूर्व नेपालको आमा मण्डलीको रूपमा रहेको धरान मण्डलीमा एनसीएफको क्षेत्रीय भेला र सम्मेलन भइरहन्थ्यो। यसैले पनि यो भवन निकै फराकिलो र ठूलो बनाउनु पर्ने देखियो। पास्टर रोबर्ट कार्थक पूर्वमा आउनु भएको बेला डीआरले यस कुरा राख्थे भने मण्डली भवन सानो भयो, यसपालिको दशैंको समयमा गर्ने सम्मेलनको लागि ठाउँ पुग्दैन होला, एनसीएफमा पैसा छ भने अहिले यसलाई हालिदिनुहोस्, म आउँदो ख्रिस्टमसम्ममा तिर्नेछु। कुरा असलै थियो, यसैले तत्कालीन प्रस्ताव स्वीकृति भयो। एनसीएफबाट 14,000 रूपियाँ उपलब्ध भयो। त्यही रकममा केही थपथाप गरी नयाँ र फराकिलो भवन बन्यो। त्यो रकम एनसीएफएनबाट सहयोग स्वरूप हो भनी ख्रिस्टमस अगाडि मात्र खबर आयो। सन् 1970 सालमा काठमाडौँ ज्ञानेश्वर चर्चमा 7 दिनको नेपाल ख्रिस्टीय संगतिको भव्य सम्मेलनमा पूर्व नेपालबाट भाग लिन डीआरले निमन्त्रणा पाएका थिए। यस अवधिमा मुलुकभरका परमेश्वरका सेवकहरूसँग भेटघाट र परिचय गर्ने उनले मौका पाएका थिए। त्यस जमघटले नै उनलाई पूर्व नेपालको एनसीएफ अध्यक्ष चिन्यो। उनले 10 वर्षसम्म अध्यक्षको कार्यभार सम्हाले। त्यस अवधिमा डीआरले पश्चिम नेपालका भैरवा, बुटवल, भरतपुर, तानसेन, पोखरा, आपिपसम्म भ्रमण गर्ने मौका पाए। त्यसै समयमा पूर्व नेपालका पहाड़ी जिल्लाका सोलुखुम्बु, दिक्तेल, खोटाङ, ओखलडुङ्गा, भोजपुर, शङ्खुवासभा, धनकुटा, उदयपुर, पास्तर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, सिन्धुली जिल्लाका गाउँहरूमा मुक्ली, डेरापो, जुबु, पुरानो खानी, लेखर्क, रिपदुङ, पारा, माम्तेक, पत्करू, दिङला, हिङला, माङ्तेवा, पञ्चायन हुँदै उदयपुर, पविता, बिरता, लक्ष्मीपुर, लक्ष्मीनिया, सिरसिया, हात्तीबन, राजारानी, ध्वासे, अदेरी, फेदाप्चुङ, सोरे मुक्तारा, ओराङ्गी, गुवाबारी, केराबारी, रामपुर, लेटाङ, हात्तीमारा, बेलबारी, लालबित्ती, मधुबल्ला, पञ्चमी, रबी, कुरुङ्बा, कुसुन्डे, आपझोला, बाजो, चुलाचुली, इलाम बजार, बिरता, सनिसरे, गोलघाप, बैगुनी, धुरा, दमक, सीतामाढी, फुलझोडा, किर्तिपुर, आयाबारी, धनुषाको, केशरधाम, चित्रे, हतपते लगायतका ठाउँहरूमा प्रचार गर्दै उनी सिन्धुलीसम्म पुगे। ती प्रत्येक स्थानहरूमा आज झुण्ड तथा चर्चहरू स्थापित भइसकेको छ। ती ठाउँहरूमा प्रचार गर्न डीआरले न त एनसीएफ संस्थासँग रूपियाँ पैसाको सहायता लिए, न कसैसँग नै। बाटो खर्च सबै उनले नै आफ्नो तलबबाट खर्च गरे। आज ती ठाउँहरूमा प्रभुको मण्डलीहरू खड़ा भएकामा उनी गर्व गर्छन्। त्यस बेला सुरु सुरुको प्रचारमा पञ्चायती सरकारको त्यति वास्ता थिएन, किनकि मानिसहरू ऐन कानून र राजनैतिक व्यवस्थाको कुराहरू त्यति बुझ्दैनथे। उनलाई सुसमाचार प्रचार गर्नलाई त्यति कठिनाई थिएन। गाउँहरूमा मादल, सारङ्गी, बाँसुरी जस्ता लोकबाजाहरू बजाएर क्रिस्टियन भजनहरू गाउँदा गाउँका मानिसहरू भीड लाग्थ्यो। विश्वासीहरू त्यति धेरै नभए पनि गाउँका मानिसहरूले उनको प्रचारका कुराहरू ध्यानसित सुन्ने गर्दथे, अनि उनीहरूबाट नै बिहान र बेलुका सत्कार स्वरूप भोजन मिल्दथ्यो। पूर्व नेपाल डीआरले प्रचार गरेर विश्वास गरी प्रभुलाई स्वीकार गर्नेहरूलाई बप्तिस्मा दिनको लागि एनसीएफका तत्कालीन अध्यक्ष ज्ञानेश्वर चर्चका पास्टर रोबर्ट कार्थकलाई बोलाइन्थ्यो। सन् 1970 देखि 1973 सम्म यसरी नै बप्तिस्माको कार्यक्रम चल्यो। पास्टर रोबर्टले उनलाई बप्तिस्मा यसरी दिनुपर्छ भनेर सिकाए। ज्ञानेश्वर चर्चमा पनि त्यस बेला थोरै मात्र विश्वासीहरू थिए। पास्टर रोबर्ट कार्थकले नभ्याएको समयमा एनसीएफका तत्कालीन उपाध्यक्ष पास्टर देवु सिंह दाहाललाई धरणमा पठाइन्थ्यो, तर पछि पास्टर दाउद मसीह आउन थाले। दाउद मसीहले पनि डीआरलाई बप्तिस्मा विधि सिकाए। डीआरको दाउद मसीहसँगको भेटपछि दुवै मिलेर नेपाल अधिराज्यको विभिन्न जिल्ला जिल्लामा प्रचार गर्न गए। पास्टर दाउद र प्रेम बान्तावासँग उनको घर लाल सिसुवा संगति गर्दा गर्दै नै पक्राउ परे। गाईघाटसम्म हतकडी लगाएर लगियो। डीएसपीले थानामा हप्ता दिन थुनेपछि सीडीओको आम्ने क्रिश्चियन बन्दीहरूलाई उपस्थित गरायो। लस्करे उभिएको बन्दीहरू मध्ये दाउदको कद सानो र कमजोर देखिन्थ्यो। सानैमा चर्को बिमारले थला परेर दाउदको दाहिने हात र देब्रे खुट्टा राम्ररी चल्दैनथ्यो। डीएसपी र सीडीओले दाउदतिर हेर्दै सोधे, तेरो नाम के हो? दाउद मसीह हो हजुर। जात के हो? गाइने हो हजुर। के काम गर्छस्? गीत गाउँछस्? गाउँछु हजुर। लौ एउटा गीत गाएर सुना त हामी पनि सुनौ। तेरो गीत? हुन्छ हजुर भन्दै दाउदले गीत गाउन सुरु गरे। हिमाल चोली त्यो पल्लोपट्टि रुख सुक्यो सर्लङ्गै, पाप मेरो सम्झे कालो न कालो, मन भयो भरङ्गै। भजन नम्बर
232। यो गीत गाएपछि उनीहरूले

0: त राम्रै गाउँदो रहेछस् भन्दै दाउदको बाइबल वापस दिँदै उनलाई छोडिदिए। यसरी दाउद मसीले गीत गाएर थानाबाट छुटकारा पाए। विक्रम सम्बत 2030 सालमा दाउद मसी पोखराबाट धरान आए र डीआरसँग सुसमाचार प्रचारमा निस्किए। काले पोखरीको मासतिर जंगलको गोरेटो पसेरा लिएर निस्किन्थ्यो। त्यो बेला मोटर गाडी चल्दैनथ्यो, अहिले जस्तो बाटो थिएन। त्यही गोरेटो हिँडेर दुवै लेटाङ पुगे। लेटाङको अलि मासतिर गुवाबारीमा दिलीप थापाको घर थियो। दिलीप थापाको परिवार त्यहाँको नयाँ विश्वासी परिवार थिए। रात पढे संगतिसँगै सुसमाचार प्रचार भयो। भोलिपल्ट बिहानी मोरङ जिल्लाको सिमाना नागेर मुक्तारा बुधबारी पर्दथ्यो। केही खानेकुरा खाएर जानुस् भन्दै दिलीप परिवारले आग्रहसँग बाटोमा केही खानेकुरा पाइँदैन भन्ने चेतावनी पनि दिए। फलस्वरूप कुखुराको मासु र भात तयार भयो। डीआरले टन्न पेट भरि खाए, तर दाउदले भने एका बिहानी भनेर खान मानेन। त्यसपछि यात्रा शुरू भयो। साँच्चै जंगलको बाटोमा पानी पनि पाइएन। त्यही माथि उकालो बाटो निकै कष्टकर यात्रा भयो। डीआरले बिहानै पेट भरि टन्न खाना खाएकोले ढुक्कै हिँडे, तर केही नखाएकोले हिँड्न असुविधा दाउदलाई भने कठिन पर्यो। यसैले दाउदले डीआरलाई पछ्याउन सकिरहेको थिएन। धेरै माथि पुगिसकेको डीआरलाई आभास भयो दाउद मसी पछि पछि आइरहनु भएको थिएन। उनी दाउदलाई खोज्न फेरि ओह्रालोतिर फर्के। बिचरा दाउद त भोकले धाउन छुटेर खाल्डाभित्र लडिरहेको रहेछ। भोकले शिथिल भएको शरीर देखाले पुरै मुख सुकेछ। घोप्टो परि लमतन्न परिराखेका दाउदलाई भेट्दा डीआरको सातो उड्यो। उनले बिस्तारै दाउदलाई उठाएर उकालोतिर डुराउँदै लगे। एक खुटको पिउनलाई पानी नभएको ठाउँ, बडो कठिनलाई झेल्दै उकालो जंगलको अप्ठ्यारो भिर काटेर बल्ल तल्ल सुके पोखरी पुगे। त्यहाँ दुई घोगा मकै किनेर भुट्न लगाए र सुक्खा मकै चपाएपछि केही तागत आयो। त्यसैको बलमा लडखडिँदै घरमा मुक्तारा बुधबारे पुगे। त्यहाँ पुगेर दुवैजना पदम बहादुर मगरको घरमा बास बसे। रातभरि डीआरले प्रचार गरे, तर दाउदले भने हल न चल भइरहेको थामको अडेस लाएर बसिरहे। उनलाई भोक र दिनभरिको यात्राले साह्रै थकाएको थियो। त्यस भेगमा अरू तीन दिन घुमेर ती दुईले प्रचार गरे। आखिरमा 16 जनालाई प्रभुमा बप्तिस्मा दिए। दुवैजना धरान फर्किए। दाउद मसिह नेपालका लगभग सबै जिल्लाहरूमा पुगेर प्रभुको नाममा प्रचार गर्ने एउटा महान प्रचारक हुन्। उनले प्रभुको निम्ति धेरै दुःख गरेर ठाउँ ठाउँमा प्रचार गरेका छन्। उनी धेरै पटक पूर्व नेपालमा प्रचारकका क्रममा आइपुगेका थिए। वर्षमा 3-4 पटक नै आइपुग्थे। उनी धेरै पटक डीआरसँग पनि प्रचारमा हिँडे। त्यो बेला डीआर थुलुङ सुसमाचार जगतका पूर्व नेपालका चम्किलो तारा थिए भने दाउद मसी पश्चिम नेपालका चम्किला तारा हुन्। पूर्वमा प्रचारको क्रममा आउँदा दाउदलाई सबैले स्वागत र मेजमानी गर्दथे, तर बाटो खर्चको लागि भने कसैले वास्ता गरेको थिएन। यसमा डीआरले पनि ध्यान पुर्याउन सकेको थिएन, किनकि त्यति बेला पूर्वमा नेपालका सेवक र प्रचारकहरूलाई बाटो खर्च दिने चलन थिएन। एकपटक पूर्व नेपालदेखि प्रचार गर्दै गर्दै बुटवल, तानसेन, पोखरा, गोर्खा हुँदै डीआर र दाउद काठमाडौँ आइपुगे। पुतली सड़क चर्चमा एनसीएफको सम्मेलन थियो। त्यस सम्मेलनमा पूर्व नेपाल र पश्चिमका गाउँहरूको बारेमा गवाही दिनु भनेर दुवैजनालाई समय दियो। सल्लाह गरी दाउद गवाही दिन उठे। हामी प्रचारकहरूलाई नेपालको पश्चिममा घुम्दा त्यहाँका विश्वासी र मण्डलीहरूले स्वागतमा खाना दिँदैनन्, तर हिँड्ने बेलामा चाहिँ 50-100 रुपियाँ गोजीमा हालिदिन्छन्। तर पूर्वमा चाहिँ कुरा काटी काटी स्वागत गर्छन्, तर हिँड्ने बेलामा 1 पैसा पनि दिँदैन। पूर्व र पश्चिमको विश्वासीहरू बीच भएको फरकलाई दाउद मसीले औल्याउँदा डीआरलाई गल्तीको आभास भयो। डीआरले दाउद त धेरै धनी व्यक्ति होला भन्ने सोचेको थिए, तर होइन रहेछ। बल्ल उनलाई थाहा भयो प्रभुको प्रचार गरेर हिँड्ने प्रचारकको साथमा त कहिले केही कौडी पनि नहुँदो रहेछ। डीआरलाई अहिले विस्मात लाग्यो, कारण उनले अहिलेसम्म दाउद धरानतिर आउँदा बस्दा लागेको यात्रा खर्चबारे केही सोधेको थिएन। दाउदले पूर्वका इलाकाहरूमा प्रचार गर्नमा उनलाई धेरै सहायता गरेको थियो। यसैले पछि दाउद आउँदा डीआरले बाटो खर्च उपलब्ध गराए। त्यस ताका धरानमा चर्चमा पास्टर दाउद मसी लगायत पास्टर रेशमराज पौडेल, पास्टर देवु सिंह दाहाल, पास्टर रोबर्ट कार्थक, श्री ऋषिराम आचार्य, श्री एस सुदेम्बा, श्री एलपी नेपानी, श्री पिटर राजन र पास्टर हरिबहादुर थापा लगायतका प्रभुका दासहरूसँग आत्मिकी संगतिको आदान प्रदान हुँदथ्यो। उहाँहरूको पूर्वी नेपालमा आएर भर्खरै मात्र बामी स्वर्ण लागेको मण्डलीहरूलाई आत्मिक भोजन खुवाउँदै बलियो पार्ने काम गरे। कार्यक्रमको निर्धारित समय सकिएको कारणले गर्दाखेरि आजको लागि उहाँको जीवनी एकदमै यहाँहरूको माझमा अझै धेरै राख्न मन हुँदाहुँदै पनि राख्न असमर्थ छु र यहाँहरूसँग छुटिने मन नहुँदा नहुँदै पनि छुटिनु पर्यो। तर अर्को हप्ता पुनः मंगलबार बेलुका ठिक 5 बजे कार्यक्रम पुस्तक र जीवनको साथ म उपस्थित हुनेछु भनेर यहाँहरूलाई अर्को हप्ता भेट्ने आशा गर्दै र प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता यस्तालाई बिदा हुन चाहन्छु। जय मसीह, नमस्ते।
1: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: नेपालगंज सुसमाचार प्रसारण मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न 12 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावको लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो कन्ट्याक्ट नम्बर र इमेल एड्रेस कार्यक्रमको अन्तमा दिनेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी मृत्युबाट अनन्त जीवनतर्फको यात्रा भन्ने विषयमा यहाँहरूलाई जानकारी दिनेछौ। प्रिय श्रोता, संसारमा हेर्ने हो भने धेरै मानिसहरूको एउटा सार्वजनिक धारणा रहेको हामी पाउँदछौ, जुन विचारले उनीहरूको मानस पटलमा राज गरेको छ। त्यो विचार चाहिँ यो हो कि मृत्यु नै जीवनको एन्डिङ पोइन्ट हो, अर्थात पूर्ण विराम हो। तर श्रोता, आजको कार्यक्रमको विषय चाहिँ त्यसको ठिक विपरीत रहेको छ। श्रोता, आउनुहोस्, मृत्यु पछि पनि के साँच्चै आजको विषयमा प्रस्तुत गरे जस्तै अनन्त जीवन हुन सक्छ त? मृत्यु चाहिँ के हो? मृत्युले हाम्रो जीवनलाई नष्ट गर्न सक्छ कि सक्दैन? अनि आम मानिसहरूले सोच्ने गरेको मृत्यु जीवनको समाप्ति हो कि होइन त? यी र यस्ता थुप्रै सवालहरूको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट आज तपाईँ हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई हरि तपाईँ हाम्रो माझमा उपस्थित हुनुभएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोता मित्रहरूलाई म हरि विकको तर्फबाट अभिवादन, नमस्कार, जय मसीह। म आशा गर्छु तपाईँहरू सबैजना स्वस्थ हुनुहुन्छ, सकुशल हुनुहुन्छ, अनि हाम्रो कार्यक्रमलाई सुनेर आत्मिक लाभ तपाईँहरूले उठाइराख्नु भएको छ। अनि प्रिय श्रोता मित्रहरू, आज फेरि यो समयमा तपाईँको बीचमा विशेष सन्देश लिएर आउनु पाउँदाखेरि म अति नै खुशी छु। अनि महान परमेश्वरलाई, जसले सबै कुराहरूलाई बनाउनुभयो, जसले दृश्य अदृश्य सम्पूर्ण थोकलाई सृष्टि गर्नुभयो, उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।

0: अनि आज म तपाईँहरूको बीचमा एउटा विशेष सन्देशलाई लिएर आएको छु र आज म तपाईँहरूको बीचमा मृत्युबाट अनन्त जीवनतर्फको यात्रा भन्ने विषयमा बोल्न चाहनेछु र मृत्युबाट अनन्त जीवनतर्फको यात्रा अनि यो पक्कै हामी सबैको लागि महत्वपूर्ण सन्देश हो। कतिपटक हामीले यसरी भन्दै गर्दाखेरि कतिजनाहरूलाई सायद यो एक प्रकारको मूर्खता पनि लाग्न सक्छ, हो के यस्तो कुराहरू बोलिराखेको, के यस्तो कुराहरू प्रचार गरिराखेको, तर पनि यसको विशेष महत्व छ अनि यो एउटा विशेष सन्देश हो र प्रत्येकको जीवनमा यसको अपरिहार्यता छ, हामी सबैले बुझ्नुपर्ने कुरा चाहिँ यो हो। अनि आज म तपाईँको बीचमा मृत्युबाट अनन्त जीवनतर्फको यात्रा भन्ने विषय खास विषयमा रहेर बोल्ने प्रयत्न गर्नेछु र म आशा गर्छु तपाईँ सम्पूर्ण कार्यक्रमभरि रेडियोको नजिक रहनुहुनेछ र यसलाई ध्यानसँग सुनिकन तपाईँको आत्मिक जीवनको लागि, तपाईँको आध्यात्मिक जीवनको लागि एउटा चुनौती र शिक्षा तपाईँले प्राप्त गर्नुहुनेछ। अनि बाइबलमा रोमी नामक पुस्तकको 6 अध्यायको 23 पदमा यस्तो लेखेको हामी पाउँदछौ, म तपाईँको लागि पढ्नेछु यसलाई। अनि यहाँ यसरी लेखिएको छ, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान ख्रिस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। एकपटक फेरि तपाईँको लागि म पढिदिने छु, यहाँ भनिएको छ, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान ख्रिस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। अनि यहाँनिर म तपाईँलाई अलिकति पाप के हो र यसको परिणाम के हो भन्ने विषयमा व्याख्या गर्ने प्रयत्न गर्नेछु। जसो हामीले अगाडि पनि सुनिसकेका छौँ, मैले भर्खरै पढेको त्यो खण्डले व्याख्या गरिसकेको छ कि पाप के हो र हामी सबैले फरक फरक तरिकामा पापको परिभाषा दिन सक्छौ। जस्तै हामीलाई पापको बारेमा हामी कुरा गर्यौं भने हामीसँग विभिन्न प्रकारका विचारधाराहरू सोचहरू हुन सक्छन्। पापलाई हामी विभिन्न तरिकामा डिफाइन या परिभाषित गर्न सक्छौ, तर हामीले सामान्यतया या प्रत्येक व्यक्तिले सम्भवतः दिने एउटा जवाब चाहिँ यो हो, पाप के हो भन्यो भने अधिकतम व्यक्तिहरूले पाप भनेको व्यवहारिक रूपमा कुनै पनि गलत कार्य गर्नु, व्यवहारिक रूपमा कुनै पनि खराब काम गर्नु भन्ने परिभाषा उनीहरूले दिने गर्दछन्। अनि तर हामीले यसको व्यापक अर्थलाई हेर्यौं भने ईश्वरीय नैतिकताको जो मापदण्ड छ त्यसको विरूद्धमा काम गर्नु अर्थात ईश्वरको इच्छाको विपरीत काम गर्नु चाहिँ पाप हो वास्तविक यसको व्यापक अर्थलाई हामी हेर्छौं भने। अनि एउटा कुरा चाहिँ यहाँ एउटा प्रश्न चाहिँ आउँछ, हामी पाप गरेको कारणले पापी भएका हौ कि या त हामी पापी छौं त्यो कारणले गर्दाखेरि पाप गर्दछौ। एकपटक सबैले ध्यान दिएर सुन्नुहोस् भन्ने मेरो इच्छा छ, हामीले पाप गरेको कारणले हामी पापी भएका हौ या त फेरि हामी पापी छौ, हामी पापी छँदैछौ त्यो कारणले पाप गरेका हौ। अनि हाम्रो धेरै जसो यो प्रश्नको जवाबमा चाहिँ धेरै जसो व्यक्तिहरूले दिने जवाब भनेको चाहिँ हामी पाप गर्छौ त्यो कारणले गर्दाखेरि हामी पापी भएका हुन्छौ, हामीले पाप गरेको कारणले गर्दाखेरि हामी पापी भएका हौ भन्ने कुरा धेरै जसोले जवाब दिनुहुन्छ। र वास्तवमा हेर्दाखेरि त्यो गलत हो र वास्तविकता चाहिँ यो हो, हामी पापी छौं त्यो कारणले गर्दाखेरि हामीले पाप गर्दछौ। तपाईँ संसारमा हेर्नुहुन्छ भने तपाईँले आफ्नो आत्मालाई, आफ्नो अन्तस्करणलाई सोध्नुभयो भने तपाईँले यो कुरा पत्ता लगाउनुहुनेछ कि संसारमा कोही पनि धर्मी छैन, प्रत्येकले पाप गरेको छ, प्रत्येकले अधर्म गरेको छ, प्रत्येकले व्यवहारिक रूपमा, सोचमा, विभिन्न तरिकामा, हेराईमा, बोलाईमा, सुनाईमा विभिन्न तरिकामा गलत काम गरेका छन्, प्रत्येकले पाप गरेका छन्। तपाईँ एकपटक ध्यान दिएर विचार गर्नुभयो भने तपाईँ स्वयंले पनि जीवनमा विभिन्न तरिकामा पाप गर्नुभएको छ। एउटा साधारणतया मनोवैज्ञानिकहरूले दिने जवाब, एउटा व्यक्तिले दिनमा कति सकारात्मक र कति नकारात्मक कुरा सोच्छ भन्दाखेरि मनोवैज्ञानिकहरूले भन्दछन् एउटा व्यक्तिले दिनमा सोच्ने कुराहरूमध्ये चाहिँ 70% उसले नकारात्मक कुराहरू सोचिराखेको हुन्छ। प्रत्येक व्यक्तिको सोचाइमा आउने 100% मध्ये 70% सोच चाहिँ नकारात्मक हुन्छन् अर्थात गलत हुन्छन्। सो हामी यही कुराबाट देख्न सक्छौ कि सकारात्मकता अर्थात पाप भन्ने कुरा चाहिँ कति व्याप्त छ, सकारात्मकता धेरै कम छ मानिसहरूमा, नकारात्मक कुरा हामी भन्छौँ यो गलत छ त्यो गलत छ, नजाँचिकन नहेरिकन हामी दोषारोपण गर्छौँ यस्तो छ उस्तो छ, अनि हामी प्राय जसो पोजिटिभ भन्दा सकारात्मक भन्दा नेगेटिभ कुरालाई बढी हामी ध्यान दिएको देख्दछौ। हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, पापले हामी सबैमाथि शासन गरेको छ। तपाईँले एकपटक आफैलाई विचार गर्नुभयो, मानिसको जीवनलाई लिएर तपाईँले सोच्नुभयो भने तपाईँले पाउनुहुनेछ, पापले हामी सबैमाथि, सम्पूर्ण मानव जातिमाथि, सम्पूर्ण संसारमाथि शासन गरिरहेको छ र हामी सबै पापका दासहरू, पापका नोकर चाकरहरू बनेर सेवा गरिराखेका छौं। यसको मतलब हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, जुन कुराको हामी इच्छा गर्छौं, जुन कुरालाई हामी पालन गर्छौं, जुन कुरालाई हामीले खोज्ने कोसिस गर्छौं, जुन कुराको अधीनमा हामी आउँदछौं, हामी त्यसको दास बन्दछौं। पाप हामीमा छ, पापले हामीमाथि शासन गरिराखेको छ र हामी सबैले पाप गरेका छौं, हामी सबै पापको अधीनमा छौं। र यहाँनिर स्पष्ट बाइबलमा रोमीको पुस्तक 6 अध्यायको 23 पदमा भनेको छ, किनकि पापको ज्याला मृत्यु हो। यहाँनिर कोही पनि पापबाट अछुत छैन भन्ने कुरा हामीले स्पष्ट रूपमा बुझ्यौं। एउटा बालकदेखि वृद्धसम्म, एउटा वयस्क, एउटा महिला, एउटा पुरूष, प्रत्येकले आफ्नो जीवनमा पाप गरेका हुन्छन् र यहाँनिर बुझ्नुपर्ने कुरा चाहिँ यो हो, पापको ज्याला मृत्यु हो। मृत्यु भनेपछि कसैलाई पनि मन पर्दैन र मृत्यु एउटा शरीरको मृत्यु हुन्छ, एउटा चाहिँ आत्माको मृत्यु हुन्छ। प्रिय हो, हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो छ, हामी सबैजना एक दिन मर्नै पर्छ र त्यो शारीरिक मृत्यु हो। त्यो मृत्यु त्यति ठूलो छैन, हाम्रो शरीर माटो हो, हामी माटोबाट बनिएका हौ र हामी एक दिन माटोमै फर्किएर जानुपर्नेछ। कोही पनि यो संसारमा अनन्त छैन, अर्थात कोही पनि यो संसारमा अमरत्व प्राप्त गरेको छैन। प्रत्येक व्यक्तिले एउटा तितो सत्यलाई उसको जीवनमा सामना गर्नुपर्छ र त्यो चाहिँ ऊ एक दिन मृत्युलाई सहनै पर्छ। हामी प्रत्येकले मृत्युलाई भोग्नै पर्नेछ, त्यसलाई देख्नै पर्नेछ अनि त्यो चाहिँ शारीरिक मृत्यु हो, अर्थात शरीरमा मर्ने मृत्यु हो। अनि अर्को मृत्यु चाहिँ अनन्तताको मृत्यु छ, जो चाहिँ हामी मरिसकेपछि शुरूआत हुन्छ। सो दुईवटा मृत्यु छन्, पहिलो जो तपाईँ शरीरमा मर्नुहुन्छ, दोस्रो जो चाहिँ तपाईँ आत्मामा मर्नुहुन्छ। त्यसकारण हामी सबै शरीरमा मर्नु पर्नेछ र पापको ज्याला मृत्यु हो र त्यो ज्याला चाहिँ दोस्रो मृत्यु हो। अनि हाम्रो अगाडि यो प्रश्न छ, हामीले त्यो मृत्युबाट कसरी विजय प्राप्त गर्ने त, हामीले कसरी अनन्त जीवन प्राप्त गर्ने त। हुन सक्छ तपाईँले सायद मृत्युपछिको त्यो जीवनलाई सहज बनाउनको निम्ति, मृत्युपछिको त्यो जीवनलाई सजिलो तरिकामा जिउनको निम्ति, अर्थात स्वर्गमा जिउनको लागि, या हुन सक्छ जो जन्म विभिन्न तरिकामा, जो विभिन्न पुनर्जन्मको कष्टबाट तपाईँले छुटकारा पाउनको लागि धेरै प्रकारको अथक प्रयत्न तपाईँले गरेको हुन सक्छ। हुनसक्छ तपाईँले गाईदान गर्नुभयो होला, या तपाईँले विभिन्न तरिकामा तीर्थधाम गर्नुभयो होला, विभिन्न तरिकामा तपाईँले राम्रा राम्रा काम गर्ने कोसिस गर्नुभयो होला, तर यी सबै कुराले हामीलाई त्यो अनन्त जीवनसम्म पुर्याउन सक्दैनन्। तपाईँले गर्नुभएको प्रयत्नको हामी सराहना गर्छौं, तपाईँले राम्रो काम गर्नुभएको छ, तपाईँले कसैको हानि गर्ने काम गर्नुभएको छैन, तर तपाईँको त्यो राम्रो कामले तपाईँलाई स्वर्गसम्म चाहिँ पुर्याउँदैन। अनि यहाँनिर बाइबलमा स्पष्ट त भनेको छ त्यस पछाडिको खण्डमा, तर परमेश्वरको सित्तैको वरदान ख्रिस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। तपाईँले मुक्ति खोजिराख्नु भएको छ होला, तपाईँले हुन सक्छ सायद ढुङ्गाको मूर्तिमा मुक्ति खोजिराख्नु भएको छ होला, तपाईँले सूर्यलाई पानी चढाएर मुक्ति खोजिराख्नु भएको छ होला, तपाईँले शिवलिङ्गमा दूध खन्याएर मुक्ति खोजिराख्नु भएको छ होला, तपाईँले विभिन्न तरिकामा आफ्ना देवी देवताहरूको पूजा पाठ गरिकन मुक्ति खोजिराख्नु भएको छ होला, तपाईँले मुक्ति पाउनको लागि आफ्नो भरसक प्रयत्न तपाईँले गरेको हुन सक्छ, तपाईँले मुक्तिको लागि आफ्नो जीव ज्यान नै अर्पण गरिदिनु भएको हुन सक्छ। तर हामीले बुझ्नु पर्ने कुरा चाहिँ यो हो, हामीलाई पापले कहिल्यै पनि छोडेको छैन। हामीले गरेको यदि धर्म र अधर्मलाई हामी दुइटैलाई एउटै तराजुमा राखेर जोख्यौं भने पनि हाम्रा सम्पूर्ण पापहरू ती सबै कुराहरू भन्दा बढी हुनेछन्। हामीले गरेको धर्म भन्दा त्यो पापको तौल बढी नै हुन जानेछ, किनकि हामी गर्वदेखि नै पापी छौं र हामीले हेरेर सोचेर बोलेर विभिन्न तरिकामा पाप गर्दछौ। अनि यो कुराको हेक्का चाहिँ धेरैजना मानिसहरूलाई हुँदैन। धेरै व्यक्तिहरूलाई पाप भनेको के हो भनेर सोध्यो भने उनीहरूले दिने साधारण जवाब भनेको चाहिँ, ओ हामीले कसैको विरुद्धमा कुनै गल्ती काम गर्यौं या कसैलाई हानि गर्यौं भने, कुनै नराम्रो काम गर्यौं भने त्यो चाहिँ पाप हो भन्ने गर्दछन्। तर हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, हामीले विभिन्न तरिकामा प्रत्येक दिन विभिन्न तरिकामा पाप गरिराखेका हुन्छौं। अनि यहाँनिर हामी कोही पनि स्वर्गसम्म जान योग्य थिएनौ, हामी कोही पनि त्यो अनन्त जीवन अर्थात नसिद्धिने त्यो जीवन जो एकदमै इटर्नल छ, अनन्त छ, जो यात्रा कहिल्यै पनि रोकिँदैन, त्यो यात्रा हामीले दुई ठाउँमा बिताउनु पर्नेछ, या त स्वर्गमा या त फेरि नर्गमा। हामी कहाँ जान्छौं त, हामी सबैजना नर्गतर्फको बाटोमा गइराखेका थियौं, अनि अकस्मात येशूले हामीलाई बचाउनुभयो, उहाँले हामीलाई मुक्ति दिनुभयो, अनि यो चाहिँ हाम्रो कामको आधारमा होइन तर परमेश्वरको अनुग्रह हाम्रो जीवनमा भएको कारणले हो भन्ने कुरा बाइबलले स्पष्ट हामीलाई बताएको हामी पाउँदछौ। हाम्रा प्रयत्नहरू, हाम्रा तीर्थधामहरू, हामीले चढाएका खसी बोकाहरू, हामीले गरेका सबै कामहरू व्यर्थ छन्। त्यसको लागि एउटै मात्रै बाटो, एउटै मात्रै विकल्प येशू ख्रिष्ट हुनुहुन्छ। अनि यो कुरा हामी सबैले हाम्रो जीवनमा बुझ्नु आवश्यक छ। येशू ख्रिष्ट तपाईँको लागि यो संसारमा आउनुभयो, उहाँ तपाईँको लागि क्रुसमा चढेर मर्नुभयो, तपाईँलाई मुक्ति दिनको लागि उहाँले आफ्नो रगत बगाउनुभयो। अनि हामीले स्कूलहरूमा, विद्यालयहरूमा हेर्यौं भने कतिपटक हामी देख्दछौ कोही विद्यार्थी फेल हुन्छ, ऊ असफल हुन्छ, अनि उसलाई नम्बर पर्याप्त हुँदैन पास हुनको लागि, तर शिक्षकले उसलाई ग्रेस मार्क दिएर पास गराउँदछ। केही नम्बर यस्तो हुन्छ जो उसलाई थप्न मिल्छ र त्यो नम्बर थपे बापत ऊ चाहिँ पास हुन सक्छ, ऊ उत्तीर्ण हुन सक्छ। अनि हामी सबैजना त्यस्तै हौ, हामी कोही पनि धर्मी भएर स्वर्गसम्म जान योग्यका थिएनौ, तर येशू ख्रिष्ट संसारमा मानिस बनेर आउनुभयो, उहाँ तपाईँ र मेरो लागि मर्नुभयो, उहाँ साँचो ईश्वर हुनुहुन्थ्यो, उहाँ बाहेक अर्को कुनै ईश्वरको अस्तित्व यो ब्रह्माण्डमा छैन र उहाँ मात्रै एउटा साँचो ईश्वर र अनन्तको परमेश्वर हुनुहुन्छ। अनि उहाँ नै स्वयं मानिस बनेर तपाईँ र मेरो लागि उहाँ यो संसारमा आउनुभयो, तपाईँ र मेरो लागि उहाँ मारिनुभयो, तपाईँ र मेरो लागि उहाँ चिहान समय जानुभयो, अनि तपाईँ र मलाई मुक्ति दिनकै लागि उहाँ फेरि जीवित भएर आउनुभयो। अनि यो कुराबाट हामी पाउँदछौ कि मुक्ति एउटै कुरामा छ, अनन्त जीवन एउटै कुरामा छ, त्यो चाहिँ येशू ख्रिस्टबाट मात्रै पाउनु सम्भव छ। यसरी परमेश्वरले हामीलाई अत्यन्तै प्रेम गर्नुभएको छ, उहाँले हाम्रो लागि बाटो तयार गरिदिनु भएको छ। हामीले सोचेर, घोक्राएर या चिन्ता गरेर कुनै फाइदा छैन। हामी जब येशूको नजिक आएर आफैलाई अर्पण गर्छौं, उहाँले हामीलाई आफ्नो बाहुलीमा लिनुहुन्छ। अनि एकजना भाइलाई म अत्यन्तै राम्रोसँग चिन्दछु, अनि उहाँ चाहिँ हुम्लाको हुनुहुन्छ र उहाँले धेरै अगाडि, अब 4 महिना अगाडि उहाँ नेपालगंजमा आउनुभयो, अनि त्यो समयमा उहाँले हामीबाट केही कुराहरू सुन्नुभयो, अनि येशूलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुभयो, अनि त्यसपछि उहाँले थुप्रै कुरा बाइबलबाट येशू ख्रिस्टको बारेमा थुप्रै कुराहरू सिक्नुभयो, उहाँलाई धेरै कुराहरू सिकाइयो, अनि अन्तिममा केही दिन अगाडि मात्रै मैले उहाँलाई सोधे, भाइ तपाईँलाई कस्तो लाग्दैछ, अनि उहाँको नाउँ चाहिँ शुक्रराज शाही हो, अनि मैले उहाँलाई सोधे तपाईँलाई कस्तो लाग्दैछ अहिले तपाईँको पहिलेको जीवन, जब तपाईँ योभन्दा अगाडि अर्कै जीवनमा हुनुहुन्थ्यो, अनि अहिले तपाईँले येशूमाथि विश्वास गर्नुभएको छ, अनि अहिलेको जीवनको बारेमा तपाईँ के भन्नुहुन्छ। अनि उहाँले गजब तरिकामा मलाई बताउनुभयो, ओ सर, म त पहिले एकदमै नराम्रो अवस्थामा थिएँ, मैले व्यर्थका कुराहरू पुजिराखेको थिएँ, व्यर्थका कुराहरूतर्फ मेरो मन थियो, व्यर्थका देवी देवताहरूतर्फ मैले आफ्नो ध्यान लगाइराखेको थिएँ, ती देवी देवताहरूतिर ध्यान लगाइराखेको थिएँ जसले मेरो परिवारलाई नै बर्बाद गर्न खोज्दै थिए, बलि माग्दथे, भाकल माग्दथे, के कुराहरू गर्दथे, यो सबै कुराहरू व्यर्थ रहेछ। तर जब मैले येशू ख्रिस्टको बारेमा सुने, अनि त्यसले साँच्चै मेरो जीवनमा शान्ति दियो, मेरो आत्मालाई शान्ति दियो, अनि मलाई यो निश्चयता दियो कि म येशूसँग स्वर्गमा हुनेछु, अनि उहाँ आज एकदमै राम्रो क्रिस्चियन भएर जीवन बिताइराख्नु भएको छ। प्रिय तपाईँहरू सबैलाई मेरो अनुरोध छ, तपाईँ येशूको नजिक आउनुहोस्, तपाईँले येशूलाई चाखेर हेर्नुहोस्, उहाँ तपाईँको जीवनमा शान्ति दिने, तपाईँलाई मुक्ति दिने एकमात्र परमेश्वर हुनुहुन्छ। अनि हामी सबैले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, अन्त्यमा तपाईँलाई बताउन चाहन्छु, हामी सबैमाथि पापले शासन गरिराखेको छ, हामी सबै पापका दास दासीहरू बनिराखेका छौं, र पापले ल्याउने एउटै मात्रै कुरा भनेको चाहिँ मृत्यु हो। अनि अब खुसीको खबर तपाईँ र हाम्रो सामुन्ने छ, त्यसैले यसलाई भनिन्छ सुसमाचार। त्यसैले यो कार्यक्रमको नाउँ नै हामीले राखेका छौँ सुसमाचार, अनि सुसमाचार सबैका लागि, सुसमाचार सबैका लागि हो, यो असल सन्देश, यो गुड न्यूज सबैको लागि हो। अनि अब हामी सदैव मृत्युको अधीनमा हुन आवश्यक छैन, येशू ख्रिस्टले हामीलाई अनन्त जीवन दिइसक्नु भएको छ, उहाँ तपाईँ र मेरो लागि यो संसारमा आएर आफ्नो शुद्ध रगत बगाइकन हामीलाई मुक्ति दिने काम गरिसक्नु भएको छ। अब दान दक्षिणा गर्न, गाई दक्षिणा गर्न, पूजा पाठ गर्न, चारधाम यात्रा गर्न, खसी बोका चढाउन, बलि चढाउन, रगत बगाउन आवश्यक छैन, एउटै कुरा आवश्यक छ, त्यो हो येशू ख्रिस्टलाई आफ्नो जीवनमा प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्नु। प्रिय मित्र, आज तपाईँको सामुन्ने यो प्रश्न छ कि तपाईँ येशू ख्रिस्टलाई विश्वास गरिकन तपाईँको जीवनमा समृद्धि, आशिष र मुक्तिलाई लिएर आउन चाहनुहुन्छ, के तपाईँ अनन्त जीवनमा येशू ख्रिस्टसँगै सहभागी हुन चाहनुहुन्छ, के तपाईँ आज आफ्नो सम्पूर्ण पुरानो जीवनको बोझलाई हटाएर येशू ख्रिस्टको नजिकमा आएर उहाँलाई विश्वास गर्न तयार हुनुहुन्छ। म आशा गर्छु आजको सन्देशले तपाईँलाई एउटा विशेष शिक्षा दिएको छ र तपाईँको आध्यात्मिक जीवनको जीवनको लागि, तपाईँको आत्मिक जीवनको लागि यसले महत्वपूर्ण चुनौती थपिदिएको छ। आजको सन्देशलाई विचार गर्नुहोस् र यसलाई मनन गरिकन तपाईँको जीवन येशूलाई अर्पण गरिदिनुहोस् भनिकन सम्पूर्ण श्रोता मित्रहरूलाई म सादर अनुरोध गर्दछु। आजको यस सन्देशबाट महान जीवित परमेश्वरले हामी सबैलाई आफ्नो आशिष र आशीर्वाद दिनुभएको छ।
1: धन्यवाद दाई हरिलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय, सन्देशमूलक र लाभदायक थियो। आजको वचनले तपाईँ हामीलाई स्पष्ट रूपमा यो कुरा बताएको छ कि शारीरिक मृत्युले हाम्रो संसारमा रहँदाको छोटो जीवन र हाम्रो दृश्य शरीरलाई नष्ट गर्ने क्षमता राख्दछ, तर नदेखिने अनन्त अनि कहिले नटुङ्गिने जीवनलाई कदापि नष्ट गर्ने क्षमता संसारको मृत्यु अर्थात अर्को शब्दमा भन्नुपर्दा शारीरिक मृत्युमा छैन। यसकारण प्रिय श्रोता, शरीरमा हुने मृत्यु चाहिँ हाम्रो जीवनको समाप्त होइन, तर यो चाहिँ हाम्रो अनन्त जीवनको शुरूआत हो। त्यो अनन्त जीवनको शुरूआतको लागि शारीरिक रूपमा मर्नु अति आवश्यक छ। त्यसैले श्रोता, अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो हो कि संसारको मृत्युपछि संसारमा रहँदा हामीले गरेको क्रियाकलापको आधारमा अनन्त कष्टमय जीवन र अनन्त आनन्ददायक जीवन गरेर यी दुईवटा जीवन मध्ये एउटा जीवनमा हामीले प्रवेश गर्नुपर्ने कुरा विभिन्न धर्मशास्त्रहरूले बताउँदछन्। अनि बाइबलले चाहिँ यो कुरा स्पष्ट बताउँदछ कि धर्मी मानिस अर्थात पाप रहित व्यक्ति चाहिँ स्वर्गमा अर्थात आनन्ददायक जीवनमा प्रवेश पाउँदछ, तर पापी व्यक्तिले चाहिँ त्यो आगो र गन्धकले भरिएको नरक अर्थात अत्यन्तै कष्टमय जीवनमा प्रवेश पाउँदछ। अब हामी प्रत्येकले सोच्नु पर्ने कुरा चाहिँ यो हो कि म कुन जीवनको लागि योग्य छु। आफ्नो जीवनलाई नियाल्नु भन्दा अगाडि बाइबलको वचनलाई बुझ्नु आवश्यक छ। हामीले आजको वचनमा सुने जस्तै बाइबलले भन्दछ संसारमा कोही पनि धर्मी छैन, अर्थात एकजना पनि धर्मी छैन। यसकारण परमेश्वरले एउटा महत्वपूर्ण योजना स्वर्गमा बनाउनु भयो, जुन योजना पूरा गर्न स्वर्गबाट येशू ख्रीष्ट मानवको रूपमा यस धरतीमा आउनुभयो। मानिसको पाप र अधर्मको निम्ति मानिसले खानुपर्ने कुटाई, पिटाई, थुकाई, निन्दा, गाली, गलौज सहनुभयो, अनि अन्त्यमा मानिसका सबै पापहरूबाट छुटकारा दिनलाई अर्थात धर्मी व्यक्ति बनाउनलाई आफ्नो जीवनको 30.5 वर्षको उमेरमा क्रुसमा बलिदान हुनुभयो, मर्नुभयो, गाडिनुभयो र मरेको तेस्रो दिनमा फेरि जीवित हुनुभयो, जसकारण आज मानिस त्यो अनन्त जीवनको योग्य भएको छ। यसकारण श्रोता, अब तपाईँ आफै विचार गर्नुहोस्, हामी मानिस चाहिँ कस्तो प्रकृतिको स्वभाव भएका व्यक्ति हौ भन्ने कुरा हामीले यहाँहरूलाई स्पष्ट पारिसकेका छौं। त्यसैले हामी कोही पनि हाम्रा कामहरूद्वारा अनन्त जीवन पाउनको लागि योग्य छैनौ, तर येशू ख्रीष्टमा गरिएको विश्वासद्वारा मात्र हामीले त्यो अनन्त आनन्ददायक स्वर्गीय जीवन प्राप्त गर्न सक्छौ। त्यसैले समयमै आफूलाई कुन जीवनको लागि योग्य बनाउने भन्ने कुरालाई गम्भीर भएर विचार गर्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 98580 37454। कन्ट्याक्ट नम्बर फेरि एकपटक 98580 37454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: डरलाई आफ्नो जीवनमा शासन गर्न नदिनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 39 यहाँहरूलाई स्वागत छ। आज तपाईहरू मध्ये धेरैसँग आफ्नो जीवनमा हासिल गर्न चाहिने केही कुराको लागि दर्शन छ। केही त्यस्ता कुरा जुन महान होस्, केही त्यस्तो कुरा जुन भव्य होस्, तर तपाईसँग दुईवटा कुराहरू छन् जसले तपाईलाई पछाडि खिचिरहेको छ। पहिलो, तपाई असफलताबाट डराउनुहुन्छ र दोस्रो, कहाँबाट शुरू गर्ने भन्ने कुरामा निश्चित हुनुहुन्न। डरको विषयमा कुरा गर्दा तपाईले यसको सामना गर्ने निर्णय गर्नुपर्छ, नत्र तपाईले आफ्नो बाँकी जीवन यसको प्रभावमा परेर बिताउनुहुनेछ। केही नगरी सफल हुनुभन्दा केही प्रयास गरेर असफल हुनु राम्रो हो। तपाई या त डरलाई आफ्नो जीवन नियन्त्रण गर्न दिन सक्नुहुन्छ र आफ्नो लक्ष्य प्राप्त गर्नबाट रोक्न सक्नुहुन्छ, या त तपाई कदम चालेर आफ्नो डरलाई जित्ने छनौट गर्न सक्नुहुन्छ। साहस भनेको डरको अभाव होइन, बरु यो कुनै पनि डरको बावजुद आफ्नो लक्ष्य प्राप्त गर्न आवश्यक बाटोमा दृढ रहने र अगाडि बढ्ने तत्परता हो। दोस्रो राजाको पुस्तक 7:3 यसरी लेखिएको छ, अब त्यस शहरको मूल ढोकानेर बस्ने 4 कुष्ठरोगीहरू थिए। तिनीहरूले आपसमा भने, हामी यहाँ नबोलुञ्जेल किन बस्ने? सायद आज तपाई पनि यी 4 कुष्ठरोगी मध्ये एक जस्तो महसुस गर्दै हुनुहुन्छ। जीवनले तपाईलाई निष्पक्ष व्यवहार गरेको छैन। तपाई महानता प्राप्त गर्ने बारेमा सोचिराख्नु भएको छैन। तपाई केवल दैनिक संघर्षबाट गुज्रिरहनु भएको छ र केवल अर्को दिन बाँच्न खोजिराख्नु भएको छ। यूहन्नाको पुस्तक 5:4, किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। प्रिय श्रोता, तपाईले बाँच्नको लागि संघर्ष गर्दै प्रत्येक दिन बिताउनु परमेश्वरको इच्छा होइन। तपाईँको जीवनको लागि उहाँको दृष्टिकोण ठूलो सफलता प्राप्त गर्नु हो र उहाँले तपाईलाई आफ्नो शक्ति दिने प्रतिज्ञा गर्नुहुन्छ, ताकि तपाईले आफ्नो लक्ष्यहरू प्राप्त गर्न सक्नु भएको होस्। तर त्यो हुनको लागि तपाईले आफ्नो डरलाई जित्नुपर्छ। तपाईले विश्वासका साथ काम गर्नुपर्छ। यी 4 कुष्ठरोगीहरू, उनीहरूसँग एउटा विकल्प थियो। उनीहरू शहर बाहिर बस्न जारी राख्न सक्थे, जहाँ उनीहरू बहिष्कृत रहन्थे, खानको लागि उचित पहुँचको कमी हुन्थ्यो, अथवा उनीहरू शहरमा जान सक्थे, जहाँ अनिकालबाट बस्न खाना खोज्ने एकमात्र वास्तविक सम्भावना थियो। यदि उनीहरू जहाँ थिए त्यही रहे भने उनीहरूको अवस्था सुधार हुने लगभग कुनै सम्भावना थिएन। उनीहरूको एकमात्र वास्तविक आशा शहरमा प्रवेश गर्नु थियो। दोस्रो राजाको पुस्तक 7:4, यदि हामी शहरभित्र जाउँ भनी भन्यो भने त्यहाँ अनिकाल छ र हामी मर्नेछौ, अनि यहाँ बस्यौ भने पनि हामी मर्नेछौ। यसकारण अब हामी आरामीहरूको छाउनीमा गएर समर्पण गरौं। यदि उनीहरूले हामीलाई छोडिदिए भने हामी बाँच्नेछौ, यदि मर्यो भने पनि हामी मर्नेछौ। तिनीहरू शहरभित्र पस्न डराउँथे। यदि त्यहाँ बस्ने सिपाहीहरूले तिनीहरूलाई भेट्टाए भने तिनीहरूलाई मार्न सकिन्थ्यो, तर यदि तिनीहरू शहरभित्र पसेनन् भने तिनीहरू भोकले मर्ने निश्चित थियो। त्यसैले तिनीहरूले शहरभित्र पस्ने छनौट गरे। प्रिय श्रोता, तपाईँको बारेमा के छ? के तपाईँ शहरमा प्रवेश गर्न तयार हुनुहुन्छ? के तपाईँ असफलताको डरलाई जित्न र आफ्नो भविष्यको लक्ष्यहरू प्राप्त गर्न कदम चाल्न तयार हुनुहुन्छ? वा के तपाईँ आफ्नो बाँकी जीवन यो सोच्दै बिताउनुहुनेछ कि यदि तपाईँले परमेश्वरको प्रतिज्ञाहरूमा विश्वास गरेर काम गर्नुभएको भए केही हुन सक्थ्यो? हिब्रूको पुस्तक 11:1, अब विश्वास चाहिँ आशा राखिएको कुराको निश्चय र नदेखेका कुराहरूको दृढ भरोसा हो। जबसम्म तपाईले आफ्नो लक्ष्यहरूमा बढ्नको निम्ति कदम चाल्नुहुन्न, हामीले कहिले पनि हाम्रो जीवनमा परमेश्वरको शक्ति प्रकट भएको अनुभव गर्ने छैनौं, जहाँ परमेश्वरले हाम्रो लागि भविष्यमा सबै आशिषहरू राखिदिनु भएको छ। अनि आजको लागि एउटा अन्तिम बुद्धिको कुरा तपाईँले आफ्नो लक्ष्यमा कदम चाल्नु अघि त्यसमा कसरी पुग्नेछु भनेर बुझ्नु पर्दैन। त्यो भाग जान्नको लागि परमेश्वरमा भरोसा राख्नुहोस् र त्यो पहिलो कदम चाल्नको लागि उहाँमा भरोसा राख्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछि नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ, जुगु विश्वास के चमक हया बिउ। याको ज जुइगु भावना यादव गठिया ना त्याकीगु। जोइ मसे जोजल बाजी अमृता महर्जन स्पार्क माइ फेथ यु जीवनिया श्रृंखला भाग 29 के छि सकसित न लसकु छ। छिब गुब्ले याकसा जुगु महसुस जुगु दुला छिए छिगु जीवने तस्क गम्भीर समस्या फेमा लिबले अलि छिगु समस्या पोङ्गे त छि विश्वास याहे बम सु मधु थे चो छि त माघु गुहाली याए त टुन मधु छिगु अवस्था ठुकी म सुन मधु यो पिनियन मेपी जिस यशु या धाथे या चेला जुइबले जिस सामना याए माघु वो पार याए माघु या कचपन तैगु अप दया थे छगु चुनौती ख जिगु जीवनया निति यशु ब्यादिगु आवान्या त जिगु छेज दुज पासुपी व पास्टर तेस ठुके फैमखु जुइफु अले अथे जुइबले यशु या लिउलिउ हुनेगु यात्रा तस्क या कचा जुइफु एलिया परमेश्वर या त धम मनुख एसा व या कचा पनलिसे संघर्ष या त एलिया या कचा हे गुफ्या जेनाजुन परमेश्वर एलिया या त नियन छ थन छादु नापाङ्गु राजा झिनगुगु अध्यायु झिनपेङ्गु पत्के धातगुदु वो लिसबिल तक्को सकिदुम परम प्रभु परमेश्वर या निति झिके युकु जोस्तु इजरायली देश छिगु बाचा या त तोतुगुदु छिगु बेदी या त थुना बिउगुदु अले छिगपिन नि अगम्बक्ता ते त तरबार स्यागुदु जिजक्क ल्योदनि इम्स जित न स्या त सोया चोङगुदु एलिया परमेश्वर लिसे वयागु यात्रा विश्वास याए बहमख समस्या दैगु वया त सैतान पनि गुज्या याना चुङ्गु ख गुब्ले सुनान परमेश्वर या नीति त रङ्गु सेवा याना चुन इपि सैतान या निसाना जुई अले सैतान न छेलिगु छगु रणे नीति दैगु छित या कचपन व पराजय बारे विचार याएको कुत याएको ख अझै खसा जिस याकस पन थगु समस्या या त गथियाना सामना यागु जिस थगु थ त सोइबले ल्य जिस थ त जोइगु ल्यसा झिके दुगु कमजोरी खनेदै अले थुकी झि त दुख बि जिस मेपिन त थगु शक्तिया रूपे सोइगु खसा झि निराश्री छादासा थुइ पृथ्वी झिगु आवश्यकता पूर्ण रूप पुवङ्के फैम छमहे मनोजु जिगु याका चपन पिने हैगु क्षमता दुम छम जक्क मनुख यीशु ख्रीस्ट मत्ती झिन्छगु अध्याय निचाको पत्के धातगुदु कुकुर बि बिया क्यानु चापी फुक्क जिथा झासु लङ्कवा जि छिम त आराम बि यो पिनियन मिपि यीशु झिगु जीवने सक्ता आवश्यकता पुङ्के फु झि त पुङ्क ठुइकी म वहे चक्क ख झिगु जीवने याका चपन या त लङ्के त क्षमता व इच्छा नित्ता वेके हेदु परमेश्वर एलिया त छु सान्तुना पूर्ण भुख्या बिया लिसबिल नापागु राजा झिनगुगु अध्यायु च्यागु पत्के धातगुदु ए नजि इजरायले नेदो म पचयाना ते छुपि फुक्क बाला या न्योने छ को म छुपि वया त चुप्पा मन पिख सैताना एलिया त थहे जक दया सङ्गु धका काका बिल त तर परमेश्वर एलिया या त नेहरो म थथे हे बिचा दुपी मनु त दुधका केना दिल उस सत्य परमेश्वर या त मतिना यायगो वो सेवा यागो इच्छा याय गुब्ले गुब्ले झीगो जीवने झी त सुया त दुनुगुलाई निशे मतिना याय अले इम्स झी त वो मतिना उखथ हे लित बीम हो झीस इमगु नीति यानुगु ज्याया त इम्स कदर मयाफो झीस इम त बीगो ध्यान इम्स झी त बी ले मफो अले झी होसिया जुई जुल धासा थुकी झी त याकसा जुईगो व निराश याईगो अवस्था ठेङ्केफो छी त थथे जुईके बी मते झीगो मतिना वो चोझागो स्रोत मेपी मनु त पाखे मुखु परमेश्वर पाखे वेमा नापाङ्गु युहुन्ना पिङ्गु अध्याय झिन्फुगु पदके धाटगुदो अले छि त परमेश्वर माया याना दिल धका झिस छी न सु अले विश्वास न याना परमेश्वर माया ख उकी माया याना जु म मनु यागो नुगले वे क दया चुनी अले वो नापन्दै यो पिनियन मिपी मनु त्यस झि त जीवने मागु मतिना गुब्ले न बिमुखो झिस परमेश्वर झिसे स्वाफुतया मतिनाय स्रोत देखे हेमा अले झिस वो मतिना लिस लिसे छुना आशा मया से मेपिन त बिफै जी स्यौ गु याकसपन या वास थोहे छगु जक्क ख थौयागो वचन निरादिगुनि छि सकसित न परमेश्वर सवाबीमा जयमसे नियनमिपी छिम्स नकतिनि हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकु सुब्या परमेश्वर छित सवाबीमा जय मसी स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्यामा त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जय मसीह, म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण, प्रस्तुता हरि जिज्ञासुको साथमा।
5: आदरणीय श्रोता मित्र, जय मसी, नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। सदाको चाहिँ आज पनि म उपस्थित भइसकेको छु र विशेष गरी तपाईँ जो जहाँ हुनुहुन्छ आरामै हुनुहुन्छ भन्ने आशा विश्वास गरिरहेको छु। अध्ययनको लागि जो विदेशमा हुनुहुन्छ, रोजगारीको लागि जो विदेशमा हुनुहुन्छ, अरू धेरै काम सिलसिलाले भ्रमणको लागि जो विदेशमा हुनुहुन्छ, तपाईँहरू पनि आफ्नो जीवनलाई सहज साधा अगाडि बढाइरहनु भएको छ भन्ने आशा विश्वास गर्दछु। जो जति नेपालमा हुनुहुन्छ र आफ्नो काम कार्यमा निरन्तर रूपमा लागिरहनु भएको छ, आफ्नो योजनाहरू अनुसार तपाईँ अगाडि बढ़िरहनु भएको छ। भदौ 10 गते आएको बाढ़ीको कारण, त्रिशुली र भोटेपछि आएको बाढ़ीको कारणले खेती ठूलो भएको छ। त्यो क्षेत्रमा कोही राहत वितरणको लागि खटिनु भएको छ, कोही उद्धार कार्यमा खटिनु भएको छ। तपाईँ जो जहाँ हुनुहुन्छ, तपाईँले आफूलाई होसियारी बनाएर तपाईँले आफ्नो काम कार्यलाई अगाडि बढाउनुहोस्, तपाईँको सेवालाई अगाडि बढाउनुहोस्। यो चाहिँ असाध्यै राम्रो कार्य हो। तपाईँ जो जहाँ भए पनि आफ्नो जीवनलाई सहज साथ अगाडि बढाउनुहोस् र परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ, किनकि तपाईँलाई थाहा छ पवित्र धर्मशास्त्र बाइबलले बताए अनुसार यो संसारको सबै कुराहरूको सृष्टि गर्ने परमेश्वरले मानिसलाई चाहिँ अझ उत्तम तरिकाले सृष्टि गर्नु भएको छ, मानिसलाई अझ विशेष तरिकाले सृष्टि गर्नु भएको छ। त्यसकारणले मानिस र परमेश्वरको सम्बन्ध अझ धेरै गहिरो छ। पशु प्राणीलाई परमेश्वरले माया गर्नुहुन्छ, अरू आफूले सृष्टि गरेका सबै थोकलाई परमेश्वरले विशेष माया गर्नुहुन्छ, तर मानिसलाई चाहिँ अझ विशेष तरिकाले परमेश्वरले प्रेम गर्नुहुन्छ, किनकि मृत्यु पछिको अनन्त जीवन प्राप्त गर्नको लागि पनि परमेश्वरलाई चिन्नु आवश्यक छ, परमेश्वरमाथि विश्वास गर्न आवश्यक छ। त्यो नै सबैभन्दा विशेष महत्वपूर्ण विशेषता हो, किनकि तपाईँलाई परमेश्वरले धेरै प्रेम गर्नुहुन्छ। आज म तपाईँको बीचमा एउटा महत्वपूर्ण विषयमा उत्साह दिन चाहन्छु। जब हाम्रो बाटोहरू बन्द हुन्छन् तब परमेश्वरले हाम्रो ढोकाहरू खोल्नुहुन्छ, हाम्रो बाटोहरू खोल्नुहुन्छ भन्ने विषयमा म तपाईँलाई केही कुराहरू उत्साह दिन चाहन्छु। परमेश्वरले फेरि पनि तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताइरहेको छु। प्रेमित्र, आजको कार्यक्रमको मुख्य विषय वस्तुतर्फ जानुभन्दा अघि आउनुहोस् एउटा सुमधुर क्रिश्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

जब बाटो बन्द देखिन्छ परमेश्वरले बाटो खोल्नुहुन्छ। तपाईँले पवित्र धर्मशास्त्र बाइबलको प्रस्थान 14 अध्यायको 13 पदमा त्यहाँ हेर्नुभयो भने जब मोसाले इजरायलीहरूलाई लिड गरिराखेका हुन्छन्, अगुवाई गर्नुभएका हुन्छन्, त्यो बेलामा इजरायलहरू धेरै गनगन गरिराखेको हुन्छन्, यो पुगेन, त्यो पुगेन, त्यस्तो भएन, त्यो भएन, त्यो भएन, अब हामी त मर्न सक्छौ, हामी त खाना नपाएको बोकुरै मर्न सक्छौ, अरू धेरै धेरै कुराहरू त्यहाँ चाहिँ उनीहरूले गनगन मोसासँग गनगन गरिराखेको हुन्छन्। त्यो बेलामा मोसाले भन्छन्, नडराओ, स्थिर भएर खडा हो, किनकि परम प्रभुले आज तिमीहरूको निम्ति उद्धार गर्नुभएको छ अथवा तिमीलाई जुटाउनु भएको छ भन्ने कुरा मोसाले बेला बेलामा सम्झाइराख्छन्, बुझाइराख्छन्। उनीले तर पनि मानिराखेको हुन्छन्, तर परमेश्वरको वचनबाट उनले नडराउन, स्थिर रहेर बस्नको लागि चाहिँ आग्रह गर्छन्। र परमेश्वरले अन्तिममा यो मोसाले अगुवाई गरिसकेपछि अन्तिममा ती इजरायलको गन्तव्यमा पुगेको कुराहरू हामीले बुझ्नुपर्ने हुन्छ। हाम्रो जीवनमा कहिले काहीँ इजरायलीहरूको जस्तै अवस्था हुन सक्छ, अगाडि लाल समुद्र, पछाडि मिश्रका सेना, र अगाडि जाने बाटो न पछाडि फर्कने अवस्था, अगाडि पनि समस्या, पछाडि पनि समस्या, अगाडि पनि पीडा, पछाडि पनि पीडा, हाम्रो जीवनमा त्यस्ता खालका परिस्थितिहरू आइबस्छन्। तर पनि हामी त्यसलाई पार गरेर अगाडि बढ्नको लागि परमेश्वरसँगको सहायता हामीलाई चाहिन्छ। आज तपाईँको जीवनमा पनि त्यस्तै परिस्थिति हुन सक्छ, समस्या ठूलो हुन सक्छ, आर्थिक कठिनाई हुन सक्छ, परिवारमा समस्या हुन सक्छ, सेवा र भविष्यबारे अन्योलता हुन सक्छ, यस्तै यस्तै मानिस जीवनमा भइराखेका हुन्छन्। तर हामीले नडराएर स्थिर रहेर यस्तो कुराको सामना गर्नुपर्ने हुन्छ। यी कुराको सामना हामीले जब गर्छौ हामी निरन्तर रूपमा अगाडि बढ्न सक्छौ। पवित्र धर्मशास्त्र बाइबलमा तपाईँले 1 सामुएल 17 अध्यायमा त्यहाँ हेर्नुभयो भने दाऊद र गोलियत भन्ने दुईजना व्यक्तिहरूको कथा अथवा स्टोरी त्यहाँ छ। दाऊद राजा र गोलियत यी दुवैजना, दाऊद चाहिँ एकदमै सानो पुटके, एकदम खाइलाग्दो पनि नभएको, र ती व्यक्तिले गोलियत भन्ने एकदम खाइलाग्दो, हाइट फाइट भएको, एकदमै तालिम प्राप्त व्यक्तिसँग जुन लडाई गर्नको लागि, त्यहाँ परास्त गर्नको लागि जुन लडाई भइराख्यो, तर ती दाऊद चाहिँ केही नभएको व्यक्ति जसले चाहिँ दाऊद गोलियतलाई हराउनु लागि ठुलो हिम्मत जुटाए र अन्तिममा उनले चाहिँ गोलियतलाई चाहिँ प्रस्थान गरे, गोलियतलाई चाहिँ हराए, गोलियतले चाहिँ हारेको कुराहरू त्यहाँ छ। किनकि दाऊद चाहिँ एकदमै सानो व्यक्ति थिए, तर उनले महत्वपूर्ण कुराहरू केलाई मानेका थिए भने त्यो गोलियत भन्दा सबैभन्दा महत्वपूर्ण परमेश्वर हुनुहुन्छ। गोलियत चाहिँ परमेश्वर भन्दा ठुलो होइन, किनकि परमेश्वर भन्दा ठुलो कोही पनि छैन भन्ने कुरा उनीहरूलाई लाग्यो। त्यो पहिलो प्राथमिकता उनले परमेश्वरलाई राखे, गोलियतलाई पछाडि राखे, गोलियत चाहिँ केही पनि होइन भन्ने कुरा उनले महसुस गरे र परमेश्वरमाथि विश्वास गरे। म चाहिँ यसलाई जसरी भए पनि परमेश्वरको सहायताले हराउन सक्छु भन्ने पूर्ण विश्वास उनीमा थियो। तपाईँले त्यहाँ अध्ययन गर्नुभयो भने थाहा हुन्छ, किनकि गोलियत भनेको धेरै तालिम प्राप्त, धेरै शक्तिशाली थियो, तर पनि अरू धेरै मानिसहरूले कहाँ यस्तो व्यक्तिले त्यो गोलियत जस्तो शक्तिशाली व्यक्तिलाई मार्न सक्छ, त्यसलाई कहाँ त्यसलाई प्रस्थान गर्न सक्छ, त्यसलाई कहाँ त्यसलाई हटाउन सक्छ भन्ने कुराहरू सम्झिराखेको थिए, सोचिराखेको थिए। तर उन दाऊदले चाहिँ कहिले पनि त्यो परमेश्वर भन्दा शक्तिशाली त्यो गोलियतलाई सम्झेनन्, किनकि त्यसलाई चाहिँ सानो सम्झे। र दाऊदले गोलियतलाई हेरेर मात्र निर्णय गरेनन्, उनले परमेश्वरलाई हेरे, परमेश्वरमा पूर्ण विश्वास गरे। दाऊदले भने, तैले तरवार, भाला, ढाल लिएर म कहाँ आउँछस्, तर म सेनाहरूको परम प्रभुको नाउँमा कहाँ कहाँ आउँछु भनेर उनले चाहिँ त्यो खालको हिम्मत जुटाए। हाम्रो जीवनमा पनि कहिले काहीँ गोलियत जस्तै शक्तिशाली समस्याहरू आउन सक्छन्। कसैका लागि यो आर्थिक समस्याहरू आउन सक्छ, कसैका लागि पारिवारिक समस्याहरू आउँछ, कसैका लागि भविष्यको चिन्ताका ठूला ठूला समस्याहरू आउँछ, गोलियत जस्तै जो चाहिँ शक्तिशाली समस्याहरू हाम्रो जीवनमा आउन सक्छन्। तर त्यो समस्याहरू भन्दा कयौं गुणा, हजारौं गुणा ठूलो शक्तिशाली हामीले परमेश्वरलाई देख्यौं भने हामीले ती समस्याहरूको समाधान परमेश्वरले गर्नुहुन्छ, त्यो हिम्मत हामीले जुटाउन सक्छौ। किनकि परमेश्वर भन्दा ठूलो समस्या होइन, परमेश्वर भन्दा ठूलो बाधा व्यवधानहरू होइनन्, परमेश्वर भन्दा ठूलो हाम्रो कष्ट दुःखहरू होइनन्। किनकि परमेश्वरले हामीलाई धेरै प्रेम, ठूलो प्रेम गर्ने भएको कारणले गर्दाखेरि हामीले जस्तो सुकै समस्याहरूलाई पाखा लगाउन सक्छौ, हामीले जस्तो सुकै समस्याहरूलाई टार्न सक्छौ, किनकि हामी परमेश्वरमाथि विश्वास गर्ने व्यक्तिहरू। तपाईँले पनि आफ्नो जीवनलाई चाहिँ अगाडि बढाउनको लागि ठूलो संघर्ष गर्नुहोस्, ठूलो प्रयास गर्नुहोस्, किनकि ती समस्याहरू केही पनि होइनन् भन्ने कुरा तपाईँ मान्नुपर्छ, किनकि परमेश्वर ठूलो हुनुहुन्छ। विशेष गरी तपाईँ अहिले धेरैजना यो भोटेकोसीमा आएको बाढीको कारणले गर्दाखेरि यो नदी किनारका धेरै बासिन्दाहरू कतिपय बेपत्ता हुनुभएको
भएको छ, कतिपयको सब भेटिएको छ, आफन्तहरूमा धेरै पीड़ा छ, धेरै संघर्ष, कतिपय व्यक्तिहरूलाई उद्धार गरिराख्नु भएको छ नेपाल सरकारले, कतिपय व्यक्ति 8-10 दिनपछि पनि भेटिनु भएको जीवितै उद्धार गरिएको छ। तपाईँलाई लाग्छ कि यो जीवन चाहिँ असाध्यै सुन्दर छ, अर्थपूर्ण छ, सुन्दर जीवन पाउनु भनेको धेरै महत्वपूर्ण कुरा हो। तर आज जे जति समस्याहरू पीड़ा छ, दुःख छ, ती समस्याहरूलाई पार गरेर हामी ती समस्या पीड़ाहरूलाई पार गरेर फेरि नयाँ ऊर्जा सहित हामी अगाडि बढ्यौं भनेपछि हाम्रो जीवन फेरि पनि सुन्दर हुन सक्छ। भइआएको पीड़ा त छ, दुःख छ, धेरै सबै परिवारका सबै सदस्यहरू बेपत्ता हुनुभएको छ, परिवारका सबै सदस्यहरू सकिनु भएको छ, तर पनि बाँचेको आफन्तहरूले आफन्तहरूमा धेरै ठूलो पीड़ा त छ, तर त्यो पीड़ा सहन सक्यो भने त्यो पीड़ालाई पार गर्नको लागि हामीले परमेश्वर सबैभन्दा महान हुनुहुन्छ र फेरि पनि मेरो जीवन चाहिँ नयाँ हुन्छ र म नयाँ तरिकाले अगाडि बढ्न सक्छु भन्ने हिम्मत जसले जुटाउन सक्छ अनि उसको घाउहरू बिस्तारै बिस्तारै निको हुँदै जान्छन्। जब घाउहरू निको हुँदछन् त्यसपछि जिउन मन लाग्छ, त्यसपछि अरू साथीहरूसँग रमाउन मन लाग्छ, अरूहरू धेरै धेरै ठूलो कामहरू गर्न मन लाग्छ। हामीले यस्तो खालको पीड़ा सहन सक्यौं भने, यस्तो खालको पीड़ाबाट नयाँ तरिकाले अगाडि उठ्यौं भने हामी फेरि पनि नयाँ हुन सक्छौ। जुन भोटेकोसीमा आएको बाढ़ीको कारणले गर्दाखेरि त्यो छेउछाउको मानिसहरूलाई आफन्तहरूलाई मात्रै पीड़ा भएको छैन, यो देशलाई पीड़ा भएको छ, देशका सबै नागरिकहरू पीड़ामा छन्। यो पीड़ा हुनुको कारण चाहिँ के हो भने, किनकि मानवता सबैभन्दा महत्वपूर्ण छ, किनकि परमेश्वरले मानिसलाई विशेष तौरले निर्माण गरेको कारणले, विशेष तौरले सृष्टि गरेको कारणले गर्दाखेरि एउटा मानवलाई दुख्दाखेरि अर्को मानवलाई दुखी राखेको हुन्छ, एउटा मानवलाई पीड़ा हुँदा अर्को मानवलाई दुखी राख्यो। त्यसकारणले त विश्वभरिबाट धेरै ठूल्ठूला संघ संस्थाहरूले, विभिन्न सरकार मुख्य ओहदामा रहेका व्यक्तिहरूले नेपालको बाढ़ी पीड़ितको लागि राहत संकलन गरेर पठाउनु भएको छ। धेरै धेरै ठूलो राहत उहाँहरूले पठाउनु भएको छ। राहत पठाउनुको मुख्य कारण चाहिँ के हो भने, मानवता सबैभन्दा महत्वपूर्ण हो, मानवताले नै जीवनलाई बुझ्नको लागि सहायता गर्छ, मानवताले नै जीवनलाई जिउनको लागि सहायता गर्दछ। मानिसको जीवनमा मानवता भएन भने मानिस जिउनुको अर्थ त्यति राम्रो हुँदैन थियो, मानिस जिउनुको अर्थ त्यति अर्थपूर्ण हुँदैन थियो। तर हामी परमेश्वरमा विश्वास गर्ने भएकाले अझ विशेष मानवता हुनुपर्ने हुन्छ। तपाईँलाई थाहा छ यो नुवाको रसुवा धादिङका यो क्षेत्रमा जब बाढी गयो, बाढी गइसकेर धेरै क्रिश्चियन संघ संस्थाहरूले त्यहाँ सहयोग गरिराखेका छन्, धेरै क्रिश्चियन संघ संस्थाहरू गएर उद्धार कार्यमा खटिराखेका छन्, धेरै सरकार सँगसँगै सहकार्य गरेर उनीहरू अगाडि बढ़िराखेका छन्। त्यो चाहिँ सबैभन्दा महत्वपूर्ण, त्यो चाहिँ ख्रिस्टको प्रेम बाँड्नु हो, त्यो चाहिँ आफ्नो आत्मीयता दुःखमा बाँड्नु हो। हामी सबैजनाले एक्लै अर्कालाई दुःख बाँड्यौं भने, एक्लै अर्कालाई सहायता गर्नु भने हामीलाई अझै सहजता जिउनको लागि सहजता हुँदछ। प्रेम मित्र, तपाईँसँग रहेर मिठो भलाको सारी कुराकानी गर्दै गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिने आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह सुझाव र प्रतिक्रिया छ भने हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com, त्यसै गरी हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9845554418 मा पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, अर्थात् व्हाट्सएप गर्न सक्नुहुन्छ। तपाईँलाई लागेका सल्लाह, जिज्ञासा र सल्लाह सुझावको प्रतिक्रिया र उत्तर चाँडै पठाउने कोसिस गर्नेछौ। जय मसीह। नमस्ते।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोड़िनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढ़ाउनेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो कार्यक्रमलाई अघि बढ़ाउ। दाई, अघिल्लो अध्ययनमा हामीले भजन संग्रह 137 अध्यायको एकदेखि चार पदसम्म चाहिँ अध्ययन गरेका थियौं। ती पदहरूमा चाहिँ हामीले निर्वासनमा रहेको इजरायलीहरूको पीड़ा गहिरो रूपमा प्रकट गरेको कुरा चाहिँ हामीले देखेका थियौं, अनि विशेष गरिकन सियोन प्रतिको निष्ठा र न्यायको लागि बदला लिन खोजिएको भावना र न्यायको लागि उठाइएको पुकारलाई चाहिँ हामीले हेरेका थियौं। अनि दाई, आजको अध्ययनमा चाहिँ हामीले के विशेष कुरामा रहेर चाहिँ यो अध्ययनलाई चाहिँ अगाडि बढ़ाउनेछौ?
2: भाइ, आजको अध्ययनमा हामी अघिल्लो अध्ययनसँगै सम्बन्धित रहेर अध्ययन गर्नेछौ। यहाँ इजरायलीहरू भन्छन् कि यदि उनीहरूले यरूसलेमलाई बिर्से भने उनीहरूको दाहिने हातले काम गर्न नसकोस्, उनीहरूको जिब्रो टाँसियोस्। यसले परमेश्वरको घरप्रतिको अटल प्रेम र गहिरो निष्ठालाई देखाउँछ। यो तथ्यलाई आजको अध्ययनमा हामी थाहा गर्नेछौ।
1: साँच्चै नै यो सुन्दै गर्दाखेरि त यो अत्यन्तै भावनात्मक अभिव्यक्ति चाहिँ रहेछ जस्तो मलाई लाग्यो, किन भन्दा उनीहरू आफ्नो आत्मिक केन्द्रलाई चाहिँ कहिले बिर्सन चाहँदैनन्। यसले चाहिँ हामीलाई देखाउँछ कि गहिरो अन्यायको घाउ मानिसहरूको हृदयमा कति लामो समय चाहिँ रहने रहेछ।
2: हो भाइ, तर त्यसपछि भजनमा एक पीड़ादायक भाव पनि आउँछ। उनीहरूले आफ्नो दुःख सम्झेर एदोमका मानिसहरूले यरूसलेमको विनाशमा गरेको हर्षको कुरा सम्झन्छन्। उनीहरूले न्यायको लागि परमेश्वरलाई पुकार्छन्। अन्तत बेबिलोन प्रति न्यायको प्रार्थना गरिएको छ, जसले सियोनलाई नष्ट गर्यो त्यसलाई पनि न्याय होस् भन्ने भाव व्यक्त गरिएको छ। यसले देखाउँछ कि मानिसले अन्तत न्यायको अपेक्षा परमप्रभु परमेश्वरबाट नै गर्छ।
1: भनेपछि दाई, यी सबै कुराहरूलाई मनन गर्दै गर्दाखेरि यी सम्पूर्ण पद र यी सम्पूर्ण अध्ययनहरूले चाहिँ हामीलाई पीड़ामा पनि निष्ठा, स्मरण र परमेश्वरको न्यायप्रति भरोसा गर्न चाहिँ सिकाउने रहेछ। र यी सम्पूर्ण कुराहरूलाई हृदयमा राख्दै आदरणीय श्रोताहरू, आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई हामी शुरू गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 137 अध्याय पद 5-9 पद बाट देख्नेछौ। अघिल्लो दिनमा हामीले देख्यौं बाबेलमा 70 वर्षको कैद वा बन्दुवामा इसरायलीहरूको केन्द्रीय मुख्य अनुभव र संकष्टपूर्ण अनुभव, र आज हामी देख्नेछौ यी मानिसहरूको पुरस्कृत अनुभव। भजन संग्रह 137 पद 5 र 6 भनिएको छ, 137 पद 5 र 6 हे यरूसलेम, मैले तँलाई बिर्सेको भए मेरो दाहिने हात कुइजाओस्, मैले तँलाई नसम्झेको भए, यदि मैले यरूसलेमलाई मेरो सारा आनन्द भन्दा श्रेष्ठ मानिन भने मेरो जिब्रो मेरो तालुमा टाँसियोस्। अमित्र, यी यहुदीहरू बाबेलको नदीहरूमा बसेर आफ्ना वीणाहरूलाई वंशको रूखमा झुण्ड्याएर आफ्नो मुलुक सियोनलाई याद गर्दै शोक गरिरहेका थिए, विलाप गरिरहेका थिए। तिनीहरू त्यहाँ वास्तवमा दासको काम गरिरहेका थिए। तिनीहरूलाई त्यहाँ पशुलाई जस्तै कठोर रूपमा दलिरहेका थिए। अहिले त्यसबेला कोही कोही बाबेलवासीहरू तिनीहरू कहाँ मजाक ठट्टा गर्दै व्यङ्ग्यको वचनले प्रहार गर्दै आए, हामीलाई केही गीत सुनाऊ, सियोनको गीत, तिनीहरूले भने, हामी गाउन सक्दैनौ। त्यसपछि तिनीहरूले परमेश्वर कहाँ प्रतिज्ञा गरे, तिनीहरूले भने, हे यरूसलेम, मैले तँलाई कहिले बिर्सेको भए मेरो जिब्रो मेरो तालुमा टाँसियोस्। म कहिले पनि कति पनि यरुसलेमलाई भुल्ने छैन। यही नै आशाको किरण यहाँ छ। यो पश्चाताप हो, यो निष्ठा भक्तिको प्रतिज्ञा हो। यो यस्तो भनै जस्तै हो, अब हामी परमेश्वरप्रति आज्ञाकारी बनेछौ र हामी परमेश्वरको इच्छामा फर्किआउन चाहन्छौ। हामी यरुसलेममा पुनः फर्केर जान चाहन्छौ। यो तिमीहरूको पश्चाताप हो। हे यरुसलेम, मैले तलाई बिर्सेको भए। अनि सात पदमा भनिएको छ, हे परम प्रभु, एदोमीहरूका विरूद्धमा यरुसलेमको दिनलाई सम्झनुहोस्, जसले भनेथे पूर्ण रूपले विध्वंस पार, त्यसको जगसम्म पूर्ण रूपले विध्वंस पार। मित्र, एदोम जो तिनीहरूका सधैँ रहने नित्य शत्रु थिए, यरुसलेम पतन भएको समयमा त्यो त्यहाँ थियो। जब बाबेलले यरुसलेमलाई आक्रमण गरे, विध्वंस गरेर त्यहाँका मानिसहरूलाई बाबेलमा कैद वा बन्धुवामा लगेको बेला त्यो अति नै खुशी भएथ्यो। तिनीहरू उठेर जोड जोडले चिल्लाए, त्यसलाई खत्तम गर, त्यसलाई विध्वंस गर। हामी त्यस राष्ट्र, त्यस दुष्ट शहरलाई खत्तम भएको देख्न चाहन्छौ। अहिले ती बाबेलमा भएका ती कैदी बन्धुहरूले त्यो कुराको याद गरे, स्मरण गरे। त्यस संकष्टकालीन अनुभवमा जीवित बस्ने व्यक्तिहरूले अहिले इन्साफ न्यायको माग गरिरहेका छन्, विन्ती गरिरहेका छन्। यो न्याय इन्साफको निम्ति पुकार हो। कसैले यो भन्ला, तर यो त ख्रिस्टियन आत्मा होइन त? निश्चय नै होइन, तर यी मानिसहरू व्यवस्था मुनि छन्। तिनीहरू अनुग्रह मुनि छैनन्, तिनीहरू व्यवस्था मुनि छन्, जुनले इन्साफको न्यायको प्रदान गर्दथ्यो। हाम्रो प्रभुले क्रूसमा हुनुहुँदा भन्नुभएको कुराको अवजय गर्न सक्छौ, पिता तिनीहरूलाई क्षमा दिनुहोस् किनभने तिनीहरू के गर्दैछन् सो जान्दैनन्। के तपाईँ सोच्नुहुन्छ कि यी मानिसहरूको सबै पापहरूको उहाँले खारिज गरिरहनु भएको छ? यदि तपाईँ यही नै सोच्नुहुन्छ भने तपाईँ गलतमा हुनुहुन्छ। उहाँले केवल यही मात्र भनिरहनु भएको छ, पिता तिमीहरूलाई क्रूसमा मलाई टाँगिरहने कामको लागि क्षमा दिनुहोस्। तिनीहरू जान्दैनन् कि यहाँ तिनीहरू के गर्दैछन्। त्यो अपराध तिनीहरूको विरूद्धमा हालिएन, तर तिनीहरू अझै पापीहरू थिए, अनि तिनीहरू परमेश्वर कहाँ पापीहरूको रूपमा आउनु पर्नेछ, जस्तो कि तिनीहरू मध्ये एकजनाले गर्नुभयो, जो तार्ससको साउल थियो, जो सम्भवत ख्रिष्टको क्रूसीकरणको बेला त्यहाँ थिए। उनी ख्रिष्ट कहाँ आउनु परेको थियो र आफ्नो पापको क्षमाको ग्रहण गर्नु परेको थियो। कसैले यो भनेर फेरि प्रश्न सोध्न सक्छ, स्टिफनस मर्दा भनेथे प्रेरित सात अध्याय साठी पदमा, हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्। त्यो सत्य हो। स्टिफनसले त्यही मनोवृत्तिको प्रदर्शन गरिरहेका छन् जुन विश्वासीहरूले लिनुपर्छ। पाउलले यसको व्यक्त गरे रोमी 12 अध्याय 19 पदमा, हे प्रिय हो, बदला नल्याऊ तर परमेश्वरको क्रोधलाई स्थान दिऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, परम प्रभु भन्नुहुन्छ, म बदला फेर्ने छु। ख्रिस्टियन आत्मा मनोवृत्ति के हो? ख्रिस्टियन आत्मा मनोवृत्ति यो हो, तिमीहरू आफै बदला नल्याऊ। के यसको मतलब यो हो कि यसको बारेमा केही पनि गर्नु पर्दैन? यसको मतलब यो होइन। ख्रिस्टियनको नातामा परमेश्वरले तपाईँ र मलाई भन्नुहुन्छ, के तिमीलाई चोट पुर्याइएको छ? के तिमीलाई आघात गरिएको छ? बदला नल्याऊ। तिमीले ती सारा मामला म कहाँ सुम्पेको म चाहन्छु। म यसलाई सम्भाल्नेछु, ठिकठाक गर्नेछु। बदला लिने काम मेरो हो, म बदला लिनेछु। परमेश्वर भनिरहनु भएको छ, उहाँ तिनीहरूलाई बिना दण्ड उम्कन दिनुहुने छैन। देख्नुभयो, जब तपाईँ र म मामलाहरूलाई आफ्नै हातमा लिन्छौं, हामी विश्वासको हृदयलाई त्यागिरहेका हुन्छौ। हामी वास्तवमा के भनिरहेका छौ भने, प्रभु यस कुराको सम्हाल्ने कुरामा म तपाईँलाई विश्वास भरोसा गर्न सक्दिन, त्यसकारण म आफैले यसको सम्हाल्नेछु, ठिकठाक गर्नेछु। अर्को शब्दमा हामी त्यस शत्रुलाई बदला दिन चाहन्छौ जसले हामीलाई चोट पुर्याएको छ, आघात गरेको छ। तर परमेश्वर भनिरहनु भएको छ, तिमी विश्वासद्वारा हिँड, यो मामलालाई म कहाँ फर्काइदियो, म न्याय इन्साफको परमेश्वर हुँ। मेरो मित्र, निसाफ न्यायको प्रबल हुनैपर्छ अनि यो प्रबल हुनेछ। फेरि कसैले अझ यो भन्दै विरोध गर्ला, तर यो नयाँ नियम जस्तो छैन त, नयाँ नियम जस्तो छैन त भन्ने तपाईँको तात्पर्य के हो? मैले यो प्रकाश 6:9-10 पदमा पढ्दछु। यहाँ भनिएको छ, अब जब उहाँले पाँचौं छाप खोल्नुभयो, तब वेदी मन्तिर मैले तिनीहरूका आत्मा देखे, जो परमेश्वरको वचनको निम्ति र तिनीहरूले दिएका साक्षीको कारण काटिएका थिए। तिनीहरू यसो भनेर ठूलो स्वरले कराए, हे प्रभु, हे पवित्र र सत्य, अझै कतिसम्म तपाईँले पृथ्वीमा रहनेहरूलाई इन्साफ गरेर हाम्रो रगतको बदला लिनुहुन्न? मित्र, हेर्नुहोस् त, प्रतिशोध बदलाको निम्ति पुकार नयाँ नियममा परस्पर विरोध वा विपरीत कुरा होइन। मित्र, निसाप प्रबल हुनै पर्छ, हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ, हरेक मामलालाई ठिकठाक गर्नै पर्छ, सोध्याउनै पर्छ। तपाईँ कति गम्भीर रूपमा खराब दुष्टको बारेमा संवेदनशील हुनुहुन्छ? तपाईँको बच्चाहरूलाई काट्न, टोक्न, तपाईँको आँगनमा आउने बाउला कुकुरलाई, पागल कुकुरलाई घृणा गर्नुहुन्छ? यदि तपाईँ आफ्ना बाल बच्चाहरूलाई प्रेम गर्नुहुन्न भने, तपाईँले अरू त के बाउला पागल कुकुरलाई आफ्नो घरमा ल्याउने काममा पनि आपत्ति गर्नुहुन्न र आफ्ना बच्चाहरूलाई त्यसलाई माया गरेर सुमसुमाउनु भन्नुहुन्छ? तर यदि तपाईँ आफ्ना बाल बच्चाहरूलाई प्रेम गर्नुहुन्छ भने, तपाईँले पागल बाउला कुकुरलाई घृणा गर्नुहुनेछ। हाम्रो प्रभुको बारेमा यो भनिएको छ, जब उहाँ दोस्रो पल्ट आउनुहुन्छ, भजन संग्रह 45:7 पदमा, तपाईँलाई धार्मिकता मनपर्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। मित्र, तपाईँले दुष्टतालाई घृणा नगरिकन धार्मिकताको प्रेम गर्न सक्नुहुन्न, शैतानलाई घृणा नगरिकन परमेश्वरलाई प्रेम गर्न सक्नुहुन्न, गलत कुरालाई घृणा नगरिकन सही कुरालाई तपाईँ प्रेम गर्न सक्नुहुन्न। मित्र, तपाईँ दुष्टताको बारेमा कति धेरै संवेदनशील हुनुहुन्छ? यी कैदी वा बन्दुवाहरू बाबेलको नदीहरूको किनारमा बसेर यही नै माग गरिरहेका थिए, विन्ती गरिरहेका थिए कि निसाप प्रबल होस्। आगे पद 8 भनिएको छ, हे बेबिलोनकी छोरी, त नष्ट हुनेछस्, तँलाई यस्तो व्यवहार गर्ने सुखी हुनेछ जसरी तैले हामीलाई गरेकी छस्। यो पाउनुपर्ने दण्डको व्यवस्था नियम हो, यो अझै पनि आज परमेश्वरको सन्तानको लागि व्यवस्था नियम हो। गलाती 6:7 पदमा भनिएको छ, धोकामा नपर, परमेश्वरको ठटा हुने छैन, जसले जे रोप्छ त्यसैको कटनी गर्नेछ, उसले अरू कुनै कुराको कटनी गर्ने छैन, तर जुन उसले छरेको छ, जुन उसले रोपेको छ, त्यसैको कटनी गर्नेछ। यी मानिसहरू के भनिरहेका थिए भने, हे परमेश्वर, तिनीहरूलाई पनि त्यही घटोस् जुन हामीमा घटेको थियो, तिनीहरूलाई पनि त्यही होस् जुन हामीमा भएको थियो। यो पाउनुपर्ने दण्डको नियम व्यवस्था हो। हाम्रा परमप्रभुले यो भन्नुभयो, मती 26:52 पदमा, तरवार चलाउने तरवारले नष्ट हुनेछ। अहिले हामी वास्तविक कठिनाईतिर आउँछौ। पद 9 भनिएको छ, त्यसरी तेरा ससाना बच्चाहरूलाई समातेर चट्टानमा पछार्ने सुखी हुनेछ। त्यसरी तेरा ससाना बच्चाहरूलाई समातेर चट्टानमा पछार्ने सुखी हुनेछ। इसरायलीहरू निराश, हतत्सा, खिन्नतामा बाबेलको नहरको किनारामा बसिरहेको बेला व्यङ्ग्य हुने, मजाक गर्ने बाबेलवासीहरूले तिनीहरूलाई गीत गाउनलाई भने, तर तिनीहरू हामी गाउन सक्दैनौ भने। उनीहरूको मन आफ्नो प्रिय शहरको विध्वंसतिर र त्यहाँको परमेश्वरको मन्दिरतिर जान्छ। उनीहरूले त्यहाँ घटेको तमाम घटनाहरूको फेरि पुनस्मरण गर्दछन्, सोच्दछन्। उनीहरूले आफ्नो त्यस दयनीय परिस्थितिमा खुशीले रमाउँदै स्याबास ठिक भयो भनेको कुरा देख्न सक्छन् र अझै धेरै कठोरपूर्वक हमला गर्न बाबिलका आक्रमणकर्ताहरूलाई जोश दिलाएको, उत्साह दिएको देख्छन्। त्यसपछि त्यो भयानक डरलाग्दो घटना घट्यो। उनीहरूका पत्नीहरूले आफ्ना अमूल्य बच्चाहरूलाई च्यापिरहेका थिए अनि क्रूर निर्दयी बाबिलका सेनाहरू तिनीहरू कहाँ आएर तिनको कागबाट, आमाको कागबाट बच्चालाई जबरजस्ती तानी निकाली खुट्टाले फुटबल खेल्यो र बच्चा दर्दले, कष्टले, दुखाइले चिच्याइरहेको बेला फेरि त्यस बच्चालाई समातेर माथि उठाई पत्थरमा बजारियो र गिदीहरू छरपट्ट छरियो। त्यो कुराको याद गर्दै तिनीहरू भन्छन्, स्वर्गीयमा न्यायी परमेश्वर हुनुहुन्छ र कसैले ती बाबिलवासीहरूलाई पनि त्यसै गर्नेछ। तपाईँ यो कुरालाई मन पराउनुहोस् या मन नपराउनुहोस्, इतिहासमा पहिले नै यो घटनाको रेकर्ड भइसकेको छ कि कोरस महानले आफ्नो सेनापतिद्वारा बाबिलवासीहरूलाई बिल्कुलै त्यही गरे जस्तो कि ती बाबिलवासीहरूले यरुसलेमका मानिसहरूलाई गरेथे। मित्र, यो एउटा अचूक सिद्धान्त हो, नियम हो, व्यवस्था हो। जसले जे छर्छ त्यसैको कटनी गर्छ, जसले जे रोप्छ त्यसैको कटनी गर्छ। अनि मित्र, त्यहाँ त्यो समय आउन गइरहेको छ जब सम्पूर्ण नर्क यो संसारमा छोडिनेछ, जुन महान भयानक छ, वर्णनदेखि परको भयानक कुरा। म परमेश्वरलाई धन्यवाद दिन्छु कि स्वर्गीयमा परमेश्वर हुनुहुन्छ जो धार्मिकता र निसाबको परमेश्वर हुनुहुन्छ र उहाँले पाप समाप्त गर्न गइरहनु भएको छ। उही समयमा म यस कुरामा धन्यवादी छु कि उहाँ कृपाको परमेश्वर हुनुहुन्छ। उहाँ मानिस जस्तो हुनुहुन्न तर कृपालु हुनुहुन्छ। क्रुसले उहाँको प्रेमको प्रकट गर्दछ, यसले उहाँको पवित्रताको प्रकट गर्दछ। मेरो उद्धारकर्ताले मेरो पाप आफैमाथि बोक्नुभयो। परमेश्वरले मलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो पुत्रलाई मेरो स्थानमा मर्न दिनुभयो, किनभने उहाँले पापको दण्ड दिनै पर्छ अनि यसको दण्ड दिनु नै हुनेछ। ओ, आज अनुग्रहको दिनमा उहाँ कृपालु हुनुहुन्छ, तर यसमा तपाईँ धोकामा नपर्नुहोस्। वा पवित्र परमेश्वर र धर्मी परमेश्वर पनि हुनुहुन्छ। ती व्यक्ति जसले उद्धारकर्तालाई ग्रहण गर्दैनन्, जसले उहाँको अनुग्रहलाई लत्याउँछन्, जसले उहाँको कृपामा आफ्नो पेट फर्काउँछन्, दण्डित हुनेछन्। त्यस्ता काम गराइको लागि यो 21 औं शताब्दीमा हामीसँग कुनै क्षमा याचना बनाउने कुरा छैन र बनाउनु हुँदैन, किनभने उहाँ हामीसँग धीरज हुनुभएको छ। उहाँ लामो समयदेखि अनुग्रही बनिरहनु भएको छ। के तपाईँ आफैलाई उहाँको त्यो महान कृपाको लागि, अनुग्रहको लागि उपलब्ध गराउनु भएको छ? के तपाईँ आफैलाई उहाँको त्यो कृपाको लागि उपलब्ध गराउन चाहनुहुन्छ? प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: दाइ, आजको अध्ययनले चाहिँ हामीलाई सिकाएको छ कि मानिसको पीड़ा केवल शारीरिक मात्र होइन, तर आत्मिक र भावनात्मक पनि गहिरो हुन सक्छ भन्ने कुरा चाहिँ हामीलाई बताएको छ। र यो पनि हामीले बुझेका छौं कि यो अध्ययनबाट न्यायको चाहना गलत होइन, तर त्यो न्याय परमेश्वरको हातमा छोड्नु चाहिँ आवश्यकता छ भन्ने कुरा चाहिँ हामीले बुझेका छौं।
2: बिल्कुलै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। भजन संग्रह 137:5-9 निर्वासनको पीड़ामा पनि सियोन प्रतिको अटल प्रेम देखाउँछ। उनीहरूले आफ्नो आत्मिकी घरलाई कहिल्यै बिर्सन चाहेनन्। मानव हृदयले बदला चाहन सक्छ, तर साँचो न्याय परमेश्वरले मात्र पूर्ण रूपमा गर्नुहुन्छ। उहाँको समय र तरिका सिद्ध हुन्छ भन्ने सत्यलाई यो अध्ययनको यात्राले हामीलाई सिकाएको छ।
1: यसले हामीलाई सिकाएको छ कि कठिन परिस्थितिमा पनि परमेश्वरप्रति विश्वास कायम राख्नु चाहिँ अत्यन्त आवश्यक रहेछ।
2: हो भाइ, परमेश्वरले हरेक आँसु देख्नुहुन्छ, हरेक पीड़ा बुझ्नुहुन्छ र उचित समयमा न्याय र सान्त्वना पनि दिनुहुन्छ भन्ने सत्य हामीले सिकेका छौँ।
1: हजुर, साँच्चै हो नि दाई। र आजको दिनले हामीलाई सिकाएको छ कि कठिन समयमा पनि परमेश्वरप्रति निष्ठा राख्न, उहाँको न्यायमा भरोसा गर्न र आफ्नो हृदयलाई चाहिँ शुद्ध राख्नको निम्ति चाहिँ हामीलाई यो अध्ययनले चाहिँ सिकाएको छ।
2: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी पीड़ामा पनि परमेश्वरप्रति वफादार रहिरहेका छौं? के हामी आफ्ना भावनाहरू उहाँको हातमा सुम्पिरहेका छौं?
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको हामी कामना गर्दछौं। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौं भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौं। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997024209797।

र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 0420 9797।

र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। रेडियो प्रस्तुति नयाँ आशाको तर्फबाट प्रिय श्रोताहरूलाई स्वागत अभिवादन। आजको यो अध्ययनमा विछोड, दुर्घटना, संघर्ष, प्रकोप, असफलता, धोका र अकल्पनीय पीड़ाको समस्याका बीचमा पनि परमेश्वरको प्रेम, सदाशयता, करुणा, अनुग्रह, उद्धार, आनन्द र शान्तिको आशा बाँड्न क्रियाशील रेडियो अध्ययन कार्यक्रमको आजको यो भागलाई शुरू गरौं यो प्रशंसाको गीत मार्फत।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, जय मसीह एवं नयाँ आशा रेडियो कार्यक्रममा यहाँहरू सम्पूर्ण श्रोताहरूलाई हार्दिक धन्यवादन तथा स्वागत छ। श्रोताहरू, आजको विषयमा हामीहरूले पवित्र वचनबाट क्षमा र चन्याको बारेमा अध्ययन गर्नेछौ। शुरूआतमा एउटा प्रार्थना गरौं। हामीलाई अति नै प्रेम गर्नुहुने हाम्रो स्वर्गीय पिता परमेश्वर, धन्यवाद वचनको लागि धन्यवाद। जसरी प्रभु आज हामीले क्षमा र चन्याको विषयमा अध्ययन गर्नेछौ, हामीलाई यी विषयहरू बुझ्न र बुझ्न सहायता गर्नुहोस्। येशूको नाममा आमेन। श्रोताहरू, क्रुस कुनै आकस्मिक घटना थिएन। अपर्झटमा येशूमाथि थुपारिएको कुनै आपत पनि थिएन। त्यसै गरी परमेश्वरले अघिबाटै नदेख्नु भएको कुनै अपर्झटको विकास पनि क्रुस थिएन। क्रुस त परमेश्वरद्वारा समयको प्रारम्भदेखि नै गरेको एउटा अद्वितीय व्यवस्था थियो। यसमा येशूले प्रधान पुजारीका रूपमा आफूलाई बलिदान चाहिँ परमेश्वरमा अर्पण गर्नुभयो। यो एउटै बलिदानले उहाँले मानव जातिको सम्पूर्ण खाँचोहरू र हाम्रो जीवनका प्रत्येक क्षेत्रका आवश्यकताहरूको निम्ति सदा सर्वदाका लागि व्यवस्था गर्नुभयो। सट्टापट्टाको कामको स्वभाव यस्तो थियो, न्यायद्वारा हामीले पाउने सारा दण्ड येशूमाथि आयो, ताकि येशूको पापरहित आज्ञाकारिताद्वारा आउने उहाँका सारा असल कुराहरू हामीलाई प्राप्त हुन सकोस्। अझ छोटकरीमा यसरी भन्न सकिन्छ, सारा दण्ड येशूमाथि आयो ताकि उहाँका सारा भलोपन अर्थात असल कुराहरू हामीले पाउन सकौं। त्यसैले यसै 53:4-5 लेखिएको छ, निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो र हाम्रा दुःख बोक्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा पारिएको सम्झ्यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति उभिदियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कुर्राको चोटले हामी निको भयो। यसैया भन्छन्, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो। यहाँ सट्टापट्टाको पहिलो काम भयो, येशु दण्डित हुनुभयो ताकि हामीले क्षमादान पाउन सकौं। तपाईँको पाप क्षमा नगरीसम्म परमेश्वरसँग तपाईँको शान्ति स्थापना हुन कदापि सक्दैन। परमेश्वर पापसँग मिलाप गर्न सक्नु, पापसँग स्पष्ट व्यवहार गरिनै पर्दछ। कृपाको सन्देश के हो भने, क्रुसमा मर्नुभएको येशूसँग पापको स्पष्ट सामना भएको थियो। पापको ज्याला मृत्यु, तर येशूले हाम्रा निम्ति त्यो दण्ड खपेर भोग्नुभयो। त्यसको फल के भयो त? रोमी 5:1 भन्छ, यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मेला भएको छ। एकचोटि हाम्रो पापलाई परमेश्वरको शर्त अनुसार व्यवहार गरिएपछि उहाँसँग हाम्रो मिलाप हुन्छ। येशु दण्डित नहुनु भएको भए हाम्रो परमेश्वरसँग मिलाप कहिले हुने थिए? तर उहाँमाथि भएको दण्डले हाम्रो निम्ति मिलाप सम्भव बनायो। हामी यस सत्यलाई अझ बढी स्पष्टसँग क्लसी 1:19-22 देख्न सक्छ। यी पदले क्रुसमा मर्नुभएको येशूको बारेमा यसरी बताउँछ, किनकि उहाँको अर्थात परमेश्वरको आफ्नो सार पूर्णता ख्रिस्टमा बास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो र परमेश्वरले उहाँका क्रुसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस् उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलाप ल्याउनु भयो। बितेको समयमा दुष्ट काम गरेर तिमीहरू बिरानो भई आफ्नो मनमा विरोधी भएका थिए, तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र निष्कोष्ट र निर्दोष प्रस्तुत गर्न ख्रिस्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनु भएको छ। येशूको बलिदान बाहेक अरू कुनै तरिकाले त्यस्तो फल कहिले प्राप्त गर्न सकिँदैनथे। कुनै पुरुष स्त्री वा बालकले गरेका प्रत्येक दुष्ट काम उहाँमाथि परेकोले हामीले दुष्टाईको शक्तिबाट उद्धार र क्षमा पाउन सक्छौ। यस बारेमा एफिसी एक को सात पदले के भन्छ त आउनुहोस् हेरौं। यहाँ लेखेको छ, उहाँको अपार अनुग्रह अनुसार ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार हाम्रा पापको क्षमा पाउन सक्छौ। हामीले पापको क्षमा पाएपछि हाम्रो उद्धार हुन्छ। अंग्रेजी भाषाको शब्द रिडेम्सन अर्थात उद्धारको अर्थ मोल तिरेर फेरि किन्नु वा छुटकाराको मोल स्वरूप दिनुहुन्छ। यसरी येशूले हाम्रो निम्ति बलिदानको रूपमा आफ्नो रगतको मूल्य तिर्नु भएर हामीलाई दियाबोलसको पञ्जाबाट पुनः छुट्याएर परमेश्वरको मिलापमा ल्याउनु भएको छ। पावलले म चाहिँ शारीरिक छु र पापमै बेचिएको छु रोमी 7:14 पदमा भन्दा यस पदको पापमै बेचिएको छु भन्ने बनाई रोमी रीतिरिवाजसँग सम्बन्धित छ। त्यस समयमा दासको रूपमा कुनै मानिसको बिक्री हुँदा उक्त दासलाई एउटा अचानोमाथि उभिन लगाइन्थ्यो। निम्ति बलिदानको रूपमा आफ्नो रगतको मूल्य तिर्नु भएर हामीलाई दियाबोलसको पञ्जाबाट पुनः छुट्याएर परमेश्वरको मिलापमा ल्याउनु भएको छ। पावनले म चाहिँ

तपाईले कुनै मानिसलाई उसको टाउकोमाथि झुन्डेको फाला सहित अचानकमाथि उभिएको देख्नु गर्दा उदासको रूपमा बेचिन लागेको हुन्थ्यो। अर्को शब्दमा पावल यसो भनिरहेका थिए, म शारीरिक छु र म मेरो टाउकोमा झुन्डिएको पापको भाला मुनि बेचिएको छु। मसँग विकल्पहरू छैन, म यहाँ बेचिन लागेको छु। हामी अझै तुलना गरौं। मानिसहरू दासका रूपमा किनबेच गरिएपछि तिनीहरूले गर्ने कामको छनौट तिनीहरू गर्दैनथे, त्यो त तिनीहरूका मालिकहरूले गर्थे। एउटै बजारमा किनेका दुईजना स्त्रीहरू मध्ये एक भान्छे हुन सक्थे भने अर्को वेश्या पनि हुन सक्थे। तिनीहरूसँग आफ्नो काम चयन गर्ने विकल्प रहँदैनथ्यो। यो कुरो पापीका रूपमा हामीमा पनि सत्य हुन्छ। तपाईँ एक असल सम्माननीय पापी हुन सक्नुहुन्छ र वेश्या र दुर्व्यसनलाई घृणा गर्न सक्नुहुन्छ, तर पनि दासको रूपमा तपाईँले सम्माननीय वा तुच्छ कस्तो काम गर्ने सोको निर्णय तपाईँलाई किन्ने मालिकले नै तय गर्दछ। तर एउटा असल समाचार यस्तो छ, एक दिन येशु त्यो दास बजारमा पुग्नुभयो र तपाईँको छनौट गरेर भन्नुभयो, म यस मानिसलाई किन्छु। डियाबलस, त यस मानिसमाथि अधिकार जमाउन सक्दैनस्, मैले मूल्य चुकाइसकेको छु। अब उसोदेखि यो पुरुष वा स्त्री मेरो दास नभएर मेरो पुत्र हुनेछ। त्यो उद्धार यो पापको क्षमाद्वारा मात्रै सम्भव हुन्छ। कसरी हामीले क्षमादान पाउन सक्छौँ? हामीले पाउने दण्डद्वारा यीशु दण्डित हुनुभएकोले हामी क्षमा पाउन सकेका हौ। श्रोताहरू आउनु सब हेरौं, हाम्रो सँगैको निम्ति उहाँको घाउ चोट लाखौं लाख क्रिश्चियनहरूबाट लुकेको वा लुकाएको एउटा सत्यतामा अब हामी प्रवेश गर्नेछौँ। त्यो सत्य प्रायश्चितको शारीरिक पक्ष हो। यो शारीरिक पक्षलाई समावेश गर्ने एउटा अद्वितीय पद यसैया 53 4 अध्यायमा लेखिएको छ। यहाँ भन्छ, निश्चय नै उसले हाम्रा निर्बलताहरू अर्थात रोगहरू बोक्यो र हाम्रा दुःख अर्थात पीडाहरू बोक्यो। यसैले दोस्रो सट्टापट्टाको काम यो हो, येशूको शरीरभरि घाउ चोटहरू थिए ताकि हामी शारीरिक रोगहरूबाट निको हुन सकौं। यस पदमा हिब्रू भाषाका दुईवटा क्रियाहरू प्रयोग भएका छन्। एउटाले दुःख भोग्ने दासले हाम्रा निर्बलताहरू बोक्यो भन्दा हिब्रूमा यसको अर्थ उहाँले हाम्रा निर्बलताहरू लैजानुभयो। अर्कोले उसले हाम्रा दुःख भोग्यो भन्दा हिब्रू भाषामा यसको अर्थ उहाँले हाम्रा पीडाहरू सहनुभयो भन्ने हुन्छ। यसैले येशूले हाम्रा निर्बलताहरू उठाइ लैजानुभयो र हाम्रा पीडाहरू भोग्नु, यसको फल के भयो? यसैया 53:4 पदको अन्तिम भागलाई हेर्नुहोस् न, उसको खुराको चोटले वा घाउले हामी निको भयो। यो भनाइ कति तर्कसङ्गत छ, किनभने येशूले आफ्नो शरीरमा हाम्रा निर्बलता उठाएर हाम्रा पीडाहरू सहनु भएकोले हाम्रा निम्ति चङ्गाईको व्यवस्था गरिएको छ। अझ बढी शाब्दिक अर्थमा हिब्रू भन्छन्, यो चङ्गाई हाम्रो निम्ति थियो। यसलाई व्यक्त गर्ने सायद उत्तम तरिका यो हो, चङ्गाई हाम्रो निम्ति प्राप्त गरे। के यो रोचक छैन र? वचनले प्रायश्चितको बारेमा बोल्दा चङ्गाईलाई कहिले भविष्यवाणी भविष्यको लागि राख्दैन। यो काम पूरा भएको छ। जहाँसम्म परमेश्वरको सम्बन्ध छ, चङ्गाई अघि नै प्राप्त भइसकेको छ, हामी निको भएका छौँ। क्रिश्चियनहरू मलाई कहिले काहीँ सोध्ने गर्दछ, मलाई निको तुलाउने परमेश्वरको इच्छा हो भने मैले कसरी थाहा पाउँ? म उत्तर दिन्छु, तपाईँले गलत प्रश्न सोध्नुभयो। इमान्दारीताका साथ परमेश्वरको सेवा गर्न र उहाँको आज्ञा अनुसार काम गर्न खोज्ने एक प्रतिबद्ध क्रिश्चियन तपाईँ हुनुहुन्छ भने तपाईँको प्रश्न मलाई निको तुल्याउनु परमेश्वरको इच्छा हो भने मैले कसरी थाहा पाउने हुनुहुँदैन। बरु तपाईँको प्रश्न यस्तो हुनुपर्दछ, परमेश्वरले मेरो निम्ति अघि नै व्यवस्था गर्नुभएको चङ्गाई म कसरी प्राप्त गर्न सक्छु? परमेश्वरले गर्नुभएको व्यवस्थालाई कसरी आफ्नो तुल्याउने? सर्वप्रथम त परमेश्वरले चङ्गाईको व्यवस्था गर्नुभएको छ भन्ने कुरामै तपाईँ विश्वास गर्नुहुन्न भने तपाईँले यसलाई आफ्नो तुल्याउने कुरै आउँदैन। क्रुसमाथि येशूलाई राखेर उहाँद्वारा परमेश्वरले के व्यवस्था गर्नुभएको छ सो पत्ता लगाउनु आधारभूत कुरो हो। त्यसैले नयाँ करारको अर्को पदले पनि यसैया 54:5 उद्धरण गर्दछ। यसले पनि येशूको बारेमा यसरी बोलेको छ,
हामी पापका लेखी मरेर

0: धार्मिकताको लेखी जियौ भने उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो, उहाँकै चोटहरू अर्थात घाउहरूद्वारा तिमीहरू निको भयो भनेर पत्रुसले पहिलो पत्रुस 2:24 लेखेका छन्। फेरि ध्यान दिनुहोस्, पत्रुस उहाँले माथि भन्ने शब्द जोड दिइरहेका छन्। यस पदको केन्द्रीय मुद्दा पाप, पापसँग व्यवहार गरिएपछि बरु बाँकी सबै थोकसँग सजिलो व्यवहार गर्न सकिन्छ। अन्तत मित्रहरू, यस पदमा प्रयोग गरिएको क्रियाको कालमा ध्यान दिनुहोस्, निको हुनुहुनेछ भन्ने छैन, न त निको हुनुहुन्छ भनेको छ, तर अघि नै निको भयो भनेको छ। जहाँसम्म परमेश्वरको सम्बन्ध छ, तपाईँको चङ्गाईको काम अघि नै पूरा भइसक्यो। यसले अब सिद्धियो योना 19:30 भन्नुहुँदा निको पार्ने काम पूरा भएको थियो। परमेश्वरको तर्फबाट यसमा कहिले केही परिवर्तन हुनेछ, यसमा के थप्नु पर्दैन र यसबाट के झिक्न सके। आमेन। मित्रहरू, क्षमा र चङ्गाई सम्बन्धी यिनै विषयहरू तपाईँको माझमा राख्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। यसको बाँकी अंश हामी आउने कार्यक्रममा तपाईँको माझमा अवश्य प्रस्तुत गर्नेछौ। जय मसीह।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा विन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 40225444
2: र 40225742 40225742।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: Thank you. ज्ञानका कुरा,
10: जीवनका कुरा,
9: सफलताका कुरा
10: अनि दर्शनका कुरा कार्यक्रम
9: ज्ञान दर्पण।
11: एन्टी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तुता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।

0: दश आज्ञाहरू म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो गमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
1: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
2: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: अब तपाईँ सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, जागृत विश्वास।
3: जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ हाम्रो भावी राजाको जन्म, मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग चार। आज हामी यस संसारमा यीशु ख्रीष्टको गर्भधारण कसरी भयो भनेर हेर्नेछौ। आदमको रक्तवंशबाट जन्मेका अन्य सबै पुरूष र महिलाहरू भन्दा फरक हामी सिक्नेछौ कि यीशु ख्रीष्टको जन्म परमेश्वरले सावधानीपूर्वक गर्नुभएको योजना थियो, मानवतालाई उद्धार गर्ने मसीहको रूपमा आफ्नो प्रतिज्ञा पूरा गर्न। मरियमले परमेश्वरबाट एउटा निगाह प्राप्त गर्नेछिन् जसले गर्दा उनी भावी मसीहलाई गर्भधारण गर्न सक्षम हुनेछिन्। यो कसरी भयो भनेर हेरौं। लुकाको पुस्तक 1:26-27 छैठौं महिनामा परमेश्वरले गाब्रियल स्वर्गदूतलाई गालिलको नासरत नाउँको शहरमा पठाउनुभयो। तिनी एउटी कन्या केटी कहाँ गए जसको मगनी दाउदका घरानाको युसुफ भन्ने एकजना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। मरियमको मगनी योसेफसँग भएको थियो, अर्थात उनी अहिले युसुफसँग विवाहित थिएनन्। लुकाको पुस्तक 1:28 स्वर्गदूतले तिनी कहाँ गएर भने, हे कृपा पात्र, तिमीलाई अभिवादन, परमप्रभु तिमीसँग हुनुहुन्छ। मरियम कृपा पात्र हुन्, परमेश्वरले उनलाई रोज्नु भएकोमा आफ्नो खुशी देखाइराख्नु भएको छ। त्यसपछि परमप्रभु तिमीसँग हुनुहुन्छ भन्ने शब्द आउँछ। मरियम जस्तै जब हामी परमेश्वरको लागि केही गर्न बोलाइएको हुन्छ, हाम्रो भरोसा प्रभु हामीसँग हुनुहुन्छ भन्ने हुनुपर्छ। हाम्रो जीवनको लागि परमेश्वरको योजना पूरा गर्ने हाम्रो आफ्नै क्षमता होइन। लुकाको पुस्तक 1:29-30 तर तिनी त्यस कुराले साह्रै विचलित भइन् र यो कस्तो किसिमको अभिवादन हो भने मनमा सोच्न लागिन्। स्वर्गदूतले तिनलाई भने, नडराओ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। मरियमले परमेश्वरबाट कृपा प्राप्त गर्न लागेकी थिइन्। यो उनलाई चढाइएको उपहार हो किनभने उनले यस्तो चीज प्राप्त गर्ने अधिकार कमाएको थिएन। हामी परमेश्वरबाट प्रशस्त आशिषहरू प्राप्त गर्ने शुभ अवसर कमाउँदैनौ। तिनीहरू हामी कहाँ आउँछन् किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र हामीलाई ती चीजहरू दिन चाहनुहुन्छ जुन हामी वास्तवमा योग्य छौं। केही धार्मिक इसाईहरूले परमेश्वरको तर्फबाट प्रार्थनामा मरियमको प्रशंसा, पूजा र खोजी गर्नुपर्छ भनेर सिकाउँछन्। बाइबलले कतै पनि उनलाई यसरी मूर्ति पूजा गर्न निर्देशित दिएको छैन। धर्मशास्त्रले उनलाई तपाई र म जस्तै एक मानवको रूपमा चिनाउँछ जसलाई परमेश्वरले आफ्नो अनुग्रह प्रदान गर्न रोज्नु भएको थियो। लुकाको पुस्तक 1:31 अब हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाउँ यीशु राख्नेछौ। यहाँ प्रतिज्ञा छ। यीशु नाउँको अर्थ हाम्रो मुक्तिदाता, परमप्रभु वा प्रभु मुक्ति हुनुहुन्छ। भजन संग्रहको पुस्तक 132:11 हामीलाई बताउँछ कि आउने मसीह दाउदको वंशबाट आउनुहुनेछ। मरियम दाउदको वंशबाट भएको हुनाले यसले यीशु ख्रीष्ट दाउदको साँचो वंशजको रूपमा जन्माउनु हुने थियो। यसरी भविष्यवाणी पूरा हुने थियो। लुकाको पुस्तक 1:32-33 उहाँ महान हुनुहुनेछ र परम प्रधानका पुत्र कहलाइनुहुनेछ र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदा राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त्य हुने छैन। ध्यान दिनुहोस्, परमेश्वरले मरियमलाई यो सबै आफै गर्न भनिरहनु भएको छैन, परमेश्वरले यो सबै गर्नुहुनेछ। मरियमलाई यो महान आशिष उनलाई दिएको थिएन किनभने उनी त्यो प्राप्त गर्ने योग्यकी थिइन्। बरु उनले अनुग्रहद्वारा यो आशिष प्राप्त गरिन् जब उनले परमेश्वरले पठाउनु भएको स्वर्गदूतले उनलाई प्रस्तुत गर्नुभएको परमेश्वरको प्रतिज्ञालाई नम्रतापूर्वक विश्वास गरिन्। यो परमेश्वर हुनुहुन्छ जो महान हुनुहुन्छ, हामी होइन। लुकाको पुस्तक 1:34 मरियमले स्वर्गदूतलाई भनिन्, यो कसरी हुन सक्छ किनकि म एक कन्या हुँ। मरियमले कुनै पुरूषसँग यौन सम्पर्क गरेकी थिएनन्। जुन सामान्य प्रक्रिया हो जसले महिलालाई बच्चा जन्माउन सक्षम बनाउँछ। त्यसैले मरियम सोचिरहेकी थिइन् कि उनी कसरी बच्चा जन्माउन सक्छिन्। लुकाको पुस्तक एक अध्यायको 35 पद स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ, यसै कारण जो जन्माउनुहुनेछ उहाँ पवित्र अर्थात परमेश्वरका पुत्र कहलाइनुहुनेछ। परमेश्वरले मरियमको गर्भमा चमत्कारिक रूपमा जीवित शुक्रकृत सृजना गर्ने योजना बनाउनु भएको थियो ताकि उनी गर्भवती होस् र अन्तत बच्चा जन्माउन सकुन्। लुकाको पुस्तक एक अध्यायको 36 पद, हेर तिमी नातेदार एलिसिबाले पनि तिनको वृद्ध अवस्थामा छोरो गर्भधारण गरेकी छिन् र जो बाजे कहलाएकी थिइन् तिनी अहिले 6 महिनामा छिन्। यो गवाही बाँडेर स्वर्गदूतले मरियमलाई उनको विश्वासमा बढ्न मद्दत गरिरहेका थिए। लुकाको पुस्तक एक अध्यायको 37 पद, किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। परमेश्वरको प्रतिज्ञाहरू प्राप्त गर्न हामीले हाम्रा आफ्नै भौतिक सीमितताहरूलाई अस्वीकार गर्नुपर्छ र परमेश्वरको असीमितता ध्यान केन्द्रित गर्नुपर्छ। स्वर्गदूतले मरियमलाई भने कि परमेश्वरले भन्नुभएको कुनै पनि कुरा कहिल्यै असम्भव छैन। मानिसहरूले गर्न असम्भव धेरै कुराहरू छन् जुन परमेश्वरले गर्न धेरै सक्षम हुनुहुन्छ। उहाँ आश्चर्य कर्म गर्ने परमेश्वर हुनुहुन्छ। अब यो मरियमको हातमा छ कि उनी परमेश्वरको यो प्रस्तावलाई विश्वास गर्ने र स्वीकार गर्ने वा अस्वीकार गर्ने छनौट गर्ने। यदि उनले यसलाई अस्वीकार गर्ने छनौट गर्छिन् भने परमेश्वरले उनलाई गर्भवती गर्नुहुने छैन, किनभने परमेश्वरले मानिसले गरेको स्वतन्त्र इच्छाको निर्णयलाई कहिले उल्लंघन गर्नुहुन्न। लुकाको पुस्तक एक अध्यायको 38 पद, अनि मरियमले भनिन्, हेर्नुहोस् म परम प्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट विदा भए। मरियमले स्वर्गदूतले भनेको प्रतिज्ञामा विश्वास गरिन् र पवित्र आत्माबाट गर्भधारणको माध्यमबाट आफूलाई गर्भवती हुन दिइन्। उनले चाँडै नै संसारमा ल्याउने यो बच्चालाई परमेश्वरको पुत्र भनिनेछ। उनको भूमिका आश्चर्य कर्म गर्नु थिएन, उनी केवल प्रभुकी एक सेवक थिइन्। आफ्नो गर्भभित्र परमेश्वरको इच्छा पूरा हुन दिन इच्छुक थिइन्। तपाईँको बारेमा के छ? के तपाईँ प्रभुको सेवक हुनुहुन्छ? के तपाईँ आफ्नो जीवनको लागि परमेश्वरको योजना पूरा गर्न इच्छुक हुनुहुन्छ? परमेश्वरले नम्र सेवकहरू भएका पुरूष र महिलाहरू खोज्दै हुनुहुन्छ। उहाँलाई धेरै धन, राम्रो रूप वा बुद्धि भएका मानिसहरूको आवश्यकता छैन। उहाँ केवल नम्रहरूलाई खोज्दै हुनुहुन्छ जो मरियम जस्तै नम्र छन्। त्यति बेला मरियमको विवाह योसेफसँग भएको थिएन र अहिले उनी गर्भवती छिन्। आत्मिक दृष्टिकोणबाट यो अद्भुत र महान छ, तर यसले भौतिक संसारमा वास्तविक समस्या खड़ा गर्छ। मरियमले आफ्नो परिवारलाई, साथीभाइलाई वा धार्मिक अगुवाहरूलाई आफ्नो गर्भ अवस्थाको बारेमा कसरी व्याख्या गर्न सक्थिन्? सायद सबैभन्दा महत्वपूर्ण कुरा उनले आफ्नो मंगेतर योसेफलाई अब के भन्ने? के त्यहाँ कुनै सम्भावना थियो कि उनले उनको कथा विश्वास गर्नेछन्? व्यवस्था 22 अध्यायबाट हामी सिक्छौं कि एकजना पुरूषसँग मग्नी भएकी र अर्को पुरूषबाट गर्भवती भएकी महिलाको परिणाम ढुङ्गाले हानेर मारिनु पर्ने थियो। व्यवस्था 24:1 त्यस्तो महिलाले आशा गर्न सक्ने उत्तम व्यवहारको रूपरेखा प्रस्तुत गर्दछ, जुन सम्बन्ध विच्छेदको लिखित प्राप्त गर्नु र अपमानित हुनु हो, जसको परिणाम स्वरूप उनी र उनको परिवारको लागि सम्पूर्ण अपमान हुनेछ। मरियमको यहाँ ठूलो समस्या छ। मरियमलाई कुरा गर्न कसैको आवश्यकता थियो? उनले आफ्नी काकीकी छोरी एलिसिबालाई भेट्ने निर्णय गरिन्। यो एउटा बुद्धिमानी निर्णय थियो। एलिसिबा उनी भन्दा जेठी थिइन्, परमेश्वरको डर मान्थिन्। सायद एलिसिबाले मरियम केबाट गुज्रिरहेको छ भनेर बुझ्न सक्थिन्। सायद तपाईँ पनि कुनै कठिनाईबाट गुज्रिरहनु भएको छ। यदि त्यसो हो भने प्रभुलाई तपाईँले भरोसा गर्न सक्ने कोही व्यक्ति देखाउन अनुरोध गर्नुहोस् जसले तपाईँको विश्वासमा तपाईँलाई प्रोत्साहन दिनेछ। लुकाको पुस्तक एक अध्यायको 39-41 पद, ती दिनमा मरियम आत्तुरीसँग पहाड़तर्फ यहुदियाको एउटा गाउँमा गइन् र जकरियाको घरमा पसेर एलिसिबालाई अभिवादन गरिन्। जब एलिसिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्भका बालक उफ्रियो र एलिसिबा पवित्र आत्माले भरिपूर्ण भइन्। पवित्र आत्माले भरिपूर्ण हुनुको अर्थ एलिसिबाले परमेश्वरबाट सिधै सन्देश पाउन र ती शब्दहरू सिधै मरियमलाई भन्न लागेकी थिइन्। लुकाको पुस्तक एक अध्यायको 42-43 पद र एलिसिबाले चर्को स्वरले भनिन्, स्त्रीहरूमा तिमी धन्य के हौ र तिम्रो गर्वको फल धन्यको हो। म माथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा म कहाँ आइन्। मरियमले अझै एलिसिबालाई आफू गर्भवती भएको कुरा बताएकै थिएनन्। मरियमको पेट अझै पनि सामान्य आकारमा थियो, किनकि यो गर्भ अवस्थाको शुरूआती चरणमा थियो। त्यसो भए एलिसिबाले कसरी थाहा पाइन् कि मरियम गर्भवती थिइन्? परमेश्वरले उनलाई प्रकाशद्वारा यो कुरा प्रकट गर्नुभएको थियो। एलिसिबाले यो बच्चालाई मेरी प्रभुकी आमा भनेर सम्बोधन गरिन्। परमेश्वरले एलिसिबालाई यो बालक भविष्यको मसीह हुनेछ भनेर पनि प्रकट गर्नुभएको थियो। लुकाको पुस्तक एक अध्यायको 44-45 पद, किनभने हेर तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्रियो। तिनी धन्यको हुन् जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भने विश्वास गरिन्। मरियमले परमेश्वरको पुत्रलाई आफ्नो गर्भमा बोक्ने प्रतिबद्धता जनाएकी थिइन्। एलिसिबालाई उनको गर्भस्थको बारेमा सत्य थाहा छ। भविष्यको मसीह अब उनको शरीरभित्र जीवित छ भन्ने कुरा थाहा पाउँदा उनी अब पूर्ण रूपमा स्तम्भ छिन्। यो धेरै सम्भव छ कि मरियमले यात्राको क्रममा सम्पूर्ण समय एलिसिबालाई भेट्न बिताउन र उनलाई के भन्न सकिन्छ भनेर सोचिरहेकी थिइन् कि उनी पवित्र आत्माबाट कसरी गर्भवती भएकी थिइन्। आइपुग्दा मरियमले ठूलो राहतको सास फेरेको हुनुपर्छ, किनकि उनलाई थाहा थियो कि उनको काकीको शरीरभित्र अलौकिक शक्ति भएको छ र उनी विश्वस्त थिइन् कि उनलाई अब केही पनि भन्नु पर्दैन। परमेश्वरले यो जानकारी सिधै एलिसिबालाई प्रकाशद्वारा प्रकट गर्नुभएको छ। लुकाको पुस्तक एक अध्यायको 46-47 पद, अनि मरियमले भनिन्, मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ र मेरो आत्मा मेरो मुक्तिदाता परमेश्वरमा रमाहाट गर्दछ। मरियमले आफ्नो सबै गहिरो भावना र विचारहरूले परमेश्वरको महिमा गर्दै प्रतिक्रिया दिइन्। मेरो आत्मा आनन्दित हुन्छ भनी उनको घोषणाले परमेश्वरमाथि उनको गहिरो भरोसालाई संकेत गर्छ। यदि उनी ढुङ्गाले हानिन्छन् भनेर डराएकी भए उनी आनन्दित हुने थिएनन्। लुकाको पुस्तक एक अध्यायको 48 पद, किनकि उहाँले आफ्नो दासीको दीनतामा कृपा दृष्टि गर्नुभएको छ, हेर अब उपरान्त सबै पुस्ताले मलाई धन्य कि भन्नेछिन्। मरियम तपाईँ र म जस्तै मानव थिइन्। उनले आफूलाई आफ्नो दास तल्लो दर्जाको रूपमा वर्णन गर्छिन्। भजन संग्रहको पुस्तक 138 अध्यायको 6 भन्छ कि परमेश्वरले नम्रहरूमाथि दृष्टि गर्नुहुन्छ। मरियमले आफूलाई यो ऐतिहासिक र अनौठो घटनाको लागि योग्य एक महान व्यक्ति थाहैनन्। लुका एक अध्यायको 49-50 पद, किनभने उहाँ जो शक्तिशाली हुनुहुन्छ उहाँले मेरो निम्ति महान काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। उहाँको भय मान्यहरूमाथि उहाँको कृपा पुस्तौदेखि पुस्तौसम्म रहनेछ। दया भनेको युग न्यायलाई रोक्नु हो। मरियमलाई थाहा थियो कि उनी पापी थिइन् र त्यसैले परमेश्वरको पुत्रलाई आफ्नो गर्भमा बोक्ने सम्मानको योग्य थिइनन्। तर पनि परमेश्वरले यस्तै गर्नुभयो। लुका व्यक्ति थानेनन्। लुका एक अध्यायको 49-50 पद, किनभने उहाँ जो शक्तिशाली हुनुहुन्छ उहाँले मेरो निम्ति महान काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। उहाँको भय

0: एक अध्यायको 51-52 पद उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छरपष्ट पार्नु भएको छ। उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनु भएको छ र दिनहरूलाई उचाल्नु भएको छ। परमेश्वरका प्रतिज्ञाहरू प्राप्त गर्न हामी महान र शक्तिशाली हुनु आवश्यक छैन। परमेश्वर महान र शक्तिशाली हुनुहुन्छ। हाम्रो एकमात्र आवश्यकता नम्र हुनु हो। परमेश्वरले हामीलाई गर्न भन्नुभएको कुरा गर्न जब हामी प्रतिबद्ध हुन्छौ, उहाँले हाम्रो लागि आफ्नो योजनाहरूको पूर्ण सफलता ल्याउन आफ्नो शक्ति र अधिकारको साथ कदम चाल्नुहुनेछ भन्ने कुरा जान्न पाउने कति प्रोत्साहनको अद्भुत प्रमाण हो। आजको वचन सुनाइदाता परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: आछिन यनादी गुदु वापत्ती कया आत्मिकी रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमक हया बिउ। जय मसी जुजलोपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ के सकसित न लसको छ। थौया वचनियो शीर्षक दु जी भावी जुजु या जन्म जिगु विश्वास के चमक हया बिउ भाग चार। थौ जी स येशु ख्रिस्ट या त थगु हलिमे गठी याना भुई कल धका सोई गुजुई आदमया हिया वंश जन्म जुकी मेफी फुक्क मिज व मिस्त थेमखु जिस सिके फैकी येशु ख्रिस्टिया जन्म परमेश्वर मनुया त मुक्ति बिगु मसीहया रूपे थगु बच पुङके त बालाक योजना देखा दिगु ख मरियम या त परमेश्वर पाखे कृपा दत गुकी वया त भविष्य या महसिया गर्भधारण याय त सक्षम जुई थो गथे जुई स्वेनु लुका 1:26-27 पद के धात गुदु एलि सिवाया फाथे दुगु फुला देगा गाब्रियल धाम स्वर्गदूत या त हे परमेश्वर गालिले लागु नास्रदे सहरे छोया दिल अन योसेफ धाम मनु नाप कोचना तम बिहा म छोनी म मिसा सम्बन्धु योसेफ जुजु दावदिया सन्तान ख अले व बिहा म छोनी म मिसा यागुना मरियम ख मरियम योसेफ लिसे कोचना तम ख अर्थात व आ योसेफ लिसे ईपा यागु मधुनी लुका 1:28 पद के धात गुदु स्वर्गदूत व हे बिहा म छोनी म मिसा या था वन थथे दाल ए मरियम परमप्रभु छन्त दया माया याना दिएको दु परमप्रभु छना पि मरियम दया याहे बमख वया त लिया परमेश्वर थगु लस्ता केना चोन अले प्रभु छिपे नाप दु दैगु खगु वै मरियम थे झिसन परमेश्वर या नीति छुयाए त सतु बोले छिगु भलसा झिलिसे दिम प्रभुके जुइमा जिगु जीवन्या नीति परमेश्वरिया योजना पुङके गु झिगु थगु क्षमता मखु लुका 1:29-30 पदके धात गुदु थो नेना वो तस्क ज्ञात अले मन मन थो छुजुगु धका बिसाया त स्वर्गदूत वया त धाल मरियम क्या मुआ परमेश्वर छन् त माया याना दिएको दु यो पि यनुमिपि मरियम परमेश्वर र अनुग्रह क्या ट्याङ्गु ख थो वया त ल ला गु उपहार ख छा दासा व अज्यागु छुन क्यागु अधिकार कमे यागु मधु जीसँग परमेश्वर पाखे यो सवाल

0: गुड न्यूज एफएम 105.1
1: अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Pastor John Tsao was imprisoned 7 years in China. After his release, he continued to be closely monitored. His passport was confiscated to prevent him from leaving the country. Recently, Pastor John was diagnosed with cancer. Humanitarian aid groups have intervened on John's behalf. They've petitioned for his passport to be returned so he can meet his grandchildren who live abroad and receive the care he needs. Pastor John continues to faithfully fulfill God's call. Not long ago, he baptized new believers even as government officials watched. Pray for Pastor John Tsao. May God grant him endurance in his illness and reunite him with his family.
3: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
0: Good News FM, 105.1.
4: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पणको पुनः प्रसारण.
5: सालोम सालोम सालोम. कार्यक्रम ज्ञान दर्पणको पर्खाइमा बसिरहनुहुने प्यारा प्यारा श्रोता मित्रहरू, साथै प्राविधिक मित्र सुजन र म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु. श्रोता, तपाईँ कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ, तपाईँ आनन्दित हुनुहुन्छ, खुसी हुनुहुन्छ र महात्मा हुनुहुन्छ. अवश्य पनि तपाईँ सदैव खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, रमाउनुहोस्. जीवनको सौन्दर्यता त्यहाँ हुन्छ, तर आफू मात्र खुसी भएर पुग्दैन है भन्न चाहन्छु श्रोता. आफू खुसी भएको रहस्यहरूसँग पनि सेयर गर्नुहोस्, आफ्नो खुसी अरूलाई बाँड्नुहोस्, जसको कारण अरू पनि खुसी हुन सकुन्, खुसी प्राप्त गर्न सकुन्, तपाईँले आफूले जिइरहेको जीवनमा अझ सुन्दरता थप्न सक्नुहुन्छ. प्रिय श्रोता, तपाईँले माया गरेको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरङ्गमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म तपाईँको साथमा हुनेछु. रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु. आज पनि विशेष ज्ञान गुणका कुरा र मिठा मिठा गीत संगीतका साथ तपाईँको रेडियो तरङ्गमा उपस्थित भइसकेको छु र थालनीमा एउटा सुमधुर गीत केवल तपाईँको निम्ति राख्छु यता.

स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा सुदनजीले साथ दिइराख्नु भएको छ। श्रोता, हामी प्रत्येक दिन बिहान उठ्छौं, प्राय दिनभरि हामी काममा व्यस्त हुन्छौ र साँझ गएर केही खाना खाएर आफ्नो ओछ्यानमा सुत्छौं। तर के हामीले कहिले सोचेका छौं हामीले जीरहेको यो जीवन वास्तवमा कतिको अर्थपूर्ण छ भनेर, कतिको अनुकरणीय छ भनेर कहिले हामीले सोध्ने गरेका छौं? मानिसले सफलता केलाई देखिरहेका हुन्छन्। सफलता केवल पैसा वा पद प्राप्त गर्नु मात्र होइन प्रिय मित्र, असल चरित्र, स्पष्ट दृष्टिकोण र समाजमा छोडिने सकारात्मक छाप नै एउटा विशिष्ट जीवनको आधार हो। विशिष्ट जीवन खास गरिकन हामीलाई जिउनका निम्ति पवित्र शास्त्रमा पनि बताइएको छ। हाम्रो जीवन यस्तो होस् कि संसारले हेर्दाखेरि अनुकरण गर्न लायकको होस्, ताकि जसले हामीलाई बनाउनु भयो उहाँलाई मानिसहरूले महिमा दिन सकुन्। यो भनाईमा, यो वचनमा सुन्दरता यति व्यापक छ नि मित्र, जसमा हामीलाई केवल बाँच्नका लागि होइन फरक जीवन जिउन बोलाइएको छ भन्ने कुरा स्पष्ट हुन्छ। संसारले जब हामीलाई हेर्दछ, हाम्रो कारणले हामीलाई बनाउनुहुने सृष्टिकर्तालाई महिमा दिदछ, चिन्दछ भने त्यो एउटा विशेष जीवनको चिनारी हो। प्रिय मित्र, विशिष्ट र व्यवस्थित या जीवनलाई अनुकरणीय बनाउन मानिसले विभिन्न कुराहरू गरिरहेका हुनेछन्, गरिरहन्छन्, गर्दै रहन्छन्, जसको जीवनमा स्पष्ट लक्ष्य हुँदैन, ऊ अरूले बनाएको बाटोमा मात्र भौतारिरहन्छ। तर जसले आफ्नो लक्ष्य आफै तय गर्छ, उसले इतिहास रच्ने गर्छ। लक्ष्य सधैँ ठूलै हुनुपर्छ भन्ने छैन, तर जुन लक्ष्य हुन्छ त्यो लक्ष्य प्रतिको निरन्तरता भने ठूलो हुनुपर्दछ। हामीलाई भनिएको छ, तिमीहरू ज्योति हो, ज्योति उज्यालो हुन्छ, ज्योति स्पष्ट हुन्छ, यसले छर्लङ्ग सबै कुराहरू प्रकट गरिदिन्छ, किनकि त्यो ज्योति परमेश्वरबाट आएको हुन्छ। र त्यस्तै हामीलाई तिमीहरू पृथ्वीका नुन हौ भनिएको छ, नुनले स्वाद दिन्छ, बिग्रनबाट जोगाउँछ, यसले मलको काम पनि गर्छ, जहाँ बोट बिरुवाहरूलाई बढ्न रुखो माटोलाई शक्ति प्रदान गर्दछ। जसरी यो नुनले स्वाद दिँदछ, हाम्रो जीवनले अरूलाई स्वाद दिनुपर्दछ। हाम्रो अनुपस्थिति कसैलाई खल्लो लागेको हुनुपर्दछ, हाम्रो उपस्थितिले कसैलाई ऊर्जा मिलेको हुनुपर्दछ, कसैलाई प्रेरणा मिलेको हुनुपर्दछ, बढ्न रुखो माटोलाई शक्ति प्रदान गर्दछ। जसरी यो नुनले स्वाद दिँदछ, हाम्रो जीवनले अरूलाई स्वाद

हामीहरू जब ज्योतिको रूपमा र नुनको रूपमा परिचित भएका छौं भने अन्धकारलाई हटाउन उज्यालो फैलाउने काम हामीले गर्नुपर्दछ। जहाँ अन्धकार हुन्छ त्यहाँ त्रास हुन्छ, पीड़ा हुन्छ, तर जहाँ उज्यालो आउँछ त्यहाँ मानिसलाई सबै कुरा प्रकट हुने हुनाले सुरक्षाको अनुभूति हुन्छ। प्रिय मित्र, त्यसैले एउटा असल जीवन र असल चरित्रको निम्ति अनुशासित भएर जिउनु हाम्रो निम्ति महत्वपूर्ण छ। अनुशासन भन्नाले कुनै जेल होइन, तपाईँलाई बाँधेर सजाय दिने कुरा होइन, यो त आफ्नो लक्ष्यसम्म पुग्ने एउटा पुल हो। तपाईँलाई त्यो पुलसम्म, त्यो पुल पार गरेर त्यो लक्ष्यसम्म पुग्नलाई पक्कै पनि तपाईँको यो अनुशासनले सहायता गर्दछ। तपाईँ र म बिहान उठेर साँझसम्म कसरी हाम्रो जीवनलाई खर्चिएका छौं, साना तिना कुरा जसलाई हामीले व्यवस्था पो गरिरहेका छौं कि जसले हाम्रो भविष्य निर्धारित गरिरहेको हुन्छ, साना तिना कुरामा सकारात्मक सोच ल्याउन सक्नु, परिवर्तन ल्याउन सक्नु र जसको परिणाम दीर्घकालीन र निकै विशिष्ट बन्न सक्दछ। अन्तत हामीले त्यस्ता कुरासँग, अर्थात त्यस्ता कुराहरूको खोजी गर्न र त्यस्ता कुरासँग परिचित हुनलाई कोसिस गर्नुपर्दछ। विशिष्ट जीवन यसकारण माग गरिएको छ कि पवित्रतामा विशिष्ट जीवन जिउनलाई उपयोगी हुन्छ। पवित्रता उहाँलाई अनुकरण गर्नेहरूलाई प्राप्त हुन्छ, किनकि परमेश्वरको वचनले भन्दछ, म पवित्र छु अनि तिमीहरू पनि पवित्र हो। प्रिय मित्र, जीवन सधैँ सरल रेखामा चल्दैन, दुःख बाधा र असफलता सबैको जीवनमा आउँछन्, तर सामान्य मानिस र अनुकरणीय मानिस बीचको मुख्य भिन्नता भनेको कठिन परिस्थितिमा उनीहरूले राख्ने आफ्नो दृष्टिकोण हो। विफलता भनेको यात्राको अन्त्य होइन, यो त सिकाइको नयाँ अध्याय हो। जब बाधा आउँछ तब समस्यालाई होइन समाधानलाई हेर्ने बानी बसाल्नु पर्दछ। जस्तो सुकै आधीमा पनि धैर्यता नगुमाउनु नै विशिष्ट व्यक्तित्वको पहिचान हो। विशिष्ट व्यक्तिहरूमा हामी केही उदाहरणको रूपमा युसुफलाई लिन सक्दछौ। प्रलोभनमा यसुफ विजयी हुनुभएको छ, इमानदारितामा उहाँ टिकिरहनु भएको छ, क्षमाशील भएर जिउन जान्नु भएको छ, नम्रतामा बाँच्न सिक्नु भएको छ। सिकाई हाम्रो यस्तो उत्कर्षमा हुनुपर्दछ जसले चरित्रलाई जोड दिँदछ। चरित्र प्रतिभाभन्दा ठूलो हुन्छ। कतिपय समयमा हामी प्रतिभा देखाउनुतर्फ लाग्दछौं। चरित्र निर्माण होइन, तर प्रतिभाको पछाडि लाग्ने क्रममा हामीले के बिर्सन्छौं भन्दाखेरि, हामी अर्कै बाटो, अर्कै प्रकारले हिँड्न थाल्दछौं। तपाईँको सफलताले मानिसहरूलाई आकर्षित गर्न सक्छ, तर तपाईँको नम्रता र बोलीले मात्र मानिसहरूको दिललाई जित्न सक्दछ। तपाईँलाई बारम्बार मानिसले तब मात्र स्मरण गर्दछन् जहाँ तपाईँ नम्र

क्षमाशील इमानदार भएर हर प्रकारका प्रलोभनमाथि विजय हासिल गर्नुहुन्छ। अनुकरणीय मानिस त्यो होइन जसले अरूलाई आफूभन्दा सानो देख्छ, न कि अनुकरणीय मानिस त्यो हो जसको उपस्थितिमा कसैले आफूलाई सानो महसुसै गर्दैन। अरूलाई सम्मान गर्नु, उनीहरूको कुरा सुन्नु र जब उनीहरू अप्ठ्यारोमा हुन्छन् सहयोगको हात बढाउनु नै अनुकरणीय व्यक्तित्वको असली पहिचान हो। प्रिय मित्र, हामीले सम्झौता राखेर कुनै पनि कुरा गर्नुहुँदैन। तपाईं र म आफ्नो विश्वासमा दृढ भएर अगाडि बढ्नुपर्दछ। सिंहको खोरमा खस्दा पनि तपाईँको विश्वास डगमगाउनु हुँदैन। पवित्र शास्त्रमा दानियल भन्ने एकजना व्यक्तिको परिचय तपाईँले पाउनुहुन्छ। भोका सिंहहरूको खोरमा उहाँलाई फालिएको थियो, तर सम्झौता विहीन विश्वास र असल जीवन जिएका कारणले गर्दा उहाँको विश्वास निरन्तर कायम रह्यो र सिंहको खोरमा पनि उहाँ सुरक्षित हुनुभयो। तपाईँ र म वास्तवमा अनुकरणीय व्यक्ति बन्नका निम्ति वफादार, विनम्र र आज्ञाकारी हुनु पनि त्यति नै जरूरी छ। तपाईँ हामी विभिन्न कुराहरू छलफल गरिरहेका हुन्छौं, सत्य र इमानदारी नै ठूलो गुण हो भनेर कतिपय मानिसहरूले यसलाई परिभाषित गरेका छन्। अर्को त्यस्तै भनाइ यस्तो छ, सहानुभूति र नम्रताको कुरा छ। एकजना रुथ भन्ने पात्र पवित्र शास्त्रमा उल्लेख भएको हामी पाउँदछौ। उहाँको जीवनबाट वफादारिता के हो, विनम्रता के हो, आज्ञाकारिता के हो हामी थाहा गर्न सक्दछौ। प्रिय मित्र, जहाँ नम्रता र सहानुभूति हुन्छ त्यहाँ वास्तवमै असल जीवन चित्रित भइरहेको हुन्छ। हरेक विचारहरू महत्वपूर्ण हुन सक्दछन् र ती विचारहरूले हाम्रो जीवनमा एउटा प्रभाव राख्न सक्दछ। त्यसैले जब रुथको जीवन चरित्रलाई हामी निहाल्दछौ, हाम्रो जीवन वास्तवमा एक प्रकारले परिवर्तन हुन सक्छ, किनभने अनुकरण गर्न लायकको जीवन उहाँको जीवन चरित्रबाट प्रकट भएको हुन्छ। पुनः अर्को एउटा गीतको साथ दिन चाहन्छु र विषयवस्तुमा फेरि आउनेछु।

पुनः स्वागत गर्न चाहन्छु सबै तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा सुजनजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, म तपाईँसँग कुरा गरिरहेको छु विशिष्ट जीवन अनुकरणीय जीवन कस्तो जीवन हो कसरी यसलाई जिउनु पर्दछ। एउटा महत्वपूर्ण भनाई सायद महात्मा गान्धीले भन्नुभएको भनाई हुनुपर्दछ, तपाईँ संसारमा जुन परिवर्तन देख्न चाहनुहुन्छ पहिले स्वयं त्यही परिवर्तन आफै बन्नुहोस् भन्ने उहाँको यो भनाईले यदि हामी समाज वा परिवारमा हामी आफै अनुकरणीय बनौं भन्ने हामी चाहन्छौं भने हाम्रो शुरूआत आफैबाट हुनुपर्दछ। त्यस्तै विश्व प्रसिद्ध एप्पल कम्पनीका संस्थापक स्टीव जब्सले भन्नुहुन्छ, तपाईँको समय सीमित छ त्यसैले यसलाई अरू कसैको जीवनमा जिउने र खेर फाल्ने नगर्नुहोस्। अर्थात अरू कसैको भनाई सुनेर उनीहरूको भनाईमा जिउने होइन, तर आफूले आफ्नो लक्ष्य तय गर्नुहोस्। आफ्नो समय र उद्देश्य चिन्नु नै अनुकरणीय जीवनको महत्वपूर्ण पाइलो हो। प्रिय मित्र, हामी विशिष्ट जीवनमा खास गरिकन के कुरालाई प्रेम गर्छौं, हाम्रो जीवन शैली कस्तो छ, हामी केमा खास गरिकन भरोसा राख्छौ र कसरी शिक्षा दीक्षा हासिल गर्दछौ, हामीमा कस्तो स्वभाव छ, हामी नम्र छौं कि छैनौ, हामी क्षमाशील छौं कि छैनौ, सत्यतामा कतिको हामी स्थिर रहन्छौ, इमानदारीताले हाम्रो जीवनमा कसरी काम गरिरहेको छ, हरेक ठाउँमा उभिदा हाम्रो अनुशासन कसरी प्रकट भइरहेको हुन्छ, कसरी हामीले आफूलाई प्रस्तुत गरिरहेका हुन्छौ, हाम्रो काम कर्म कर्तव्य कसरी हामी गरिरहेका हुन्छौ, त्यसमा हामी कतिको लगनशील भएर अनुशासित भएर र समयलाई महत्व दिएर गरिरहेका हुन्छौ, हामी कतिको आत्मसंयमी छौं, हामी एकैछिनमा विचलित भइ पो हाल्छौं कि धैर्यवान भएर पो हामी कार्यलाई सफलतातर्फ लैजान्छौं कि तपाईँ र मेरो भावना कस्तो छ, अरूलाई सेवा गर्ने भावना छ कि अरूलाई दबाएर राख्ने विचारमा पो हामी जिरहेका छौं कि प्रेम छ कि छैन तपाईँ र मेरो हृदयको कुनै कुनामा कतिको आशा छ, हाम्रो आशा के माथि छ, हामीले प्राप्त गरेका कुराहरूप्रति धन्यवादी भएर जिइरहेका छौं कि छैनौं, विश्वासमा हामी कतिको पक्का छौं कतिको दरिलो छौं, आत्माका फलहरू हाम्रो जीवनमा फलेका छन् कि छैनन्, हामी कतिको असल कुराहरू मानिसको सामु शेयर गर्छौं, सुसमाचारलाई कसरी बाँड्छौं, अनि हाम्रो विश्वास योग्यता कहाँ टिकेको छ अर्थात केमा टिकेको छ। वास्तवमा यी कुराहरूलाई विचार गर्ने व्यक्ति अनुकरणीय व्यक्ति हुन्छ। प्रिय मित्र, हामी अनुकरणीय मानिसको खास कुरा नै त्यो हुन्छ कि अर्थात अनुकरणीय बन्ने मानिसको खास विशेषता नै त्यो हुन्छ कि त्यो व्यक्ति सामान्य व्यक्तिहरूभन्दा अलिकति फरक नै हुन्छ। जब सुखको एउटा ढोका बन्द हुन्छ तब अर्को ढोका खुल्छ, तर हामी धेरै जसो बन्द ढोकातर्फ नै लाम लागेर हेरिरहेका हुन्छौं। जब हामी बन्द ढोकातिर नै ध्यान दिइरहेका हुन्छौं भने हामीले हाम्रै छेउमा खुलिरहेको ढोका देख्नलाई असमर्थ हुन्छौं। यो चाहिँ विफलताको यात्रा। जब सफलताको कुरालाई हामी विचार गर्दछौं भने हामीले हाम्रो दैनिक जीवनमा कस्ता क्रियाकलापहरू गरिरहेका हुन्छौं। पवित्र शास्त्र अनुसार अनुकरणीय जीवन बनाउनका निम्ति तपाईँले दैनिक
परमेश्वरसँग समय बिताउने र सम्बन्ध बढ़ाउने कुरालाई जोड़ दिएको छ। पवित्र शास्त्रका वचनहरू अध्ययन गर्ने कुरालाई जोड़ दिएको छ। निरन्तर प्रार्थना गर्ने कुरालाई जोड़ दिएको छ। जहिले जहिले पवित्र आत्माले तपाईलाई कसरी अगुवाई गर्नुहुन्छ, अगुवाई खोज्ने कुरालाई जोड़ दिएको छ। आफ्ना गल्तीहरूलाई स्वीकार गर्ने, सेवाको भावमा तल्लीन हुने, विश्वास योग्य भएर जहाँ पनि सहभागी बन्न सक्ने, अनि आफ्नो गवाहीलाई समय र ठाउँ अनि परिस्थितिमा प्रकट गर्न सक्ने त्यो क्षमता छ भने, यदि हामीसँग त्यो गुण हामीसँग छ भने, अवश्य पनि प्रिय मित्र हामी चाहिँ अनुकरणीय व्यक्ति बन्न सक्दछौ अरूको निम्ति। यदि तपाईँ सूर्य जस्तै चमक चाहनुहुन्छ भने सूर्य जस्तै जल्नु पर्छ अरे। एपीजे अब्दुल कलाम पूर्व भारतका राष्ट्रपतिले भन्नुभएको कुरा हो यो। अपार धैर्यता र निरन्तरता र मेहनतले नै मानिसका संकष्टहरूलाई अवसरमा बदल्ने मौका दिन्छ। तसर्थ हामीले आफूलाई चमकाउनका निम्ति, अर्थात आफूलाई कुनै ठाउँमा अनुकरणीय बनाउनका निम्ति पहिला त आफै जल्नु र आफै समेटिनु आवश्यक छ, जसमा हाम्रो जीवनलाई विशिष्टतातर्फ डोर्याउने कुराहरूलाई हामीले हाम्रो जीवनमा राज गर्न दिनुहुँदैन, अर्थात हाम्रो जीवनबाट तिनीहरूलाई हटाउने कोसिस गर्नुहुन्छ। जस्तो कि तपाईँ संसारको मोहभित्र फसिराख्नु भएको हुन सक्छ, तपाईँ भित्र घमण्ड हुन सक्छ, तपाईँ लोभ र रिसले आफै आफै जलिराख्नु भएको हुन सक्छ, तहस नहस भइराख्नु भएको हुन सक्छ, तपाईँ कसैलाई क्षमा दिन सक्नुहुन्न, आलस्यताको जीवन जिइराख्नु भएको छ, तपाईँको गलत साथी संगत बनेको छ, प्रार्थनामा तपाईँलाई मनै लाग्दैन, अनि तपाईँलाई अझ असल वचनहरू सुन्नै मन लाग्दैन र ती वचनबाट अलगिन मात्र मन लाग्छ। अवश्य पनि यी कुराले तपाईँको विशिष्टतालाई चुनौती दिन्छन्, तपाईँको विशिष्ट जीवनलाई यी कुराले लथालिङ्ग पारदिन सक्दछन्। र तपाईँ र मैले विचार पुर्याउनु पर्ने कुरा चाहिँ यही नै हो कि हामी मानिसहरू भएकोले मानिसलाई तपाईँले के भन्नुभयो, मानिसको लागि के गर्नुभयो भन्ने कुरा बिर्सिन सक्दछन् मान्छेले, तर तपाईँले उनीहरूलाई कसरी महसुस गराउनुभयो, तपाईँले महसुस गराएको कुरा सायद ती मानिसहरूले नभुल्न सक्छन्। अनुकरणीय मानिस जसले अरूलाई महसुस गराउँदछ कि मेरो भूमिकाले वास्तवमा मेरो परिवारमा कस्तो असर पारेको छ, मेरो साथीहरूको समूहमा कस्तो असर पारेको छ, मेरो कार्य क्षेत्रमा कस्तो असर पारेको छ, यो कुरा हामीले बुझ्नु पर्दछ। हजारौं शब्दहरू ओकल्नु भन्दा शान्ति र प्रेम उच्चारण गर्नु दुईटा शब्द नै काफी छ। हाम्रो बोली व्यवहार अरूप्रतिको सहानुभूतिले नै हाम्रो व्यक्तित्व कतिको विशिष्ट छ भन्ने तय गर्दछ। मेरो बोलीले कसलाई महिमा दिइरहेको छ, म आर्थिक रूपमा कसरी इमान्दार छु कि छैन, कसैलाई छलछाम गरिरहेको छु या ठगिरहेको छु, ढाँटिरहेको छु कि
अनि मैले प्रयोग गरेका हरेक सामग्रीहरू कस्तो स्तरका छन् र ती सामग्रीद्वारा मैले के कुरा देखाउन र बुझाउन खोजिरहेको छु, कसरी तिनीहरूलाई मैले प्रयोग गरिरहेको छु। र खास गरिकन पवित्र शास्त्रले त अझ यो कुरा बताउँदछ कि मैले मानिसलाई ख्रिस्टतर्फ डोर्याउनलाई कुनै प्रयत्न गरेको छु, उहाँको अनुकरण गर्ने कुनै बाटो तय गरेको छु, बनाएको छु। यो विशिष्टताले पहिचान गर्नुपर्ने कुरा अर्थात विशिष्टतामा खोज्नुपर्ने कुरा हो प्रिय मित्र। जब हामी सफलता र चिन्तनको कुरा गर्दछौं, सफल व्यक्ति बन्ने प्रयास नगर्दा हुन्छ भनेर कतिपय विद्वानहरूले भन्दछन्। केवल अर्थपूर्ण जीवन तपाईँले दिनानुदिन जिउनुभयो भने अटोमेटिकली तपाईँ एउटा अनुकरणीय व्यक्ति बन्नुहुन्छ। तर तपाईँले अनुकरणीय नै बन्छु भनेर थाल्नुभयो भने चाहिँ सायद तपाईँ त्यो विशिष्ट जीवनमा पुग्न सक्नुहुन्न, किनभने यो एउटा चमत्कार होइन। हाम्रा दैनिक निर्णयहरू, हाम्रा बोली वचन, व्यवहार, यी सबै कुराको योगफल हो एउटा विशिष्टता भनेको। यो अरूलाई देखाउनलाई होइन खासमा, तर यो चाहिँ आफूलाई हिजो भन्दा आज, आजभन्दा भोलि उत्कृष्ट रूपले कसरी जिउने भनेर आफूलाई त्यसरी सेपिङ गर्नु नै एउटा अनुकरणीय जीवन हो। प्रिय मित्र, फेरि पनि अर्को एउटा सुमधुर गीतको साथ दिन्छ।

0: रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण एनपी खतिवडाको साथमा प्रविधिमा सुजनजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, आत्माको परिवर्तन तपाईँले गर्नलाई शुरूआत गर्नुपर्ने हुन्छ। तपाईँले शुरूआत गर्नका लागि महान हुनै पर्दैन, तर महान हुनका लागि भने शुरूआत गर्नै पर्छ। बानीको शुरूआत हामीले जब शुरू गर्छौं, हामीमा त्यो बानी स्थापित हुँदै जान्छ, अनि जब त्यो पूर्ण बानी बन्छ, अनि त्यही बानीमा हाम्रो चरित्र निर्माण हुन्छ। सफलता भनेको असफलता नै नपाउनु होइन प्रिय मित्र। असफलता हुँदा पनि उत्साह नगुमाइकन अघि बढ्नु चाहिँ सफलता हो। जब संघर्षका कुरा आउँछन्, तपाईँ र ममा हाम्रा धैर्यता हुनुपर्दछ। त्यही धैर्यताले हामीलाई विशिष्ट बनाउँदछ। अनि हामीले पाएको सफलता असफलताबाट पाएको सफलता हुनाले यो अनुकरणीय हुन्छ। एकैचोटि वात्तै पाएको सफलताले खासै मानिसमा त्यो प्रभाव पार्न सक्दैन प्रिय मित्र। जब विचार र चरित्र निर्माणका कुरा आउँदछन्, हामीलाई अनुकरणीय बन्नका निम्ति आफ्ना विचारमा आफैले ध्यान दिनु पर्दछ। जब हामी ती विचारहरूलाई शब्दमा व्यक्त गर्दछौं, ती शब्दहरूलाई पनि हामीले ध्यान दिनुपर्दछ। जब ती शब्दहरू कर्म बन्दछन्, ती कर्ममा पनि हामीले ध्यान दिनुपर्दछ। र जब हामी आफ्ना कर्महरूमा ध्यान दिँदछौं, हाम्रो चरित्र निर्माण बन्दै जान्छ। सोच र बानीले पक्कै पनि व्यक्तित्वलाई बलियो बनाउँछ। असल सोच, असल परिणाम, राम्रो बानी, राम्रै कहानी। जब हामीसँग राम्रो बानी हुन्छ, मानिसले हाम्रो बारेमा राम्रै कुराहरू गरिरहेका हुन्छन्। त्यसैले समय र जीवनको मूल्यलाई हामीले बुझ्नु पर्दछ। दुईवटा दिन तपाईँको सबैभन्दा महत्वपूर्ण हुन सक्दछन्, केवल दुईवटा। एउटा तपाईँ जन्मेको दिन, र अर्को तपाईँ केका लागि जन्मिनु भएको हो भनेर थाहा पाएको दिन। जब उद्देश्यलाई हामीले खोजिरहेका हुन्छ नि जीवनमा, हाम्रो जीवन भनेको चाहिँ प्रकटीकरणको जीवन भएकोले, हामीले कसलाई महिमा दिने खालको जीवन, मानिसहरूलाई अनुकरणीय बनाउनु भनेको आशीर्वाद दिन योग्यको जीवन, र आफ्नो लक्ष्यमा निर्भीक भई दौड़ पूरा गर्ने जीवन, यो कुरालाई हामीले विचार पुर्याउनु पर्दछ। आफूलाई आफूभित्र खोज्नु पर्यो क्या। आफूलाई खोज्ने सबैभन्दा उत्तम उपाय भनेको अरूको सेवामा आफूलाई भुलाइदिनु हो। जब तपाईँ अरूप्रतिको उत्तरदायित्व, अरूको सेवा भावको बारेमा तपाईँ सोच्नुहुन्छ भने तपाईँले यो कुरालाई मनन गर्नुपर्दछ। तपाईँलाई एउटा महत्वपूर्ण कुरा म बताउन चाहन्छु मित्र। तपाईँले अनुमति दिनु भएन भने नि तपाईँलाई कसैले पनि सानो वा कमजोर महसुस गराउनै सक्दैन। जब तपाईँ अरूलाई अनुमति दिनुहुन्छ, त्यो भनेको तपाईँमा जब आत्मविश्वासको कमी हुन्छ, तपाईँलाई मानिसले पक्कै पनि निम्न सोच्न थाल्दछन्, कमजोर सोच्न थाल्दछन्। किनकि तपाईँले त्यो मौका दिइसक्नु भएको छ कि तपाईँले आत्मविश्वास गुमाइसक्नु भएको छ। त्यसैले यो सिक्नु जरुरी छ हामीले हाम्रो जीवनमा कि प्रिय मित्र, यो भनाई स्टिव जब्सले पनि बारम्बार दोहोर्याउनु भएको छ, यसरी जिउनुहोस् कि भोलि नै मृत्यु हुँदैछ, र यसरी सिक्नुहोस् कि तपाईँ समयको लागि जिउँदै हुनुहुन्छ। महात्मा गान्धीले पनि यो भनाईलाई जोड दिनुभएको थियो। सिकाइ र ज्ञान अभिवृद्धिमा हामीले विशेष जोड दिनुपर्दछ, ताकि हाम्रो ज्ञान, हाम्रो विचार जसले अरूमाथि प्रभाव राख्न सकोस्, ताकि अरूले हाम्रा ज्ञानको अनुकरण गर्न सकुन्। जीवनमा विभिन्न घटनाहरू घट्दछन्, दृष्टिकोण बदल्नु पर्दछ। 10% मात्र तपाईँको जीवनमा के घट्छ भन्ने कुरा हो, 90% तपाईँ त्यसप्रति कसरी प्रतिक्रिया दिनुहुन्छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। हरेक परिस्थितिमा हाम्रो दृष्टिकोण कस्तो छ र दृष्टिकोण कस्तो हुनुपर्दछ भन्ने कुरा हामीले बुझेको हुनुपर्दछ। एउटा यस्तो भनाइ छ नि प्रिय मित्र, कसैले तपाईँलाई विचार गरिरहेको छैन, हेरिरहेको छैन भनेर जे पाते नगर्नुहोस्। चाहे कसैले हेरेको होस् या नहेरेको होस्, तर पनि तपाईँ भने सही काम गरिराख्नु भएको होस्, त्यो चाहिँ तपाईँको इमान्दारिताको चरित्र हो, नैतिक मूल्य र मान्यता जसले अनुकरणीय व्यवहार निर्माण गर्नलाई सहायता गर्दछ। किनकि तपाईँ अरूले नदेख्दा पनि तपाईँ कर्तव्यनिष्ठ भएर आफ्नो काम गरिराख्नु भएको छ, अरूलाई देखाउनका लागि त जसले पनि गरिरहेका हुन्छन् नि। प्रिय मित्र, त्यसैले तपाईँ यस्तो व्यक्ति भएर बढ्नुहोस् अर्थात् जिउनुहोस्। एउटा सुगन्ध, जुन सुगन्ध यति महत्वपूर्ण हुन्छ नि, सम्बन्ध, त्यो सम्बन्धलाई क्षमाले जोडिरहन्छ। क्षमाशीलताले नै आन्तरिक शान्ति दिने हुनाले तपाईँले आफूलाई क्षमाशील व्यक्तिको रूपमा उभ्याउनु भयो भने, जस्तो कि एउटा फूलले कुल्चिँदा पनि बासना दिइरहन्छ, त्यो महत्वपूर्ण छ। एउटा फलेको वृक्षले झटारो हान्दा पनि फल नै दिइरहेको हुन्छ। त्यसैले बाङ्गो र भ्रष्ट पुस्ताको बीचमा संसारमा ज्योति भएर चम्क, आफै तिमीहरू अनुकरणीय हुन्छ, पवित्र शास्त्रले बताउँदछ। यो संसार यस्तो छ नि प्रिय मित्र, भ्रष्ट छ, अप्ठ्यारो छ यो जिउनका लागि, तर त्यस्तो ठाउँमा जिउँदा जिउँदै पनि हामीले हाम्रो चरित्र असल बनाउनका निम्ति हाम्रो बोली व्यवहारलाई समुन्नत बनाउनका निम्ति सेवा र प्रेमद्वारा अभिप्रेरित भएर अगाडि बढ्नका लागि हामीले निरन्तर परमेश्वरसँग त्यो बुद्धि, ज्ञान र क्षमता मागिरहनु पर्दछ। यदि हामी यी सबै कुरा परमेश्वरसँग विन्ती गर्दछौ भने पक्कै पनि उहाँले हामीलाई यस्तो चरित्र दिनुहुन्छ जहाँ हामी अरूको दुःख बुझ्ने र असल कार्यमा हामी तल्लीन हुन सक्ने हाम्रो मनस्थिति पैदा हुन्छ। र मैले अघि पनि तपाईँलाई बताइसके, तपाईँ आफैमा त्यो क्षमता हुन्छ जुन क्षमता तपाईँ अरूद्वारा खोजिराख्नु भएको हुन्छ। अरूसँग हामी जब हाम्रो क्षमतालाई खोज्दै हिँड्छौ, हामीले नपाउन पनि सक्छौ, तर तपाईले आफूलाई नै एउटा अडिक एउटा यस्तो व्यक्ति जसले आफ्नो चित्र होइन चरित्रलाई प्राथमिकतामा राखेको हुन्छ। जस्तो सुकै अवस्थामा पनि उसले आफूलाई अगाडि बढाइरहेको हुन्छ अनि हरेक परिस्थितिलाई एकदमै सहजपूर्ण जसले समाधान गरिरहेको हुन्छ। र यही कुराले हरेकलाई जिउने आधार निर्माण गरिदिन्छ। त्यो नै अनुकरणीय हुन्छ र अनुकरण गर्न लायकको हुन्छ। प्रिय मित्र, विशिष्ट जीवन मैले अघि नै भनिसके, हाम्रा हरेक बोली वचन व्यवहार अरूप्रतिको दृष्टिकोण यी सबै कुराले निर्धारण गर्ने हुनाले हामी हरेक समय आफूलाई यसरी मेहनत गरेर उभ्याउन कोसिस गर्नुपर्दछ कि हामीलाई मानिसले एकैछिन भए पनि यो मानिससँग बस्न पाए हुन्थ्यो, एकैछिन भए पनि यो मानिससँग केही कुराकानी गर्न पाए हुन्थ्यो, यो मानिसले कसरी यस्तो धैर्यता अपनाउन सक्यो होला, कसरी यो मानिसले असल कुराहरू बताउन जान्यो होला, सिक्यो होला, कठिन परिस्थितिहरूलाई सहज रूपले ह्यान्डल गर्न अर्थात व्यवस्था गर्न कसरी यो व्यक्तिले सिक्यो होला। जब यी कुराहरूलाई हामी अनुकरण गर्न थाल्दछौ त्यो व्यक्तिबाट जसले ती कुराहरूलाई पालन गरिरहेको हुन्छ र आफूलाई अगाडि बढाइरहेको हुन्छ। प्रिय मित्र, मैले आज बताउनु पर्ने कुरा यही नै हो कि हामी ठूल्ठूला कुराहरू नखोजौं तर विशिष्ट कुराहरू जसले तपाईँ र मलाई अनुशासित जीवन जिउन र अरूको निम्ति आशाको कारण बन्नलाई मद्दत गर्दछ तिनै कुरामा हामी लागि परौं। अरूलाई प्रभावित पार्न भन्दा पनि आफूले आफूलाई जिएर हिजोभन्दा आज असल बनाउनलाई निरन्तर लागि परौं। आजको सन्देश मार्फत यही बताउन चाहन्छु। अब भने म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको छु। कार्यक्रमलाई बिट मार्नु अघि प्रिय श्रोता, तपाईँले कार्यक्रम सुनेर साथ दिनुभएको म तपाईँलाई हृदयदेखि आभार व्यक्त गर्दछु, धन्यवाद भन्छु। तपाईँको माया प्रेम प्रार्थनाको निम्ति एकदमै हृदय आभारी छु। प्राविधिक मित्र सुजनजीप्रति धेरै धन्यवादी छु, कारण उहाँले कार्यक्रमलाई अन्त्यसम्म ल्याउनलाई सहायता गर्नुभएको छ। प्राविधिक मित्रलाई धेरै धेरै धन्यवाद। आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए कृपया हामीलाई पत्राचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ। पत्राचारको लागि हामीलाई हाम्रो इमेल gnfmprogram@gmail.com, तपाईँले हाम्रो रेडियो एफएमको यो आइडीमा पत्राचार गर्न सक्नुहुन्छ भने टेलिफोन सम्पर्क गरेर पनि कुराकानी गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर भने 01477075 रहेको छ भने व्यक्तिगत रूपमा तपाईँ मसँग कुराकानी गर्न चाहनुहुन्छ भने मेरो नम्बर रहेको छ 98404014। कार्यक्रम सुनेर साथ दिनुभएकोमा पुनः एकचोटि तपाईँलाई धन्यवाद भन्न चाहन्छु। अन्त्यमा गड ब्लेस यु अल भन्छु। छुटौ।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।